0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: enjoy the food, to enjoy the insight, comment, and share. Don't forget to subscribe to the channel and hit the bell icon so you will be notified at first when we upload our next video. See you!
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np. थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-7054 01-4770-7054 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाल सन्दै झै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ वचन प्राणको भोजन। परमेश्वरका प्रिय जनहरू, जसरी हामीलाई शरीरको भोजनको आवश्यकता पर्दछ त्यस्तै गरेर आत्माको भोजनको पनि आवश्यकता पर्दछ भनिकन बाइबलले बताएको छ। पवित्र बाइबलको पहिलो कोरिन्थी पुस्तक 15 अध्यायको 44 पदको ख खण्डमा हाम्रो शारीरिक शरीर हुन्छ भने हाम्रो आत्मिकी शरीर पनि अवश्य हुन्छ भनिकन यस खण्डमा बताइएको छ र यो खण्ड म पढिदिनेछु। प्राकृतिक शरीर छ भने आत्मिकी शरीर पनि अवश्य हुन्छ। यहाँ हाम्रो जसरी हामीले ओढेको प्राकृतिक शरीर यो छँदैछ, यसलाई हामीले खाना खुवाएन भने यो मर्छ, हामीलाई रिङटा लाग्छ, हामीलाई कमजोर महसुस हुँदछ र हामीले साना चिजहरू पनि उठाउन सक्दैनौँ किनकि हामीलाई काम गर्नको लागि तागतको जरुरत पर्दछ र तागत चाहिँ खानाबाट आउँदछ र यदि हामीले शारीरिक शरीरको लागि भोजन खाएनौँ भने हामी कमजोर हुँदै जाँदछौँ। त्यति मात्र होइन, मानिसलाई रोग लाग्न पर्दैन, वृद्ध हुन पर्दैन, कुनै एक्सिडेन्ट हुन पर्दैन, यानि कुनै पनि प्रकारको आपत्ति विपत्तिहरू आउन पर्दैन मानिसले भोजन खानु भएन भने मानिस मर्दछ र शरीरलाई भोजनको अति नै जरुरत पर्छ। भने जस्तै हाम्रो आत्माको शरीर जसलाई हामी प्राण भन्दछौँ, यदि हाम्रो प्राणलाई हामीले भोजन, जो भोजन चाहिँ परमेश्वरको वचन हो भनिकन प्रभु येशूले मत्तीको पुस्तक 4:4 पदमा मानिस रोटीले मात्र होइन तर प्रत्येक परमेश्वरको मुखबाट निस्केको वचनबाट जीवित रहँदछ भनिकन मत्तीको पुस्तक 4:4 उहाँले भन्नुभयो। यो खण्डलाई पनि म पढिदिँदछु। तर येशूले जवाब दिनुभयो, लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहँदछ र व्यवस्थाको पुस्तक 8:8 पनि यही नै कुराहरू बताइएको छ र शरीरको खाने पिने कुराहरू भोजन हो भने जो शरीरको लागि यसले पेट्रोल जस्तो, डिजेल जस्तो, यानि विद्युतीय कारहरूको लागि बिजुली जस्तो यसले कामहरू गर्दछ शरीरको लागि, भने जस्तै आत्माको लागि आत्मिकी भोजन चाहिँ परमेश्वरको वचन हो भनिकन बाइबलले स्पष्ट गर्दछ र अहिले मैले भर्खरै पढेर तपाईँहरूलाई सुनाइ पनि सकेको छु र प्रभु येशूले स्पष्ट यो भन्नुभयो, मानिस भौतिक भोजनले मात्र जीवित रहँदैन तर मानिस जीवित रहनको लागि परमेश्वरको मुखबाट निस्किएको हरेक वचनबाट मानिस जीवित रहन्छ भनिकन उहाँले मत्तीको पुस्तक 4:4 यो स्पष्ट गर्नुभएको छ। प्रिय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि हामीले बिहानको खाजा खान्छौँ, जसरी लन्च बिहानको खाना खान्छौँ, फेरि दिउँसो हामीले केही खाजाहरू पनि खान्छौँ, त्यसपछि सुत्न अगाडि पनि हामीले बेलुकाको खाना डिनर खान्छौँ। यदि यसो नगरिएको खण्डमा हाम्रो शरीर स्वस्थ रहन सक्दैन। तर हामीलाई जो प्राणको भोजन, जो प्राण हामीभित्र छ, हामी दुईटा छौँ, एउटा हाम्रो शारीरिक शरीर छ, अर्को चाहिँ हाम्रो आत्माको शरीर छ। शारीरिक शरीरलाई जो भोजनहरू हामीले नदिएको खण्डमा मैले अघि नै भनिसकेँ, हाम्रो शारीरिक शरीर मर्न पनि सक्दछ भने हाम्रो आत्मिकी शरीर जो अनन्तसम्म जाँदछ, झन् आत्मिकी शरीरको भोजन त झन् कति बढी महत्वपूर्ण छ हामीले यी कुराहरू सम्बन्धी सोच्न सक्दछौ। शारीरिक भोजन नखाएको खण्डमा शारीरिक शरीर मर्दछ भने जस्तै आत्मिकी शरीरको आत्मिकी भोजन जो परमेश्वरको वचन हो त्यो नखाएको खण्डमा हामी आत्मामा कमजोर हुन्छौँ, यानि आत्मा मर्न सक्दछ। शारीरिक शरीरको भोजन सम्बन्धी मैले एउटा घटना देखेको थिएँ। त्यो घटना म आफै स्वयंले हेरेको पनि थिएँ। एकपटक मेरो छोरीलाई रुगा मार्की लाग्यो। म ललितपुरको हर्गेन्स नर्सिङ होम भन्ने नर्सिङ होममा छोरीलाई लिएर बाल डाक्टरलाई चेकअप गराउनको लागि गएको थिएँ। डाक्टर पर्खने क्रममा त्यहाँ अर्को बच्चा लिएर मेरै त्यो बेन्चमा बस्नु भएको अर्को महिला पनि हुनुहुन्थ्यो र त्यही क्रममा मैले उहाँलाई यो बच्चा तपाईँको हो भनेर सोधेँ। उहाँले हो भन्नुभयो। के को लागि ल्याउनु भयो भनेर चाहिँ मैले त्यसरी सोद्धाखेरि उहाँले भन्नुभयो, के गर्नु दाई, यो बच्चाले खाँदै खाँदैन भनेर चाहिँ उहाँले त्यसरी भन्नुभयो। मेरो नजरमा त्यो बच्चा 3-4 वर्षको हुनुपर्छ भनेर चाहिँ मैले सोचेको थिएँ। तर उहाँलाई मैले यो बच्चाको उमेर चाहिँ कति भयो भनेर सोद्धाखेरि तिनको प्रति उत्तरमा यो बच्चा त 13 पुरा पुगेर 14 लाग्यो भनिकन उत्तर दिनुभयो। म छक्कै परे। शरीर भोजनको लागि हो, भोजन शरीरको लागि हो भनिकन बाइबलले बताउँदछ। भोजन नखाइएको खण्डमा यहाँ 14 वर्षको बच्चा मैले 3 वर्ष यानि 4 वर्षको सोचिरहेको छु। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यस्तै नै आत्मिकी भोजन नखाइएको खण्डमा प्रभु येशूलाई विश्वास गर्नुहुने परमेश्वरको छोरा यानि छोरीहरूले परमेश्वरको मुखबाट निस्किएको जो आत्मिकी भोजन वचन बिहान खानु भएन, दिउँसो खानु भएन, बेलुकी खानु भएन भने हाम्रो हालत पनि त्यस्तै प्रकारको हुन जाँदछ। हामी आत्मामा वृद्धि हुन सक्दैनौ। म मण्डली गएको यति वर्ष भयो भनेर हामीले त्यो कथा व्यथा मात्रै सुनाउने, त्यो अङ्कहरू मात्रै बढ्ने प्रकारका कुराहरू हुँदछ, तर आत्मामा हामी बढेका हुँदैनौ। यो ठूलो दुर्दशाको कुराहरू बन्न जाँदछ, किनकि हामीलाई म त यति वर्षको भइसकेँ भन्ने एक प्रकारको अभिमान भित्रबाट आउन सक्ला, तर आत्मामा हामी बलियो भएका हुँदैनौ र शैतानले हाम्रो जीवनमा मौका पाइ नै रहन्छ र साना साना समस्याहरूले पनि हाम्रो आँखामा आँसु ल्याउने, चित्कारमा लाने, रातको निन्द्रालाई यसले खोसेर लाने यो प्रकारको अवस्थाहरू बिस्तारै बिस्तारै ती पुरानो विश्वासीहरूको जीवनमा पनि हुँदै जान्छ र बाँकी परिवारका सदस्यहरू छिमेकीहरूले यो मानिस यति वर्ष चर्च गएर पनि के भयो, परिवर्तनै छैन त भनिकन प्रभु येशूको नराम्रो प्रकारको त्यहाँ परिचय जान सुरु गर्दछ। ख्रिस्टको साक्षी बन्नबाट दुष्ट आत्माले हामीलाई अयोग्य तुल्याउँदछ। एकजना विश्वासी हुनुहुँदो रहेछ, उहाँले प्रार्थना गर्नुहुँदो रहेछ, तर बाइबल चाहिँ भरे पढ्छु भोलि पढ्छु भनेर चाहिँ भनेर त्यस प्रकारले उहाँ बसिराख्नु भएको रहेछ र उहाँको भरे भोलि कहिले पनि आएन रहेछ। हप्ता बितेछ, महिना बितेछ, वर्षौं बितेछ, बाइबलमा धुलोहरू लागेछ, बाइबल आफै घरको कुनामा पुरानो बन्न सुरु गरेछ र त्यही अवस्थामा जिन्दगी लिएर गइरहेको समयमा उहाँ आफ्नो जिन्दगीदेखि पनि खुसी हुनुहुन्न रहेछ, किनकि खुसी हुनको लागि परमेश्वरको वचन हामी भित्र प्रशस्त भएको हुनपर्छ र खुसी नभएकै समयमा उहाँ नोकरी गर्ने, बेलुकी फर्केर घर आउने त्यो प्रकारको उहाँको दैनिकी चलिरहेको रहेछ। एक रात घर फर्केर आउँदै गर्नु हुँदाखेरि अक्समात त्यहाँ बिजुली गएछ, अँध्यारो भएछ। उहाँको ब्याकप्याकमा भएको टर्चलाई उहाँले निकाल्नु भएछ। यो टर्च चाहिँ विद्युतीय रिचार्ज गर्ने खालको टर्च रहेछ, तर उहाँले यो टर्च रिचार्ज नगर्नु भएको धेरै समय भएको रहेछ र उहाँले बाल्ने कोसिस गर्नुभएछ, तर टर्च बलेन रहेछ र अलिअलि मात्रै मधुरो मात्रै बलेछ। ह्यात तेरिका, यो टर्चले मलाई धोका दियो भन्दै उहाँ छामछाम छुमछुम गर्दै घरभित्र पस्नु भएछ र त्यो टर्चलाई उहाँले चार्जमा राख्नु भएछ, पछि बत्ती आए पछाडि चार्ज होस् भनेर। र समय त्यसरी बितेछ, बिहान उठ्नु भएछ र डिभोसनमा यानि प्रार्थनामा उहाँ बस्नु भएछ। त्यो समयमा पवित्र आत्मा परमेश्वरले उहाँलाई भन्नुभएछ, छोरा, त्यो टर्चको जस्तो नै तेरो आत्मिकी जीवन छ। तैले जो रिचार्ज हुने मेरो वचन, जो आत्मिकी खुराकी हो, त्यो तैले खाएको छैनस्, तर तेरो जिन्दगी त्यो टर्च जस्तो नै छ। जब अँध्यारो आउँछ जिन्दगीमा, समस्याहरू आउँछ, बिमार आउँछ, आपत्ति विपत्तिहरूले छाउँछ, कष्टहरूले घेर्दछ, यो समय तँ चम्किन सक्दैनस्, तँ बोल्न सक्दैनस् र तेरो जीवन यस्तै प्रकारले बितिरहेको छ भनिकन जब पवित्र आत्मा परमेश्वरले उहाँलाई त्यसरी भन्नुभएपछि उहाँले पश्चाताप गर्नु भएर त्यो दिनदेखि उहाँले लगातार बिहान बाइबल पढ्ने, बाइबलबाट परमेश्वरको वचन खाएर टप्प उहाँ हुनुहुने, दिउँसो बाइबल पढ्नुहुने, परमेश्वरको वचन खानु भएर टप्प हुनुहुने र बेलुकी बाइबल पढ्नुहुने, त्यो पछाडि उहाँको जिन्दगीले टेकअप लिएछ। एउटा आत्मिकी उडानमा उहाँको जिन्दगी बाहिर निक्लिएछ र पवित्र बाइबलको वचन फिलिपीको पुस्तक 4:4 प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर भन्ने कुरा उहाँको जीवनमा पूरा हुन सुरु गरेछ। उहाँ ख्रिस्टमा स्वास्थ्यकर हुनु भएर आनन्दित रहन सक्नुभएछ र तपाईँ र मैले पनि वचन पढ्न छोड्नु हुँदैन, यो हाम्रो आत्माको खुराकी हो भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैलाई जय मसीह। मेरो नाम अमृता सुनार हो, मेरो घर रुकुम हो अनि म आफ्नो सानो गवाई भन्दैछु। म सानो 13 हुँदाखेरि लडेको थिएँ, लड्दाखेरि मेरो खुट्टा एउटा भाँचिएको थियो अनि भाँचिँदाखेरि म हस्पिटल आफ्नै गाउँको हस्पिटल गएँ। जाँदाखेरि त्यहाँ अपरेसन गर्नुपर्छ भन्नुभयो डाक्टरले अनि अपरेसन गर्यो। अपरेसन गर्दाखेरि मेरो खुट्टाको अपरेसन गर्दाखेरि मेरो हल्का अपरेसन बिग्रियो। बिग्रेको कारणले मेरो हल्का अपरेसन गाउँमा त्यति भनेन, बिग्रेको छ भनेन, तर पनि मेरो खुट्टा एउटा बिग्रिएर नसा काटेछ अनि हामीलाई थाहा थिएन, हामी रुकुममै थियो त्यतिखेर अनि मेरो खुट्टा चल्दैनथ्यो, चिसो हुन्थ्यो अनि डाक्टर ले हेरेको हेरेको गर्नुहुन्थ्यो अनि मेरो मम्मीहरू पनि हुनुहुन्थ्यो साथमा। मेरो मम्मीहरू यस्तो देख्दाखेरि आत्तिनु भयो, मेरो छोरीको किन यस्तो भयो होला, अरूको अपरेसन गर्नेहरूको जिउ तातो हुन्छ अनि मेरो छोरीको यति चिसो बरफ जस्तो छ, किन यस्तो होला भन्नुहुन्थ्यो। तर पनि मम्मीले डाक्टरलाई भन्नुहुन्थ्यो, डाक्टरले केही होइन, यो नर्मल हो, त्यस्तो आत्तिनु पर्दैन भन्नुभयो। उहाँलाई त्यो गाउँमा राम्रो उपचार भएन राम्रोसँग अनि म डाक्टरले मलाई काठमाडौँ पठाउनु भयो। काठमाडौँ आउँदाखेरि अनि म हस्पिटल आनन्दवन हस्पिटल गए। आनन्दवन हस्पिटल जाँदाखेरि अनि डाक्टरले मलाई हेर्नै साथ उहाँले भन्नुभयो खुट्टा बिग्रेको रहेछ नानीको अनि खुट्टा त काट्नु पर्छ भन्नुभयो। त्यसरी म त्यति सानो उमेर थियो 13 त्यस्तो उमेरमा मलाई झन् डर लाग्यो, ओहो खुट्टा गयो भन्ने सुन्दै अब नराम्रो फिल भयो। त्यतिखेर मैले धेरै रुएँ, त्यो भन्ने त्यो कुरा सुन्दै साथ काट्नु पर्छ भन्ने साथ म रुएँ। मेरो मम्मी पनि रुनु भयो अनि मेरो दाई पनि आउनु भएको थियो त्यतिखेर अनि मेरो दाई पनि सबैजना रुनु भयो किनकि म त्यति बेला सानो उमेर थियो, मलाई नराम्रो लाग्यो किनकि मेरो यति सानो उमेरमा पनि मेरो खुट्टा हुँदैन, म कसरी हिँड्ने कसरी जिउने भनेर मलाई मनमा यति धेरै नराम्रो आयो अनि त्यसरी म धेरै चिन्ता गर्थे। अनि त्यतिखेर डाक्टरहरूले भन्नुभयो खुट्टा काटे बाँच्छ नतरी मर्छ, अब के गर्नुहुन्छ तपाईँ खुट्टा, मैले नै नकाट्ने म काट्न दिन्न भनेर मैले आफ्नो खुट्टा कसरी काट्ने भनेर उहाँलाई भने। डाक्टरले तपाईँ यति खुट्टा नकाटे भए तपाईँ मर्नुहुन्छ किनकि तपाईँको यो फैलिँदै आहा त्यो मेरो अपरेसन गर्दाखेरि नसा काट्यो, हल्का डाक्टरको मिस्टेकले पनि भयो, उहाँले जानेर होइन तर पनि मिस्टेक भयो, उहाँ त्यो रगत सञ्चालन नभएर मेरो खुट्टा काट्नु पर्यो अनि त्यतिखेर यति खुट्टा नकाटेको भए सायद मैले यसरी जिउन पाउँदैन थियो होला। डाक्टरले भन्नुभयो यति तपाईँ बाँच्ने इच्छा छ भने तपाईँले खुट्टा काट्नुपर्छ नतरी तपाईँ क्यान्सर भएर मर्नुहुन्छ अनि फैलिँदै जान्छ यो माथि जान्छ भन्नुभयो। अनि त्यसैले अब एउटा खुट्टा जाओस् बरु अब बाँच्नु पर्यो भनेर त्यस्तो सोचे अनि खुट्टा काटे। खुट्टा काटेर धेरै चिन्ता दुखी थिए अनि आफूभन्दा ठूलो अनि सानो सबै हेरेको भएको देखेर मलाई नराम्रो लाग्थ्यो। अब म हिँड्न सक्दिनँ, मेरो खुट्टा पनि छैन, केही छैन, यस्तो सानो उमेर छ, अझ कति वर्ष जिउनु पर्छ, अझै मेरो धेरै उमेर छ भन्ने मनमा आउँथ्यो है। धेरै मेरो मम्मी पनि रुनुहुन्थ्यो, अनि मम्मी रुँदाखेरि पनि है मलाई पनि नराम्रो लाग्थ्यो। अनि मम्मीलाई मैले भन्थे, मम्मी नरुनु, केही हुँदैन, सबैको खुट्टा पनि काट्छ, अब भने मम्मीलाई सान्त्वना दिन्थ्यो। तर पनि मेरो मनमा नराम्रो हुन्थ्यो, मम्मीलाई झन् चिन्ता हुन्छ भनेर है। मम्मीको प्रेसर हाई थियो, अनि त्यसैले म केही होला भने मलाई डर थियो होइन, मम्मीलाई केही हुन्थ्यो भने डर थियो। त्यसैले मेरो मम्मीलाई चाहिँ मैले मम्मीलाई चाहिँ भने, मम्मी केही हुँदैन, सबै यस्तै हुन्छ, अनि म पनि राम्रो हुन्छु, चिन्ता नगर्नु भने डाक्टरले भन्नुभयो, आउनुहुन्थ्यो, तपाईँहरू धेरै चिन्ता नगर्नु, तपाईँहरू अर्को खुट्टा लाउनु पर्छ, हिँड्नु पर्छ, सक्छ, अनि हामी जस्तै हुन्छ भने त्यतिखेर मनमा खुसी लाग्यो है। ओहो, अब हाम्रो खुट्टा अर्को जोड्ने भयो, लाउने भयो भनेर है, कति खुसी आनन्द भयो। अब जस्तो भन्ने सोचेर अब हिँड्न पाउँछ भनेर, अनि डाक्टरले पनि धेरै हौसला दिनुभयो मलाई है, अनि मेरोमा पनि खुसी हुनुभयो। त्यसैले हामी हस्पिटलमा धेरै एउटा आमा हुनुहुन्थ्यो, उहाँ क्रिस्चियन हुनुहुन्थ्यो, उहाँले क्रिस्चियन हुँदाखेरि उहाँले हाम्रो लागि प्रार्थना गर्नुहुन्थ्यो, छोरी म तिम्रो लागि प्रार्थना गरिदिन्छु है, म क्रिस्चियन हो, प्रभु येशूले तिमीलाई निको पार्नुहुन्छ, तिमीलाई आनन्द गर्नुहुन्छ, तिम्रो जीवनमा

लाग्थ्यो के भन्नु भएकोले आमाले मलाई जस्तो लाग्थ्यो कि त्यति बेला म क्रिस्चियन थिइनँ के भन्नुभएको होला त्यस्तो प्रभु येशु के निको पार्नुहुन्छ के भन्नुभएको होला जस्तो लाग्थ्यो अनि उहाँले भन्नुभयो म पनि यस्तो थिएँ उहाँलाई कुष्ठरोगी थियो है मलाई यस्तो कुष्ठरोगी थियो मेरो घर परिवारले मलाई सबैले छोडिदियो तर पनि म यो हस्पिटलमा आछु मलाई प्रभु येशुले सम्हाल्नु भएको छ म प्रार्थना गरिदिन्छु छोरी मलाई यति राम्रो भएको छ भन्नुभयो उहाँले त्यस्तो भनेदेखि मलाई कस्तो भित्र एउटा आनन्द फिल आयो अनि परमेश्वर हो उहाँ आमाले त्यस्तो भन्नुभयो सायद म पनि निको हुन्छ कि त्यतिखेर धेरै दुख्ने अति दर्दमा कस्तो हुन्छ नि नराम्रो लाग्थ्यो नि त अब कहीँ राम्रो हुन्छ कि भनेर त्यो आमासँग आमा मेरो लागि पनि प्रार्थना गरिदिउँ त राम्रो हुन्छ भने प्रार्थना गरिदिउँ त आमा म पनि निको हुन चाहन्छु भने मैले अनि आमाले भन्नुभयो हुन्छ छोरी म तिम्रो लागि प्रार्थना गरिदिन्छु भनेर उहाँले सधैँ बिहान बेलुका मेरो लागि प्रार्थना गरिदिनुहुन्छ उहाँ अहिले मेरो साथमा हुनुहुन्न तर उहाँ आमाले गर्दा पनि मैले परमेश्वरमा अर्थात् थाहा पाउन पाएँ है अनि उहाँले मलाई प्रार्थना गरिदिन्थ्यो त्यति बेला मलाई कति खुसी लाग्थ्यो हो मैले त्यही हस्पिटलदेखि सोचे म अब म क्रिस्चियन बन्छु क्रिस्चियन बनेपछि राम्रो हुने रहेछ प्रभु येशूले राम्रो गर्नुहुन्छ भने जस्तो मनमा आयो है मैले मेरो आमालाई पनि भने आमा म अबदेखि क्रिस्चियन बन्छु है मेरो आमा यति सपोर्ट गर्नुभयो मलाई हुन्छ छोरी तिमीलाई जुन इच्छा लाग्छ त्यही बन हामी तिमीलाई केही पनि भन्दिनौ भन्नुभयो मेरो आमाले पनि हुन्छ भन्नुभयो सहायता गर्नुभयो मेरो आमाले अनि उहाँले मलाई दिन प्रतिदिन प्रार्थना गर्नुभयो अनि त्यो आमा अब सायद कहाँ हुन्छ थाहा छैन अनि परमेश्वरलाई धन्यवाद छ त्यहाँबाट मैले प्रवेशलाई चिन्न मौका पाएँ अनि राम्रोसँग त त्यति थाहा पाएन तर आमाले हल्का भन्नुभयो अनि परमेश्वरलाई धन्यवाद छ अनि फेरि त्यहाँबाट डिस्चार्ज भयो डिस्चार्ज हुँदाखेरि म अर्को ठाउँमा साथी सेवा भन्ने ठाउँमा गएँ त्यहाँ पनि परमेश्वरले अनि त्यहाँ पनि सबै जनहरू हुन छ त्यहाँ पनि नसक्ने व्यक्तिहरू हुनेछ त्यहाँ पनि परमेश्वरमा त्यति मान्छेले त भनिन्थे है अनि विश्वास त भित्र हल्का हल्का थियो तर पनि त्यति स्वीकार्य थिएन है अनि त्यहाँबाट पनि परमेश्वरको जन्म बस्न पाए अनि फेरि प्रियटारमा आए प्रियटारमा आउँदाखेरि सबै जनहरू हुनुहुन्छ हाम्रो अङ्कल आन्टीकोद्वारा आए अनि त्यहाँ आएपछि सबै नसक्नेहरू हुनुहुनेछ अनि परमेश्वरमा है विश्वास गर्ने त्यहाँ दिन 24 घण्टा प्रार्थना बस्ने व्यक्ति हुनुहुनेछ दिदीहरूले मलाई कति कुरा सिकाउनु भयो तिमी यस्तै भए पनि केही हुँदैन अनि तिमी प्रभुमा विश्वास गर अनि गरम गर तिमीलाई राम्रो हुन्छ प्रभुले तिमीलाई मुक्ति आनन्द दिनुहुन्छ त्यहाँको दिदीहरू 24 घण्टा प्रार्थना बस्ने दिदीहरूले मलाई भन्नुहुन्थ्यो है तर पनि मलाई पनि जस्तो कहाँ कहाँ कति दुःख लाग्थ्यो है यस्तो मान्छेहरू हेर्दाखेरि आफू जस्तो साथीहरू हेर्दाखेरि यस्तो हेर्दाखेरि कस्तो नराम्रो लाग्थ्यो हो मैले पनि हिँड्न पाए हुन्थ्यो मेरो यस्तो अवस्थामा यस्तो एउटै खुट्टा छैन म के गर्ने कस्तो गर्ने भने मलाई भित्रभित्र कहिले कस्तो रुन्थे है रुन्थ्यो अनि त्यसपछि रुँदाखेरि एकलाई पीड़ा भए है पीड़ा हुँदाखेरि अनि दिदीहरूले सम्झाउनुहुन्थ्यो त्यहाँ प्रेटामा बस्ने दिदीहरूले तिमी चिन्ता गर्नु पर्दैन तिमी प्रार्थना गर अनि प्रार्थना गरेपछि तिमीलाई सबै कुरा राम्रो हुन्छ भन्नुभयो दिदीहरूले अनि त्यहाँ प्रेटामा बस्दाखेरि सबैले राम्रो गर्नुभयो माया गर्नुभयो मलाई अनि त्यहाँ आए परमेश्वरलाई चिन्ने मौका पाए अनि यसरी उहाँ ग्रहण गरे ग्रहण गर्दा अनि मलाई एउटा दुष्ट आत्माले सताइरहेको थियो है सताउँदाखेरि अनि कति नराम्रो लाग्थ्यो है अनि प्रार्थना सबैजनाले प्रार्थना गर्नुभयो उहाँहरूले सबैजना दिदी बहिनी अनि हाम्रो अङ्कलहरू अनि आन्टी सबैजनाले प्रार्थना गर्नुभयो अहिले राम्रो छ है राम्रो छ परमेश्वरलाई धन्यवाद छ मलाई छुटकारा अनि निको पार्नु भएको छ मैले अहिले आनन्द पाछु अहिले एउटा खुट्टा नभए पनि मैले एउटा परमेश्वरमा जिउने मौका पाछु अनि परमेश्वरमा यसरी हिँड्ने पाछु यसरी पढ्न पाछु यसरी कति मान्छेले आज एउटा खुट्टा भएर उनीहरू कति दुःखमा अवस्थामा छन् तर म आज परमेश्वरमा चिन्न पाएर म आत्मिकमा बलियो छु हिँड्न पनि पाछु अनि पढ्न पनि पाछु सबै कुरा परमेश्वरले मलाई सहायता गर्नुभएको छ मेरो जीवनमा उहाँले धेरै काम गर्नुभएको छ अनि म कति दुर्गम क्षेत्रको मान्छे आएर है यहाँ यदि काठमाडौँको जस्तो सहरमा यसरी पढ्न पाछु अनि यहाँ बस्न पाछु यसरी परमेश्वरले मलाई हरेक कुराबाट उहाँले सहायता गर्नुहुन्छ उहाँले मलाई हरेक प्रति आश दिनुभएछ दिन प्रतिदिन मलाई आशी दिनुभएको छ परमेश्वरले मेरो परिवारलाई पनि उहाँले आशीष दिनुभएको छ म हाम्रो मेरो परिवारलाई पनि प्रार्थना गर्छु मेरो आमा बुवाले पनि हुन्छ छोरी तिमीलाई राम्रो भयो हामी पनि विश्वास गर्छौ भन्नुभएको छ अनि परमेश्वरले मेरो जीवनमा प्रतिदिन आशीष दिनुभएको छ अनि प्रार्थना गर्दछु मेरो परिवारको लागि उहाँहरू पनि है विश्वास हुन सकोस् भनेर उहाँहरू हुनुहुन्छ भने म विश्वास गर्छु उहाँहरूले पनि है परमेश्वरमा विश्वास गर्छु उहाँलाई केही भयो भने छोरी मलाई यस्तो यस्तो भएको छ प्रार्थना गरिदेऊ है भन्नुहुन्छ अनि मेरो दाई
पनि अस्ति भएको नै

0: बिमारी हुनु भएको थियो है, मेरो दाइले बिराम भएर कस्तो धेरै गाह्रो भएको थियो, सबै डाक्टरले पनि मायामा राख्थ्यो यो, यो बाँच्न सक्दैन भनेर, उहाँलाई अन्त रक्सीहरू खानु भएको थियो, उहाँको हरेक मृगौलादेखि लिएर सबै कुरा कामै नलाग्नु भएको थियो है। अनि आयुष्मा कति 2-3 हप्ता राख्यो है, डाक्टरले राख्दाखेरि मलाई कति रोएँ। अनि हाम्रो यहाँ हेटौडा प्रेटामा म बस्छु है, त्यहाँ हाम्रो सबै जनहरूले, हाम्रो दिदीहरू, पास्टर बुवाहरू, पास्टरमा सबैले प्रार्थना गर्नुभयो। मेरो मम्मीलाई विश्वास लाग्यो कि मेरो छोरीले क्रिस्चियन छ, का मेरो छोरा बाँच्छ कि भनेर मलाई फोन गर्नुभयो। अनि प्रार्थना गर्यो छोरी दाईलाई यस्तो यस्तो भएको छ भनेर है। अनि म प्रार्थना गरे, कति हाम्रो सबजनाले प्रार्थना गर्नुभयो, मेरो दाईले राम्रो हुनुभएको छ, मेरो दाईलाई पनि विश्वास छ कि, मैले भन्छु दाई हेर्नु मैले तपाईँको निम्ति कति प्रार्थना गरिदिएको, अनि तपाईँलाई मैले कति प्रार्थना गरेँ, हामी सबैजनाले मिलेर प्रार्थना गरेको, तपाईँले यति राम्रो हुनुभएको छ भन्नुभयो। मेरो दाई कति खुसी हुनु भएको छ, अहिले हो बहिनी हो तिम्रो प्रार्थना गरेर हामी यति राम्रो भएको छ भन्नुभयो मेरो दाईले। सबै कुरा परमेश्वरले मेरो जीवनमा धेरै आश दिनुभएको छ भनेर भन्न सकिँदैन। आज म अहिले हेटौडा बसेर पनि म त्यहाँ बसेर पढ्छु, अनि त्यहाँ सबैजना पनि यस्तै प्रेटार हो, 24 घण्टा प्रार्थना बस्छु, अनि दिन रात बिहान अनि बेलुका डिभोसन हुन्छ, सबैजना मिलेर गर्छौ। त्यहाँ पनि सबैजना नसक्ने अस्वस्थ छ, अनि तर पनि हामी सबैजना मिलेर प्रभुको महिमा गर्छौं। शरीरमा एउटा अपाङ्गता भए पनि हाम्रो शारीरिक आत्मा त हाम्रो भित्र आत्मा चाहिँ परमेश्वरले बलियो बनाउनु भएको छ। अनि मेरो जीवनमा परमेश्वरले धेरै काम गर्नु भएको छ, त्यहाँ पनि बसेर आशीष दिनुभएको छ। अहिले म हेटौडाबाट होइन काठमाडौँ आइरहेको छु, फेरि खुट्टा परमेश्वर मैले प्रार्थना गरिरहेको थिएँ है, मेरो खुट्टा एउटा बिग्रेको छ, अनि उहाँले चाहिँ मैले प्रार्थना गरिरहेको छु, हाम्रो दिदीहरू, हाम्रो त्यहाँको हेटौडाको दिदीहरू अनि त्यहाँ भाइहरूले सबैले मेरो निम्ति प्रार्थना गरिदिनु भएको छ। अहिले म फेरि नयाँ खुट्टा लाउन पाउनेछु परमेश्वर, त्यो पनि आशिष हो मेरो जीवनमा। उहाँले पनि हरेक कुरा मेरो घटी कमीमा पनि उहाँले मलाई सहायता गर्नुहुन्छ। अनि मेरो यो छोटो गवाई, तपाईँहरूले यो गवाईबाट तपाईँलाई उच्च होस् भनेर चाहन्छु। सबैलाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: यसको बारेमा प्रार्थना गर्नुहोस्। जयमसी आज बुधबार जुन 17 तारीक असार 3 गते। आजको बाइबल खण्ड यर्मियाको पुस्तक 29 अध्यायको 13 पदबाट रहेको छ र यसरी लेखिएको छ, तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। प्रसिद्ध भजन लेखिका फ्यानी क्रस्बीले भनेकी छिन् कि पहिले प्रार्थनामा घोडा नटेकी तिनले कहिले भजन लेख्ने प्रयास गरिनन्। तिनले लगभग 8,000 गीत र भजन लेखेकी छिन्, जसले स्पष्ट बताउँछ कि तिनी प्रार्थना गर्ने महिला थिइन्। यसु हुन् मेरो कस्तो विलास, महान सृष्टिकर्ता परमेश्वर, र म तपाईँको हुँ कति प्यार मलाई प्रभु येशु ख्रिष्ट, जस्ता प्रिय भजनहरू प्रार्थनाको समयबाट जन्मिएका थिए। तर धेरै सृजनशील व्यक्तिहरू जस्तै तिनी प्राय समय सीमाभित्र भजन रचना गरेर उपलब्ध गराउने दबावमा हुन्थिन्। एकपटक तिनले डब्ल्यूएच डोनेद्वारा रचित धुनको लागि गीत लेख्ने प्रयास गरेकी थिइन्। तिनले शब्दहरू फेला पार्न सकिनन्, तर त्यसपछि तिनलाई याद आए कि तिनले प्रार्थना गर्न बिर्सेकी थिइन्। जब तिनी आफ्नो घोडाबाट उठिन्, तिनले आफ्नो सहायकले लेख्न सक्ने जति भन्दा पनि छिटो छिटो प्रसिद्ध भजन क्रुसको छेउमा राख्नुहोस् का लागि शब्दहरू लेखिन्। अर्को पटक तिनलाई पैसाको अभाव भएको थियो र एउटा विशेष उद्देश्यको लागि ठ्याक्कै $5 चाहिएको थियो। त्यसका लागि तिनीसँग आफ्ना प्रशासकहरूलाई खबर गर्ने समय थिएन, त्यसैले तिनले त्यो रकमको लागि प्रार्थना गरिन्। जब तिनले आफ्नो प्रार्थना समाप्त गरिन्, तिनी आफ्नो कोठामा अगाडि पछाडि हिँड्न थालिन्, लेख्ने भावमा पुग्न खोज्दै। ठिक त्यही बेला एकजना प्रशंसक तिनलाई भेट्न आइन्। ती दुईजनाले छोटो कुराकानी गरे अनि विदा हुँदै गर्दा ती महिलाले तिनको हातमा केही थमाइन्। त्यो $5 नोट थियो। फ्यानीले धन्यवादको प्रार्थना गर्न घोडा टेकिन् अनि उठेपछि तिनले आफ्नो सबैभन्दा प्रसिद्ध भजनहरूमध्ये एक अल द वे माई सेभियर लिड्स मी लेखिन्। फ्यानी क्रस्बीको सफलताको रहस्य गोप्य होइन। परमेश्वरको लागि केही गर्ने प्रयास गर्नु अघि तिनले पहिले परमेश्वरको सहायता खोजिन्। त्यसैकारण तपाईँको लागि आजको वचन छ, जबसम्म तपाईँको आवश्यकता पूरा हुँदैन प्रार्थना गरिरहनुहोस्। आमेन। परमेश्वर बिहार सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
10: यो समय हो धन्यवाद बिहानी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। परीक्षाको सामना गर्नु भन्ने शीर्षकमा केही उत्साहका कुरा यहाँहरूको लागि म राख्न गइरहेकी छु। पहिलो कोरन्थी 10:13 भन्दछ, तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि उहाँले दिनुहुन्छ। यसोले भन्नुभयो, एकजना मानिस जेरुसलेमबाट एरिहोतिर जाँदै थियो, त्यो डाकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे र अधमरो पारी छोडेर गए। लुका 10:30। एरुसलेमले परमेश्वरको अनुग्रहको स्थानलाई प्रतिनिधित्व गर्थ्यो भने एरिहोले श्रापको, किनकि परमेश्वरले यसका पर्खालहरू भत्काइदिनु हुँदा यहोशूले एरिहोलाई श्राप दिएका थिए। ती दुई सहर जोड्ने बाटो लुटेराहरूले भरिएको थियो। त्यसकारण कि त्यो मान्छेको मनसाय त्यो बाटोमा केही यात्रा गरेर एकातर्फ लाग्ने थियो होला, बाइबलले त्यसो भन्दैन। तर एउटा कुरा हामीलाई थाहा छ कि हामीलाई परीक्षाको बाटोमा जानबाट र लुटिनबाट बचाउन परमेश्वरले धेरै प्रयास गर्नुहुन्छ, अनि उहाँको सबै सुरक्षाको प्रबन्ध भए तापनि हामी समस्यामा परिहाल्छौं। सर्वप्रथम तपाईँले उहाँको आत्माको प्रेरणा सुन्न छोड्नुहुन्छ। दोस्रो, तपाईँ समर्पित हृदय साथ निश्चित इच्छाहरूको बारेमा प्रार्थना गर्न इच्छुक हुनुहुन्छ। तेस्रो, तपाईँ एक विश्वसनीय साथीसँग कुरा गर्न इच्छुक हुनुहुन्न जसले तपाईँलाई जवाफदेही बनाउनेछ। चौथो, तपाईँ यस विषयमा बाइबलले के भन्दछ भनी जान्न चाहनुहुन्न। तपाईँले एक पक्षीय रूपमा पवित्र आत्मालाई निभाउने निर्णय गर्नुभएको छ ताकि तपाईँले आफ्नो शारीरिक लालसाहरू पूरा गर्न सक्नुहोस्। याद गर्नुहोस्, बल्छीको टुप्पामा सधैँ सित्तैको खाना हुन्छ, तर परीक्षाले स्वतन्त्रताको प्रतिज्ञा गरे तापनि अन्त्यमा यसको कारण तपाईँले मूल्य चुकाउनुपर्छ। दाउदको अवैध सम्बन्धले उनको परिवारलाई तहस नहस बनायो। वास्तविक स्वतन्त्रता भनेको आफ्नो हरेक भोकलाई तृप्त गर्ने स्वतन्त्रता पाउनु होइन, यो त अस्वस्थ इच्छाहरूको दास बन्न अस्वीकार गर्नु हो। परीक्षा विरूद्धको लडाई उत्कृष्ट छ, तर यदि तपाईँले आफ्नो इच्छालाई दमन गर्न मात्रै संघर्ष गर्नुहुन्छ भने अन्तत तिनीहरूले तपाईँलाई थकित तुल्याउनेछन्। यसकारण तपाईँसँग परमेश्वरले चाहेको जस्तो व्यक्ति बन्ने बारे स्पष्ट दर्शन हुनुपर्छ, अनि त्यो व्यक्ति बन्न उहाँको आत्मासँग सहकार्य गर्नुपर्छ भन्ने उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदाउन चाहन्छु। जय मसीह, नमस्कार। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: सबैजनालाई जय मसीह, म पास्टर रुबेन आज तपाईँहरूलाई वर्ड अफ द डे कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीसँग अमेरिकाबाट एकजना पाहुना हुनुहुन्छ, पास्टर ड्वेन क्लेभेन्जर मिसिगनबाट। उहाँ 1984 देखि 2005 लेकवुड चर्चमा पास्टर जोन ओस्टिन र उहाँको छोरा पास्टर जोएल ओस्टिनसँग सेवकाय गर्नुभएको थियो। 47 चोटि उहाँ अफ्रिका, इण्डिया, युके, मेक्सिको, सेन्ट्रल एण्ड साउथ अमेरिका र नेपालमा उहाँ प्रभुको सुसन्देश लिएर यात्रा गर्नुभयो, कारण उहाँको हृदय मिशन प्रति छ। प्रभुको वचन नसुनेका र मण्डलीहरूलाई वचनबाट सक्षम गराउन सिकाउनलाई उहाँ यात्रा गर्नुहुन्छ। उहाँ 70 वर्षको उमेर भए तापनि उहाँसँग जुन जोश छ त्यो विरलै मानिसहरूमा हुने गर्दछ। आज उहाँबाट हामी वर्ड अफ द डे मा हामी केही वचनहरू सुन्नेछौ। त्यसै कारण वेयर एभर यु आर लिसनिङ एन्ड फ्रम वेयर एभर यु आर वाचिङ दिस प्रोग्राम, तपाईँ जहाँबाट यो कार्यक्रम हेर्दै हुनुहुन्छ या सुन्दै हुनुहुन्छ, परमेश्वरले तपाईँको निम्ति केही न केही आज वचन बोल्नुहुनेछ पास्टर ड्वेनबाट। त्यसै कारण पास्टर, दिस इज यो टाइम।
1: God bless you.
0: परमेश्वरले तपाईँलाई आशिष दिउन्।
1: Happy to be here with you today.
0: आज तपाईँको बीचमा यहाँ हुन पाउँदा मलाई धेरै खुसी लागेको छ।
1: I do have a word for you today.
0: आज तपाईँको लागि मसँग एउटा वचन छ।
1: That word will start with the Bible.
0: अनि यो चाहिँ बाइबलबाट सुरु हुँदछ।
1: The word of God.
0: यो परमेश्वरको वचन।
1: In the Psalms.
0: भजन संग्रहमा लेखिएको छ।
1: In the Old Testament.
0: भजन संग्रह, पुरानो करारको भजन संग्रहमा।
1: The 119th Psalm and the 89th verse says.
0: अनि भजन संग्रह 119:89 लेखिएको छ।
1: Says forever, O Lord, thy word is settled in heaven.
0: अनि यहाँ लेखिएको छ कि हे परम प्रभु, तपाईँको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ।
1: So the word of God is something that all of us can look to, and we can find a consistent way to live because it does not change.
0: किनकि परमेश्वरको वचन चाहिँ स्थिर रहिरहन्छ र यसले हामीलाई कसरी जिउने भन्ने कुरा सिकाउँदछ।
1: So your word today for those that do not know Jesus has to start with the Bible.
0: आज तपाईहरु जति जनाले प्रभु येशूलाई चिन्नु भएको छैन, तपाईले आज आफ्नो दिन यो वचनबाट सुरु गर्नुहोस्।
1: Many scriptures I could read to you that talk about salvation.
0: आज म धेरै तपाईलाई वचनहरु भन्न सक्छु जुन वचनले मुक्तिको बारेमा बताउँदछ।
1: But I found that in the Bible there's different covenants in the Bible.
0: तर बाइबलमा त्यहाँ विभिन्न करारहरु त्यहाँ उल्लेख गरिएको छ।
1: And the covenant that we live in is the church age.
0: अनि आज जुन करारमा हामी बसिरहेका छौं त्यो चाहिँ मण्डलीको युग हो।
1: And the church age addresses the subject of salvation.
0: अनि यो अहिले मण्डलीको युगले चाहिँ एउटा मुक्तिको मार्ग दर्शन गर्दछ।
1: So if the Old Testament, the scripture that I read, forever, O Lord, thy word is settled in heaven.
0: यदि हामीले पुरानो करारमा जुन पढेका थियौँ कि तपाईँको वचन सनातन र अनन्त छ भन्ने कुरा पढेका थियौँ।
1: What I'm going to read to you from the New Testament, it's forever settled as well.
0: अनि यो जुन नयाँ करारबाट मैले पढ्न गइरहेको वचनले चाहिँ तपाईलाई स्थिर गराउँदछ।
1: So this is the scripture for you today if you don't know Jesus.
0: यदि तपाईले येशू ख्रीष्टलाई चिन्नु भएको छैन भने आज यो वचन तपाईको निम्ति हो।
1: Because this is a rock solid scripture that will lead you to salvation.
0: किनकि यो एउटा वचन खण्डले तपाईलाई मुक्ति तर्फ डोर्याउँदछ।
1: The Bible says in Hebrews today is the day of salvation.
0: अनि किनकि हिब्रूको पुस्तकले भन्दछ आजको दिन चाहिँ मुक्तिको लागि दिन हो।
1: Right now is the accepted time.
0: किनकि अहिले नै यो समय हो।
1: So today I encourage you, don't wait.
0: त्यसकारण तपाईँलाई आज म उत्साह दिन चाहन्छु, तपाईँ नपर्खिनुहोस्।
1: Don't put it off till tomorrow.
0: अनि भोलिको लागि तपाईँ नपर्खिनुहोस्।
1: Make this the day.
0: आजको दिनलाई नै तपाईँको दिन बनाउनुहोस्।
1: The day of salvation for you.
0: मुक्तिको लागि तपाईँको दिन आज नै हो।
1: The scriptures that will help you to understand salvation for you.
0: अनि आज तपाईँलाई जुन वचनले तपाईँलाई मुक्तिको लागि बताउँदछ
1: is Romans 10:9-10.
0: अनि रोमी 9:9 र 10.
1: It says in verse 9.
0: अनि रोमी 10:9-10 पद.
1: That if thou shalt confess with thy mouth the Lord Jesus, and shalt believe in thine heart that God hath raised him from the dead, thou shalt be saved.
0: यहाँ रोमी दशको नौले लेखिएको छ, किनकि यदि तिमीले यीशुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ.
1: So we see that there's two things to be involved with in being saved.
0: अनि यहाँ हामी हेर्यौं भने यहाँ दुईटा चीजले चाहिँ हामीलाई उद्धार दिने कुराको दुईटा चीज हामी पाउँदछौ.
1: Confess with thy mouth the Lord Jesus.
0: मुखबाट ख्रीष्ट येशूलाई स्वीकार गर्नु.
1: And believe in thine heart that God raised him from the dead.
0: र हृदयमा चाहिँ येशूले चाहिँ मरेकोलाई जीवित पार्नुहुन्छ भन्ने विश्वास गर्नु.
1: Because Jesus was put on a cross and was tortured and persecuted for you and me.
0: किनकि येशू ख्रीष्ट तपाई अनि मेरो निम्ति वहाँ दण्डित हुनुभयो र क्रूसमा टाँगिनुभयो.
1: He took in his own life the sins of the world.
0: अनि वहाँले चाहिँ संसारभरिको पापहरू बोकेर वहाँ क्रूसमा टाँगिनुभयो.
1: The Bible says he that knew no sin became sin for us.
0: बाइबलले भन्दछ जसलाई पाप भन्ने कुरो केही ज्ञानै थिएन वहाँ चाहिँ तपाईँ अनि मेरो खातिर वहाँ पाप बन्नु.
1: So we confess with our mouth the Lord Jesus.
0: त्यसैकारण हाम्रो मुखबाट हामी येशू ख्रीष्टलाई स्वीकार गर्नुपर्छ.
1: And believe in our heart that God raised him from the dead.
0: र हामीले हाम्रो हृदयमा चाहिँ उहाँलाई चाहिँ परमेश्वरले मरेकोबाट बौरी उठाउनु भयो भन्ने कुरा विश्वास गर्नुपर्दछ.
1: The difference between Christianity and religion is that Jesus is alive.
0: अनि एउटा क्रिस्चियनिटी र येशूमा एउटा फरक छ, त्यो चाहिँ येशू ख्रीष्ट जीवित हुनुहुन्छ भन्ने हो.
1: Every other religion that has gives you promises, it's not for heaven, because their leader when he died, he was not raised from the dead like Jesus.
0: किनकि अरू धर्महरूले मानिसहरूलाई प्रतिज्ञा चाहिँ गर्दछ तर उनीहरूले स्वर्गको बारेमा भन्न सक्दैन, कारण उनीहरूको ईश्वरहरू चाहिँ मृत्युलाई जितेर बौरी उठेनन्.
1: So let me give you a little bit more insight into this in verse 10.
0: अनि दस पदबाट म तपाईलाई झन् उत्साह दिन चाहन्छु.
1: It says, with the heart man believes unto righteousness.
0: अनि यहाँ लेखिएको छ किनकि आफ्नो हृदयले विश्वास गर्दछ.
1: And with the mouth confession is made into salvation.
0: र उही मानिसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँदछ.
1: With your heart,
0: तपाईको हृदयबाट,
1: down deep on the inside of you,
0: तपाईको हृदयको भित्रबाट,
1: you believe unto righteousness.
0: तपाई धर्मी विश्वास गर्नुहुनेछ र धर्मी हुनुहुनेछ.
1: The scripture that I quoted earlier, he that knew no sin became sin for us.
0: मैले तपाईलाई पहिले बताइसके कि जसले पाप भन्ने कुरा उहाँलाई थाहै थिएन उहाँ तपाईँ मेरो निम्ति पाप बन्नुभयो.
1: 2 Corinthians
0: 5:21. अनि 2 Corinthians 5:21 भन्दछ.
1: That we might be made the righteousness of God.
0: किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर.
1: See, you cannot make yourself right.
0: किनकि तपाईँ आफैले धर्मी गराउन सक्नुहुन्न.
1: You cannot do good deeds to be righteous.
0: तपाईँ एउटा असल काम गरेर आफू तपाईँ धार्मिक बन्न पनि सक्नुहुन्न.
1: You cannot go to church enough to be righteous.
0: तपाईँ मण्डली गएर आफूलाई धर्मी बनाउन पनि सक्नुहुन्न.
1: You cannot feed the poor.
0: तपाईँ गरीबलाई खुवाएर.
1: You cannot do miraculous things and become righteous.
0: तपाई अचम्म कामहरू गरेर तपाई धर्मी बन्न पनि सक्नुहुन्न.
1: No, it's by faith.
0: तपाई विश्वासद्वारा हो.
1: You're believing in the word that's been settled from the foundation of the world.
0: अनि संसारको जग बसाल्नु भन्दा पहिलादेखि नै तय गरेको वचनमा आधारित भएर.
1: Forever settled.
0: अनि जसले तपाईलाई स्थिर गराइरहनेछ.
1: Throughout all eternity it's already been settled.
0: अनि यो अनन्त जीवन पाउनको लागि पहिलादेखि नै यो स्थिर भइरहेको थियो.
1: And the confession is made with our mouths about the Lord Jesus as our savior and salvation.
0: जब हामीले आफ्नो मुखबाट प्रभुलाई मुक्तिदाता भनेर ग्रहण गर्दछौ बल्ल उदाहरण मुक्ति मिल्दछ.
1: So if you're lost,
0: यदि तपाईँ हराउनु भएको छ भने,
1: let's pray a prayer that can bring you into God's family.
0: हामीलाई आउनुहोस्, हामी सबैजना बसेर प्रार्थना गरौँ जसले गर्दा तपाईँ परमेश्वरको परिवारमा आउनुहुनेछ.
1: Whatever kind of shape you're in, God will accept you and make you righteous.
0: तपाईँ जस्तो सुकै आकारमा भए तापनि परमेश्वरले तपाईँलाई आकार दिएर निर्माण गर्नुहुँदछ.
1: So let's pray.
0: आउनुहोस्, हामी प्रार्थना गरौँ.
1: Heavenly Father, Father.
0: स्वर्गीय पिता.
1: I come to you in Jesus' name.
0: म तपाईको अगाडि येशु ख्रीष्टको नाउँमा आउँदछु.
1: I believe your word.
0: म तपाईको वचनलाई विश्वास गर्दछु.
1: And you said that if I should confess with my mouth the Lord Jesus.
0: तपाईको वचनमा लेखिएको छ मैले मेरो मुखबाट तपाईमाथि पश्चाताप गर्नुपर्दछ.
1: I do that right now. I confess the Lord Jesus.
0: म मेरो मुखबाट तपाई येशु हुनुहुन्छ भनेर स्वीकार गर्दछु.
1: And I believe in my heart that God raised him from the dead.
0: मैले मेरो हृदयमा विश्वास गर्दछु कि तपाई परमेश्वरले येशूलाई मरेकोहरूबाट बौरी उठाउनु भयो.
1: And right now I do believe that in my heart.
0: अहिले नै मैले मेरो हृदयमा विश्वास गर्दछु.
1: That God raised his son Jesus from the dead.
0: ताकि परमेश्वरले आफ्नो पुत्र येशूलाई मरेकोहरूबाट बौरी उठाउनु भयो.
1: Because the Bible says if I do that I'll be saved.
0: किनकि बाइबलले भन्दछ यदि मैले यो गरे भने म बाँच्दछु मैले उद्धारण मुक्ति पाउँदछु.
1: So I just thank you right now that I'm saved.
0: त्यसै कारण म आज म बाँचेको कारणले उद्धार मुक्ति पाएको कारणले म तपाईँ प्रभुलाई धन्यवाद दिदछु.
1: There's nothing else to do. I'm saved.
0: अब मैले केही गर्नु पर्दैन मैले उद्धार मुक्ति पाएको छु.
1: I'm accepted in God's family.
0: म परमेश्वरको परिवारमा म स्वीकृत भएको छु.
1: That family that's in heaven and in earth.
0: अनि त्यो परिवार जो स्वर्गमा र पृथ्वीमा छ.
1: This is a miraculous thing that just happened to me today.
0: आज अनि अहिले नै यो अचम्मका मेरो जीवनमा भएको छ.
1: And so I would like to encourage you that now that you're born again.
0: अनि तपाईलाई म आज उत्साह दिन चाहन्छु आज तपाई नयाँ गरी जन्मनु भएको छ.
1: And to those that have already been born again.
0: जो तपाई पहिले देखि नै नयाँ गरी जन्मिसक्नु भएको छ.
1: You might say well what am I going to do with my life now?
0: अब तपाईले भन्न सक्नुहुन्छ मैले मेरो जीवन अब कसरी अगाडि बढाउने त?
1: What is God's plan for my life?
0: मेरो जीवनमा परमेश्वरको योजना के छ त?
1: It says in Acts the 10th chapter.
0: अनि यहाँ प्रेरितको 10 अध्यायमा लेखिएको छ.
1: It says in verse 38.
0: अनि 38 पदमा लेखिएको छ.
1: It says how God anointed Jesus of Nazareth with the Holy Ghost and with power.
0: अनि यहाँ लेखिएको छ कि परमेश्वरले नासरतको येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो.
1: Who went about doing good.
0: उहाँ सुकर्म गर्दै.
1: Healing all that were oppressed of the devil.
0: र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै.
1: For God was with him.
0: हिँड्नुभयो किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो.
1: And one thing you have to realize about salvation.
0: एउटा कुरा तपाईँले बुझ्नुपर्छ मुक्ति उद्धारको बारेमा.
1: God is not just with you.
0: परमेश्वर तपाईँसँग मात्र हुनुहुन्न.
1: He's in you.
0: तपाईँ भित्र पनि उहाँ हुनुहुन्छ.
1: 1 John 4:4.
0: पहिलो युहन्ना 4:4.
1: Says you are of God, little children.
0: अनि यहाँ लेखिएको छ तपाईँ परमेश्वरको साना बालकहरू हुनुहुन्छ.
1: Greater is he that's in you than he that's in the world.
0: किनभने जो तपाईँहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ.
1: And now that you have that greater one living within you.
0: अब तपाईँले बुझ्न सक्नुहुन्छ कि तपाईँ भित्र संसारमा हुने भन्दा महान व्यक्ति तपाईँ भित्र हुनुहुन्छ.
1: He's in there to anoint you.
0: तपाईँलाई अभिषेक उहाँले गर्न आउनुभएको
1: छ. To equip you.
0: तपाईँलाई तयार बनाउनलाई.
1: To make you ready for God's work.
0: परमेश्वरको वचनको लागि तपाईँलाई तयार बनाउनलाई.
1: Jesus, it says about Jesus here, it says he went about doing good.
0: अनि यहाँ लेखिएको छ येशू चाहिँ असल कार्य गर्नको निमित्त.
1: Everybody can do good.
0: सबैजनाले असल काम गर्न सक्छन्.
1: You know, Jesus fed 5,000.
0: यसले 5,000 खुवाउनु भयो.
1: That was a good thing.
0: यो असल कुरा हो.
1: But it's also a supernatural thing.
0: तर यो अचम्मको कार्य आश्चर्य कर्म पनि हो.
1: Because he did it with just a few fish and bread, piece of bread.
0: अनि किनकि यो चाहिँ एउटा थोरै माछा र थोरै रोटीद्वारा भएको थियो.
1: And so when you do good in the name of the Lord,
0: जब तपाईँले येशु ख्रीष्टको नाउँमा तपाईँले असल काम गर्नुहुन्छ.
1: Sometimes miracles have to be involved.
0: कहिले काहीँ अचम्म कामहरू पनि त्यहाँ हुनेछ.
1: And that's when the greater one that lives within you, he does his work.
0: किनकि तपाईँ भित्र हुनुहुनेले चाहिँ आश्चर्य कर्म काम गर्नुहुन्छ.
1: And so when you yield to the spirit of God,
0: जब तपाईँ परमेश्वरको आत्माको उपस्थितिमा तपाईँ जानुहुन्छ,
1: that anointing will begin to grow in your life.
0: तपाईँको जीवनमा त्यो अभिषेकहरू बढ्दै बढ्दै बढ्दै अगाडि जाँदछ.
1: It will be to where you can have confidence in what God is doing in your life.
0: परमेश्वर तपाईको जीवनमा जे कुरा गर्नु भएको छ तपाई कन्फिडेंस हुनु हुनेछ.
1: In Detroit,
0: अनि डेट्रोइट अमेरिकाको डेट्रोइटमा
1: we fed a lot of homeless people.
0: हामीले त्यहाँ घरविहीन मानिसहरूलाई धेरै जनालाई खाना खुवायौं.
1: And in the beginning when we did that,
0: जब हामी सुरुमा त्यो गर्दै थियौं,
1: we just gave them the food and that was the only that was all. We didn't say anything.
0: हामीले तिनीहरूलाई खाना मात्र दियौ, हामीले केही पनि तिनीहरूलाई बताएनौ.
1: Because there's a lot of traffic.
0: किनकि त्यहाँ धेरै गाडीहरू थिए.
1: And it's very dangerous to stop the car and start talking when people are, you know, in a hurry.
0: किनकि त्यहाँ जब मानिसहरू अनि त्यहाँ मानिसहरूसँग बसेर गफ गर्न गाह्रो थियो किनकि त्यहाँ धेरै गाडीहरू थिए.
1: But as we went back week after week after week,
0: जब हामी हप्ता पछि पछि हप्ता पछि हामी त्यहाँ जान लाग्यौं,
1: they began to recognize recognize this.
0: तिनीहरूले हामीलाई चिन्न सुरु गरे.
1: So we learned their name.
0: हामी तिनीहरूको नामहरू पत्ता लगायौं.
1: So we learned their names and then we also learned some about their families.
0: अनि तिनीहरूको परिवारलाई पनि हामी चिन्न सुरु गर्यौं.
1: And we learned about the habits that they had with drugs.
0: तिनीहरूको जुन ड्रग्स र खाने बानीको बारेमा हामी थाहा पायौं.
1: And so we were able to pray with them and for them more in depth as we got to know them.
0: हामी तिनीहरूलाई चिनिसकेपछि हामी तिनीहरूसँग नजिक भएर तिनीहरूको निम्ति हामी अझै बढी प्रार्थना गर्न सुरु गर्यौं.
1: And so we used to go to the park.
0: अनि हामी पार्कमा जान लायौं.
1: Across the street from where they would look for money.
0: अनि तिनीहरू जहाँ पैसा माग्ने गर्दथे हामी त्यही तिनीहरूको ठाउँमा हामी जान सुरु गर्यौं.
1: And so one by one they would come by.
0: अनि तिनीहरू एक एक गरेर हामी कहाँ आउँथे.
1: And so we would give them food.
0: अनि हामी तिनीहरूलाई खाना दियौं.
1: We would give them supplies.
0: हामी तिनीहरूलाई चाहिने आवश्यक कुराहरू दियौं.
1: Buy them socks, clothes.
0: तिनीहरूलाई कपडाहरू मोजाहरू किनिदियौं.
1: Hats, gloves.
0: टोपीहरू पन्जाहरू किनिदियौं.
1: Shoes.
0: जुत्ताहरू.
1: So they were becoming more appreciative of what we did as we went along.
0: अनि हामी तिनीहरूसँग जाँदाखेरि हामी जे गर्दथ्यौं तिनीहरूले धेरै धन्यवादी भए.
1: And so they were always very thankful.
0: तिनीहरू धेरै धन्यवादी भए.
1: And they would call me pastor.
0: तिनीहरूले मलाई पास्टर भन्दथे.
1: Pastor D, thank you.
0: Pastor D, धन्यवाद, thank you.
1: One of them told me, he said, I love you.
0: अनि एकजनाले मलाई भन्दथ्यो म तपाईलाई साह्रै माया गर्दछु.
1: That meant a whole lot.
0: अनि त्यसले मलाई साह्रै माया गर्छ त्यो मेरो लागि ठुलो कुरा थियो.
1: Then he said it another time.
0: अर्को चोटि त्यसले मलाई उहाँले मलाई भन्नुभयो.
1: He said, thank you for pastoring us but not judging us.
0: अनि उहाँले भन्नुभयो हामीलाई एउटा पास्टरिङ गर्नुभएको लागि धन्यवाद, हामीलाई तपाईँले न्याय गर्नु भएन त्यसको लागि पनि धन्यवाद.
1: So we found that God had anointed us to do things like feed the hungry.
0: अनि कहिलेकाहीँ परमेश्वरले हामीलाई असल काम गर्न जस्तै अनि भोकाएकालाई खाना खुवाउन पनि असल कार्यलाई बोलाउनु भएको छ.
1: Because as we fed them,
0: जसरी हामीले उहाँलाई खुवाउँछौं,
1: we were able to give them scriptures.
0: हामी उनीहरूलाई वचन प्रभुको वचन दिदछौं.
1: And encourage them with the Bible.
0: अनि बाइबलबाट उहाँलाई उत्साह दिदछौं.
1: I've seen people accept Jesus out on the streets.
0: अनि बाटोमा अनि रोडमा बस्दा बस्दा मानिसहरूले प्रभुलाई स्वीकार गरेको मैले देखेको छु.
1: Praying this simple prayer that we prayed just a minute ago.
0: अघि एक मिनट अगाडि हामीले जुन साधारण प्रार्थना गरेका थियौँ त्यो प्रार्थनाबाट बाँचेको मैले देखेको छु.
1: I fully believe that they are saved, born again now.
0: अनि मैले पूर्ण रूपमा म विश्वास गर्दछु उनीहरूले बाँचेका छन्, उनीहरूले उद्धारण मुक्ति पाएका छन्.
1: They still have these habits.
0: अनि यो बानी अझ पनि तिनीहरूसँग छ.
1: But there's a lot of habits that people have in life.
0: अनि बानी बेहोरा चाहिँ कतिजना मानिससँग धेरैजना मानिसहरूसँग यस्तो प्रकारको बानीहरू हुने गर्दछ.
1: Christian people have habits.
0: अनि क्रिस्चियनहरूसँग पनि बानी बेहोरा हुने गर्दछ.
1: But they also have the answer to that habit.
0: अनि त्यसको जवाफ पनि परम प्रभुसँग छ.
1: Which is Jesus.
0: अनि त्यो उत्तर चाहिँ येशू हुनुहुन्छ.
1: His word.
0: उहाँको वचन.
1: And so God anointed us to minister healing and doing good.
0: अनि परमेश्वरले हामीलाई चंगाईको सेवा गर्न र असल काम गर्नलाई सेवकाई गर्न प्रभुले हामीलाई बोलाउनुहुन्छ.
1: And some of them were they get into desperate situations.
0: अनि कोही कोही सँग चाहिँ एउटा त्यो अति दयनीय अवस्था हुन्छ.
1: And so one thing that in Michigan is that it gets really cold.
0: Michigan भन्ने अमेरिकाको मिसिगन मा चाहिँ सारो जाडो हुने गर्दछ.
1: You may think it's cold here in Nepal.
0: तपाईले सोच्नु भयो होला नेपालमा धेरै जाडो छ.
1: But there's people it gets so cold in Michigan that they can die from the cold.
0: अनि तर मिसिगन मा चाहिँ त्यहाँ यति सारो चिसो छ कि मानिसहरू चिसोले मर्न सक्दछन्.
1: When I heard that on the news one time, I was very sad about that.
0: जब मैले एकचोटि त्यो खबर मैले सुने न्यूज मा म धेरै निराश भए.
1: And so because that's somebody's son, somebody's daughter.
0: किनकि कसैको छोरा या कसैको छोरी.
1: And so they their life is no more when they die.
0: जब तिनीहरू मर्छन् तिनीहरू उनीहरूदेखि अलग हुँदछन्.
1: But we in the days ahead plan on helping people when it gets that cold.
0: तर त्यति जाडोको समयमा हामी त्यहाँ थियौँ उनीहरूलाई सहायता गर्नलाई.
1: And so God anointed us and he wants to anoint you to do his work on this earth in your lifetime.
0: अनि परमेश्वरले हामीलाई जसरी असल काम गर्नलाई अभिषेक गर्नुभयो प्रभुले तपाईलाई पनि यस्तो असल काम गर्नलाई अभिषेक गर्नुभएको छ.
1: But finding finding the purpose and the right things that we were doing with the homeless, it took a period of time.
0: अनि एउटा घरविहीन मानिसहरू अनि बाटोको मानिसहरूसँग सेवा कार्य गर्न हामीले केही समय हामीलाई लाग्यो.
1: And with you, I'd encourage you that it's not something that will happen in a week or two, a month, a year. It may take a little bit of time.
0: अनि तपाईलाई पनि म उत्साह दिन चाहन्छु. तपाईले गर्न खोज्नु भएको चीज पनि एकै हप्ताभित्र नहोला. यसलाई समय लाग्न सक्छ.
1: Just be confident that if you're following him, you're going to be doing the right thing.
0: तर म तपाईलाई यो तपाईलाई विश्वास गर्नुहोस् भन्ने म भन्न चाहन्छु कि जब तपाईले जे गर्दै हुनुहुन्छ तपाईले त्यसमा निरन्तर लाग्नु भए पनि तपाईलाई परमेश्वरले सफल बनाउनुहुन्छ.
1: You know, the Apostle Paul, he said this in 2 Timothy.
0: Apostle Paul, Prayed Paul le dosro Timothy ma yo bhannuhuncha.
1: He said, I have fought a good fight.
0: उहाँले भन्नुहुन्छ मैले असल लडाई लडेको छु.
1: I have kept the faith.
0: मैले विश्वासलाई जोगाइराखेको छु.
1: Henceforth there is laid a crown of righteousness.
0: अनि धार्मिकताको मुकुट मेरो अगाडि राखिएको छ.
1: Up for me.
0: मेरो निमित्त.
1: And he encouraged others. He said, and for all those that are doing the will of God.
0: अनि यहाँ उहाँले उत्साह दिँदै हुनुहुन्छ कि यस्तो परमेश्वरको इच्छा अनुसार गरेका सबैको निमित्त धार्मिकताको मुकुट राखिएको छ भनेर भन्दै हुनुहुन्छ.
1: So as you do the will of God for your life.
0: त्यसै कारण तपाईँले पनि परमेश्वरको इच्छा अनुसारको जीवन जिउनु भयो भने.
1: Because remember, you prayed the prayer that you accepted him as Lord.
0: याद गर्नुहोस् तपाईले पनि तपाईले प्रार्थना गर्नुभएको थियो, प्रभु म तपाईलाई स्वीकार गर्छु भनेर प्रार्थना गर्नुभएको थियो.
1: And as the Lord, he has a plan for you.
0: अनि तपाईको लागि पनि परमेश्वरको आफ्नो योजना छ.
1: A direction for you.
0: अनि एउटा निर्देशन छ.
1: A path for you.
0: तपाईको लागि बाटो छ.
1: And if you follow that path,
0: यदि तपाईले त्यो बाटोलाई पछ्याउनु भयो भने,
1: let him direct you on a daily basis.
0: तपाईको हरेक दैनिक जीवनमा तपाईलाई डोरनलाई उहाँलाई अवसर दिनुहोस्.
1: You'll find that that crown of righteousness is waiting for you.
0: अन्त धार्मिकता मुकुटले तपाईलाई पर्खेर बसिरहेको तपाईले पाउनुहुनेछ.
1: A heavenly home that Jesus is preparing is there for you.
0: अनि तपाईको लागि स्वर्गमा परमेश्वरले ठाउँहरू तयार पारिरहनु भएको छ.
1: All because he anointed you.
0: किनकि तपाईलाई यो कारणले कि तपाईलाई परमेश्वरले अभिषेक गर्नुभएको छ.
1: And you spent your life finding out what that anointing is.
0: र त्यो अभिषेक र तपाईलाई त्यो anointing के को लागि हो भन्ने कुरा तपाईँले आफ्नो जीवनमा पत्ता लगाउनुहुनेछ.
1: And as you find out that anointing in your life,
0: जब तपाईँले आफ्नो जीवनमा त्यो अभिषेक तपाईँले पत्ता लगाउनुहुनेछ,
1: you will find that you are able to share with others.
0: तपाईँले यो कुरा अरूसँग बाँडचुट गर्न सक्नुहुनेछ.
1: Like I'm sharing with you today, how God anoints you.
0: जसरी मैले मलाई प्रभुले कसरी अभिषेक गर्नुभयो भन्ने कुरा तपाईँलाई बाँडचुट गरे जस्तै.
1: And sometimes you'll find that once you start moving in the anointing,
0: जब तपाईले अब जुन दिन तपाईले अभिषेकबाट तपाई अगाडि बढ्दै हुनुहुन्छ,
1: new doors start to open for you.
0: नयाँ नयाँ ढोकाहरु तपाईको निम्ति ढोका उघारिने छन्.
1: Now, you know, Pastor Ruben said that I had been to India. I believe like this is my 18th trip to India.
0: अघि पास्टर रुबेनले भन्नुभयो जस्तै मेरो यो 18औं चोटि मेरो इन्डियाको भ्रमण छ.
1: And so when I made plans to come here,
0: जब म इन्डिया आउनको लागि योजना गराएको थिए,
1: not here but India,
0: इन्डियामा आउनको निमित्त,
1: I talked to a friend,
0: म एकजना साथीसँग छलफल गरे,
1: and he was going to pay for the trip to go to India.
0: उहाँले चाहिँ मलाई इन्डिया जानको निम्ति उहाँले मेरो सबै खर्च उहाँले जुटाइदिनु भयो.
1: And then all of a sudden he mentioned that he knew Pastor Ruben here in Nepal.
0: रोवाले मलाई पछि बताउनु भयो कि उहाँले नेपालमा पास्टर रुबेनलाई उहाँले चिन्नुहुन्छ.
1: And so in coming he wanted to come here.
0: रोवा नेपालमा पनि आउन चाहनुहुन्छ.
1: And for so we started to make plans.
0: त्यसपछि हामीले प्लान गराउन सुरु गर्यौं.
1: So I was talking to Pastor Ruben, never had met him face to face.
0: वाला मैले फेस टु फेस भेटेको थिइन पास्टर रुबेनलाई, तर पनि उहाँसँग म फोनमा वार्तालाप सुरु गरे.
1: But I was liking the person that I was talking to.
0: तर जोसँग म बातचित गरिरहेको थिएँ उहाँलाई मैले मन पराउन सुरु गरे.
1: And I was becoming impressed with what he was doing for God.
0: उहाँले जुन प्रभुको लागि जे गर्नुभएको थियो त्यसको लागि म धेरै इम्प्रेस भए.
1: So we made the arrangements to come to Nepal.
0: र नेपालमा आउनलाई हामी तयारी गर्यौं.
1: And then my friend Perry, he wasn't able to come.
0: र मेरो साथी पेरी, मिस्टर पेरी चाहिँ नेपाल आउन सक्नु भएन.
1: But here I am with Pastor Ruben and I don't even know Pastor Ruben.
0: मैले पास्टर रुबेनलाई मैले चिनेकै थिएन, तर पनि म पास्टर रुबेनसँग छु.
1: But I find that once I came,
0: तर जब म यहाँ आए मैले पत्ता लगाएँ,
1: that this Pastor Ruben, this man is anointed to minister in many different areas.
0: अनि पास्टर रुबेनलाई परमेश्वरले विभिन्न क्षेत्रमा सेवा गर्नलाई अभिषेक गर्नुभएको रहेछ.
1: And so he allowed my anointing to bless his people.
0: उहाँले चाहिँ मेरो अभिषेकलाई उहाँले मलाई अनुमति दिनुभयो आफ्नो मानिसहरूलाई आशिष दिलाउनको निमित्त.
1: And you'll find this out in your life that a lot of times
0: यो कुरा तपाईले आफ्नो जीवनमा धेरै पटक पत्ता लगाउनु हुनेछ.
1: You start out to do one or two things
0: तपाईले एक दुईटा कुरा गर्न सुरु गर्नु भएपछि
1: especially on the mission field
0: र मिशन फिल्डमा
1: things are added
0: अनि समय चीजहरू थपि थपि रहनेछ
1: that you had no earthly idea you'd be doing before you got here
0: तपाई यहाँ आउनुभन्दा पहिला तपाईसँग संसारको दिमागबाट के हुनेछ कसो हुनेछ तपाईलाई आइडिया हुने छैन.
1: I had no idea that I'd be speaking to this country today by radio
0: अनि आज रेडियोबाट म तपाईहरुसँग बोल्छु भन्ने कुरा मलाई आइडिया नै थिएन.
1: But thank God because of his connections I'm able to speak to a lot of people today
0: अनि आज म परमेश्वरलाई धन्यवाद दिन्छु किनकि उहाँको यो कनेक्सन द्वारा सहयोग द्वारा आज म धेरैजना तपाईहरूसँग म बोलिरहेको छु.
1: So I'm giving you the best that I can to try to help you to find God's plan for your life.
0: त्यसकारण आज तपाईलाई मैले जति सक्छु त्यति नै तपाई परमेश्वरको योजना तपाईमाथि के छ भन्ने कुरा बताउन चाहन्छु.
1: Something else that I would encourage you
0: अरू कुराबाट म तपाईलाई उत्साह दिन सक्छु
1: in God's plan for your life
0: परमेश्वरको योजना तपाईको जीवनमा
1: being in a church
0: मण्डलीमा हुनु
1: is one of the most helpful things you could ever do for yourself
0: तपाईको आफैले आफैलाई सबैभन्दा बढी ठूलो सहायता गर्न सक्नुपर्ने कुरा चाहिँ सक्ने कुरा चाहिँ मण्डलीमा आफैले आफैलाई उपस्थिति गराएर.
1: The book of Hebrews says don't forsake the assembling of yourselves as you see the day approaching.
0: अनि हिब्रूको पुस्तकमा लेखिएको छ संगतिमा जानलाई नछोड भनेर लेखिएको छ.
1: You'll find friends.
0: तपाईले संगतिमा मित्रहरु पाउनुहुनेछ.
1: Build relationships.
0: अनि तपाईले सम्बन्धहरु विस्तार गर्न पाउनुहुनेछ.
1: Learn God's word.
0: परमेश्वरको वचन तपाईले सिक्न पाउनुहुनेछ.
1: Find united prayer.
0: अनि तपाईले एकतामा रहेर प्रार्थना गर्न पाउनुहुन्छ.
1: Find praise and worship that you never knew before.
0: तपाईले जुन आराधना जुन पहिला तपाईले कहिले सुन्नु भएको थिएन त्यो आराधना गर्न पाउनुहुनेछ.
1: And that's all involved in a local church.
0: अनि त्यो एउटा स्थानीय मण्डलीमा तपाईले त्यो गर्न पाउनुहुनेछ.
1: Another thing that you can do is start to read your Bible.
0: र अर्को कुरा चाहिँ तपाईले आफ्नो बाइबल तपाईले पढ्न पाउनुहुनेछ.
1: Start to pray every day.
0: हरेक दिन प्रार्थना गर्न पाउनुहुनेछ.
1: Now as a human being, sometimes we miss.
0: अनि कहिलेकाहीँ हामी मानिस भएको कारणले कहिलेकाहीँ गलत गर्न पुग्दछौं.
1: We may miss reading our Bible.
0: अनि कहिलेकाहीँ बाइबल नपढ्ने गर्दछौं.
1: But don't let that become a habit.
0: तर यसलाई चाहिँ बानी नबनाउनुहोस्.
1: Go back the very next start up the very next day and just start keep reading.
0: अर्को बिहानको समयमा फेरि बाइबल खोजेर त्यसलाई पढ्न सुरु गर्नुहोस्.
1: Keep praying.
0: प्रार्थना गर्दै जानुहोस्.
1: Because a church is very helpful.
0: किनकि मण्डली चाहिँ धेरै सहयोगी छ.
1: But knowing the God of the Bible.
0: किनकि बाइबलको परमेश्वरलाई चिन्नु चाहिँ
1: is more helpful.
0: यो धेरै सहयोगी छ.
1: Knowing him.
0: उहाँलाई चिन्ने
1: Paul said that after he had been a Christian for a long time.
0: Paul said, "Oh, Christian, boy, it's like a good day. Lama swami pachi."
1: He said, "Oh, that I might know him."
0: Wale bano sumo wala janna soku.
1: And his power of his resurrection.
0: Waako punuthan ko shakti.
1: If you wanted to get to know me.
0: Yadi tapailai malai chinna chahanuhuncha bhane.
1: Being that we've never seen each other before.
0: Hami ekarkalai kahile pani pahila dekheka thiyenau.
1: It's going to take some time.
0: Kehi samay lagna sakcha.
1: Same thing with getting to know the Lord.
0: Ani parameshwarlai chinnu pani testai kura ho.
1: You become born again.
0: Tapai naya gari janmanu bhayo bhane pani.
1: But that's not a guarantee that you're going to be buddy-buddy with the Lord.
0: Ani tyo tesko matlab yo haina ki tapai parameshwarsang ghanishta hunuhuncha bhane chha hoina.
1: He wants a close relationship with you.
0: परमेश्वरले तपाईसँग नजिकको सम्बन्ध चाहनुहुन्छ.
1: And that happens and comes through reading the Bible.
0: अनि त्यो चाहिँ परमेश्वरको वचन पढिरहेर त्यो हुने गर्दछ.
1: Praying.
0: प्रार्थना गरेर.
1: And so building a relationship with the Lord is very important.
0: अनि परमेश्वरसँग सम्बन्ध गाँस्नु चाहिँ धेरै महत्त्वपूर्ण कुरा हो.
1: And so God wants to not only equip you as with an anointing for your life.
0: परमेश्वरले तपाईलाई छान्ने मात्र होइन तर उहाँले अभिषेक गर्न चाहनुहुन्छ.
1: He wants to be your friend.
0: वहाँ तपाईको मित्र बन्न चाहनुहुन्छ.
1: And as friends, you'll be able to talk.
0: अनि एउटा मित्र भएको कारणले तपाई उहाँसँग बोल्न सक्नुहुन्छ.
1: Share with one another.
0: एकअर्कासँग बाँडचुड गर्न सक्नुहुन्छ.
1: So I say to you today.
0: त्यसैले आज म तपाईलाई भन्दैछु.
1: Put Jesus and God, the Holy Spirit, the Bible, put that all in your life.
0: तपाईको जीवनमा तपाईले बाइबल, प्रार्थना, येशू ख्रीष्टलाई सँगसँगै राख्नुहोस्.
1: Church, make that a requirement.
0: अनि चर्चलाई तपाईले अनिवार्य बनाउनुहोस्.
1: Because they'll help your children.
0: किनकि त्यसले तपाईको छोराछोरीलाई सहायता पुर्याउँदछ. तपाईको जवान अवस्थाको मानिसहरूलाई.
1: And it'll be a testimony to this nation.
0: यो राष्ट्रको लागि एउटा गवाही हुनेछ.
1: Who needs Jesus?
0: यसलाई यसको कसलाई चाहिन्छ?
1: Who needs that salvation that you just acquired?
0: तपाईसँग भएको मुक्ति र उद्धार कस कसलाई चाहिन्छ?
1: And so there's people waiting to hear.
0: अनि यो कुरा सुन्नको लागि मानिसहरु पर्खेर बसिरहेका छन्.
1: The message of the gospel.
0: अनि सुसमाचारका वचनहरु.
1: And now that it's been shared with you.
0: अनि यो तपाईको लागि आज बनाइएको छ.
1: You can share it with others.
0: अरु जसरी तपाईलाई बताइएको छ अरुलाई तपाईले बताउनुहोस्.
1: Don't be ashamed of Jesus.
0: येशू ख्रीष्टलाई अपनाउनु तपाईले लाज नमान्नुहोस्.
1: Because he wasn't ashamed of you when he went to the cross.
0: जब उहाँ क्रूसमा जानुभयो तपाईको निमित्त उहाँ लाज मान्नु भएन.
1: He went to the cross because he loved.
0: उहाँ क्रूसमा जानुभयो कारण उहाँले तपाईलाई माया गर्नुहुन्थ्यो.
1: John 3:16.
0: योहन्ना 3:16.
1: For God so loved the world.
0: परमेश्वरले संसारलाई सारो माया गर्नुभयो.
1: He gave.
0: उहाँले दिनुभयो.
1: He so loved.
0: उहाँले यति प्रेम गर्नुभयो.
1: That he gave.
0: उहाँले ताकि उहाँले दिनुभयो.
1: That's what you want to do.
0: यो तपाईले यो पनि गर्नु पर्दछ.
1: As you become acquainted with Jesus and God,
0: जब तपाई येशू र परमेश्वरसँग तपाई एक हुनुहुनेछ.
1: You want to give.
0: तपाईले दिन चाहनुहुन्छ.
1: You want to give of your life.
0: तपाईले आफ्नो जीवन दिन चाहनुहुन्छ.
1: Of your money.
0: तपाईको रुपैयाँ पैसा दिन चाहनुहुन्छ.
1: Of your time.
0: तपाईको समय दिन चाहनुहुन्छ.
1: And every single one of those things are of great value in the kingdom of God.
0: परमेश्वरको राज्यमा यी सबै चाहिँ महत्त्वपूर्ण छन्.
1: So I want to just say I love you.
0: अनि अन्तमा तपाईलाई भन्न चाहन्छु म तपाईलाई सारै माया गर्छु.
1: God bless you.
0: परमेश्वरले तपाईलाई आशीष दिउन.
1: I trust that we're going to have one more session and we'll be able to help you some more with the word of God.
0: अनि हामीसँग मलाई थाहा छ अझै हाम्रो अर्को सेशन पनि तपाईलाई म भन्नेछु र यसले तपाईलाई उत्साह दिनेछ.
1: So I just thank you for listening.
0: धन्यवाद यो सुन्नु भएको लागि.
1: Look forward to speaking to you again.
0: तपाईसँग फेरि म बोल्ने छु.
1: God bless you.
0: परमेश्वरले तपाईलाई आशीष दिनुभएको छ. Thank you for listening. Thank you for watching. अनि यदि तपाईहरुलाई कुनै प्रश्न छ भने या त तपाईसँग तपाईलाई प्रभुले तपाईको हृदयमा केही कुरा बोल्नु भएको छ र हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने प्लिज कन्ट्याक्ट अस. स्मरण मिशन चर्च गंगबु फोन 9857045446 इमेल scmnepal@gmail.com. Thank you. God bless you.

भन्नुहोस् मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 28 प्रेरित 20 अध्यायमा पाउलले इफिससका सबै इल्डरहरूलाई एकसाथ भेला गरे उनीहरूसँग बाँड्नका लागि पाउलसँग महत्वपूर्ण कुराहरू थिए यो पाउलको इफिससकाहरूसँगको अन्तिम भेट पनि हुने थियो प्रेरितको पुस्तक 20 अध्यायको 28 पदमा यसरी लेखिएको छ तपाईहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस् पवित्र आत्माले तपाईहरूलाई बगालको जिम्मावार बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईहरू गर्नुहोस् पवित्र आत्माले नै कसैलाई निरीक्षक बनाउनुहुन्छ आत्मिक अगुवा हुनको योग्य छ भनेर निर्धारण गर्ने व्यक्ति परमेश्वर नै हुनुहुन्छ पाउलले अब उनीहरूलाई भन्ने कुरा एकदमै स्तब्ध पार्नेछ प्रेरितको पुस्तक 20 अध्यायको 29 पदमा यसरी लेखिएको छ किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तपाईँहरूका माझमा पस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन् पाउलले वर्णन गरेको कुरा क्रिस्टको शरीर बाहिरको शत्रु थिएन बगाललाई च्यातचुत पार्न लागेका ती बुवासाहरू तिनीहरूको मण्डलीभित्र आउने भित्रका मानिसहरू थिए प्रेरितको पुस्तक 20 अध्यायको 30 पदमा यसरी लेखिएका छन् तपाईहरूकै बीचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन् जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन् पाउलले भविष्यवाणी गरेका थिए कि यी वासाहरू तिनीहरूका आफ्नै चर्चहरूको नेतृत्वबाट आउनेछन् यी वासाहरूले साँचो परमेश्वरको योजना र हृदयको विपरीत सिद्धान्त सिकाउनेछ र तिनीहरूले येशु ख्रीष्टका चेलाहरूलाई आफ्नो पछि लाग्न तान्नेछन् दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 3-4 पदमा यसरी लेखिएको छ किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन् तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नेदेखि तर्की जानेछन् दन्त्य कथाहरूतिर बरालिनेछन् प्रिय हो परमेश्वरको वचनबाट साँचो सिद्धान्त सिकाउनुको सट्टा यी झुटा अगुवाहरूले बाइबल र चर्चको संगतिलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छन् तिनीहरूले मानिसहरूलाई सुन्दा मिठो लाग्ने वचनहरू सुनाएर लोभ्याउनेछन् तिनीहरूको उपदेशले भावनात्मक आवश्यकता पूरा गर्नेछ चर्चका सदस्यहरूलाई परमेश्वरको वचनको ठोस सिद्धान्त सिकाउनुको सट्टा दन्ते कथाहरूले मनोरञ्जन दिनेछन् एफिसीको पुस्तक 34 अध्यायको 1-3 पद परम प्रभुको यो वचन म कहाँ आयो हे मानिसको छोरा इजरायलका गोठालाहरूका विरूद्धमा यो अगमबानी तिनीहरूलाई कहेर भन् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ धिक्कार इजरायलका गोठालाहरूलाई जसले आफ्नै मात्र वास्ता गर्दछ के गोठालाले भेडाहरूको वास्ता गर्नुपर्ने होइन र तिमीहरू दही खान्छौ उनको वस्त्र लगाउँछौ मोटा मोटा पशुहरू मार्छौ तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ यो भविष्यवाणी लेखिएको दिन जत्तिकै आज पनि सत्य छ संसारभरि चर्चमा यस्ता अगुवाहरू छन् जसले मानिसहरूलाई आफ्ना सन्देशहरू सुन्न उत्प्रेरित र उत्साहित गर्न आकर्षक शब्दहरू बोलिरहेका छन् ती अगुवाहरू आफ्नो चर्चका सभाहरूमा उपस्थित हुनेहरूबाट पैसा उठाउन उत्सुक छन् ती पैसाहरू अत्यन्तै आवश्यक परेकाहरूलाई मद्दत गर्न प्रयोग गर्नुको सट्टा आफैमा खर्च गर्छन् इस्कियलको पुस्तक 34 अध्यायको 4 पद तिमीहरूले दुर्बललाई बलियो पारेका छैनौ बिरामीहरूलाई निको पारेका छैनौ घाइतेलाई मलम पट्टी लगाइदिएका छैनौ तिमीहरू बाटो बिराएकाहरूलाई बाटोमा ल्याएका छैनौ हराएकाहरूलाई खोजेका छैनौ तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरता साथ शासन गरेका छौ यी अगुवाहरूले आफ्ना मानिसहरूको आवश्यकताको वास्ता गरिरहेका छैनन् र जब कोही बाटो बिराउँछ तिनीहरूलाई खोज्ने गर्दैनन् नम्रतापूर्वक आफ्ना मानिसहरूको सेवा गर्नुको सट्टा तिनीहरूले धम्की दिएर शासन गर्छन् इस्कियलको पुस्तक 34 अध्यायको 5 पदमा यसरी लेखिएको छ यसैले तिनीहरू छरपष्ट भए किनकि तिनीहरूको गोठालो नै थिएन जब तिनीहरू छरपष्ट भए तब तिनीहरू जंगली जनावरका शिकार भए यो एउटा दुःखद वास्तविकता हो जुन आज पनि भइरहेको छ धेरै निर्दोष क्रिस्चियनहरू हाम्रो संसारको मरूभूमिमा हराएर लक्ष्यविहीन रूपमा भौतारिरहेका छन् किनभने उनीहरूलाई सत्य मार्गदर्शन गर्ने कोही पनि छैन एफिसीको पुस्तक 4 अध्यायको 14 पद
यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका

0: लाल झेल धूर्तता र फट्याईले यता उता उडाएका बालकहरू जस्ता नहौ। धेरै युवा क्रिस्चियनहरू चर्चको मञ्चमा उभिएका व्यक्तिहरूबाट निराश भएका छन्। तिनीहरू बाहिरी रूपमा धेरै राम्रो छ, सबै कुरा धेरै धार्मिक देखिन्छ र महसुस हुन्छ, तर तिनीहरूको मुखबाट निस्कने कुरा झुटो सिद्धान्त हो र यसले मानिसहरूलाई योजना र छलको प्रयोग गरेर बहकाउँछ। यो त्यस्तै प्रकारको कुरा हो जुन शैतानले अदनको बगैँचामा हव्वालाई मूर्ख बनाएको थियो। यदि हामी होसियार भएनौ भने यी झुटा शिक्षाहरूले हामीलाई धर्मशास्त्रमा प्रकट भएको वास्तविक सत्यबाट टाढा लैजानेछन्। मत्तीको पुस्तक 15 अध्यायको 8-9 पद, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू बेठमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। प्रिय हो, चर्को संगतिको समयमा कसैले धेरै पटक प्रभुको प्रशंसा गर र हालेलुया भनेर कराउँछ। यसको अर्थ यीशु ख्रीष्टसँग तिनीहरूको साँचो सम्बन्ध छ भन्ने होइन। यो सम्भव छ कि तिनीहरूको हृदय परमेश्वरबाट टाढा छ। झुटा अगुवाहरूलाई चिन्ने एउटा तरिका भनेको तिनीहरूले परमेश्वरको वचनको सट्टा मानिसहरूको आज्ञाहरू सिकाइरहेका हुन्छन्। तपाईँ होसियार हुनुपर्छ किनभने तिनीहरूका सन्देशहरू कानमा आकर्षक हुन्छन्, जसले तपाईँलाई विश्वासी चेला बन्न लोभ्याउन सक्छ, जहाँ तपाईँ तिनीहरूलाई आर्थिक रूपमा सहयोग गर्दै हुनुहुन्छ। योहन्नाको पुस्तक 10 अध्यायको 1 पद, साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा गोठालो ढोकाबाट भित्र पस्दैन तर अर्कोपट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाकु हो। सुसमाचारका यी झुटा सेवकहरूलाई येशूले चोर र डाकु भनेर चिनाउनु भएको छ। चोर भनेको धेरै धूर्त व्यक्ति हो, डाकु भनेको तपाईँबाट चोरी गर्ने व्यक्ति हो, तर तिनीहरूले आफ्नो दुष्ट काम दिनको उज्यालोमा गर्छन् जहाँ सबैले देख्न सक्छन्। तिनीहरूको मुख्य तरिका भनेको धम्की र हेरफेर मार्फत मानिसहरूलाई बहकाउनु हो। यसो चाहनुहुन्छ कि हामी यी मानिसहरूबाट सचेत रहौं जसले आफूलाई गोठालो भन्छन् तर तिनीहरूको उद्देश्य येशू ख्रीष्टका साँचो अनुयायीहरूलाई हानि पुर्याउन भ्रामक छल र स्पष्ट शक्ति दुवै प्रयोग गर्नु हो। योहन्नाको पुस्तक 10 अध्यायको 2 पदमा यसरी लेखिएको छ, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। सजाय दिइने साँचो वरदानहरू साँचो गोठालो येशू ख्रीष्टको ढोकाबाट प्रवेश गर्छन्, तर धेरैजना भेडाहरूमा फरक ढोकाबाट प्रवेश गर्छन्। तिनीहरूले आफूलाई पास्टर, प्रेरित, बिशप, अगमवक्ता भन्ने उपाधि दिन्छन्, तर तिनीहरूको इच्छा परमेश्वरको सेवा गर्ने होइन, भेडाहरूबाट चोर्ने हो। तिनीहरू सार्वजनिक रूपमा आफूलाई परमेश्वरका मानिसहरूको गोठाला भएको घोषणा गरिरहेका हुन्छन् तर तिनीहरू होइनन्। तिनीहरूको मुख्य उद्देश्य परमेश्वरको मानिसहरूको स्रोतबाट चोर्नु हो। फिलिपीको पुस्तक 3 अध्यायको 5 पदमा यसरी लेखिएको छ, आठौं दिनमा मेरो खतना भएको हो, म इस्रायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने म एक फरिसी। जीवनको यस मोडमा पाउलसँग परमेश्वरको अनुमोदित सेवक बन्नका लागि सबै उचित प्रमाणहरू थिए। उनको खतना गरिएको थियो, उनको पारिवारिक पृष्ठभूमि सही थियो, उनले सबै उचित शिक्षा प्राप्त गरेका थिए, उनीसँग सबै स्वीकार्य धार्मिक प्रमाणहरू थिए। फिलिपीको पुस्तक 3 अध्यायको 6 पदमा यसरी लेखिएको छ, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निस्को ठहरिएको हुँ। उनको पृष्ठभूमि त्यति बेलाको चर्चको धार्मिक समाजलाई पूर्ण रूपमा स्वीकार्य थियो, यद्यपि उनका कार्यहरू त्यो येशू ख्रीष्टले राख्नु भएको सबै कुराको विरूद्धमा थिए। पावलले येशू ख्रीष्टका साँचो अनुयायीहरूलाई सताइरहेका थिए, तर धार्मिक समुदायको नजरमा पावललाई निर्दोष मानिन्थ्यो। मानिसहरूको धार्मिक अभ्यासहरू प्राय त्यस्तै हुन्छन्। येशू ख्रीष्टमा साँचो सेवकहरू विरूद्ध प्रयोग गरिँदा पनि तिनीहरूको कामको लागि तिनीहरूको प्रशंसा गरिन्छ। पावललाई केले परिवर्तन गर्यो जसले उनलाई चर्चलाई सताउने व्यक्तिबाट परिवर्तन भएर व्यक्तिहरूलाई सुधार गर्ने मानिस बन्यो? फिलिपीको पुस्तक 3 अध्यायको 5-6 पद, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रीष्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकू भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्ले म गन्दछु। पावलले पहिले प्राप्त गरेका सबै धार्मिक प्रशिक्षण, उनको पृष्ठभूमि, पुरानो नियमको व्यवस्थाको उनको पूर्ति, पावलले यी सबै कुरालाई पूर्णतया व्यर्थ घोषित गरे। पावलको जीवनमा परिवर्तन आएको एउटै मात्र कुरा थियो कि उनी ख्रिस्टको चेला बने। जब पावल दमस्कसको बाटोमा थिए, धेरै क्रिश्चियनहरूलाई सताउने योजनाका साथ यीशुले उनलाई आमने सामने भेट्नुभयो। पावलले उनलाई आफ्नो प्रभुको रूपमा पछ्याउन रोजे। यीशु ख्रिस्टको उनको नयाँ सम्बन्धले उनको जीवनमा पूर्ण रूपमा परिवर्तन गर्यो। प्रेरितको पुस्तक 9:15-16 तर प्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्। किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ म सो तिनलाई देखाउनेछु। पावलले आफ्ना सबै धार्मिक अभ्यासहरू त्यागे। उनले ती सबैलाई येशु ख्रिस्टलाई पछ्याउने प्रतिबद्धताले प्रतिस्थापन गरे। तपाईँले सेवा गर्न चाहनु भएको वास्तविक कारण के हो? तपाईँ किन आत्मिक अगुवा बन्न चाहनुहुन्छ? पावललाई अब पैसाको वास्ता थिएन, उनलाई प्रसिद्धिताको पनि वास्ता थिएन। त्यसपछि धेरै पटक उनी भोकै बसे, धेरै पटक उनलाई गिरफ्तार गरियो, कोर्रा लगायो, पिटियो वा अन्य कठिनाईहरू दियो। पावलको लागि मूल्यवान कुरा यीशुलाई आफ्नो प्रभुको रूपमा चिन्नु थियो। उनले यीशुलाई धेरै गहिरो र व्यक्तिगत रूपमा चिने। प्रभावकारी सेवा गर्न हामी सबैलाई चाहिने यो एउटा कुरा हो। यीशुले हाम्रो हृदयभित्र राज्य गर्न आवश्यक छ। फिलिपीको पुस्तक 3:9 र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रिस्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। धार्मिकता धार्मिक नियम र अभ्यासहरू पालन गरेर आउँदैन। हामी यीशुसँग सम्बन्ध निर्माण गरेर र उहाँमाथि भरोसा गर्न सिकेर यो प्राप्त गर्छौं। उहाँ हाम्रा प्रभु हुनुहुन्छ र उहाँमा भरोसा राखेर हामी धार्मिक जीवन यापन गर्न सक्षम हुन्छौं। युहन्नाको पुस्तक 10:3 ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छ र उसले आफ्ना भेडाहरूलाई नाउँ काढी काढी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। साँचो गोठालाहरू ती हुन् जो येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्वरको वचनको वास्तविक सिद्धान्त सिकाइरहेका छन्। तिनीहरूले परमेश्वरका मानिसहरूबाट चोरी गरिरहेका छैनन्, बरु तिनीहरूको सेवा गरिरहेका छन्। हिब्रूको पुस्तक 13:8 यसरी लेखिएको छ, येशु ख्रिस्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। 2000 वर्षभन्दा पहिले येशु ख्रिस्ट जन्मनु भएको थियो, उहाँले सेवकाई गर्नुभएको थियो र उहाँ क्रुसमा टाँगिनु भएको थियो। 3 दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो। एक दिन उहाँ राजाको रूपमा शासन गर्न फर्कनुहुनेछ अनि हामी प्रत्येकले उहाँलाई पछ्याउने वा अस्वीकार गर्ने छनौट गर्न सक्छ। येशु ख्रिस्ट सत्य र झूठ बीचको विभाजन रेखा हुनुहुन्छ। हामीले उहाँलाई पछ्याउने निर्णय गर्छौ कि गर्दैनौ भन्ने कुराले हामी आत्मिक रूपमा कति टाढा जान सक्छौ भनेर निर्धारण गर्नेछ। युहन्नाको पुस्तक 17:3 यसरी लेखिएको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एक मात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। साँचो परमेश्वरलाई स्वीकार गर्नेहरूले उहाँको पुत्र येशु ख्रिस्टलाई पनि स्वीकार गर्छन्। परमेश्वरले येशुलाई मण्डलीको आत्मिक शिरको रूपमा नियुक्त गर्नुभएको छ। फिलिपीको पुस्तक 2:9-11 त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वी माथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भने स्वीकार गर्नुपर्छ। साँचो अगुवा र झुटो अगुवा छुट्याउनका लागि एउटा सबैभन्दा महत्वपूर्ण मापदण्ड छ कि तिनीहरूले येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन् र सेवा गर्छन्। येशु राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबै साँचो इसाई अगुवाहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि उहाँलाई पछ्याउन समर्पित हुन्छन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
8: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज नै हिँडेकी नि।
7: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
8: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
8: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
8: पार्किङ र ग्रीन गार्डन भएको,
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
8: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
8: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरू र मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यीपी लेप्चिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। र सधैँ झै आज पनि मैले यहाँहरूको माझमा यो नयाँ अङ्क लिएर आएकी छु। र यहाँहरूलाई थाहा छ हाम्रो कार्यक्रम यीपी लेप्चिङ आउने गर्दछ गुड न्यूज आसाम 105.1 MHz हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज आसाम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा चाहिँ यहाँहरू जस्तै उमेरको एकजना पाहुनालाई यहाँ बोलाएकी छु। उहाँ चाहिँ भर्खर 9 वर्षको हुनुहुन्छ। उहाँ हुनुहुन्छ सामियाना नेपाली। म उहाँलाई कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी।
1: जयमसी।
0: सन्चै हुनुहुन्छ?
1: म सन्चै छु।
0: यहाँलाई हाम्रो कार्यक्रम यीपी लेप्चिङमा स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि मैले यहाँको नाम भनिदिएको थिएँ अघि, होइन? थोरै आफ्नो परिचय दिनुहोस् न, इन्ट्रोडक्सन।
1: जयमसी सबैलाई। मेरो नाम चाहिँ सामियाना नेपाली हो। म 9 इयर ओल्ड हो। म जावलेखेलमा बस्छु। म क्लास 4 पढ्छु। मेरो स्कुलको नाम इरिस एकाडेमी हो। मेरो स्कुल चाहिँ रानीबुल ललितपुरमा छ।
0: अनि कति कक्षामा पढ्नुहुन्छ नि?
1: म 4
0: कक्षामा पढ्नुहुन्छ हो। अनि तपाईँको नाम त कति राम्रो रहेछ, सामियाना। सामियाना भनेको के होला? आफ्नो नामको मिनिङ थाहा छ?
1: अलिअलि थाहा छ।
0: के होला त नि?
1: सेल्टर अनि रक।
0: सेल्टर अनि रक। वाओ। अनि कस्तो लाग्छ आफ्नो नामको मिनिङ यस्तो रहेछ भनेर थाहा पाउँदा?
1: राम्रो लाग्छ।
0: अनि यहाँको नाम सामियाना भनेर कसले राखिदिनु भएको नि?
1: मेरो मामाले राखिदिनु भएको।
0: वाओ, मामाले राखिदिनु भएको। अनि मनपर्छ आफ्नो नाम?
1: मनपर्छ।
0: ओके। अनि थोरै यहाँको परिवारमा चाहिँ को को बस्नुहुन्छ भन्न मिल्छ?
1: मिल्छ।
0: ल,
1: मेरो घरमा हजुरआमा, हजुरबा, कालमामु, दादु, पुच्याउ अनि मम्मी बस्नुहुन्छ।
0: ओहो, है। अनि यहाँको फ्यामिली ह्याप्पी फ्यामिली हुनुहुँदो रहेछ नि त, हो? हजुरबा हजुरआमा पनि हुनुहुँदो रहेछ। यहाँको फ्यामिलीमा सबैभन्दा नजिक तपाईँ कोसँग हुनुहुन्छ?
1: फुचिमामुसँग।
0: फुचिमामु भनेको चाहिँ मामुको पनि दिदी हो है। अघि हामीले अफ एयरमा चाहिँ तपाईँको मामुको पनि दिदीसँग कुरा गरेको, उहाँ नै हो फुचिमामु भनेको। अनि उहाँ चाहिँ तपाईँलाई किन, तपाईँ उहाँसँग किन धेरै नजिक हुनुहुन्छ नि?
1: माया गर्नु पनि हुन्छ, के किनिदिनुहुन्छ, बाहिर खाउन लग्नुहुन्छ, घुमाउन लग्नुहुन्छ, काका लग्नुहुन्छ।
0: काका लानुहुन्छ हो, त्यही भएर मनपर्छ। ल, अनि तपाईँ कुन मण्डली जानुहुन्छ नि? चर्च।
1: होरेप चर्चमा जान्छु।
0: कहाँ छ नि यो होरेप चर्च चाहिँ?
1: भैँसीपाटी।
0: भैँसीपाटीमा। अनि बाल सङ्गति कतिको जान मन लाग्छ?
1: मलाई बाल सङ्गति जान धेरै राम्रो लाग्छ।
0: किन होला नि?
1: त्यहाँ हामीलाई बाइबल भर्सहरू सिकाउनुहुन्छ, प्रार्थना गराउनुहुन्छ, डान्स गराउनुहुन्छ, सिङ्गिङ गराउनुहुन्छ, खेलाउनुहुन्छ।
0: वाओ। अनि तपाईँलाई चाहिँ के कुरामा एकदम इन्ट्रेस्ट लाग्छ?
1: बाल सङ्गतिमा।
0: बाल सङ्गति नभए पनि अरू बेला पनि तपाईँको हबिजहरू हुन्छ नि, के गर्न मन लाग्छ? जस्तै कसैलाई गाउन मन लाग्छ, कसैलाई ड्रइङ बनाउन मन लाग्छ।
1: मलाई ड्रइङ बनाउन चाहिँ राम्रो लाग्छ।
0: अनि छुट्टीको बेलामा चाहिँ कसरी दिन बिताउने गर्नुहुन्छ घरमा?
1: घरमा म कहिले काहीँ ड्रइङ बनाउँछु, कहिले काहीँ सुत्छु, कहिले काहीँ बाहिर साथीहरूसँग, घरकै साथीहरूसँग खेल्छु।
0: भनेपछि सामियानालाई साथीहरूसँग खेल्न पनि मनपर्छ हो। अनि तपाईँको मिल्ने साथी कोही हुनुहुन्छ?
1: छ, स्कुलमा।
0: स्कुलमा को हो भन्न मिल्छ?
1: मिल्छ।
0: को हो नि?
1: सरिश्मा।
0: सरिश्मा। अनि किन तपाईँ उहाँसँग धेरै मिल्नुहुन्छ, किन मनपर्छ उहाँलाई?
1: हामी सँगै एलकेजीदेखि पढेको अनि हामी अहिलेसम्म बेस्ट फ्रेन्ड, अनि हामी खेलिरहन्छौँ अनि कहिले काहीँ म उसको घर जान्छु अनि ऊ मसँग नि कहिले काहीँ भेट्न आउँछ, त्यही भएर हामी साथी
0: हो। अनि तपाईँलाई तपाईँको बेस्ट फ्रेन्डको मनपर्ने बानी एउटा कुनै लाग्छ? के साथी भन्नुभयो नाम?
1: सरिश्मा।
0: सरिश्माको मनपर्ने बानी के होला तपाईँलाई, मनपर्ने उसको राम्रो बानी, ह्याबिट?
1: उसको मनपर्ने बानी
0: सुत्ने बानी, किन नि त अनि तपाईँलाई चाहिँ सुत्ने बानी मन परेको?
1: होइन, उसको फेभरेट सुत्छ,
0: उसलाई रेस्ट गर्नु मनपर्छ धेरै, हो? अनि तपाईँहरू स्कुलमा के गर्नुहुन्छ? तपाईँले आफ्नो बेस्ट फ्रेन्डसँग आफ्नो कुराहरू के सेयर गर्नुहुन्छ नि?
1: म मेरो बेस्ट फ्रेन्डलाई आज के भएको थियो, आज लन्चमा के गर्ने, गेम ब्रेकमा के गर्ने भनेर म उसलाई सेयर गर्छु।
0: वाउ, कस्तो राम्रो है। तपाईँको थोरै डेली रुटिनको बारेमा भनिदिनुहोस् न है, तपाईँ बिहान उठेदेखि बेलुकासम्म के गर्नुहुन्छ?
1: म बिहान 6 o'clock उठ्छु, एकछिन पढ्छु अनि लुगा फर्स्टमा म मुख धुन्छु अनि त्यसपछि लुगा लाउँछु, त्यसपछि खाना खान्छु, खाएपछि कपाल गर्छु, ब्रस गर्छु अनि त्यसपछि म स्कुल जान्छु, स्कुल गएर आएपछि म हात खुट्टा धुन्छु, ड्रेस चेन्ज गर्छु, खान्छु अनि होमवर्क गर्छु, एकछिन खेल्छु अनि सुत्छु।
0: वाह, सामियानाले त कति धेरै काम गर्ने रहेछ है, बिहानदेखि 6 o'clock उठ्ने अनि कपाल पनि आफै कोर्ने, ड्रेस पनि आफै लगाउने, हो? तपाईँलाई किन लाग्छ हामीले आफ्नो कपाल आफै कोर्ने अनि आफ्नो ड्रेस आफै लगाउने, आफ्नो होमवर्कहरू आफै गर्ने किन गर्नुपर्छ होला?
1: होमवर्क त आफै गर्नुपर्छ, नआएको हामीलाई सिकाउनु भन्नुपर्छ घरमा कसलाई ठुलो आउनेलाई। कपाल चाहिँ कहिले काहीँ गर्न आएन भने अरू ठुलो मान्छेलाई गर्न दिनुपर्छ अनि लुगा चाहिँ आफै लाउने।
0: लुगा आफै लाउने हो, कसले सिकाउनु भएको नि?
1: फुच्ची मामुले।
0: फुच्ची मामुले, ए। अनि तपाईँले आफ्नो पढाइ लेखाइ बाहेक होइन अनि आफूलाई मनपर्ने खेल्ने कुद्ने बाहेक चाहिँ घरमा चाहिँ घरको परिवारलाई, हजुरआमालाई अनि मामुहरूलाई चाहिँ के कुरामा हेल्प गर्नुहुन्छ नि घरको काममा?
1: म कहिले काहीँ बोतलमा पानी भरिदिन्छु, कहिले काहीँ के सामान ल्याइदिनु भन्दा म सामानहरू ल्याइदिन्छु
0: पसल गएर, अनि
1: अनि म कहिले काहीँ पानीहरूले भन्दा पानीहरू ल्याइदिन्छु।
0: अनि त्यसरी फ्यामिलीलाई हेल्प गर्दै गर्दाखेरि कस्तो फिल हुन्छ नि? मलाई कति काम गराउनु भएको होला भन्ने हुन्छ कि?
1: मलाई धेरै जस्तो लाग्छ कि काम गर्नुपर्छ धेरै,
0: काम गर्नुपर्छ धेरै, काम गर्नु मनपर्छ हो?
1: मनपर्छ।
0: ए, कस्तो राम्रो बानी रहेछ है हाम्रो सामियानाको। अनि तपाईँलाई, तपाईँले अघि भन्नुभयो नि बाल सङ्गतिमा गीतहरू गाउन पाउँछ अनि खेलहरू खेल्न पाउँछ पनि भन्नुभयो, हो? हो। अनि तपाईँलाई किन लाग्छ खासमा बाल सङ्गति चाहिँ किन जानुपर्छ होला?
1: बाल सङ्गति हामीले जानुपर्छ किनकि जिजसले हामीलाई आशिष दिनुहुन्छ, ब्लेस गर्नुहुन्छ, त्यही भएर।
0: वाउ, जिजसले ब्लेस गर्नुहुन्छ, हो? ओके, तपाईँलाई मनपर्ने बाइबल भर्स कुनै छ त?
1: यसलाई
0: नेपालीमा के भनेको यहाँलाई थाहा छ? ओके, इङ्ग्लिसमा मात्रै कन्ठ पार्नुहुन्छ, हो?
1: होइन, अरू पनि थाहा छ बाइबल भर्स नेपालीमा नि।
0: ल, नेपालीवाला भनिदिनुहोस् न त।
1: उत्पत्ति 1:1 आदिमा परमेश्वरले आकाश र पृथ्वी सिर्जनु भयो।
0: अनि तपाईँलाई यसरी बाइबल भर्स ओहो कस्तो धेरै कण्ठ पार्नु पर्ने भन्ने लाग्छ कि इन्जोय गर्नुहुन्छ बाइबल भर्स कण्ठ पार्दा?
1: म बाइबल भर्स पढ्दा इन्जोय नै गर्छु।
0: अनि अर्को कुरा चाहिँ, तपाईँले आफ्नो बाल सङ्गतिमा नि आफ्नो साथीहरूसँग चाहिँ कस्तो खालको व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग मिल्ने गर्नुहुन्छ कि हुँदैन?
1: म मेरो बाल सङ्गतिको साथीहरू र भाइ बहिनीसँग मिल्छु, खेल्छु अनि खान्छु मिलेर।
0: मिलेर खानुहुन्छ, खेल्नुहुन्छ हो? अनि तपाईँको बाल सङ्गतिको टिचरहरू चाहिँ को को हुनुहुन्छ, अनि उहाँहरूले कसरी यहाँहरूलाई बाइबलको शिक्षाहरू दिनुहुन्छ, पढाउनुहुन्छ?
1: हाम्रो बाल सङ्गतिमा स्टोरीहरू सिकाउनुहुन्छ, स्टोरी जस्तै गरेर एक्टिभिटिजहरू गरेर सिकाउनुहुन्छ।
0: के के एक्टिभिटिज गर्नुहुन्छ नि?
1: त्यो पजलहरू जस्तो गरेर सिकाउनुहुन्छ, अनि बाइबलबाट के गरेर सिकाउनुहुन्छ।
0: वाउ, तपाईँको बाल सङ्गतिको टिचरहरू को को हुनुहुन्छ, नाम भन्न मिल्छ? भन्नुहोस् न।
1: निर्मला म्याम,
0: निर्मला म्याम र फुची म्याम हो। ए, अनि तपाईँ यो कार्यक्रमबाट आफ्नो बाल सङ्गतिको टिचरलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू भन्न चाहन्छु।
0: किन नि थ्याङ्क यू?
1: यति धेरै एक्टिभिटिजहरू गराउनु भयो त्यही भएर।
0: वाह है, अनि तपाईँ आफै बाल सङ्गतिमा धेरै एक्टिभिटी गरिरहनु भएको एउटा बालिका हुनुहुन्छ नि त, अनि तपाईँलाई के लाग्छ बाल सङ्गतिमा चाहिँ एक्टिभिटी बेस खालको एक्टिभिटीहरू गराएर बाइबलको कुराहरू बच्चाहरूलाई सिकाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
1: लाग्छ, त्यसरी नै हामीलाई सिकाउँदा नि राम्रो पनि लाग्छ, इन्जोय फिल्ड हुन्छ त्यही भएर।
0: वाह है, अनि तपाईँले बाल सङ्गतिमा बाल गीत गाउनुहुन्छ?
1: गाउँछु।
0: कुनै मन परेको गीत छ सुनाउने हो मलाई?
1: हुन्छ।
0: ल,

0: वाह है, थोरै क्ल्याप गर्न मन लाग्यो मलाई। अनि तपाईँ त हामी यसरी बोलिरहँदै गर्दा कस्तो मजाले स्माइल दिइरहनु भएको छ है, एकदम मुस्कान दिएर बोलिरहनु भएको छ, अनि मलाई पनि कस्तो रमाइलो भइरहेछ कि। अनि हामी किन ह्याप्पी हुनुपर्छ होला, तपाईँलाई देखेर म पनि ह्याप्पी ह्याप्पी हुन मन लाग्यो।
1: हामी सधैँ ह्याप्पी भएर बस्नुपर्छ किनकि जिजसले हामीलाई सिकाउनु भएको, सधैँ ह्याप्पी भएर खुसी भएर बस्नुपर्छ।
0: वाउ कस्तो राम्रो है। अनि तपाईँ आफ्नो विद्यालय जानुहुन्छ नि त, अघि कुन स्कुल भन्नुभयो?
1: इरिस एकेडेमी
0: है। अनि त्यो स्कुलमा त तपाईँको कक्षामा धेरै साथीहरू होलान् है, अनि घरमा पनि साथीहरू होलान् छ नि होइन। अनि तपाईँहरूले चाहिँ स्कुलको साथीहरूसँग अनि घरमा छिमेकी साथीहरूसँग चाहिँ परमेश्वरको प्रेम कसरी बाँडिरहनु भएको छ, देखाइरहनु भएको छ? परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त। त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो प्रेम बाँडिरहनु भएको छ, कसरी उहाँहरूलाई प्रेम गर्नुहुन्छ तपाईँले? जस्तै कि सामानहरू सेयर गर्ने,
1: म मेरो साथीहरूलाई सामानहरू सेयर गर्छु, जो उसँग केही चिज हुँदैन म उसलाई सेयर गर्छु।
0: जस्तै के सेयर गर्नुहुन्छ?
1: उसले जस्तै लन्च ल्याएको छैन भने म क्यान्टिनबाट फुड ल्याएर उसलाई सेयर गर्छु। उसले पेन्सिल ल्याएको छैन भने म उसलाई पेन्सिल दिन्छु, अनि उसले इङ्ग्लिस बुक ल्याएन भने म उसको छेउमा गएर बसेर उसलाई सेयर गर्छु।
0: वाउ कति धेरै हेल्पफुल रहेछ है। हाम्रो सामियाना त एकदम सहयोगी नानी हो। अनि घरको नानीहरूलाई चाहिँ, घरको फ्रेन्ड्सहरूलाई चाहिँ कसरी तपाईँले परमेश्वरको प्रेम देखाउनुहुन्छ नि? उहाँहरूसँग मिलेर खेल्ने होला?
1: उनीहरूसँग मिलेर खेल्छु, उनीहरू कहिले कहिले लड्दा म उनीहरूलाई के टेप्टु हुन्छ नि
0: उठाइदिनुहुन्छ,
1: उठाउँछु, अनि त्यसको माथि ह्यान्डी प्लसहरू लगाइदिन्छु।
0: ह्यान्डी प्लस पनि लाउन आउँछ?
1: आउँछ।
0: ए अनि तपाईँलाई ट्रिटमेन्ट गर्न नि आउँछ कि क्या हो, सानोतिनो ट्रिटमेन्ट?
1: आउँदैन, धेरै
0: आउँदैन। अनि तपाईँले आफ्नो साथीहरूलाई यसरी हेल्प गर्दै गर्दा कस्तो फिल हुन्छ नि?
1: मलाई उनीहरूलाई नराम्रो लाग्छ किनकि उनीहरूलाई पनि त दुख छ, त्यही भएर।
0: अनि आफूले अरूलाई हेल्प गर्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ नि?
1: राम्रो लाग्छ।
0: राम्रो लाग्छ। अनि सामियानालाई चाहिँ परमेश्वर को हुनुहुन्छ जस्तो लाग्छ, अथवा येशु ख्रिस्ट परमेश्वरको पुत्र येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? तपाईँलाई जे भन्न मन लागे पनि भन्दा हुन्छ।
1: मलाई जिजस मेरो फ्रेन्ड जस्तै लाग्छ।
0: किन होला नि?
1: उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई केही आएको बेला, केही इन्जर भएको बेला उहाँले नै हामीलाई सेभ गर्नुहुन्छ त्यतिखेर, त्यही भएर।
0: भनेपछि यहाँको लागि जिजस चाहिँ सेभियर पनि हुनुहुँदो रहेछ हो। अनि अर्को कुरा, सामियाना त अहिले 9 वर्ष पुगिसक्नु भयो है, अनि यहाँलाई के लाग्छ परमेश्वरको असल छोरा अनि असल छोरी हुनको लागि के गर्नु पर्ला त?
1: हामीले डेली प्रार्थना गर्नुपर्छ, बाइबलहरू पढ्नुपर्छ, सत्यपाल सङ्गतिर चर्चहरू जानुपर्छ।
0: वाउ अनि तपाईँले चाहिँ कतिखेर प्रार्थना गर्ने गर्नुहुन्छ नि?
1: म बिहान उठेर प्रार्थना गर्छु, खानुभन्दा अगाडि गर्छु, अनि सुत्ने बेला गर्छु।
0: अनि तपाईँले आफ्नो लागि मात्रै प्रार्थना गर्नुहुन्छ कि आफ्नो फ्यामिलीको लागि मात्रै कि अरूको लागि पनि गर्नुहुन्छ?
1: म सबैको लागि गर्छु, फ्यामिलीको बाट नै गर्छु।
0: अनि अर्को कुरा भनेको, हामीले परमेश्वरको प्रशंसा गर्नलाई के गर्नुपर्छ होला?
1: हामीले सधैँ चर्च जानुपर्छ, बाइबलहरू पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सधैँ प्रार्थना गर्नुपर्छ, बाल सङ्गति नै जानुपर्छ।
0: अनि हाम्रो सामियानाको त भाइ बहिनी हुनुहुन्न होला हो? अनि भाइ बहिनी नहुँदाको फरक चाहिँ के हुँदो रहेछ नि? तपाईँलाई भाइ बहिनी भएको मनपर्छ कि होइन, आफ्नो सिब्लिङ्सहरू भएको मनपर्छ कि, म मात्रै ठिक छु, मेरो मामु पापाको छोरी भन्ने लाग्छ।
1: मलाई एक्लै हुँदा राम्रो फिल लाग्छ।
0: हो र, किन नि?
1: भाइ बहिनीहरूले होमवर्कहरू च्यातिन्छ।
0: भाइ बहिनीहरूले होमवर्क च्यातिन्छ, त्यही भएर अरू के गरिदिन्छ नि?
1: घरि के पेन्सिलहरू गरिदिन्छ।
0: अनि कसरी थाहा भयो नि अनि भाइ बहिनीले यस्तो गरिदिन्छ भनेर?
1: चर्चमा भाइहरू छ, के गर्छ।
0: त्यही भएर ल, फेरि पनि हामी सामियानाको एउटा गीत सुनाउँछ। इन्जोय गर्दै हुनुहुन्छ? ल, एउटा गीत गाउनुहोस् न त, नेपाली गीत। हुन्छ, बाल संगतिको गीत।

0: kysyi. Mä annan rahan anta karo. Rahan anta karo.
1: Sakyo? ओके आनन्द गरौँ भनेर भन्नुभएको छ आजको दिन है आजको दिनको लागि पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला है किनभने सामियानासँग यस्तो मजाले कुराकानी भइरहेछ है अनि अर्को कुरा तपाईँ कुन उमेरदेखि बालसङ्कति जानुभएको थाहा छ याद छ सामियानालाई थाहा छैन होला है अनि पहिलोचोटि बालसङ्गति गएको याद छ अलिअलि थाहा भएको फर्स्ट पटक बालसङ्गति जाँदा कस्तो फिल भएको थियो नि
0: राम्रो फिल भएको थियो
1: अनि डर लागेको अथवा ला कति धेरै साथीहरू रहेछ भन्ने लागेको थियो कि थिएन
0: थिएन त्यतिखेर
1: थिएन ओके अनि सामियानाले भन्नुभयो कि बालसङ्गतिमा चाहिँ बाइबलको कथाहरू चाहिँ टिचरले भन्नुहुन्छ भनेर अनि तपाईँलाई मनपर्ने बाइबलको कथा के होला कुन चाहिँ होला
0: पत्रुसको
1: पत्रुसको अनि पत्रुसको कथा चाहिँ के को बारेमा
0: पत्रुस सधैँ जालमा नजानुहुन्थ्यो एक दिन यसो आएर भन्नु पर्यो उता जालमा र अनि त्यहाँनिर पत्रुसले चाहिँ त्यहाँ जाल खाँदा धेरै माछा आयो
1: अनि यसले के भन्न खोजेको त अनि यहाँलाई थाहा छ के भन्न खोजे नि
0: हामीले जिजसले भनेको मान्नु पर्छ
1: अनि सामियानाले चाहिँ जिजसले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न त
0: मान्छु
1: मान्नुहुन्छ वाउ कति ज्ञानी हुनुहुँदो रहेछ है सामियाना अनि मलाई रमाइलो लागिरहेको छ अनि अवश्य नै हाम्रो तपाईँ जस्तै अरू भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अरू श्रोताले पनि सुन्दै हुनुहुन्छ उहाँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ होला है
0: होला
1: ओके अनि तपाईँलाई चिल्ड्रेन्स डे भनेको के हो थाहा छ तपाईँहरूको स्कुलमा चिल्ड्रेन्स डे मनाउने गर्नुहुन्छ कि गर्नुहुन्न
0: गर्नुहुन्छ
1: अनि के गर्नुहुन्छ चिल्ड्रेन्स डेमा
0: हाम्रो चिल्ड्रेन्स डेमा प्रोग्राम हुन्छ प्रोग्राममा टिचरहरूले डान्स गर्नुहुन्छ अनि टिचरहरूले हामीलाई केकहरू ल्याएर काट दिनुहुन्छ केक दिनुहुन्छ अनि चकलेटहरू दिनुहुन्छ
1: अनि सामियाना अघि नै भन्नुभएको थियो नि म चाहिँ एकदम हेल्पफुल छु मेरो साथीहरूलाई म लन्च नल्याउँदा लन्च दिन्छु भनेर भन्नुभएको थियो नि अनि तपाईँले पनि कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दाखेरि कोही नानीहरू दुःखमा भएको नानीहरू हुन्छ नि उनीहरूको मम्मी बाबा नभएको त्यस्तो नानीहरू जसले चाहिँ राम्रोसँग खान नपाएको राम्रो घरमा बस्न नपाएको त्यस्तो नानीहरू देख्नुभएको छ अथवा कोही दुखी गरिब मानिसहरू बाटोमा देख्नुभएको छ अनि तपाईँलाई कस्तो लाग्छ नि उनीहरूलाई देखेर नराम्रो लाग्छ अनि हेल्प गर्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई के हेल्प गर्नुभयो नि
0: मैले उनीहरूलाई पैसा चाहिँ दिएको छु
1: त्यसरी हेल्प गर्नु भएको छ हो ल ओके थ्याङ्क यू सो मच अनि अर्को कुरा तपाईँलाई मनपर्ने घुम्न जान मनपर्ने ठाउँ के अघि तपाईँको मम्मीको पनि दिदी हजुर के भनेर बोलाउनुहुन्छ फुच्ची मामु फुच्ची मामुले कहाँ कहाँ घुमाउन लानुहुन्छ भन्दै हुनुहुन्थ्यो अनि मनपर्ने फेभरेट घुम्ने ठाउँ कहाँ होला त सामियानाको
0: भक्तपुर
1: र बसन्तपुर किन नि भक्तपुर र बसन्तपुर मन परेको
0: भक्तपुरको त्यहाँ सनसेट हेर्दा राम्रो लाग्छ अनि मलाई बसन्तपुरमा जाँदा त्यहाँ धेरै पसलहरू हुन्छ अनि के किनिदिनुहुन्छ त्यही भएर मलाई त्यहाँ जान मनपर्छ
1: ए भनेपछि सामियानालाई सपिङ गर्न पनि मनपर्छ हो नयाँ नयाँ कुराहरू किन्नलाई हो अनि दुःख चाहिँ दिने गर्नुहुन्छ कि गर्नुहुन्न त अनि नाइ मलाई यही चाहिन्छ भन्नुहुन्छ कि भन्नुहुन्न
0: भन्दिनँ
1: भन्नुहुन्न किन नभन्नु भएको त अनि
0: गाउँकोले कुराहरू चाहिँदैन वसन्तपुरमा धेरै जस्तो स्टेसनरी नै हुँदैन
1: चाहिने कुरा मात्रै माग्नुहुन्छ है अनि अघि चाहिँ सनसेट हेर्न पनि जानुहुन्छ भक्तपुर भन्नुभयो है अनि तपाईँलाई सनसेट किन मनपर्छ
0: सनसेट हेर्दा मलाई पिसफुल लाग्छ त्यही भएर
1: पिसफुल मनपर्छ अनि सामियानालाई किन लाग्छ हाम्रो जीवनमा चाहिँ किन शान्ति हुनुपर्छ होला पिस किन हुनुपर्छ होला त
0: हामीलाई पिस चाहिन्छ किनकि हामीलाई पनि कहिले काहीँ आराम चाहिन्छ, धेरै वर्क गरेर धेरै टायर्ड हुन्छ, त्यस्तो टायर्ड फिल हुँदा मलाई सनसेट हेर्न मन लाग्छ अनि सुत्नु मन लाग्छ, त्यही भएर
1: वाओ है। अनि अर्को कुरा, अब त हामी लगभग कार्यक्रमको एन्डतिर पनि आइसकेका छौँ, अन्त्यमा है, अनि तपाईँ जस्तै अरू भाइ बहिनीहरूले यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ, हो कि होइन? अनि तपाईँलाई के लाग्छ, बाल सङ्गति टिचर चाहिँ कस्तो हुनुपर्छ होला?
0: बाल सङ्गतिको टिचरहरू राम्रो हुनुपर्छ अनि फ्रेन्डली,
1: फ्रेन्डली पनि हुनुपर्छ, अनि अरू के हुनुपर्छ होला?
0: अनि अर्का एक्टिभिटिजहरू गराउने, स्टोरी सिकाउने,
1: अनि माया गर्ने खालको हुनुपर्छ कि पर्दैन?
0: पर्छ
1: पर्छ है, ओके। अनि अर्को भनेको, अरू पनि भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नि, साथीहरूलाई?
0: म मेरो भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू सधैँ बाल सङ्गति आऊ, डेली प्रार्थना गर, बाइबल पढ भन्न चाहन्छु।
1: वाह, कति राम्रो कुरा भन्नुभयो है। अनि ल, अनि तपाईँलाई आजको कार्यक्रममा यो यिपी लेप्सिङमा चाहिँ सारा दिदीसँग कुरा गर्दै गर्दाखेरि कस्तो फिल भयो नि?
0: मलाई इन्जोय फिल भयो अनि ह्याप्पी फिल भयो।
1: तपाईँ पहिला यस्तो इन्टरभ्यूमा बोल्नु भएको थियो?
0: छैन
1: छैन। अनि अब के भन्न चाहनुहुन्छ नि यो कार्यक्रमको बारेमा?
0: म यो कार्यक्रमको बारेमा भन्नुहुन्छु कि धन्यवाद मलाई यहाँ कार्यक्रममा ल्याउनको लागि अनि तपाईँसँग बोल्नको लागि।
1: भनेपछि सारा दिदीसँग बोलेर मजा आयो
0: आयो?
1: ल ओके, हाई फाइभ गरौँ न त। ल ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त, हुन्छ? अनि तपाईँको पढाइ लेखाइ अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, फ्यामिलीमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि हामी मौका मिलेछ भने हामी फेरि अर्कोचोटि पनि यसरी भेट्छौँ, हुन्छ? ल हस् त, जय मसी,
0: जय मसी।
1: सम्पूर्ण भाइ बहिनीहरू, भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो हाम्रो 9 वर्षको नानी सामियाना नेपालीसँग गरिएको यो कुराकानी। अवश्य नै यहाँहरूले यो कुराकानीबाट आशिष पाउनु नै भयो होला, र सम्पूर्ण भाइ बहिनीहरूले पनि यो कुराकानीलाई सुनेर इन्जोय पनि गर्नुभयो होला। र आजको कार्यक्रमबाट म सारा बिदा माग्ने समय पनि भइसकेको छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, साथै नमस्कार अनि न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका

तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्म नलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन, यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशिला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समयभन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुशीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशू ख्रिष्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात ख्रिस्टियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई

साथ दिलाइदेऊ, तिनीहरूले कसैको बदनामी नगरून्, झै झगडाबाट अलग बसुन्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ। पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशु ख्रिष्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिष्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय, विचारहरू र आत्मिकी अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक क्रिश्चियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नु भएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिष्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक, अधिकारीहरू, सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन, नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओधामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि, परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई खुशी लागेको छ। मानिस आज कसको दास बनेर बाँचिरहेको छ? आँखा भएर पनि मानिस किन दृष्टिविहीन जस्तै भइरहेको छ? समझ भएर पनि किन मानिस अबुझ भइरहेको छ? सबै थोक प्राप्त गरेर पनि किन मानिसले एक सन्तुष्ट जीवन जिउन सकिरहेको छैन? के तपाईँले यसबारे कहिले सोच विचार गर्नुभएको छ? आउनुहोस्, हामी मिलेर यस विषयमा कुराकानी गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यदि यो कार्यक्रम सुनेर तपाईँ आशिषित बन्नु भएको छ वा तपाईँसित कुनै प्रतिक्रिया वा सुझाव छन् भने हामीलाई निसंकोच लेख्नुहुन म तपाईँसित हार्दिक अनुरोध गर्दछु। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् सदैवजी, आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

विज्ञानले भौतिक कुराहरूमा मनलाई एकाग्र गरेर हामीलाई अनेकौं आधुनिक सुख सुविधाका साधनहरू जुटाइदिएको छ। यो देखेर मानिसहरू संसारले उन्नति गरिरहेको छ भन्ने गर्छन्। विज्ञानले उन्नति गरेको छ यसमा कुनै शंका छैन, तर यसको साथसाथै मानिस धेरै भौतिकवादी, विलासी र अहंकारी पनि बनेको छ। हामीलाई भौतिक कुराहरूको आवश्यकता पर्छ, तर त्यसको प्रयोगले हाम्रो मानसिकतालाई बदल्न सक्छ। त्यसप्रति हामी होशियार हुनुपर्छ। यदि यस्तो भएन भने भौतिक कुराहरू हाम्रो सुखको साधन बन्न सक्दैनन्। मानिसको जीवनमा आत्मिक कुराहरूको ज्ञानको पनि ठूलो आवश्यकता हुन्छ र महत्व हुन्छ। भौतिक कुराहरूबाट हामी के कस्ता शिक्षा पाउन सक्छौ विचार गरौं। आज मानिस शिक्षित बनेको छ र संसारका धेरैवटा विषयहरूमा ज्ञान हासिल गरेको छ, तर पनि एउटा सरल प्रश्नको जवाब मानिससित छैन। त्यो प्रश्न हो, म को हुँ भन्ने प्रश्न। मानिसले अझसम्म आफ्नै बारेमा स्पष्ट ज्ञान पाउन सकेको छैन। मानिसले आफूलाई एक भौतिक शरीर मानिरहेको छ, तर मानिस वास्तवमा अविनाशी आत्मा हो। विश्वका सबै भौतिक पदार्थहरूका सबैभन्दा सूक्ष्म कणलाई अणु भनिन्छ, अनि सबै अणुहरूको जड अथवा अचेतन वस्तुहरू हुन्। तपाईँलाई थाहा होला कि दुई वा तीन भन्दा बढी अणुहरू मिलेर परमाणु बन्दछन्। परमाणुहरू मिलेर तत्व वा मिश्रण कोष बन्दछन्। कोषहरू मिलेर टिस्यू बन्दछन्, अनि टिस्यूहरू मिलेर अंग बन्दछन्। अंगहरू मिलेर प्रणाली बन्दछ, अनि सबै प्रणालीहरू मिलेर हाम्रो शरीर बन्दछ। भनिन्छ हाम्रो शरीरमा पाँचवटा तत्व छन्। अब प्रश्न उठ्छ, यी जड अणु वा परमाणुहरूले बनेको शरीरमा चेतना अथवा मन बुद्धि संस्कार कहाँबाट आयो, कसरी आयो? के अचेतन अणु र परमाणुहरूको ठेला ठेल अथवा आदान प्रदानद्वारा संकल्प अनुभव निर्णय गर्ने बुझ्ने जस्ता अभौतिक शक्तिहरू उत्पन्न गर्न सकिन्छ? अवश्य नै यस्तो हुनु सम्भव छैन। यसैले मन बुद्धि अनि संस्कार आत्माका शक्तिहरू हुन्। मानिसको शरीर नाशवान छ, तर आत्मा अविनाशी छ। आत्माले शरीर छोडेर गएपछि शरीरको कुनै महत्व रहँदैन। आत्मा कहाँ हुन्छ? बाइबलले यो कुरा निश्चय गरी बताएको छैन, तर आत्मा हुन्छ भनेको छ। केही मनोवैज्ञानिकले मानिसको आत्मा कहाँ हुन्छ भन्ने कुरा बताउने कोशिश गरिरहेका छन्। तिनीहरू भन्छन्, आत्मा हाइपोथालामस अनि पिट्युटेरी ग्रन्थीको बीचमा हुन्छ। तिनीहरू यो स्थानलाई परमेश्वर बस्ने ठाउँ भन्दछन्। कतिले भन्छन् कि स्व वा म आत्मा हो, अनि शरीर आत्माको वस्त्र जस्तो हो। जसरी शरीरको वस्त्र र ठेकाना बदलिरहन्छ, त्यसरी नै मृत्युमा मानिसको वस्त्र र ठेकाना पनि बदलिन्छ। यी सबै मानिसले आफ्नो अनुमानद्वारा भनेका हुन्। मृत्युले मानिसको जीवनको अन्त्य गर्दैन भन्ने सत्यता बाइबलले बताएको छ। कुनै पनि कुरालाई जब हामी प्रयोग गर्न सक्छौ, तर त्यसलाई आफ्नो बनाउन सक्दैनौ। मानिसले सदैव संसारको धन सम्पत्तिलाई आफ्नो बनाउने कोशिश गरिरहेको हुन्छ। हेर्नुहोस् त मानिसको सबै प्रयत्नहरू, तर हामी यो भूल्छौ कि हाम्रो आफ्नै शरीरको पनि भरोसा छैन। प्रभु येशूले एक धनी मानिसको विषयमा दृष्टान्त भन्नुभयो। त्यो मानिस धनी थियो, तर लोभी थियो। भौतिक कुराहरूलाई नै सबै थोक मानेर बाँचिरहेको थियो। उसको खेतमा प्रशस्त उब्जनी भयो, ऊ धेरै खुसी भयो। उसले मनमा सोच्यो, मसित धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति भयो, अब त मलाई ढुक्क भयो, मेरो जीवन राम्ररी चल्ने भयो, अब म कुनै चिन्ता नगरी जिउन सक्छु। तर कति दुःखको कुरा, त्यो व्यक्तिलाई उसको जीवनमा अलिपछि के हुनेछ भन्ने कुरा थाहा नै थिएन। उसको जीवनको समय समाप्त हुन लागेको थियो। परमेश्वरले मानिसको हृदयको विचार जान्नुहुन्छ। परमेश्वरले भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तबाट लिइनेछ, र जे कुराहरू तैले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? हामीले संसारका थोकहरूलाई एक प्रबन्धकले जस्तो प्रयोग गर्नुपर्छ। त्यसको मालिक बन्ने कोशिश गर्नु हुँदैन, किनकि सबै कुराका मालिक परमेश्वर स्वयं हुनुहुन्छ। हामी यो संसारमा रित्तो हात आएका थियौं र रित्तै हात फर्केर जानुपर्छ।
सायद यस्ता कुरा सुन्दा त मनमा पनि कति निराशा हुन्छ, होइन त? केही नभएकाहरूलाई त केही छैन, तर धेरै भएकाहरूको निम्ति त यस्ता कुराहरू धेरै निराशाका कुराहरू हुन्। सायद रेडियोको कार्यक्रम नै बन्द गर्नतिर लम्कन्छन् हातहरू। महान अलेक्जेन्डरले यो कुरा बुझेकै थिए। तिनले आफ्नो मृत्युपछि तिनको हातको मुठी खुला राखिदिनु हुन भनी अनुरोध गरेका थिए। यो संसारका थोकहरू, हाम्रो शरीर हाम्रै साथमा जाने छैन। यो संसारमा जति पनि भौतिक कुराहरू छन् ती हाम्रा सेवक हुन्, हाम्रो मालिक होइनन्। धेरै मानिसहरू आफूले चाहेका कुरा नपाउँदा दुखी बन्छन्, अरूलाई पनि दुखी बनाउँछन्। तिनीहरूका मन असन्तुष्ट हुन्छ किनभने ती वस्तुहरूले तिनीहरूलाई मालिक बनेर चलाइरहेको हुन्छ। कति युवा युवतीहरू कुलतका वशमा परेका हुन्छन्, तिनीहरू कुलतले पेलिएका हुन्छन्। ती कुराहरू त्याग्न चाहन्छन् तर ती राम्रा होइन भने पनि जान्दछन्। तर ती थोकहरूले, ती बानीले, आदतले तिनीहरूलाई वशमा पारेको हुन्छ। कसैले भनेको यो कुरा सत्य छ, 5 फिट अग्लो मानिसलाई 1 फिट मदिराको सिसीले निलिरहेको छ। 4 इन्चको चुरोटले 5 फिट अग्लो मानिसलाई आफ्नो अधीनमा पारेको छ। मानिस आज कसको दास बनेको छ? मानिस मानिसको दास बनेको छैन, तर मानिस भौतिकी कुराहरूको दास बनेको छ। दास स्वतन्त्र हुँदैन, दासको जीवनमा सन्तुष्टता हुँदैन। यसैले मानिसको जीवनमा सन्तुष्टता छैन, मानिसले साँचो खुसी र आनन्द अनुभव आफ्नो जीवनमा गर्न सकिरहेको छैन। तपाईँको अवस्था कस्तो छ? आज भौतिक कुराहरूबाट साँचो आनन्द पाउन नसक्नुको मुख्य कारण के हो त? म तपाईँलाई बताउँछु। जबसम्म मानिसको मन प्रसन्न वा शान्त हुँदैन, तबसम्म मानिसले कसै गरी पनि भौतिक कुराहरूबाट साँचो आनन्द पाउन सक्दैन। जब मन प्रसन्न हुन्छ, शान्त हुन्छ, तब आनन्द पनि हुन्छ। एक क्षण मसित कल्पना गर्नुहोस्। मानिलिनुहोस् एक व्यक्तिलाई जसको जागिरबाट निकालियो, ऊ ठूलो पीर र अशान्ति बोकेर घरतिर फर्किरहेको छ। बाटोमा जाँदै गर्दा उसले एउटा मिठो गीत सुन्छ। तपाईँ भन्नुहोस् कि त्यो बेला उसले मिठो गीतको आनन्द लिन सक्छ? सक्दैन, सक्दैन। मन नै अशान्त भएपछि बाहिरका कुराहरूले केही फरक पार्दैनन्। वा तपाईँको कुनै प्रियजनको मृत्यु भएको छ, तपाईँले त्यो खबर सुन्नुभयो, अब तपाईँलाई घरमा अति मिठा मिठा भोजनहरू पस्केर दिइयो, तपाईँ भन्नुहोस् के तपाईँ त्यो भोजन मिठो गरी खान सक्नुहुन्छ? के एकै गाँस पनि तपाईँ निल्न सक्नुहुन्छ? तपाईँ सक्नुहुन्न। किन यस्तो हुन्छ? किनकि तपाईँको मनमा अशान्त छ। हामीले भौतिक कुराहरूबाट आनन्द लिनु हो भने पहिलो हाम्रो मन शान्त हुनुपर्छ, स्थिर हुनुपर्छ। यसको निम्ति हामीमा सकारात्मक सोच हुनुपर्दछ। नैतिक मूल्यहरू हामीले पालन गरेको हुनुपर्दछ। जीवनका दुर्गुणहरू हटाउनुपर्छ, आत्मिक बाटोमा हिँड्नुपर्छ, अनि यसका निम्ति हामी परमेश्वरको शरणमा आउनुपर्छ। धेरै धन सम्पत्ति छ भने सुखी हुन सकिन्छ भन्ने सोच धेरै मानिसहरूले राखेका छन्, तर व्यवहारिकतामा यस्तो हुँदैन। भौतिक कुराहरूका जड स्रोत वस्तुहरू नै हुन् जसले साँचो सुख दिँदैनन्, तर खुसी भनेका ती कुराहरू प्राप्ति भएको मनको भावना हो। विज्ञानले मानिसको जीवनमा धेरै सुविधा दिए पनि मानिसको नैतिक पतन भएको छ। मोबाइलद्वारा हामी विश्वका टाढा टाढासम्म मानिसहरूसित कुराकानी गर्न सक्छौं, तर हामी आफ्नै छिमेकीसित बोल्दै बोल्दैनौं। सम्बन्धहरू टुटेर गइरहेका छन्। साँचो आत्मिकताको अभावले गर्दा मानिसले आफ्नै जीवनको गलत प्रयोग गरिरहेको छ। मानिसले साँचो जीवन जिउने कला सिक्न जरुरी छ। जीवनको साँचो अर्थ र एक उद्देश्यपूर्ण जीवनको उद्देश्य प्रभु येशू कहाँ छ? येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। तपाईँ कहाँ हिँडिराख्नु भएको छ? आफ्नो जीवनको निम्ति आज नै एउटा सार्थक उद्देश्यपूर्ण निर्णय गर्नुहोस्। बिस्तारै समयले मलाई विदाई दिइसकेको छ, तर कुरा यही नै हो, संसारका थोकले हाम्रो जीवनमा सन्तुष्टि मिल्दैन। आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा,
पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईको ज्योति चम्काउनुहोस्। जय मसे तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 37 तपाईँलाई हार्दिक स्वागत छ। के तपाईँलाई थाहा छ तपाईँ कति अद्भुत हुनुहुन्छ, तपाईँ कति विशेष हुनुहुन्छ? हामी को हौं भन्ने कुरामा हामी धेरै उत्साहित हुनुपर्छ, किनभने परमेश्वरले हामीलाई अद्भुत तरिकाले सृष्टि गर्नुभएको छ र यो धेरै महत्वपूर्ण छ कि हामीले अरू मानिसहरूले हाम्रो बारेमा के भन्छन् भन्ने भन्दा परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। धेरै पटक हामी अरूको विचार सुन्छौं र हामी उनीहरूलाई हामी के सोच्छौं र हाम्रो आफ्नो बारेमा के कस्तो महसुस गर्छौं भनेर निर्णय गर्न दिन्छौं। तर हाम्रो लागि महत्वपूर्ण हुने एकमात्र विचार भनेको परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ, त्यसकारण उहाँले हाम्रो बारेमा के सोच्नुहुन्छ त्यो अरू कसैले के सोच्छन् भन्दा धेरै महत्वपूर्ण हुन्छ प्रियहरू, र परमेश्वरले हामीलाई अद्भुत ठान्नुहुन्छ। एफिसीको पुस्तक 1:4 यसरी लेखिएको छ, उहाँको साबुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। प्रिय मित्र, जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ उहाँले हाम्रो कुनै पनि गल्ती देख्नुहुन्न। उहाँको नजरमा हामीमा कुनै बाहिरी दाग छैन, कुनै कमजोरी छैन, हामी उहाँको नजरमा धर्मी छौं। यीशु ख्रीष्टद्वारा मुक्ति पाउनुभन्दा पहिले हामी अपराध र पापमा मरेका थियौं। परमेश्वरले हामीलाई त्यो अन्धकार ठाउँबाट बचाउनुभयो। यीशुको रगतद्वारा उहाँले हामीलाई हाम्रा सबै विगतका पापहरूबाट शुद्ध पार्नुभयो। त्यसपछि उहाँले हामीलाई ख्रीष्ट येशूमा नयाँ सृष्टिमा ढाल्नु भएको छ। जुन क्षणमा हामीले येशूलाई हाम्रो प्रभुको रूपमा स्वीकार गर्यौं र हाम्रो हृदयमा विश्वास गर्यौं कि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो, हामी आत्मिक रूपमा रूपान्तरित भयौं। अब हामीले गर्नुपर्ने भनेको आत्मिक क्षेत्रमा परमेश्वरबाट हामीले पहिले नै प्राप्त गरेका कुराहरूसँग सहमत हुन मनलाई रूपान्तरण गर्नु हो। परमेश्वरले हामीलाई जे भन्नुहुन्छ हामी त्यही हौं भनेर आफूलाई विश्वस्त पार्नु हो। मत्तीको पुस्तक 5:14 यसरी लेखिएको छ, तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको शहर लुक्न सक्दैन। सर्वशक्तिमान परमेश्वरले तपाईँको बारेमा यही भन्नुहुन्छ प्रियहरू, तपाईँ जहाँ हुनुहुन्छ तपाईँ सारा संसारको लागि ज्योति हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। त्यसो भए तपाईँ कसलाई विश्वास गर्न रोज्नुहुन्छ? के तपाईँ मानिसहरूले तपाईँको बारेमा के भन्छन् भनेर विश्वास गर्नुहुन्छ, वा परमेश्वरले तपाईँको बारेमा के भन्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? कहिलेकाहीँ मानिसहरू अन्य क्रिश्चियनहरूले पनि तपाईँलाई निरुत्साहित गर्ने प्रयास गर्ने गर्दछन्। तिनीहरूले तपाईँलाई भन्नेछन् कि तपाईँ राम्रो मान्छे हुनुहुन्न वा तपाईँ योग्य हुनुहुन्न। तिनीहरूले तपाईँलाई बदनाम गर्ने प्रयास गर्नेछन्। यदि तपाईँ होसियार हुनुहुन्न भने तिनीहरूले तपाईँलाई आफ्नो बाटोमा नराम्रो महसुस गराउनेछन्, तपाईँलाई सोच्न लगाउनेछन् कि तपाईँ योग्य हुनुहुन्न। तर परमेश्वरले यीशु ख्रीष्टको त्यो महान काम मार्फत तपाईँ र मलाई योग्य बनाउनु भएको छ। मत्तीको पुस्तक 5:15-16 यसरी लेखिएको छ, मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन् तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिनीहरूको ज्योति मानिसहरूका सामान्य चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर घोषणा गर्नुपर्छ प्रियहरू। हामी बस्ने शहर वा गाउँको सड़कमा हिँड्दा हामी अरू मानिसहरूले देख्न सक्ने ज्योति हौं भनेर दावी गर्नुपर्दछ। गर्व र साहसका साथ हामी अगाडि बढ्नुपर्छ र हामी बस्ने समुदायका मानिसहरूमा हाम्रो ज्योति चम्कन दिनुपर्छ। हामी घमण्ड वा अहंकारले भरिएको होइन, तर हामीलाई थाहा छ कि परमेश्वरले हामीलाई महान हुनको लागि सृष्टि गर्नुभएको हो र उहाँ मार्फत हामी स्वर्गमा हुनुहुने हाम्रा पिताबाट प्रशंसाको योग्य अरूको लागि असल कामहरू गर्न सक्छौ र गर्नेछौ। एबीसीको पुस्तक 2:10 यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको थियो। परमेश्वरले हामीलाई जे बनाउनु भएको छ त्यो निपुण कलाको एक सुन्दर टुक्रा हो। उहाँ सबैभन्दा महान कलाकार हुनुहुन्छ र हामी उहाँको सृष्टि हौं। तपाई को हुनुहुन्छ भनेर कहिले लज्जित नहुनुहोस्, किनकि परमेश्वर तपाईसँग लज्जित हुनुहुन्न। उहाँ तपाईलाई माया गर्नुहुन्छ र उहाँ चाहनुहुन्छ कि तपाईले संसारले देख्ने गरी उहाँको प्रेम प्रकट गर्नुभएको होस्। आजको वचन सुनाईबाट परमेश्वरले तपाईलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गुड न्यूज एफएम 105.1।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
8: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
9: पहिलो प्रतिक्रिया। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म फिलिपीको पुस्तक एक अध्यायबाट केही सुन्दर विचारहरू लिएर आएकी छु। आउनुहोस् म यस अध्यायबाट केही पदहरू पढ्नेछु। तर मैले पढ्दै गर्दा कृपया यो कुरा मनन गर्नुहोस् कि यो प्रेरित पावलले झ्यालखानाबाट फिलिपीमा भएका आफ्ना मित्रहरूलाई लेखेको सबैभन्दा पहिलो पत्र हो। के तपाईँले त्यो दृश्य आफ्नो मनमा कल्पिरहनु भएको छ? फिलिपी एक अध्यायको एक पदबाट पावल यसरी शुरू गर्छन्। ख्रिष्ट येशूका दासहरू पावल र तिमोथीबाट ख्रिष्ट येशूमा फिलिपीमा भएका बिशपहरू र टिकनहरू साथै सबै सन्तहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिष्टबाट अनुग्रह र शान्ति। तिमीहरूप्रतिका मेरा सबै सम्झनामा म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु। तिमीहरू सबैका लागि सधैँ मेरो प्रत्येक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी हुन्छु। त्यसपछि केही पदहरू छोडेर पावल अगाडि भन्छन्, भाइ हो, तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु कि ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई अघि बढाउने काम भएको छ। यहाँसम्म कि महलका शाही पहरेदारहरूका सबै दल र सबै बाँकी कहाँ पनि मेरो कैद ख्रिष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ। मलाई लाग्छ यी शब्दहरू निकै नै अद्भुत छन्, किनकि याद गर्नुहोस् पावलले यी उत्साहजनक शब्दहरू एउटा अध्यारो, चिसो र कष्टकर झ्यालखानाको कोठाबाट लेखिरहेका छन्। स्पष्ट छ फिलिपीका विश्वासीहरू पावल जेलमा कसरी बसिरहेका छन् होला भनी बुझ्न निकै चिन्तित थिए। पावलले आफ्ना साथीहरूलाई यसरी पनि पत्र शुरू गर्न सक्थे, तिमीहरूले प्रार्थना गरिरहेका छौ, खुशी लाग्यो, मलाई यसको ठूलो खाँचो छ। तिमीहरूले यहाँका सिपाहीहरूलाई देख्यौ भने त विश्वासै गर्दैनौ, तिमीहरू कति क्रूर छन्, मेरा यी साङ्लाहरूले गर्दा शरीर नील डाम भएको छ, यहाँको खाना एकदमै घटिया छ, रातहरू कठ्याङ्ग्रिने खालका छन्, ओछ्यान कडा छ, म सुत्नै सक्दिन, र अरू कैदीहरू मलाई हेप्छन्, यो ठाउँ एकदमै नरक जस्तो छ। केही मानिसहरूले परिस्थितिप्रति यस्तै प्रतिक्रिया दिन्थे होलान्, तर पावलले त्यसो गरेनन्। उनी आफ्ना गुनासाहरूको लामो सूची सुनाएर फिलिपीका विश्वासीहरूको मन खिन्न बनाउन चाहँदैनथे। बरु उनी आफ्ना प्रार्थनाहरूद्वारा मण्डलीलाई उत्साहित पार्न र उनीहरूलाई यो आश्वासन दिन संघर्ष गरिरहेका थिए कि यस्तो अवस्थामा पनि सुसमाचार अगाडि बढ़िरहेको छ। पावलको लागि सधैँ र सधैँ यही नै सबैभन्दा मुख्य कुरा थियो। उनको सम्पूर्ण ध्यान केवल एउटै कुरामा केन्द्रित थियो, सुसमाचार फलोस फुलोस र यो निरन्तर अगाडि बढ़िरहोस्। त्यति मात्र होइन, उनी फिलिपीका आफ्ना मित्रहरूलाई यो कुरामा आश्वस्त पार्न चाहन्थे कि उनका यी साङ्लाहरूले वास्तवमा सुसमाचार फैलाउन अझ मदत गरिरहेका छन्। उनको दुःख भोगले यसोको सुसमाचारतर्फ मानिसहरूको ध्यान अझ बढ़ी खिचिरहेको थियो र उहाँको लागि सुसमाचार फैलिने कुराको अगाडि जुनसुकै कष्ट भोग्नु परे पनि त्यो मूल्यवान थियो। पावलले प्रेरितको पुस्तक 20:24 भन्छन्, यसलाई ध्यान दिएर सुन्नुहोस्, तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिन। यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड़ र प्रभु येशूबाट मिलेको मेरो सेवकाई म पूरा गर्न सकूं, राम्रो समय होस् वा खराब। पावलको एकमात्र लक्ष्य सुसमाचारको प्रचार हुनु थियो। कस्तो महान उदाहरण! मलाई थाहा छ यो मेरो लागि एउटा ठूलो पाठ हो। जब जब म मेरो चारैवटा हातखुट्टा नचल्ने अपाङ्गताको पीड़ा र समस्याहरूले गर्दा थकित महसुस गर्छु, म तुरन्तै यो कुरा सम्झन्छु कि परमेश्वरले मेरो यो व्हीलचेयरलाई उहाँको गवाई बलियो पार्नका लागि एउटा श्रव्य दृश्य माध्यमको रूपमा प्रयोग गरिरहनु भएको छ। म परमेश्वर र उहाँको अनुग्रहको बारेमा जे बोल्छु मेरो यो व्हीलचेयरले त्यसलाई प्रमाणित गर्छ। सुसमाचारले मानिसको जीवनलाई कतिसम्म परिवर्तन गर्न सक्छ भन्ने कुराको यो एउटा देखाउँछ। यो मेरो लागि एउटा ठूलो पाठ हो। जब जब म मेरो चारैवटा हातखुट्टा नचल्ने अपाङ्गताको पीड़ा र समस्याहरूले गर्दा थकित महसुस गर्छु, म तुरन्तै यो कुरा सम्झन्छु कि परमेश्वर

0: यही व्हीलचेयरमा बिताउनु पर्ने अर्को नयाँ वर्षतिर निहाल्दै म प्रार्थना गर्छु। हे प्रभु येशु, मलाई केवल तपाईँले दिनुभएको दौड़ र कार्य पूरा गर्ने शक्ति दिनुहोस्, अर्थात परमेश्वरको अनुग्रहको सुसमाचारको गवाई दिने कार्य। मित्र, आज तपाईँको दिनभरिको परिस्थिति र अरू मानिसहरूसँगको भेटघाटले येशुको सन्देशलाई अगाडि बढ़ाउन कसरी मदत गरिरहेको छ, यसबारे विचार गर्नुहोस्। सुसमाचार फैलाउने कुरालाई नै आजको दिनको आफ्नो मुख्य लक्ष्य बनाउनुहोस् र प्रभुसँग प्रार्थना गर्नुहोस् कि वहाँले तपाईँलाई आफ्ना समस्याहरूको बारेमा गुनासो गर्नबाट रोक्नुहोस्। बरू ती समस्याहरूलाई येशु र उहाँको अनुग्रहको बारेमा कुरा गर्ने एउटा महिमाले भरिएको सुन्दर अवसरको रूपमा देख्न प्रभुले तपाईँलाई सहायता गर्नुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
2: किन आँखा मिचे कुमिचे गरेको?
3: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाइसी क्या हो?
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
15: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
16: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
15: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
16: फोन नम्बर 40225444
14: र 40225742।
17: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
17: ए,
18: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु।
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
19: देवीसी नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
4: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
20: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्छौं। तपाईसँग भएका लुकिएर रहेका प्रतिभाहरू हामी प्रस्तुत गर्दछौं र लगभग एक घण्टाको समय अवधिबाट हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। परमेश्वरको महिमा हामीसँग भएका प्रतिभाहरूबाट हामी गर्ने गर्दछौं र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू तपाईँले लेख्नुहुन्छ भने वाचन गरेर सुनाउन पनि सक्नुहुनेछ। तपाईँ आफैले लेख्नुभएका गीतहरू छन्, भजनहरू छन् भने पनि गाएर सुनाउन सक्नुहुनेछ। छोटो मिठो आशिष पार्न सक्नुहुनेछ, कुनै विषयमा तपाईँले उत्साह दिन सक्नुहुनेछ, टिप्सहरू राख्न सक्नुहुनेछ, वाद्यहरू बजाएर म्युजिकल इन्स्ट्रुमेन्टहरू भजन गीतहरूको धुनहरूमा बजाएर सुनाउन सक्नुहुनेछ र मैले भनेका भन्दा बाहेकका तपाईँसँग प्रतिभाहरू छन् भने ती कुराहरूलाई पनि राख्न सक्नुहुनेछ। र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा हामी लकी ड्र गर्छौं र विजेता बनाउँछौं र उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई चन्द्रमाया मगरज्यूले रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ कार्यक्रममा। र फोन गर्नुहोला, तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं र नयाँ दिन नयाँ समय प्रभुले फेरि पनि तपाईँ हामीलाई प्रदान गर्नुभएको छ र हामी हाम्रो यो समयलाई चाहिँ अवश्य पनि प्रभुको महिमा गरेर अगाडि बढाउनेछौँ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र 98-23-44-46 98-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
21: हेलो, जय मसी।
19: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
21: म त बिमारी छु नि दिदी, अस्तिदेखि नै बिमारी भइरहेको छु, अहिले चाहिँ एकदमै अलिक रिकभरी हुँदैछु। हजुरहरूको प्रार्थनाको लागि एकदमै धन्यवाद।
19: हजुर, स्वास्थ्यको ख्याल राख्नु होला नैनाजी। त्यही भएर लामो समय भयो तपाईँसँग यसरी कुराकानी गर्ने अवसरहरू नपाएको र हामी तपाईँलाई प्रार्थनामा निरन्तर सम्झिनेछौँ। र अहिले चाहिँ कस्तो छ तपाईँलाई?
21: म अहिले ठिकै छु, अलिक ग्यास्ट्रिकले अलिकति पेटहरू दुखेर गाह्रो भइरहेको छ। अहिले पनि अलिकति पेटमा बाँधेर नै हजुरसँग बोल्नु मन परेको भएर एकदमै बोल्नु मन परिरहेको छ। कार्यक्रमहरू पनि सुनिरहेको छु रेगुलर, अनलाइनबाट सुनिरहेको छु। रेडियो बिग्रेर मेरो त्यो रेगुलर हामी म भाग लिन सकिरहेको छैन, अलिक स्वास्थ्य पनि मेरो आजकल बिग्रिरहेको छ। सो हजुर, तर पनि मैले तपाईँहरूलाई चाहिँ बिर्सेको छुइनँ, सम्झिरहेको छु। अनलाइनबाट भए पनि सुनिरहेको छु सङ्गतिहरू, सबै कुराहरू एकदम आशिषमय भइरहेको छु।
19: हजुर,
21: शरीरले साथ नदिए पनि नेनाले चाहिँ साथ दिइरहेको छ। हजुरहरूलाई माया, हजुरको सम्झना चाहिँ मैले गरिरहेको छु। म आज भजन गाउँछु, भजन गाएर प्रभुको महिमा गर्छु हिडन ट्यालेन्टमा। राजा यीशु आए, हालेलुया आए भन्ने गाउँछु। त

0: धन्यवाद।
1: शैतानलाई जित्नको लागि राजा यसो आए। साह्रै मिठो भजन गीत गाएर साथ दिनुभयो नैनाजी, प्रभुले धेरै आशिष दिनुभएको होस् र आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। अहिलेलाई चाहिँ छुटौ हामी, जय मसी।
0: हजुर जय मसी, धन्यवाद।
1: हाम्रो नैना थापाजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँले मिठो भजन गीत गाएर साथ दिनुभएको छ भने कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो, जयमसी हजुर, को बोल्नु हुनुहुन्छ?
2: हजुर, बडिसेलबाट पुष्प कुमार प्रहरी बोलेको म्याम।
1: पुष्प कुमारजी, तपाईँ सन्चै आरामै हुनुहुन्छ?
2: हजुर हजुर म्याम, सन्चै छु।
1: हजुर, आमेन आमेन। र आज कार्यक्रम हिडन ट्यालेन्ट मार्फत तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: हजुर हजुर, म एउटा गीत गाउँछु।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ? हुन्छ, प्रयास गर्नु होला।
2: बतासैले उरै लागेछ, पृष्ठको माया सम्हाल्दैछु। बतासैले उरै लागेछ, कृष्णको माया सम्हाल्दैछु। हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला लै परि लै परि लै परि लै। हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला लै परि लै परि लै परि लै।

0: पामा पानी सदा हिर्ने छु बाधाहरू आए तापनि पृष्ठको निम्ति अघि बढ्नेछु बाधाहरू आए तापनि पृष्ठको निम्ति अघि बढ्नेछु हे हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला लै बरी लै बरी लै बरी लै हे हे हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला लै बरी लै बरी लै बरी लै पवित्र आत्माको भरपुरीमा गाउँ गाउँ सहर पुग्नेछु पवित्र आत्माको भरपुरीमा गाउँ गाउँ सहर पुग्नेछु कृष्णको सन्देश सबलाई सुनाउँदै उहाँको निम्ति गवाही बन्नेछु कृष्णको सन्देश सबलाई सुनाउँदै उहाँको निम्ति गवाही बन्नेछु हे हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला लै बरी लै बरी लै बरी लै बत्तासैले उरै लगेछन् कृष्णको माया सम्हाल्दैछु बत्तासैले उरै लगेछ कृष्णको माया सम्हाल्दैछु हे हे हे हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला लै बरी लै बरी लै बरी लै हे हे हे हे हे हे ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला ला लै बरी लै बरी लै बरी लै धन्यवाद म्याम
1: एकदमै मिठो भजन गीत गाएर साथ दिनुभएको पुष्पजी धेरै धेरै धन्यवाद छ धेरै आशिष दिनुभएको कार्यक्रम सुन्दै गर्नुहोला अहिले हामी जय मसी हजुर हाम्रो पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो बडीखेलबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ भने कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो जय मसी जोजोलपा हाम्रो अमिताजी बोल्दै हुनुहुन्छ कस्तो हुनुहुन्छ तपाईँ सन्चै आरामै हुनुहुन्छ अमिताजी
2: हजुर सन्चै छु
1: र आज कुन कुराहरू तपाईँ
2: टाउको दुखिरहेको थियो आइरनीको भयो
1: प्रभुलाई धन्यवाद प्रभुलाई धन्यवाद भएको होस् र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ
2: आज म भजन गाउनेछु मेरो जीवनमा पहिला धेरै उताप चढावहरू आयो तर मैले चाहिँ यो 504 नम्बरको भजनलाई चाहिँ एकदम मलाई मनपर्छ मलाई जस्तो अवस्थामा पनि मैले चाहिँ प्रभुमा चाहिँ रमाउन सिकेको छु अनि धेरै उताप चढावहरू आयो मलाई चाहिँ गाह्रो भयो बिरामी कहिले के हुने धेरै गाह्रो अवस्थामा मैले जहिले पनि यो भजन गाएर चाहिँ मेरो मन चाहिँ शान्त पार्नेछु अनि त्यही भजनलाई म मनन गर्न गाउनेछु अहिले
1: हुन्छ सुरु गर्न सक्नुहुनेछ

0: विश्वास गर्न हुनेमा आमेन मिस
1: आमेन आमेन एकदमै मिठो भजन गीतको साथ दिनुभयो धेरै धेरै धन्यवाद अमिताजी र यसलाई चाहिँ छुटौ हामी जय मसीह
0: धन्यवाद जय मसीह
1: हजुर हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
2: हेलो
1: जय मसीह हजुर
2: जय मसी
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म त यता धादिङबाट कृष्ण माया तामाङ बोलेको म्याम
1: कृष्ण माया तामाङ भन्नुभयो
2: कृष्ण माया तामाङ
1: मैले ठिक भने तपाईँको नाम फेरि एकचोटि भनिदिनुहोस् त
2: कृष्ण माया तामाङ
1: कृष्ण माया तामाङजी धादिङबाट पहिलोचोटि कार्यक्रममा फोन गर्दै हुनुहुन्छ
2: हजुर मैले पहिलोचोटि दाईहरूसँग साथीहरूसँग नम्बर मागेर गर्दै छु म्याम
1: र कसरी गुड न्युज एफएमको विषयमा कसरी थाहा गर्नुभयो अनलाइन मार्फत सुन्नुहुन्छ कि कसरी थाहा गर्नुभयो
2: कसरी सुन्नु र म्याम म त देख्न सक्दिनँ अनि मैले पहिला रेडियोमा गर्थे काठमाडौँतिर मात्रै राम्रोसँग टिप्नी हो क्या अरे हाम्रो यतातिर टिप्नी हो क्या अरे भन्ठानेको अनि यता नि टिप्न चाहिँ टिप्ने रहेछ नम्बरहरू पाउन सकिरहेको थिएन अनि किन एकचोटि साथीलाई नम्बर मागेर गर्दाखेरिमा पहिला चाहिँ अनि कार्यक्रममा बोलेको थिएँ म अनि एकछिन कार्यक्रम सुरु हुन्छ एकछिनपछि गर्नुहोस् भन्नुभएको थियो एकछिनपछि गर्दाखेरि फोनै उठेन मेरो अनि त्यसपछि मैले गरिनँ अनि फेरि आज साथीलाई नम्बर मागेर गरेको अनि आज चाहिँ उठाउनु भयो
1: एकदम धन्यवाद एकदमै खुसी लाग्यो हामीलाई यसरी तपाईँले फोन गरेर आज साथ दिनुभएको छ र निरन्तर आगामी दिनहरूमा पनि साथ दिनुहोला हामी आशा गर्दछौं एकदमै खुसी लागेको छ र कृष्ण मायाजी आज कार्यक्रम हामी हिडन ट्यालेन्टमा छौं प्रतिभाहरू प्रस्तुत गर्छौं तपाईँ कुन कुराहरू चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ
2: मैले त म्याम अब देख्ने होइन देख्न नसक्ने कहिले कहीँ चर्च जान्थे अनि भजनहरू सुन्न त सुन्थ्यो अनि पछि एकजना मेरो सोलुको साथी हामी ग्रुप कलमा नदेख्ने भयो नि दृष्टिहीन भयो नि ग्रुप कलमा बोल्ने गरेका थियौँ अनि धेरै भएको थिएन बोल्न थालेको अनि सोलुको दावा शेर्पा भाइलाई भेटियो ग्रुपमा अनि त्यसपछि म पनि क्रिस्चियन हो भाइ भनेर कुरा गर्दाखेरिमा दिदी तपाईँ क्रिस्चियन हुँदो रहेछ म पनि क्रिस्चियन हो भनेर अनि कुराहरू भयो मैले भजनहरू सुन्न पाइनँ भनेर भन्दाखेरि भाइले अडियो बाइबल साथीहरू मार्फत आफू काठमाडौँ आउनु भएको थियो अनि मेरो काठमाडौँमा आफ्नो मान्छेहरू थियो अनि आफ्नो मान्छेले गएर ल्याइदिनु भयो त्यो भाइ कहाँ गएर ल्याइदिनु भयो काठमाडौँमा अनि त्यो बाइबलमा अडियो बाइबलमा भजनहरू अब गीतहरू हुने रहेछ नाटकहरू क्रिसमसको बारेमा त्यो क्रिसमसको बारेमा पनि भजनहरू हुने रहेछ अनि त्यसपछि त्यहाँ गाएको भजन कि गीत भन्नु अब एकजना मानबहादुर गन्धर्व भन्नेले गाउनु भइरहेको थियो त्यो चाहिँ मैले अलिकति कण्ठ गरेको थिएँ अनि त्यो गाउँ कि भनेर लागेको
1: हुन्छ हुन्छ हुन्छ हामी सुन्न चाहन्छौँ तपाईँले सुरु गर्न सक्नुहुनेछ
2: म सुरु गर्छु है

पछि स्वर्ग मतल्किन्छ। पर्खी बसे छु तिमीलाई बादलमा हेरी, दुःख कष्ट झेल्दै आए शैतानलाई नतेरी। मुक्ति छ है यसुमा पस पापलाई।

0: एकदमै धेरै धन्यवाद, एकदमै प्रभु धेरै आशिष दिनु भएको होस् र कृष्ण मायाजी अहिलेलाई चाहिँ हामी छुटौं। जय मसी,
1: जय मसी म्याम।
0: हजुर, हाम्रो कृष्ण माया तामाङजी हुनुहुन्थ्यो, धादिङबाट हामीलाई फोन गरेर साथ दिनु भएको थियो भने एकदमै खुसी लाग्यो। र कोही हुनुहुन्छ श्रोता, उहाँलाई म स्वागत गर्न चाहन्छु यो समयमा। हेलो हेलो
2: हेलो,
0: जय मसी। हजुर, एकदमै आरामै छ। हाम्रो खानपिन भइसक्यो। सावित्रीजी, तपाईँ कस्तो हुनुहुन्छ?
2: आराम छु, खुसी छु, सुन्दैछु। नयाँ नयाँ दिदी बहिनीहरू पनि आउनु भएको, खुसी लाग्यो।
0: हजुर, एकदमै। हजुर, र सावित्रीजी आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: मलाई नि भजनै गुनगुनाउनु मनपर्छ है।
0: एकदमै एकदमै हामी सुन्न चाहन्छौँ र तपाईँ सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ म्याम, हालेलुया प्रभुको महिमाको निम्ति है।

0: आमेन आमेन. मिठो भजन गीतको साथ दिनुभयो सावित्रीजी. प्रभुले धेरै आशिष दिनुभएको होस् तपाईँलाई, र फोन गर्नुभएको लागि धेरै धेरै धन्यवाद. अहिलेलाई चाहिँ छुटौँ है हामी. जय
1: मसी सबैजनालाई. जय मसी.
0: हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु. हेलो.
2: हेलो, जय मसी म्याम.
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: आरामै छु हजुर. हजुरले कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ. र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: हजुर, मलाई आज एउटा गिफ्ट दिनुभएको थियो डाक्टर राजु लामा रेभरेन्टले, आजको भोजन भन्ने आवर डेली ब्रेड, अनि त्यसको एउटा यो पढेर सुनाउन चाहन्छु.
0: हुन्छ हजुर, सुरु गर्न.
2: अर्काको भार उठाओ. मलाई थाहा भयो मेरो क्यान्सर रोग निको पार्न रासायनिक उपचार चाहिन्छ. उपचारको क्रममा मेरो सबै कपाल झर्ने चिन्ताले म तर्सिए. त्यो व्यर्थको चिन्ता जस्तो लाग्यो. यति साह्रो चिन्तित नहुनु पर्ने हो, तर चिन्तित हुनु पनि स्वाभाविकै थियो, किनभने बाइबलले भन्दछ कपाल आइमाईको इज्जत हो, 1 कोरिन्थी 11:35. अनि कपाल गुम्नु मेरो इज्जतको कुरो होइन, बरु पहिचान गुम्नु हो जस्तो लाग्यो. मेरो कपाल घुँडासम्म आउँथ्यो, म को हुँ भन्ने कुरा त्यसले प्रष्ट पार्थ्यो. त्यसले गुमाउनु नै मेरो पहिचानलाई गुमाउनु थियो. विगतका दिनहरूमा मेरो कपाल छुटी पारेको सपनाले म तर्सन्थे. साँच्चै छुटे भयो भने के होला? मलाई अति नै डर लाग्यो, तर सोचे जस्तो खराबी कहिल्यै भएन. मैले कपाल छोटो पारेर काटेँ, चिन्ता त लाग्यो तर सपनामा जस्तै तर्सिन. त्यो छुटी कपाल पनि झर्यो, अझै चिन्ता त लाग्यो तर निराश भइन. धेरै समयपछि मेरी साथी मर्जीले भनिन्, जुली तिम्रो कपाल झरेको कारण म कति दुखित भएँ बताउन सक्दिनँ, त्यो तिम्रो जीवनको पहिचान थियो. मलाई तुरुन्तै महसुस भयो मर्जीले गलाती 6:2 आज्ञा पूरा गर्दैछन्, एउटाले अर्काको भार उठाओ. उनी प्रार्थना सहित मेरो पीडालाई कम गराउन म कहाँ आएकी थिइन्. हामीहरू गरुङ्गो बोझमा खिचेर हारेको शैतान चाहन्छ, तर विश्वासी साथीहरूले प्रेमपूर्वक उत्साह दिएर कष्टलाई कम पार्छ. जुली अकर्मेन लिङ. स्वर्गीय पिता, विश्वासी मित्रहरूको लागि म तपाईँलाई धन्यवाद दिन्छु. उनीहरूले हामी कमजोर हुँदा हाम्रो बोझ हल्का पारे. रुनेहरूसँग साँच्चै रुनेहरूको लागि तपाईँलाई धन्यवाद. हामी एकअर्काको भारहरू उठाओ, ती भारहरू बोक्न सक्ने गरी हल्का हुन्छ. एउटाले अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर. गलाती 6:2.
0: आमेन म्याम. आमेन. एकदमै अर्थपूर्ण शीर्षकमा तपाईँले यो सन्देश राख्नु भएको छ पुस्तकबाट. एकदम धेरै धन्यवाद. अर्थपूर्ण छ, एकदमै अर्थपूर्ण कुराहरू आज राख्नुभयो. प्रभुले धेरै आशिष दिनुभएको छ हरिबोलजी, र म पनि विश्वास गर्छु धेरैजना हामीलाई आशिष महसुस भएको छ र कार्यक्रम सुन्दै गर्नुहोला.
2: भारहरू उठाओ, ती भारहरू बोक्न सक्ने गरी हल्का हुन्छ. एउटाले अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर. गलाती 6:2.

0: पुस्तकबाट राम्रो सन्देश इक्जाम्पल उदाहरण दिनुभएको छ अनि एकदमै अर्थपूर्ण कुरा आज हामीले सुनेको छौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु म. हेलो
1: जय मसिमी.
0: जय मसी. हाम्रो पम्पा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म कहिले ठिक हुन्छु कहिले सन्चो हुँदैन. परमेश्वरलाई धन्यवाद. अघि पनि पेट दुखेर अनि बसेँ प्रभु छोनुस् भन्दै अनि अहिले चाहिँ निको भएर अनि खाना खान व्यवस्था गर्दै.
0: हजुर हजुर. र आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पम्पाजी है. र हामी प्रार्थनामा निरन्तर सम्झिनेछौ तपाईँलाई पनि. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: परमेश्वरलाई धन्यवाद. टिप्स लिन चाहन्छु म मिस. यतिखेर चाहिँ परमेश्वरलाई धन्यवाद. अनि मेरो आमाको चाहिँ त्यो खुट्टामा रगत जमेको कारणले निलो भइरहेको थियो पहिला. अनि औषधिहरू खान्थ्यो कति प्रार्थना बसे सबैजनाले कति प्रार्थना गरिदिनु भयो अनि त्यो चाहिँ सुनेर सुन्ने पनि बसेको थियो. अनि घाउहरू पनि थिएन. अनि अस्ति एकासी किरा परेछ कि आमाको चाहिँ एकपट्टि खुट्टामा अनि एकपट्टि चाहिँ पाक्न थालेछ. अनि देब्रेपट्टिको चाहिँ पैताला पाक्न थाले. दाहिनेपट्टि खुट्टाको चाहिँ बुढी औँला कापमा चाहिँ किरा परेछ. अनि मेरो बहिनी नन्द बहिनीले चाहिँ हस्पिटल लगिहाल्नु या राखेर हुँदैन भन्ने कुरा गर्नुभएको थियो. ल हस्पिटल त लाने, त्यसपछि अब हस्पिटलमा बस्ने चाहिँ को ल हिँड्नु, त्यस भए हस्पिटल लाने मात्रै भनेर हुँदैन भन्दाखेरि म चाहिँ जान भ्याउँदिन, मेरो काम छ भन्नुभएको थियो. अनि काम छ म बस्न भ्याउँदिन. अनि कसरी म एउटाले कसरी लाने कसरी बस्ने भन्नुभएको थियो. अनि मैले चाहिँ सबैलाई फोन गरेँ. अनि टोखाको ज्वाइँले फोन गरेँ बहिनीलाई गर्दाखेरि चाहिँ. अनि ज्वाइँ बोल्नु भएको थियो. अनि मेरो ज्वाइँले चाहिँ दिदी आरूको पातहरू लगाइदिनु, त्यो किरा परे ठिक हुन्छ होला, पहिला त त्यस्तै थियो भन्नुभयो. अनि परमेश्वरलाई धेरै धन्यवाद. अनि म चाहिँ प्रार्थना गर्थे म एक्लै कसरी हस्पिटल लाने को बस्ने प्रभु भनेर. त्यो आरूको पातले पात चाहिँ अनि मैले पखालेर अनि मिक्सरमा पिनेर त्यो झोल बनाए अनि लेप जस्तो बनाएर त्यो लाएर चाहिँ अनि त्यो किराहरू पनि झर्यो है. अनि किराहरू पनि झर्यो अनि त्यो पाकेको ठाउँमा लगाइदिँदा पनि एकदमै निको भयो. अहिले चाहिँ खाटा बसेको छ यस्तो, त्यो पहिलाको त्यो कालो भएको पनि जम्मै उठेर चाहिँ आउन लागेको छ है. अनि त्यो परमेश्वरलाई धेरै धन्यवाद. त्यो आरूको त्यो रसले हामीले कुटेर त्यसरी लगाइदिउँ भने चाहिँ एकदमै त्यो चाहिँ औषधि हुँदो रहेछ के. किरा पर्यो भने नि झर्दो रहेछ अनि त्यो पाकेको घाउहरू पनि निको हुँदो रहेछ है. परमेश्वरलाई धन्यवाद. अनि यहाँ जतिजना सुनिरहनु भएको छ अनि आफूलाई मात्रै नभएर अरूलाई पनि त्यस्तै होइन, गाई बस्तुहरू जेलाई भए पनि त्यस्तो घाउमा किरा परेको छ भने चाहिँ आरूको पातको त्यो झोल बनाएर रस बनाएर लगाइदियो भने चाहिँ अनि त्यसको त्यो लेदो बनाएर लेप लगाइदियो भने चाहिँ अनि निको हुने रहेछ क्या. अनि हस्पिटल हामी जान नपर्ने रहेछ. अनि म त्यही भन्न चाहन्छु. अनि अस्ति पनि भनेको थिएँ अनि दाँत दुखेको किराले खाएको पनि हामीले तातो पानी तताएर अनि त्यहाँ नुन अलिकति अनि अदुवा अलिकति कुटेर हालेर अनि भक भक उमालेर अनि मन तातो पानीले त्यो कुल्ला गर्यो भने दिन अब दिनको दुई तिन चोटि होइन त्यो गरेर गर्यो भने त्यो पनि हस्पिटल जान नपर्ने छ. अनि मैले कति भोगेँ यो दाँत दुखेर किराले खाटाउमा दुख्ने अनि आँखै न दुख्ने आँखा नि भतभत पोल्ने कति औषधि खायो मुखै बाङ्गो भएको थियो सुनेर. अनि अस्ति नै नि मैले भनेको थिएँ त्यति बेला सुन्नु नपाएकोहरूले चाहिँ आज सुन्नुभयो होला. अनि तपाईँहरू पनि दाँत दुखेर किराले खाएर दाँत दुखेको छ भने हस्पिटल नजानु, त्यसो गर्यो भने चाहिँ चट्टै हुन्छ. मलाई पनि अहिले निको भएको छ, दुई तिन महिना भयो म निको भएर बसेको त्यो दाँत दुखाइबाट. अनि अब त्यस्तै घाउ किरा परेछ भने चाहिँ आरू भनेर सबैले चिन्नुहुन्छ, पातहरू त्यसरी लगाइदिनु भयो भने चाहिँ निको हुन्छ भन्न चाहन्छु मिस.
0: हजुर हुन्छ. धेरै धेरै धन्यवाद. एकदमै तपाईँले हामीलाई आवश्यक टिप्स दिनुभएको छ स्वास्थ्यको लागि, किनभने हामीसँग भएकै औषधि जडीबुटीहरू प्रयोग गरेर हामी निको हुन्छौं भने त्यो पनि राम्रो उपचार हो. र धेरै धेरै धन्यवाद. अझै हामी प्रार्थनामा सम्झिनेछौ तपाईँलाई, तपाईँको आमाको लागि पनि. र अहिलेलाई चाहिँ हामी छुटौं पम्पाजी.
1: हुन्छ मिस. जय मसी.
0: जय मसी. हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो, एकदमै राम्रो टिप्स दिएर जानु भएको छ. र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो.
2: हेलो.
0: हजुर. जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: सबै कुरा सँगसँगैको घोषणा गर्छु है.

0: एकदम परमेश्वर हामीले भेट्नु नै ठुलो ओहती हो क्या.
1: हो नि पुनाजी. र हजुर आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
0: म चाहिँ साह्रै गाउन मन लाग्छ कि अहिले दुई चार चोटि भयो यसै गीतहरू गुनगुनाउन मन लागि नै भएको छ. ठिकै छ, आशिषमै छु म है. म यहाँ भन्छु भने ल.
1: हुन्छ हुन्छ पुनाजी.
0: काका नि छैन त्यति त्यस्तो त त्यहाँ बाहिर पानी आह खैला बैला गर्नु भयो. हुन्छ कस्तो यो भाका त अब कस्तो अनमोल बलिदान दियो मानव जातिलाई. कस्तो बलिदान कस्तो अनमोल बलिदान दियो मानव जातिलाई.

0: धेरै धेरै धन्यवाद पुनर्जी प्रभुले धेरै आशिष दिनुभएको छ तपाईँलाई र यसलाई चाहिँ सुटौं जय मसी।
1: र हाम्रो पुना थापाजी हुनुहुन्थ्यो, उहाँले गीत राखेर जानुभएको छ, प्रस्तुत गरेर कोही स्रोत आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो
2: हेलो
1: जय मसी। लक्ष्मीजी बोल्दै हुनुहुन्छ?
2: हजुर
1: आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु। हजुर कस्तो हुनुहुन्छ?
1: हजुर हामी पनि एकदमै आरामै छौँ। र लक्ष्मीजी आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: म नेवारी गीत गाउँछु।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: अघि म नेपालबाट गाउनु भयो राजा यसो आए भन्ने, त्यही गीत म नेवारी गाउँछु है।
1: हुन्छ हुन्छ हजुर।
2: हस्

0: धेरै धेरै धन्यवाद लक्ष्मीजी, र प्रभुले धेरै आशिष दिनुभएको छ तपाईँलाई। खुसी लाग्यो यसरी हामीलाई नेवारी भाषाहरूमा भजन गीतहरूको साथ दिइरहनुहुन्छ, अनि हामी पनि एकदमै आशिषित महसुस गर्छौं र प्रभुले धेरै आशिष दिनुभएको शैललाई चाहिँ छुटो हामी जय मसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले नेवा भाषामा, नेवारी भाषामा चाहिँ उहाँले भजन गीतहरू हामीलाई बेला बेलामा गाएर साथ दिनुहुन्छ, र कोही श्रोता आउनु भएको जानकारी पाएको छ, उहाँलाई स्वागत गरौं।
1: हेलो,
0: जय मसी, चित्रजी बोल्दै हुनुहुन्छ। हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: हजुर, म छोटो भजन गाउन चाहन्छु।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: तिमीले मुटु बाँधेर कारागारहरूमा पर्खेका छौ, तिमीले निन्दाहरू उनको निम्ति भनेर खपेका छौ। साथीसँग छुटेर जाँदा आकाशमा उनलाई कुरेका छौ, साथीसँग छुटेर जाँदा आकाशमा उनलाई कुरेका छौ। निश्चय नै प्रभु आउनेछ त्यही आकाशमा, तिम्रो धीरजलाई नहराउ केही बेर पर्खिदेऊ। बादलमा फेरि आउनेछ यसु राजा, यही आशामा हाँसिदेऊ, आँसुलाई थामिदेऊ। जय मसी,
0: जय मसी। धेरै धेरै धन्यवाद चित्रजी, प्रभुले धेरै आशिष दिनुभएको श्रायललाई चाहिँ हामी छुटाउँ। जय मसी, एकदम मिठो भजन गीत गाउनु भयो, बादलमा फेरि आउनेछन् यीशु राजा। र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत उहाँले भजन गीतको साथीहरू रह जानुभएको छ। कार्यक्रममा हामी यसरी नै तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्छौं, र हामी जे पनि गर्छौं प्रभुको महिमाको लागि नै गर्दै आइरहेको छौं, र हामी उहाँको नाउँलाई नै उचाल्दछौ। र कार्यक्रममा यो समयमा हामी एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौं र कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आइसकेको छौं र आज थुप्रै श्रोताले फोन गरेर हामीलाई साथ दिनुभएको छ। हामी एकदमै आशिषित महसुस गरिरहेको छौं किन भन्दाखेरि हामीलाई पनि आशिष महसुस भएको छ, सँगसँगै परमेश्वरको पनि महिमा भएको छ। थुप्रै श्रोताले एकदमै अर्थपूर्ण कुराहरू प्रस्तुत गर्नुभएको छ आज, कजनाले भजन गीतहरू गाएर साथ दिनुभएको छ, कजनाले भजन गीतका टुक्काहरू राख्नु भएको छ, कजनाले आशिषमय शब्दहरू राख्नुभयो, टिप्सहरू राख्नुभयो, होइन आफ्नो आशिषका कुराहरू शेयर गर्नुभयो। हामी सबै कुराहरूबाट एकदमै उत्साहित भएको छौं। प्रभुले हाम्रो हरेक श्रोतालाई आशिष दिनुभएको होस् र कार्यक्रमको नियम अनुसार हामीले चाहिँ अब सबैजनालाई विजेता बनाउन सक्दैनौ, त्यही भएर आज चाहिँ मैले दुईजनालाई अवश्य पनि लकी ड्रबाट नाम लिएर आएको छु र उहाँहरूले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र म उहाँहरूको नाम चाहिँ घोषणा गर्न चाहन्छु। पहिलो विजेता हुनुहुन्छ पुष्प कुमार पहरी बडीखेलबाट,
1: कंग्रेचुलेशन।
0: र दोस्रो विजेता हुनुहुन्छ नैना थापा,
1: कंग्रेचुलेशन।
0: र तपाईँहरू दुवैजना पुष्प कुमार पहरीजी र नैना थापा, तपाईँहरू दुवैजनालाई बधाई छ। कार्यक्रम सकिए पश्चात तपाईँले हाम्रो प्राविधिक मित्रलाई पुनः एकचोटि फोन गर्नुभएर आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि हामी अनुरोध गर्न चाहन्छौ र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज फोन गरेर साथ दिनुहुने श्रोता फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद। प्रभुले धेरै आशिष दिनुभएको छ। आज तपाईँहरूले प्रस्तुत गर्नुभएको कुराहरूबाट हामी एकदमै उत्साहित र आशिषित भएको छौं र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिँदै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ।
1: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेन।
4: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
6: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: नमस्कार सेनसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
11: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
11: र सरिता महर्जन 9841191094, 9841191094।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
12: खै, जन्म दर्ता दिनुहोस् त। जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेनन्?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
15: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
15: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
3: जय मसीह, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुपस रख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हिजो आजमा आदरणीय श्रोता, कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सन्ध्या र म प्राम उपस्थित भइसकेका छौं र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै तपाईँको निम्ति कार्यक्रममा म पस्किनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण संगीतपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हिजो आज चर्चा परिचर्चामा रहेको विषयवस्तु भनेको नै स्वास्थ्य हो। केही समय अगाडि म विभिन्न ठाउँमा पुग्ने हेर्ने र देख्ने मौका पाए। अहिले धेरै नै मानिसहरू बिरामी अवस्थामा देखे मैले र हामी स्वस्थ रहनुपर्छ र स्वस्थ जीवनको लागि हामीले स्वास्थ्य कुरा अथवा हामी बिहानदेखि बेलुकासम्म हामीले जति पनि गर्ने कार्यकलापहरू हुन्छ अथवा कामहरू हुन्छ टाइममा समयमा गर्न सक्यौँ भने हामी एकदमै हेल्दी रहन सक्छौँ। र कतिचोटि यो प्रश्न पनि हामीलाई लाग्न सक्छ, हामी कहिले पनि बिरामी नहोस्, हामी कहिले पनि हस्पिटल जान नपरोस्। कतिले भन्नुहुन्छ क्या, मैले अहिलेसम्म हस्पिटल टेकेको छैन, कतिले भन्नुहुन्छ, कतिको त बासै हस्पिटलमा पनि हुन्छ। तर म यो कुरा किन जोड्दैछु भने कतिचोटि तपाईँ र मेरो कारणले गर्दा पनि हामी रोगको शिकार चाहिँ बन्छौँ, होइन? कतिचोटि हामी हिँड्दैनौँ, कतिचोटि हामी प्रशस्त मात्रामा पानी खाँदैनौँ, कहिलेकाहीँ हामी तपाईँ हामी आफै सोच्छौँ हामी के गर्छौँ सब्जीहरू लिन जाँदा पनि। यो तपाईँ र मेरो भोगाइ हो, हामी सस्तो कुरा खोज्छौँ क्या, तर हामी थोरै पैसा तिरेर राम्रो कुरा खोज्दैनौँ। जुन कुरा सस्तो छ, जुन कुरा अलिकति बासी छ, जुन कुरा अलिक फलत्त भइसकेको छ, गलिसकेको छ, त्यस्तो कुराहरू हामी खोज्छौँ। सायद परिवार चलाउन अलिक गाह्रो भएर पनि हुनसक्छ कतिको जीवनमा, तर हामीले बरु थोरै लानु, डक्टरले भन्दै हुनुहुन्थ्यो बरु थोरै लानु अरे तर फ्रेस कुराहरू लानु अरे, होइन? मैले भर्खरै एउटा अनुभव पनि गरेको थिएँ, मैले फर्सी खान मन लाग्यो होइन, अनि हरियो फर्सी दुईवटा फर्सी लिएर आएँ मैले अनि खाइयो, अनि केही समयपछि धेरै समय भएको छैन भोलिपल्ट अघिल्लो दिन एउटा फर्सी खाइयो, अनि एक दिन कटा अर्को दिन चाहिँ खाना खोल्दाखेरि त्यो फर्सी काट्दाखेरि फाला त्यही भयो क्या, काचा कुचुक भयो। भन्नु खोजेको कुरा के भने त्यो यति नमजाले गरेको थियो, त्यो किन्दाखेरि यतिखेरै खाउँ जस्तो क्या फ्रेस टिपेर ल्याएको फर्सी थियो, तर त्यो के रहेछ विषादी रहेछ। जब मैले त्यो फर्सी काटेँ नि फारा फिलित क्या, एकदमै त्यो भित्र गनाइसकेको त्यस्तो प्रकारको थियो। यो भाइ यति राम्रो यति मजाले खाइन्छ होइन फर्सी, कति मिठो हुन्छ नि त कलिलो फर्सी। भन्न खोजेको कुरा हामीले खाने कुरा पनि एकदमै विषादी छ। त्यो र तपाईँ र मैले आखिर विषादी भएको कुरा खायो भने त आफूलाई नै हानि हुन्छ नि, होइन? कतिचोटि हामी चटपटे एकदम मन पराउँछौँ, अहिले त्यहाँनिर अजिना हालेको हुन्छ, अनि कति हामी देख्छौँ केमिकल, त्यो अमिलो बनाउने केमिकलहरू हालेको हुन्छ, त्यसले चाहिँ हाम्रो स्वास्थ्यलाई एकदमै हानि गर्छ। तर हामीलाई चाहिँ त्यही कुरा बढी मात्रामा मनपर्छ। ओहो, कहाँ कहाँबाट कुनै पनि मान्छेकोमा चटपटे खाना जान्छन् क्या, त्यो यस्तो लत बसाइदिएको हुन्छ कि हामीलाई त्यो ठाउँमा जानै पर्छ, त्यो ठाउँभन्दा बाहिर खाएको चटपटे हाल्न मनै पर्दैन। कतिचोटि त्यस्तो कयौँ कुराहरू हामीले देखेका छौँ। र मैले यो कुरा किन जोड्दैछु भने हिजो आज धेरै मानिसहरू बिरामी भएको अवस्था, कसैलाई सुगर, कसैलाई प्रेसर, थाइराइड, विभिन्न प्रकारको रोगको शिकार मानिसहरू देख्न सकिन्छ, होइन? त्यो भएर तपाईँ र म नै स्वास्थ्य नै सम्पत्ति हो भन्ने कुरालाई कहिले पनि बिर्सनु हुँदैन। के तपाईँ र म बिहान आधी घण्टा एक घण्टा हिँड्छौँ? के तपाईँ एकछिन सब्जी लिन जाँदा हिँडेर जानुहुन्छ कि बाइकमै जानुहुन्छ कि स्कुटीमै जानुहुन्छ कि पठाएर जानुहुन्छ? हामी कहिले पनि एक घण्टा हिँड्नुपर्छ भने ओहो एक घण्टा भन्छ क्या, हामीलाई हिँड्नै मन लाग्दैन, हामीलाई सुविधा चाहिन्छ, गाडी चाहिन्छ, स्कुटी चाहिन्छ, बाइक चाहिन्छ, पठाउ चाहिन्छ। एक घण्टा हिँड्यो भने नि हामी यति हेल्दी हुन सक्छौँ, हाम्रो सबै कुराहरू प्रेसर, सुगर, होइन, थाइराइड सबै कन्ट्रोल हुन सक्छ, तर हामी हिँड्दैनौँ। अनि हामीले आफूलाई आफैले नै यति धेरै यो शरीरलाई पनि कष्ट दिनुपर्छ, होइन, पसिना निस्किनुपर्छ शरीरबाट, तर हामी अहिलेसम्म पसिना निस्किने काम किन गरेका छौँ हामीले, अनि कसरी हामी हेल्दी हुन सक्छौँ त? त्यो भएर एक्सर्साइज भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ
हाम्रो जीवनमा। र हिजो आज म स्वास्थ्य सम्बन्धीलाई नै आज पहिलो प्राथमिकता दिएर अगाडि बढ्न गइरहेको छु र कार्यक्रमको शुरूआत पनि मैले गीतबाट गरिसकेको छु र यतिखेर निकै नै अर्थपूर्ण गीत तपाईँको लागि फेरि पनि कार्यक्रममा राख्न चाहन्छु।

हामी स्वास्थ्य रहन्छौ र स्वास्थ्य हुनु पनि पर्छ। स्वास्थ्य नै सम्पत्ति हो। घरको मूली मान्छे अथवा घरको बुवामा बिरामी भयो भने त परिवारै बिरामी हुन्छ, यो कुरा तपाईँहरू मलाई थाहा छ। त्यो भएर घरको मुख्य मान्छेहरू एकदमै एकचित हुनुपर्छ। भन्नु खोजेको कुरा के हो भने, के महत्वपूर्ण कुरा म राख्न चाहन्छु, चिया पिउँछौँ हामी, यो चिया पिउनबाट बचौँ, किनकि यसले 80 भन्दा बढी विभिन्न स्वास्थ्यमा समस्याहरू निम्ताउँदछ चियाले। जस्तो तपाईँ खाली पेटमा दुध चिया खानुहुन्छ नि, यदि यति धेरै विष हुन्छ हाम्रो जीवनमा, यो जुन डक्टरले भन्दै हुनुहुन्थ्यो होइन, त्यो विषै हो। हामी जानी जानी विष खाइरहेका हुन्छौँ। कस्तो भने, त्यो चुरोटमै लेखेको हुन्छ नि त, चुरोटको खोलमा होइन, धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ, तर हामी खाइदिन्छौँ। हामीलाई थाहा छ खाली पेटमा हामीले होइन, खाली पेटमा त हामीले के खाने, पानी खाने, हेल्दी पानी खाने, मन तातो पानी खाने, कागती पानी खाने हो नि त। हामी बिहानै उठेर होइन दुध चिया खान्छौँ, त्यसले हाम्रो शरीरमा कहिले कहिले कहिले पनि फाइदा गर्दैन। अनि डरलाग्दो कुरा त हामी के गर्छौँ, कोक स्प्राइट होइन, यस्तो कुराहरू खान्छौँ क्या, यसले पनि कहिले पनि हाम्रो शरीरमा राम्रो गर्दै गर्दैन। हाम्रो शरीरलाई राम्रो त केले गर्छ भन्दा, पानीले गर्छ, तर हामी पानी खाँदैनौँ क्या, पानी खाँदैनौँ। अनि हाम्रो किडनीमा समस्या हुनुको कारण पनि पानीको कमीले त हो नि होइन। हामी अनि के गर्छौँ, बाहिरको खाना एकदमै मन पराउँछौँ हामी, बाहिरको तेल तेलमा हालेको खाना, तेल गुलियो होइन, पिरो, यस्ता कुराहरू हामीलाई अति मनपर्छ, जुन कुराले तपाईँ र मलाई कहिले पनि राम्रो गर्दैन। र खाना खाएपछि कहिले पनि होइन, खाना खाँदै हुनुहुन्छ, नुन थप्दै हुनुहुन्छ, खानामा एकचोटि नुन हालेपछि फेरि थपेर नखानुहोस्, यसले के गर्छ, प्रेसर बढाउँछ। खानामा जे छ जस्तो छ त्यही अनुसार खानुहोस्, थपेर नुन नखानुहोस्, काँचो नुन खाँदै नखानुहोस्। र मन तातो पानी पिउने गर्नुहोस् जहिले पनि, यसले नि हाम्रो शरीरमा एकदमै राहत मिल्छ क्या, शरीरलाई पनि राहत मिल्छ। राम्रो भनाइ हो यो, एउटा अनुभव हो मानिसहरूको, एक प्रकारको हामीलाई पनि केही कुराको राहत पायो भने आनन्द लाग्छ नि त, शरीरलाई पनि राहत चाहिन्छ। त्यो भनेको मन तातो पानी पिउनु चाहिँ राहत प्राप्त गर्नु हो। र दैनिक कम्तीमा 30 मिनट हिँड्नुहोस् अथवा शान्त रहनुहोस्, प्रार्थना गर्नुहोस्। के गर्नुहुन्छ, आधी घन्टा गर्नुहोस्। प्रार्थना गर्नुहुन्छ भने ठिक छ, शान्त तरिकाले। आधी घन्टा हिँड्नुहुन्छ भने पनि ठिक छ, आधी घन्टा एक्सर्साइज गर्नुहुन्छ भने पनि ठिक छ। यो तिनवटा गर्नै पर्छ। तपाईँले कतिको जीवनमा लागू गरिराख्नु भएको छ, यो कुरा त एकदमै महत्त्वपूर्ण कुरा छ नि हाम्रो जीवनमा। र भिटामिन डीको स्तर हामीलाई बढाउन आवश्यक छ। समय भने बिहान एकछिन घाम ताप्नुहोस्, बिहानको जुन घाम हुन्छ त्यो घामले हाम्रो स्वास्थ्यलाई एकदमै राम्रो गर्छ, जसले धेरै रोगबाट हामीलाई जोगाउँछ। कतिचोटि हाम्रो जिउ एकदमै दुख्छ क्या, कटकट जिउ खाने होइन हुन्छ, कतिचोटि घाम ताप्नाले यसलाई नियन्त्रण पनि गर्छ। र कुनै पनि खाना पटक पटक तताउँदै नखानुहोस्, तताउँदै नखानुहोस्। एउटा खाना मानिलिउँ तपाईँले हिजो बेलुका खाना बिहान पनि तताउनु भयो, फेरि उब्रियो, फेरि बेलुका पनि तताएर खानुभयो भने त्यो चाहिँ स्वास्थ्यको लागि राम्रो छैन। कुनै पनि कुरा एकचोटि तताएर खानुहोस्, त्यसलाई बारम्बार नतताइराख्नुहोस्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ?
1: मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.

0: अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9841-87-68-02, 9841-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।

यो छोटो व्यापारिक विश्राम र यो अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै मैले तपाईँको निम्ति राखिरहेको छु र अहिले चाहिँ यो सरकारले यति सहज बनाइदिएको छ कतै कुराहरू जस्तो मलाई चाहिँ हिजो आज चर्चा परिचर्चामा रहेको विषयवस्तु जब हामी लाइसेन्स बनाउँछौँ होइन लाइसेन्स बनाइसकेपछि एउटा लाइसेन्स 5 वर्षमा रिन्यु गर्नु पर्थ्यो र अबको सरकारले चाहिँ 10 वर्षमा रिन्यु गर्नु बनाएको छ यो चाहिँ मलाई एकदमै राम्रो लागेको कुरा हो किनभने त्यो यति धेरै झन्झटिलो हुन्छ नि हामीले तुरुन्तै गरेर रिन्यु गर्न पनि नसक्ने अवस्था भिड भाड होइन एक दिन बिदै लिएर बस्नुपर्ने अवस्थाहरू पनि थियो कुनै पनि सरकारी काम गर्दाखेरि जस्तो अब पासपोर्ट बनाउनु पर्यो भने पनि एक दिन लाइनमा बसेर भएन भने भोलिपल्ट भएन भने पर्सिपल्ट त्यसरी पनि हुन्थ्यो तर अहिले चाहिँ सहजै तपाईँ र मैले त्यो कुरा पनि पाउन सक्छौँ र हिजो आज जे होस् एउटा विकासको काममा पनि सरकारले होइन पाइला चालिरहेको अवस्था छ होइन अब आएको त धेरै भएको छैन अहिलेको सरकार तर योजनाहरू देख्दाखेरि अबको 5 वर्षमा अबको 10 वर्षमा चाहिँ नेपाल एकदमै उन्नति प्रगतिमा होइन एउटा विकास हामीले देख्न सक्छौँ त्यो आशा जनताले राखेका छन् किनभने जति विकास हुनुपर्ने थियो त्यति विकास भएन होइन जति गर्नुपर्ने थियो त्यसको लागि पुरानाले गरेनन् अब नयाँ एउटा नयाँ पुस्ताले एउटा नयाँ रेकर्ड राख्छ भन्ने देखेको छ र यो सरकारलाई पनि हामीले जहिले विरोध मात्रै नगरौँ किनभने कति कुरालाई चाहिँ सपोर्ट पनि गर्नुपर्छ अझै पनि हामी विरोध गर्यौँ भने अब चाहिँ देश उन्नतितिर कहिले पनि होइन देशको उन्नति कहिले पनि हुँदैन राम्रो कुरालाई हामी राम्रो भन्न सक्नुपर्छ राम्रो मान्छेको सपोर्ट गर्नुपर्छ होइन यो कुराहरू पनि एकदमै अर्थपूर्ण कुरा छ जस्तो अब बाटो बन्ने कुराहरू छन् होइन नयाँ नयाँ योजनाहरू बनाइरहेको छन् र मैले भन्न खोजेको कुरा चाहिँ यो हो कि हामी हिजो विरोध गर्थ्यौँ र विरोध गर्ने त्यस्ता विषय छन् भने विरोध गर्नुहोस् ठिक छ तर जतिखेर पनि केही गर्छु भन्ने मान्छेलाई विरोध गर्नु उसको खुट्टा तान्नु चाहिँ हामीले गर्नु हुँदैन हेर्नुपर्छ होइन अहिले नै त यति धेरै आशा दिएको छ भने एउटा सरकारले नयाँ सरकारले अबको 2 वर्ष 3 वर्ष 5 वर्षपछि के गर्छ होला जस्तो मलाई लाग्छ क्या त्यो भएर हामी देख्न सक्छौँ कतिचोटि अहिलेका मन्त्रीहरूले पनि जुन पीडित व्यक्तिहरू हुनुहुन्छ उहाँहरूसँग गएर बसेर यसको समाधान कसरी गर्ने भनेर एउटा टेबल टक गरिरहेको कुराहरू पनि देख्न सकिन्छ किनभने त्यो समस्या देशकै समस्या त त्यो भएर कसरी हुन्छ सुल्झाउनुपर्छ समस्याबाट मान्छेलाई छुटकारा दिनुपर्छ र दिइरहेको अवस्था हुन्छ र हिजो आज त्यही हो चर्चा परिचर्चामा रहेको विषयवस्तु चाहिँ देश विकासको पाइलामा अगाडि बढ्दैछ हामी आशा राख्नुपर्दछ र पोजिटिभ पनि हुनुपर्दछ जहिले पनि नेगेटिभ कुरा गरेर होइन कुनै पनि मान्छेलाई डाउन गर्ने कोसिस नगरौँ किनभने कोही केही गर्छु भन्नेलाई उत्साह दिउँ भन्न चाहन्छु र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, लगभग समयले हामीलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा भक्ति गीतहरू प्रस्तुत गर्नुको साथसाथै विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई पनि हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले कसरी सामाजिक सञ्जाल मार्फत परमेश्वरको महिमाको काम गर्न सकिन्छ भनेर एउटा नमूना प्रस्तुत गर्नु रहेको छ। आदरणीय श्रोता, त्यही अनुरूप आज पनि अबको करिब 1 घण्टासम्मको लागि तपाईँको साथमा विभिन्न आशिषमय सामाजिक सञ्जालका पोस्टहरू, लेखहरू अनि जनचेतनामूलक कुराहरूको साथसाथै सुमधुर इसाई भक्ति गीतहरूको साथ म उपस्थित भइसकेको छु। श्रोता, अब भने यो कार्यक्रमलाई तपाईँले अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ र कार्यक्रम सुनिसकेपछि कार्यक्रमलाई आउने दिनहरूमा थप परिमार्जित र परिष्कृत गर्न के गर्नुपर्छ त्यसको विषयमा तपाईँले उचित सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन हुन हामी हार्दिक अनुरोध गर्दछौ। आदरणीय श्रोता, त्यही अनुरोध अब भने आजको कार्यक्रमको बसाईको शुरूआतमा एउटा सुमधुर भक्ति गीत प्रस्तुत गर्न चाहन्छौ र गीतपछि म तपाईँको बीचमा सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरू प्रस्तुत गर्नेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ सामुएल मुक्तान ज्यूले, र उहाँ लेख्नुहुन्छ मत्ती 5:6। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन् भनेर उहाँले यो कुराहरू लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ भोइस अफ मिसन टिभीबाट, र उहाँ लेख्नुहुन्छ येशूले भन्नुभयो जो सबैभन्दा सानो छ त्यही ठुलो हुन्छ। उहाँ अगाडि लेख्नुहुन्छ लुका 9:46-50। चेलाहरू बीच ठुलो को हो भन्ने उहाँको प्रश्न छ, र उहाँ यसरी अगाडि बढाउनुहुन्छ त्यसबेला तिनीहरू मध्ये ठुलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो। तर येशूले तिनीहरूको मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो र तिनीहरूलाई भन्नुभयो जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनु हुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबै मध्ये जो सबैभन्दा सानो छ त्यही ठुलो हुन्छ। तब यहुन्नाले भने गुरुज्यू एकजनाले तपाईँको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं र हामीले त्यसलाई मनाही गर्यौं किनकि त्यसले हामीहरूसँग तपाईँको अनुसरण गर्दैन। तर येशूले तिनलाई भन्नुभयो तिनलाई मनाही नगर किनभने जो तिम्रो विरुद्धमा छैन त्यो तिम्रो पक्षमा छ। यो पाठ लुका 9:46-50 चेलाहरूको बीचमा को ठुलो भन्ने बहस चलेको बेलामा शुरू भएको हो, र यसबाट मुख्य यी निम्नलिखित शिक्षाहरू प्राप्त गर्दछौ। नम्बर 1, महानता, नम्रता र बालक जस्तो स्वभाव। त्यस बेला यीशुले भन्नुभयो कि को ठुलो हो भन्ने बहसको रूपमा उनीहरूको विचारलाई लिएर येशूले एउटा बालकलाई आफ्नो छेउमा राख्नुभयो र भन्नुभयो जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनु हुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैभन्दा जो सानो छ त्यही नै ठुलो हुन्छ भन्नुभयो। यसको अर्थ बालकले आफूलाई महान ठान्दैन, शक्तिशाली ठान्दैन, अरूलाई तलब पार्ने सोच्दैन पनि। उनमा सरलता, निर्भरता र नम्रता हुन्छ। येशूको राज्य महानता, शक्ति र नेतृत्वमा होइन तर नम्र सेवामा चल्छ। शिक्षा, चेलाहरू ठुलो बन्ने होडबाजीमा थिए तर येशूले तिनीहरूलाई सबैभन्दा सानो बन्ने व्यक्ति नै ठुलो हुन्छ भनेर उल्टो सिद्धान्त दिनुभयो। हामी पनि सेवा गर्ने व्यक्ति बन्नुपर्छ। र मत्ती 18:3-4 भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु मन परिवर्तन भएर तिमीहरू सानो बालक जस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्ने छैनौ। मत्ती 20:26-28 जो तिमीहरू ठुलो हुने इच्छा गर्छ त्यो तिमीहरूको सेवक हुनु पर्छ, जो तिमीहरू मध्ये पहिलो हुने इच्छा गर्छ त्यो तिमीहरूको कमारो हुनुपर्छ भन्नुभयो। यसको व्यवहारिक शिक्षा, हामीले चर्च, परिवार वा समाजमा म ठुलो भन्ने भावना राख्नु हुँदैन, बरु अरूको सेवा गरेर नम्र भएर ठुलो बन्नु पर्छ। दोस्रो, अन्यलाई रोक्ने प्रवृत्ति गलत छ। 49:50 यहुन्नाले भने गुरुज्यू एकजनाले तपाईँको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं र हामीले त्यसलाई मनाही गर्यौं किनकि त्यसले हामीहरूसँग तपाईँको अनुसरण गर्दैन। तर येशूले तिनलाई भन्नुभयो तिनलाई मनाही नगर किनभने जो तिम्रो विरुद्धमा छैन त्यो तिम्रो पक्षमा हुन्छ। यहुन्नाले राम्रो काम गर्ने, भूत निकाल्ने अज्ञात व्यक्तिलाई रोके किनकि ऊ उनीहरूको समूहमा थिएन। तर येशूले भन्नुभयो जो तिम्रो विरुद्धमा छैन त्यो तिम्रो पक्षमा छ। शिक्षा, हामीसँग नजोडिने, हाम्रो संगतमा नभएकोले येशूको नाउँमा काम गर्न पाउँदैन भन्ने सोच गलत हो। यस्तो गलत सोच राख्नु हुँदैन। यो सहिष्णुता र एकताको महत्वपूर्ण सन्देश हो। श्रोता, मर्कुस 9:39-40 पनि येशूले भन्नुभयो त्यसलाई मनाई नगर किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्ने छैन, किनकि जो हाम्रो विरुद्धमा छैन त्यो हाम्रो पक्षमा छ। फिलिपी 1:15-18 पावल भन्दछन् कसै कसैले साँच्चै डाहार सिखिले तर अरूहरूले सद्भावले ख्रिस्तलाई प्रचार गर्छन्। जे होस्,
मूल कुरो यही हो, चाहे बहानामा चाहे सत्यतामा ख्रिस्टको प्रचार गरियोस् र यसैमा म रमाउँदछु। यस पाठबाट हामीले सिक्नुपर्ने व्यवहारिक शिक्षा यो रहेको छ, यदि अरू मण्डली, अरू समूह वा अरू सेवकाईले येशूको नाउँमा काम गरिरहेका छन् भने तिनीहरूलाई अनावश्यक रूपमा आलोचना वा बाधा दिनु हुँदैन, बरु सम्भव भए सहयोग गर्नु असल हो। यसले ख्रिस्टियनहरू बीचको एकता, प्रेम र सहकार्यलाई देखाउँछ। हाम्रो मुख्य सन्देश छोटकरीमा यो हो कि यस पाठबाट येशूले हामीलाई दुईवटा ठूला कुरा सिकाउनु भयो। पहिलो नम्रता। नम्रताको जीवनले एक आपसमा मित्रताको सम्बन्धलाई बलियो बनाउँछ। ठूलो बन्ने होइन, सानो बन्ने हौ। दोस्रो खुलापन। प्राय धेरै मण्डली समूहमा एक अर्को बीच पर्दा लागेको देखिन्छ, यसले गवाही बिगार्छ। आफ्नो समूह बाहेकका सबैलाई विरोधी ठान्ने होइन, आफ्नै साथी हो र उनले बाहिर बसेर काम गर्दैछ भन्ने ठान्नु पर्दछ। आजको प्रार्थनाको बिन्दु, प्रभु यीशु हाम्रो हृदयबाट अहंकार र नियमित कुराहरूलाई हटाइदिनुहोस् र हामी नम्र र खुला हृदयका मानिस बनेर हाम्रो सम्बन्धलाई बलियो बनाउन सकौं। परमेश्वरको महिमा भएको होस्। आमेन। आदरणीय श्रोता, यो लेख थियो हाम्रा आदरणीय फेसबुक मित्र भोइस अफ मिशन टिभीबाट। आदरणीय श्रोता, यो आशिषमय लेखपछि पुनः तपाईँको बीचमा एउटा सुमधुर भक्ति गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर फेरि पनि अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा प्रस्तुत गर्ने बेला भइसकेको छ र जसलाई प्रेषित गर्नुभएको छ सुनिता स्याङ्बो तामाङ इसरायलबाट। उहाँ लेख्नुहुन्छ, अ फ्युचर इन होप जर्मिया 29:11-12। फर आई नो द प्लान्स आई हेभ फर यु डिक्लेयर्स द लोर्ड, प्लान्स टु प्रस्पर यु एन्ड नट टु हार्म यु, प्लान्स टु गिभ यु होप एन्ड अ फ्युचर, देन यु विल कल अन मी एन्ड कम एन्ड प्रे टु मी एन्ड आई विल लिसन टु यु, आमेन भनेर उहाँले लेख्नु भएको छ। अर्थात् यर्मिया 29:11-12। किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ ती तिमीहरूका उन्नतिका निम्ति हुन्, नोक्सानीका निम्ति होइनन्। तिमीहरूलाई आशा र भविष्य दिनलाई तब तिमीहरू महका आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी अर्को एउटा पोस्ट मेरो हातमा परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ रुबेन बस्नेत ज्यूको पोस्ट। उहाँ लेख्नुहुन्छ, इसाई जगतमा लफडा गर्ने गराउने पुराउटे चित्त बुझाउनै नसकिने, सँगै खाने सँगै मिटिङ गर्ने अनि मन नपरे मुद्दा हालिदिने, अरूको देखेर जल्ने खुट्टा तानिदिने, कुर्चीको लागि तछाड मछाड गर्ने सेवकहरूसँग म टाढै रहन चाहन्छु भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र पक्कै पनि यस्ता सो कल्ड सेवकहरूबाट चाहिँ हामी सबै टाढै बस्नु अति राम्रो हुन्छ। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ रेभरेन डाक्टर सुनिल सोनी राजदूत लेख्नुहुन्छ, होइन यो धेरै चंगाई को पछि भाग्नेहरूलाई पनि मैले त्यति परिपक्वतामा ठानिन, कारण येशूले स्वयं पहिलो चार सुसमाचारलाई प्राथमिकता दिनुभयो र चंगाई पछि हुने कुरा हो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनु भएको होस्। र त्यसै गरी मेरो हातमा सामुएल टियोङको एउटा लेख परेको छ अनि जुन चाहिँ उहाँले वाचम्यान नीको किताबबाट प्रेषित गर्नुभएको छ र उहाँ यसरी लेख्नुहुन्छ, लामो छ तर म पढिदिनेछु। स्पेन्डिङ टाइम इन द वर्ल्ड एन्ड इन प्रेयर एभ्री मर्निङ भन्ने शीर्षकमा लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, सम सेन्स मे फाइन्ड डिफिकल्ट टु स्पेन्ड टाइम इन द वर्ल्ड इच मर्निङ बिकज दे मस्ट गो टु स्कुल टु वर्क भेरी अर्ली एन्ड आई सेम्पथाइज विथ दिस सेन्स बट आई डोन्ट वान्ट टु सी देम डाई स्पिरिचुअली रिगार्डलेस अफ हाउ अर्ली वी गो टु स्कुल टु आवर वर्क इफ वी सेट आवर विल एन्ड वी विल बी एबल टु स्पेन्ड एट लिसन 10 minutes टु रिड द वर्ड एन्ड 5 minutes टु प्रे इच मर्निङ इन द अर्डर टु स्पिरिचुअली इट एन्ड ड्रिङ्क इटिङ रिक्वायर्स मोर टाइम्स देन ड्रिङ्किङ प्र्याक्टिसिङ दिस फेथफुल्ली विल कज युज टु बी स्पिरिचुअली हेल्दी इट इज पोसिबल फर एभ्री वन टु डु दिस to reduce our sleep by 15 minutes will not hurt us. Some saints claims that because they were born with a weak disposition, they should not be bound by any legalities. They support this claim by quoting Romans 7:18, which says, the will is present with me, but to work out the good is not. However, verses 15 through the 17 show that things would was written about overcoming indwelling sins, not about taking care of daily life necessities. No caring parent would excuse a child from eating breakfast simply because the child was born with a weak disposition. Nor would any employee tell his boss that he cannot come to work early in the morning because he was born with a weak disposition, or that he will wait for inspiration to come to work. Life forces us all to find a way to do what we need to do. If we can find time to eat breakfast and if we can arrive at our workplace on time, we should not despise the Lord by saying that we cannot rise early to spend time in the word and in prayer every morning. If we see that spending time in the word is truly a life necessity, we will not excuse ourselves from it. If we said I will spend the time in the word every morning, we can do it. Will, there is a way.
Every part of our fallen being is condemned by God, but one part is still useful to God. That is our will. In Mark 1:5, the Lord said, "Repent and believe in the gospel." Repenting and believing are the two New Testament commandments. We can fulfill these commandments by using our will. To repent is related not only on the conscience, but also to the will. To believe in the Lord Jesus also is a matter of being willing. When we decide to believe, we immediately believe. In Acts 2:14, Peter says, "Be saved." To be saved also is a commandment. It is God who saves us, but we first must be willing to be saved. God is merciful, but He waits for our willingness. No one is too weak in His will to be saved. We should not think that we are weak and dying. We need to see that God has given us a strong and living will. 2 Timothy 1:7. Therefore, we need to set our will and prayer. Lord, have mercy on me. From tomorrow, I will spend 10 minutes to eat your word and 5 minutes to drink and spit every morning. Extracted from Crucial Principles for the Christian Life and Church Life, Chapter 1, The Vine and the Word. If we set our will to spend time in word every morning, we can do it. Every part of our fallen beings is condemned by God, but one part is still useful to God, that is our will. Mark 1:5. Again, I repeat. उहाँ लेख्नुभएको छ, परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। र यसको अर्थ हो, हामीले वचन अध्ययन गर्नुपर्छ र दिनमा 15 मिनट समय छुट्याएर भए पनि हामीले वचनलाई खानु र पिउनु पर्छ भन्ने उहाँको सन्देश रहेको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस् र अब भने कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमा स्ट्याटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ कृष्णबहादुर नगरकोटीज्यूले। र उहाँ लेख्नुहुन्छ, किनकि हेर परम प्रभुले एउटा आज्ञा दिनुहुनेछ र ठूलो घर टुक्रा टुक्रा हुनेछ र सानो चाहिँ धुलो पिठो हुनेछ भनेर आमोस 6:11 लेख्नुभएको छ। परमेश्वरले आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्ट्याटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ विश्वासको यात्रा नामको फेसबुक पेजबाट। एउटा जोरदार प्रार्थना शीर्षकमा उहाँले केही शब्दहरू कोर्नु भएको छ, लेख्नु भएको छ, तो मलाई थाहा छ म सिद्ध छैन र प्राय ठेस लाग्छ, कृपया मलाई क्षमा गर्नुहोस् र पापबाट फर्कन मद्दत गर्नुहोस्, मेरा जीवनमाथि अधिकार लिनुहोस् र मलाई सही बाटोमा डोर्याउनुहोस्, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्ट्याटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ सतल सिंह ज्यूले। उहाँ लेख्नुहुन्छ, आदरणीय मित्रज्यू, आजको सुन्दर बिहानीमा असीम आशिषमय शुभकामना र न्यानो ख्रिस्टी अभिवादन भन्नुभएको छ। र उहाँले लेख्नुहुन्छ, यहोशू 1:8, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुराहरू होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्, आमेन। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा लेख परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ पास्टर डाक्टर अनिल खेउगा मिनिस्ट्री एन्ड प्रेयर ग्रुप नामको फेसबुक पेजबाट। र उहाँ लेख्नुहुन्छ, बादलबाट आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् र यिनको वचन सुन भन्ने शीर्षक दिएर उहाँले Luke 9:28-36 प्रस्तुत गर्नुभएको छ। लेख्नुहुन्छ, यी कुराको प्राय 8 दिनपछि पत्रोस यहुन्ना र याकुबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाडमाथि उक्लनु भयो। 29, उहाँले प्रार्थना गरिरहनु हुँदा उहाँको मुहारको रूप बदलियो र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्जवल भयो अनि उहाँसँग 2 जना मानिस बातचित गरिरहेका थिए, उनीहरू मोसा र एलिया थिए। उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचित गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा कुरा गर्नुपर्ने थियो। अब पत्रुस र तिनीसँग हुनेहरू निन्द्राले लट्ठ भएका थिए, तर बिउजेपछि तिनीहरू उहाँको महिमा र उहाँसँग उभिएका ती 2 जना मानिसलाई देखे। तब ती मानिसहरू उहाँसँग विदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने, गुरुज्यू, हामीलाई यहाँ बस्नु असल रहेछ, हामी 3 वासस्थान बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। आफूले बोलेको कुरामा तिनलाई ख्यालै थिएन, तर यी कुरा बोल्दा बोल्दै एउटा बादल आएर उहाँहरूलाई छोप्यो र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए अनि बादलबाट यसो भन्ने एउटा आवाज निस्कियो, यिनी मेरा प्रिय पुत्र हुन् जसलाई मैले छानेको हुँ, यिनको वचन सुन। यो शब्द भएपछि येशु त्यहाँ एक्लै हुनुभयो। तिनीहरू चुपचाप रहेर तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्। यो घटना Luke 9:28-36 येशूको रूपान्तरणको रूपमा चिनिन्छ। यसले येशूलाई उहाँको महिमा र प्रभुत्वको रूपमा प्रकट गरेको छ। यसबाट हामी धेरै महत्वपूर्ण शिक्षाहरू सिक्न सक्छौ। 1, प्रार्थनाको महत्व र शक्ति। प्रार्थना गर्नलाई उहाँ पहाडमाथि उक्लनु भयो। उहाँले प्रार्थना गरिरहनु हुँदा उहाँको रूप बदलियो। रूपान्तरण प्रार्थनाको समयमा भएको थियो। प्रार्थनाले हामीलाई येशूसँग निकट सम्बन्ध राख्छ र उहाँको महिमालाई हामीले अनुभव गर्न सक्छौ। 2, पुरानो नियम व्यवस्था र अगमवाणी येशूमा पूरा भयो। 30-31, उनीहरू मोसा र एलिया थिए। उनीहरू येशूको मृत्युको विषयमा कुरा गरिरहेका थिए। व्याख्या, मोसा भन्नाले व्यवस्था बुझिन्छ, एलिया भन्नाले अगमवक्ताहरू बुझिन्छ, जो यी दुईका प्रतिनिधि हुन्। उनीहरू येशूसँग कुरा गर्नु भनेको येशू पुरानो नियमको पूर्ति हुनुहुन्छ भन्ने देखाउनु हो। यरूशलेममा उहाँको पीडा, मृत्यु र पुनरुत्थान हुनु नै परमेश्वरको योजना थियो। 3, मानिसको कमजोरी र येशूको धैर्य। पत्रुस निदाएका थिए, बिउजेर 3 वासस्थान बनाउने कुरा भनेर आफूले के बोल्दैछु भन्ने तिनले ख्याल थिएन। पत्रुस लगायत सबै चेलाहरू कमजोर थिए। उनीहरू आफैले केही नबुझी बोलिरहेका थिए। तरै पनि परमेश्वरले यस कुरालाई अनसुनी गर्दै येशूलाई प्राथमिकता दिन र उहाँको वचन सुन्नलाई मार्गदर्शन गर्नुभयो। 4, येशू ख्रिस्ट ईश्वरका पुत्र हुन् र उहाँको महिमा हुनुपर्छ। यो आवाज बादलबाट आयो, यिनी मेरा चुनेका
पुत्र हुन्। स्वर्गीय पिताले येशूलाई स्पष्ट रूपमा मेरा पुत्र भनेर घोषणा गर्नुभयो। यो घटनाले येशू केवल शिक्षक वा अगमवक्ता मात्रै होइन, तर उहाँ ईश्वरको एकमात्र पुत्र हुनुहुन्छ भन्ने कुरा स्पष्ट सन्देश दिन्छ। उहाँको मुहार र वस्त्रको चमकले उहाँको ईश्वरीय महिमालाई झल्काउँछ, जस्तो पहिलो पत्रुस 16:18 पनि भनिएको छ। पाँचौ, येशूको वचन मुख्य आज्ञालाई प्राथमिकता दिनुपर्छ। त्यो खण्डले भन्छ, यिनको वचनलाई सुन। श्रोता, बादल र स्वर्गीय आवाजले पत्रुसले वासस्थान बनाउने कुरा प्रस्तावमा बोल्दा बोल्दै यसको प्रभाव नगरी प्रथमत येशूको वचनलाई सुन्ने आज्ञा गरिएको छ। आज पनि हाम्रो जीवनमा हाम्रो भावना र परम्परा र अनावश्यक विचारहरूको होइन, तर येशूको वचन बाइबललाई सुन्नै पर्छ र सुन्नु नै पहिलो र अन्तिम आज्ञा हो। छैटौ, गवाही दिनको लागि केही सही समय। पद 36, तिनीहरू चुपचाप रहेर चेलाहरूले यो घटना तत्काल कसैलाई भनेनन्। यस अनुभवहरू तुरन्तै सार्वजनिक गर्नु पर्दैन। पत्रुसले पछि आफ्नो पत्रमा यो घोषणा गरेको पाइन्छ, 2 पत्रुस 1:16-18। र यसरी नै परमेश्वरले उचित समयमा बोल्न लगाउनुहुन्छ। पाठको सारांश यस प्रकार रहेको छ, हामीले येशूलाई हेर्नुपर्छ, उहाँ ईश्वरको पुत्र हुनुहुन्छ भनेर, उहाँलाई सुन्नुपर्छ, उहाँको वचन नै जीवन हो भनेर, येशूसँग हिँड्नुपर्छ, क्रुसको बाटोदेखि महिमातर्फ लाने व्यक्ति भनेर। श्रोता, यी कुराहरू तपाईँ मत्ती 17:1-13, मर्कुस 9:2-13 र 2 पत्रुस 1:16-18 हामी पाउन सक्छौ। यो पाठको घटनाले हामीलाई येशूको ईश्वरीयता, उहाँको मिशन र उहाँको वचन प्रतिको आज्ञाकारितालाई सिकाउँछ। परमेश्वरको महिमा भएको होस्। आमेन। आदरणीय श्रोता, यो अर्थपूर्ण लेखपछि पुनः स्वागत छ र भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

प्रभु की कृपा मुझे संभाला हुआ है। बिलाप गीत 3:22-23। जब कोई पूछे कि तेरी ताकत का स्रोत क्या है तो कहना मेरी सहायता यहोवा की ओर से आती है। भजन संहिता 121:2। तीसरी, जब कोई तुझे पूछे कि तू इतने संघर्षों के बाद भी क्यों नहीं टूटा तो कहना प्रभु ने मुझे थाम रखा है। भजन संहिता 37:24। जब कोई तुझे पूछे कि तेरा भरोसा किस पर है तो कहना मेरे विश्वास में प्रभु में है जो कभी असफल नहीं होता। नीति वचन 3:5-6 धनुर्वाह लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ व्हाट्सएप पेजबाट ताजा मन्ना नामको दैनिक बाइबल अध्ययन पाठबाट, जसलाई प्रेषित गर्नुभएको छ पास्टर एडमन्ड स्याकी ब्राउनले। लेख्नुहुन्छ, संसारलाई प्रेम नगर न त संसारमा भएका कुराहरूलाई। यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम उसमा हुँदैन, किनकि संसारमा भएका सबै कुराको शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको अभिमान पिताबाट होइन तर संसारको हो र संसार बितिजान्छ र त्यसको अभिलाषा तर परमेश्वरको इच्छा पूरा गर्नेहरूको व्यक्ति सधैँभरि रहन्छ। 1 योहन्ना 2:15-17। उत्तर आधुनिक संसारले विभिन्न प्रकारका मूल्य मान्यताहरू प्रदान गर्छ तर जुन आकर्षक देखिन्छ जबसम्म तपाईँले यी मूल्य मान्यताहरू पालन गर्दा तपाईँ हराउनु भएको छ वा विनाशमा समाप्त हुन सक्नुहुन्छ भनेर पत्ता लगाउनुहुन्न। प्रेरित पावलले नयाँ नियममा आफ्ना पत्रहरूमा अभिमुखीकरण दिन्छन् तर कहिलेकाहीँ हामीलाई लाग्छ कि उहाँका निर्देशनहरू एकदमै कठोर छन् र यसले आनन्दहीन जीवनतर्फ डोर्याउन सक्छ। प्रेरितको पुस्तकमा वर्णन गरिएका उहाँको जीवनको राम्ररी अध्ययन गर्दा मात्र हामी यो जान्न सक्छौ कि उहाँले यो विशेष जीवनशैली रोज्नुभयो, किनभने उहाँले आफ्नो जीवनशैलीलाई फरक दृष्टिकोणबाट हेर्नुभयो र उहाँले आफ्नो संसार परिवर्तन गर्नुभयो किनभने उहाँले संसारलाई फरक तरिकाले हेर्नुभयो। अचानक धार्मिक सतावट दिने व्यक्तिबाट ख्रिस्टको अनुयायीमा परिवर्तन भएपछि उहाँको जीवनले उद्देश्यको नयाँ अनुभूति पायो। यस अनुभवबाट उहाँले ख्रिस्टियन र जीवनशैलीका नयाँ सिद्धान्तहरूको विकास गर्न थाल्नुभयो। धेरै जसो ख्रिस्टियनहरू निराश हुन्छन्, अब उनीहरूले पत्ता लगाउँछन् कि उनीहरूको जीवनशैली उनीहरूको छिमेकीको भन्दा धेरै फरक छ र कहिलेकाहीँ धन र करियरको हिसाबले पनि कम सफल हुन्छ। निराश ख्रिस्टियनले सोच्न सक्छ कि म ख्रिस्टियन विश्वासको कारणले गर्दा फरक विचार र जीवनको फरक तरिकाको लागि खडा हुनु उचित छ। जवाफ हो, आधुनिक संसारमा काम गर्ने ख्रिस्टियन जीवनका सिद्धान्तहरू छन् र त्यसमाथि तपाईँको जीवनको सुन्दरता र समृद्धिको आनन्द लिन सशक्त बनाउँछ। तपाईँ सफल हुनुहुन्छ किनभने तपाईँको जीवन अर्थपूर्ण छ। सफल हुनु तपाईँसँग भएको शक्ति र पैसाको मूल्य मान्यता अनुसार होइन तर बाइबलीय सिद्धान्त र मूल्य मान्यता अनुसार तपाईँ पालन गर्न सक्नुहुन्छ भनेर उहाँले लेख्नुभएको छ। लेख्नुहुन्छ, शुभ प्रभात र तपाईँको दिन गौरवशाली रहोस्, विश्वास राख्नुहोस्। पास्टर एडमन्ड स्याकी ब्राउन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। दादनी श्रोता, कार्यक्रम तपाईँ यतिखेर सामाजिक सञ्जालबाट सुन्दै हुनुहुन्छ र म चाहिँ सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा प्रस्तुत गरिरहेको छु र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ क्रोनिकल बाइबल रिडिङ ग्रुपबाट जसले प्रेषित गर्नुभएको छ यर्मिया 16:20-35। उहाँ लेख्नुहुन्छ, यर्मियाको जीवनमा परमेश्वरले प्रकट गर्नुहुन्छ कि यहुदाको पूर्ण विनाश नजिकै छ र त्यो दिनको प्रतीक्षामा जब मानिसहरू स्वीकार गर्ने छन् तब मेरो शक्ति र मेरो किल्ला समस्याको दिनमा मेरो शरणस्थान हुनुहुनेछ। भजन 16:19-25। परमेश्वरको न्यायको पुष्टिको बावजुद यहुदाले मूर्तिहरूको पूजा गर्न जारी राख्छन्, निर्दोष मानिसहरूको रगत बगाउँछन् र मानव बलिदान पनि दिन्छन्। जसरी कुमालेले आफ्नो रुचि अनुसारको अन्य भाँडा बनाउँछ परमेश्वरले तिनीहरूलाई सम्झाउनुहुन्छ कि परमेश्वरले आफ्नो सबै मानिसहरू र राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ।
तिनीहरूलाई निर्माण गर्नुहुन्छ र नष्ट गर्नुहुन्छ। यर्मियालाई जीवनको धम्की दिनुहुन्छ, पशौरले कुटपिट गर्छन् र कैदमा लगिन्छन्, तर उनी परमेश्वरको वचन प्रचार गर्न रोक्न सक्दैनन्। उनको हृदयमा आगो छ। 20:9 यर्मियाको हृदय जससँग लाज र उपहासको बावजुद परमेश्वरको वचन प्रचार गर्नु बाहेक अरू कुनै विकल्प छैन। यो हाम्रो परमेश्वरको हृदय हो। परमेश्वरले उल्लेख गर्नुभएको छ कि इत्रोको सन्तान रेकाबीकाहरूले आफ्ना पिता पुर्खाहरूका 4 आज्ञाहरू, 2 राजा 10:15, दाख मध्ये नपिउने, दाखबारी नखाने र घर नबनाउने र पालमा नबस्ने 300 वर्षसम्म दृढतापूर्वक पालन गर्छन्, जसले यसले नाजिरहरूको परम्परालाई ऐना जस्तै बुझाउँछ। रेकाबका सन्तानहरू यस्तै थिए। परमेश्वरले तिनीहरूलाई सेनाहरूका परमेश्वरको पूर्ण रूपमा पालन गर्न आज्ञा दिँदै हुनुहुन्छ। साधारण श्रोता, ख्रिस्टसँग हुँदा यो कस्तो आशिष हो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। साधारण श्रोता, त्यसै गरी अब अरू 1-2 आशिषमय स्टाटसहरू तपाईँको बीचमा म प्रस्तुत गर्न गइरहेको छु, जसलाई प्रेषित गर्नु भएको छ आई बिलोङ्स टु जिजस नामको फेसबुक पेजबाट, रोमी 12:19। उहाँ लेख्नुहुन्छ, प्रिय हो, आफैले कहिले बदला नलेऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो र म नै बदला लिन्छु, परमप्रभु भन्नुहुन्छ। आमेन। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, ख्रिस्टको वचनमा जीवन छ नामको पेजबाट, ख्रिस्टमा स्वतन्त्रता भन्ने व्यक्तिले पठाउनु भएको। लेख्नुहुन्छ, समस्या आउँदा पहिले प्रार्थना गरौं। परमेश्वर भन्नुहुन्छ, परमेश्वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा भनेको ऊ आफ्नो हृदय उहाँको सामु खोल्न सक्षम होस् भन्ने हो। यदि मानिसले परमेश्वरलाई उसको साँचो हृदय प्रदान गर्दछ र उसको हृदयमा वास्तवमा जे छ त्यही बोल्दछ भने परमेश्वरले उसका काम गर्न इच्छुक हुनुहुन्छ। परमेश्वरले नै चाहना गर्नुहुन्छ कि त्यो मानिसको कुटिल हृदय होइन तर शुद्ध र इमानदार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्वरसँग कुरा गर्दैन भने उहाँले उसको हृदयलाई प्रेरित गर्नुहुने छैन र उसका काम गर्नुहुने छैन। तसर्थ प्रार्थनाको गाठी कुरा भनेको परमेश्वरलाई आफ्नो कमजोरीहरू बताउनु वा विद्रोही स्वभाव बारे बताउँदै आफूलाई उहाँ सामु पूर्ण रूपले खुल्ला राख्दै आफ्नो हृदयदेखि परमेश्वरसँग कुराकानी गर्नु हो। तब मात्र परमेश्वरले हाम्रो प्रार्थनामा चासो राख्नुहुन्छ, अन्यथा उहाँले हाम्रो अनुहार आफूबाट लुकाउनु हुनेछ। आमेन। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, जसलाई प्रेषित गर्नुभएको छ अशोक सुब्बा विशालले। उहाँ लेख्नुहुन्छ, यूहन्ना 1:1, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो भनेर लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। साधारण श्रोता, अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवश्य श्रोता, भने यिनै ठेगानाको साथसाथै पनि आजको कार्यक्रम र बिदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटको प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को हप्ताको अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म तपाईँको यो हप्ता आशिषमय हुन सकेको होस्। र जाँदा जाँदै एउटा सुमधुर गीत छोडेर जान चाहन्छौ। सुन्दै रहनुहोस् गुड न्यूज एफएम। अवस्था जय मसीह।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा यीशु दरबार नामको फेसबुक पेजबाट तरुण कुमार ज्यूको पोस्ट आएको छ। उहाँ लेख्नुहुन्छ, प्रेज द लोर्ड, प्रभु कहता है जब कोई तुझे पूछे कि तू अब तक कैसे खड़ा है तो कहना मेरा

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसले भन्नुभयो, जीवनको रोटी मनै हुँ, मनै जीवनको रोटी म
1: हुँ। अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: ए दाइ पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, माक्स र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाइ, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लु दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो
2: बाबा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदै छ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
4: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो एसी पनि सकियो,
9: मेरो प्लस टूको एक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
10: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
11: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
12: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
11: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
12: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
13: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
14: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
13: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
13: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
14: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
13: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
15: नेपाल सरकार विज्ञापन बो। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
16: होइन, यो झोलाभित्र के छ?
17: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
16: यो झोलाको पोकाहरूमा के छ?
17: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
18: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
19: प्रस्तुता कुमार अब्राहमको साथमा।
17: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
15: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
20: सानो सापकोटा 01-52-028-54, 01-52-028-54 र 98-511-25-38, 98-511-25-38। 25638।
0: जयमसी म ज्वाला श्रेष्ठ तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईहरू पनि सुन्नुहोला है त।

जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम्स बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, केही समयदेखि लगातार मैले महत्वपूर्ण पुस्तकहरू तपाईँको निम्ति पढ़िरहेको छु, राखिरहेको छु, र जुन पुस्तक पढ्दाखेरि हामीलाई एक प्रकारको आशिष पनि महसुस भइ नै रहेको छ, र तपाईँ र म कुनै पनि पुस्तकलाई पढ्न मन लाग्छ, कुनै पनि पुस्तकको बारेमा तपाईँले चर्चा परिचर्चा पाउनु भएको छ भने ती पुस्तकहरू पढ्नुहोस्, किनभने पुस्तकबाट पनि धेरै ज्ञान हामीले लिन सक्छौ, किनभने हामीले आफूलाई कसरी चलाउने भन्ने कुरा हामी आफैमा निर्भर रहन्छ। किनभने म महिनामा एउटा किताब पढ्छु भन्नुभयो भने तपाईँले पढ्नेतिर आफूलाई ध्यान लगाउन सक्नुहुन्छ, तर किताब पढ्दा चाहिँ तपाईँ र मलाई धेरै नै फाइदा हुन्छ, यसको फाइदा हामीले धेरै लिन सक्छौ। र मैले कार्यक्रम पुस्तक पाठमा केही एकदमै लोकप्रिय पुस्तकहरू नै पाठ गरि नै रहेको छ, हाम्रो जीवनमा नभई नहुने पुस्तकहरू नै पाठ गरिरहेको छु। कतिलाई त अब पढ्नको लागि पनि समय हुँदैन नि त, त्यो भएर पनि तपाईँले चाहिँ कार्यक्रम सुनेर हामीलाई साथ दिन सक्नुहुन्छ। र आज एउटा महत्वपूर्ण पुस्तक मेरो हातमा परेको छ, त्यो चाहिँ युगौं युगदेखि भन्ने किताब रहेको छ। यो बाइबल इतिहासको एक रूपरेखा भनेर भनिएको छ। यो चाहिँ एई हटन भन्ने नामक व्यक्तिले, लेखकले लेख्नु भएको किताब हो। एई हटनको यो किताब पक्कै पनि तपाईँको निम्ति म कार्यक्रममा वाचन गर्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

परमेश्वरले संसारमा कसरी काम गर्नुभएको छ भन्ने कुरा बाइबलमा उल्लेख गरिएको छ। उहाँले हामीलाई उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुभएको छ भन्ने कुरा देखाउनको निम्ति बाइबल दिनुभएको हो। उहाँले सबै थोकहरू बनाउनुभयो। मानिसले पाप गरेको छ र उसले नै संसारमा मृत्यु ल्याएको छ। मानिसले परमेश्वर कस्तो हुनुहुन्थ्यो भन्ने कुरा भुलेर झुट्टा देउताहरू पूज्न थालेको कुरा बाइबलले हामीलाई बताउँदछ। मानिसले उहाँलाई चिनेर अरूलाई पनि उहाँको बारेमा बताउनु भनेर परमेश्वरले आफैलाई कुनै कुनै मानिसहरूको अघि प्रकट गर्नुभयो। परमेश्वरले कसरी काम गर्नुभएको छ र मानिसलाई तिनीहरूको पापबाट बचाउनको निम्ति कसरी उहाँले आफ्नो पुत्रद्वारा काम गरिरहनु भएको छ भन्ने बारेमा पनि यसले हामीलाई पूर्ण जानकारी दिदछ। तर धेरैजना मानिसहरू बाइबलमा लेखिएका यस्ता इतिहासका घटनाहरूको बारेमा अनभिज्ञ छन्। ती घटनाहरू कस्तो प्रकारले घटे भन्ने कुरामा तिनीहरू अन्जान छन्। ख्रिस्ट संसारमा आउनुभन्दा अघि र अब्राहमको समयपछि धेरै वर्षहरू बितेका छन् भन्ने कुरा तिनीहरूलाई थाहा छैन। परमेश्वरले विभिन्न समयमा विभिन्न तरिकाद्वारा काम गर्नुभएको छ भन्ने कुरा पनि तिनीहरूलाई जानकारी छैन। यस पुस्तकमा हामीले बाइबलमा वर्णन गरिएका मुख्य मुख्य घटनाहरूलाई उल्लेख गरेका छौं। यो पुस्तकद्वारा एकजना पाठकले मण्डली शुरू नभइन्जेलसम्म परमेश्वरले कसरी काम गर्नुभयो भन्ने कुराको जानकारी पाउन सक्नेछ। हाम्रो विश्वास छ यो पुस्तकले धेरैजनालाई ठूलो सहायता पुर्याउनेछ। परमेश्वरले मानिस र सबै कुराहरू बनाउनुभयो तर मानिसले पाप गर्न थाल्यो। बाइबलको पहिलो पदले आदिमा परमेश्वरले के गर्नुभयो सो कुरा हामीलाई बताउँदछ। हजारौं वर्ष अगाडि परमेश्वरले यो संसार र यसमा भएका हरेक कुराको सृष्टि गर्नुभयो। यसको आशय यो हो कि उहाँले ती कुराहरू बनाउनुभन्दा अगाडि तिनीहरू बिल्कुलै अस्तित्वमा थिएनन्। केवल परमेश्वर मात्रै सधैँ नै अस्तित्वमा रहनु भएको थियो छ। उहाँको कुनै शुरूआत नै थिएन। उहाँ सदैव हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुनेछ। हरेक कुराको एउटा शुरूआत थियो। परमेश्वरले आफ्नो महान शक्तिद्वारा सूर्य, चन्द्रमा, ताराहरू, पृथ्वी, मानिसहरू, जनावरहरू र पृथ्वीमा भएकाहरू सबै कुराहरू बनाउनुभयो। उहाँले स्वर्गदूतलाई समेत बनाउनुभयो जो उहाँसँगै स्वर्गमा छन्। परमेश्वरले आफू जस्तै हुनको निम्ति मानिस जातिलाई बनाउनुभयो। यसको तात्पर्य यो हो कि तिनीहरूले सोच्न, योजनाहरू बनाउन र तिनीहरूले के गर्न जाँदैछन् सो कुरा रोज्न सकुन् भनेर उहाँले तिनीहरूलाई बनाउनुभयो। उहाँले तिनीहरूलाई पापरहित हृदय भएको अवस्थामा बनाउनुभयो। आदम र तिनकी पत्नी हव्वा यो पृथ्वीमा पहिलो मानिसहरू थिए। पृथ्वीमा धेरैजना मानिसहरू जन्मिउन् भनेर परमेश्वरले तिनीहरूलाई सन्तान पाउने शक्ति दिनुभयो। ती दिनहरूमा पृथ्वीमा कुनै अधर्म, रोग, शोक, मृत्यु र कुनै कष्ट थिएनन्। आदम र हव्वा आनन्दित थिए। हरेक कुरा सुन्दर थियो किनकि परमेश्वरको कार्य सधैँ नै सिद्ध हुन्छ। तिनीहरूले जे गर्न चाहन्छन् सो रोज्नको निम्ति जब परमेश्वरले मानिसलाई शक्ति दिनुभयो तब उहाँले तिनीहरूबाट चाहनु भएको कुरा नै तिनीहरूले गरून् भन्ने उहाँले चाहनुहुन्थ्यो। यस्तो किसिमले तिनीहरू झन् उहाँ जस्तै हुन सक्थे यदि तिनीहरूले उहाँको आज्ञा पालन गर्न रोजेमा उहाँले तिनीहरूलाई आशिष दिन सक्नुहुन्थ्यो। तिनीहरू अत्यन्तै आनन्दित हुन सक्थे। उहाँले तिनीहरूलाई एकदमै साधारण व्यवस्था दिनुभयो। यसैले के तिनीहरूले यसलाई कायम राख्ने र उहाँको आज्ञा पालन गर्ने निर्णय गर्न सक्थे। उहाँले तिनीहरूलाई सबै प्रकारका असल खानेकुराहरू सहित एउटा अति नै सुन्दर बगैँचामा राखिदिनुभयो र एउटा रूखको फल बाहेक अरू कुनै पनि कुरा खाने तिनीहरूलाई अनुमति दिनुभयो। त्यो रूखमा कुनै खराबी थिएन। यसको फल हेर्नमा सुन्दर थियो। यसको स्वाद असल हुन सक्थ्यो। परमेश्वरले आदम र हव्वालाई उक्त रूखको फल नखानु भन्नुभयो। उहाँले तिनीहरूलाई उहाँको आज्ञा पालन गर्न र आशिषित हुनको निम्ति निर्णय गर्ने मौका दिनुभयो।
उहाँले तिनीहरूलाई उहाँको आज्ञा पालन नगर्दा के हुन सक्छ भन्ने कुराको चेतावनी पनि दिनुभयो। तिनीहरू अधर्मी हुन सक्ने र मर्न पनि सक्ने अथवा सक्थे। अब शैतानले परमेश्वरको असल कामलाई बिगार्नको निम्ति मानिसहरूलाई पाप गर्न लगाउन चाहन्थ्यो। शुरूमा जब परमेश्वरले त्यो शैतान बन्न पुगेको दूतलाई सृष्टि गर्नुभयो, त्यस बेला त्यो एक महान सुन्दर स्वर्गदूत थियो। त्यस समय उसलाई लुसिफर भनिन्थ्यो र स्वर्गमा उसको अति नै उच्च स्थान थियो। केही समयपछि ऊ घमण्डी भयो। उसले आफूलाई परमेश्वर जत्तिकै महान हुने कोशिश गर्यो र परमेश्वरले उसलाई स्वर्गदेखि बाहिर निकालिदिनुभयो। त्यस समयदेखि उसो शैतान परमेश्वरको शत्रु भएको छ। शैतानको नामको अर्थ शत्रु हो। जुन समय आदम र हब्बा बगैँचामा थिए, त्यस बेला सर्प अति नै सुन्दर पशु थियो। शैतानले सर्पभित्र प्रवेश गर्यो र अनेकौं झूठ कुराहरू भनेर आदमको पत्नी हब्बालाई अनुचित काम गर्न उत्साहित गर्यो। त्यसले भन्यो, परमेश्वरले वास्तवमा तिमीहरूलाई प्रेम गर्नु हुन्न। परमेश्वरले तिनीहरूलाई छल गर्दै हुनुहुन्छ र तिनीहरूलाई उहाँ जस्तै बन्नबाट रोक्न खोज्दै हुनुहुन्छ। त्यसले हब्बालाई भन्यो कि परमेश्वरले नखानु भन्नुभएको फल यदि तिनीहरूले खाए भने तिनीहरू मर्ने छैनन्। परमेश्वरले तिनीहरूलाई कति धेरै कुराहरू दिनुभएको थियो र उहाँ तिनीप्रति कति दयालु हुनुहुन्थ्यो भन्ने कुरा हब्बाले सम्झनु पर्थ्यो। तर हब्बाले शैतानको छुट्टा कुरामा विश्वास गरिन्। तिनले केही फल लिएर खाइन्। त्यसपछि तिनले फलको केही भाग आदमलाई दिन र तिनले पनि त्यो खाए।

जब आदम र हब्बाले फल खाए तब तिनीहरूले पाप गरे। हामीले जे गरेको परमेश्वर चाहनुहुन्न त्यो गर्नु नै पाप हो। आदम र हब्बाले पाप गरेपछि परमेश्वरले भन्नुभए अनुसार संसारमा पापले प्रवेश गर्यो। त्यस बेलादेखि उसो मानिसहरू पापमय हृदय लिएर जन्मेका छन्, अर्थात सबै मानिसहरू प्रभु येशु ख्रीष्ट रहित अवस्थामा जन्मन्छन्। तिनीहरू सबैले पाप गरेका छन्, तिनीहरू सबै मरेका छन्। किनभने तिनीहरूले पाप गरेका छन्, तिनीहरूले परमेश्वरलाई प्रेम गर्दैनन् र परमेश्वरको आज्ञा पालन गर्नुभन्दा बढी बरु दुष्ट काम नै गर्छन्। त्यसैले तिनीहरू येशु ख्रीष्टको चेला हुनुको साटो शैतानका चेला भएका छन्। अब आदमले पाप गर्यो र परमेश्वरदेखि डरायो र उहाँको दृष्टिबाट लुक्न खोज्यो। अहिले पनि मानिसहरू परमेश्वरदेखि डराउँछन्, उहाँको दृष्टिबाट आफूलाई लुकाउन कोशिश गर्छन्। यदि मानिसहरूमाथि परमेश्वरको करूणा नभएको भए तिनीहरूको निम्ति कुनै आशा हुने थिएन। जब आदम र हब्बाले पाप गरे त्यसको लगतैपछि परमेश्वर आदम कहाँ आउनुभयो। उहाँले तिनीहरूलाई पाप गरेको कारण दण्ड दिनेछु भन्नुभयो, किनभने तिनीहरूले उहाँको आज्ञा भङ्ग गरेका थिए। तर कुनै दिन तिनीहरूले तिनीहरूको उद्धार गर्नको निम्ति एकजना व्यक्ति आउनुहुनेछ भन्ने कुरा समेत उहाँले तिनीहरूलाई बताउनुभयो। स्त्रीको सन्तानले सर्पको शिर कुचाउनेछ र सर्पले त्यसको कुर्कुच्चो ढस्नेछ भनेर पनि उहाँले भन्नुभयो। यो परमेश्वरले गर्न लाग्नुभएको कार्यको एउटा चित्र थियो। पापी मानिसलाई अधर्म र शैतानको शक्तिबाट बचाउनको निम्ति उहाँले संसारमा आफ्नो पुत्र पठाउनुहुने कुरा बताउनुभयो। यो नै उद्धारकर्ता पठाउनको निम्ति परमेश्वरले गर्नुभएको सबैभन्दा पहिलो प्रतिज्ञा हो। यसभन्दा अघि आदम र हब्बाले कुनै लुगाहरू लगाएका थिएनन्, तर अहिले पनि तिनीहरूलाई लज्जित तुल्यायो, किनभने तिनीहरू नाङ्गै थिए। परमेश्वरले पशुहरूको छालाबाट लुगा बनाएर तिनीहरूलाई दिनुभएर सहायता गर्नुभयो। पशुहरूका छालालाई प्रयोगमा ल्याउनुभन्दा अघि पशुहरू मर्नु पर्थ्यो, त्यसैले मानिसको पापले पशुहरूमा समेत मृत्यु ल्यायो। आदम र हब्बालाई लगाउनको निम्ति लुगा उपलब्ध हुन सकोस् भनेर यी पशुहरू मरे। ती पशुहरू उद्धारकर्ताको एउटा चित्र हुन् जो मानिसहरूको अधर्मलाई ढाक्न र तिनीहरूलाई दण्डबाट बचाउन तिनीहरूको निम्ति एक दिन उद्धारकर्ता मर्नुहुनेछ। परमेश्वरले आदम र हब्बालाई तिनीहरूले आफ्नो पापको निम्ति बलिदानको रूपमा पशु बलि चढाउनु पर्दछ भनेर देखाउनुभयो। यसले तिनीहरूलाई जसले पाप गर्छ र मर्नु उचित छ भन्ने कुराको सम्झना गराउँथ्यो। अधर्मीहरूको सट्टामा मर्नको लागि परमेश्वरले कुनै दिन आफ्नो पुत्रलाई पठाउनुहुनेछ भन्ने कुरा उहाँले आदमलाई खुलस्त रूपमा भन्नुभयो भन्ने कुरा कसै कसैले सोच्दछन्, तर बाइबलमा हामी यस्तो कुनै कुरा पाउँदैनौ। त्यसपछि परमेश्वरले आदम र हब्बालाई सुन्दर बगैँचाबाट निकालिदिनुभयो र तिनीहरू त्यहाँ फेरि कहिल्यै फर्केर जान सक्दैन थिए। तिनीहरूले जीवन निर्वाहको निम्ति प्रशस्त खानेकुरा प्राप्त गर्नलाई धेरै कठिन परिश्रम गर्नुपर्ने भयो र अन्तमा तिनीहरूको मृत्यु भयो। शैतानले इन्कार गरे तापनि परमेश्वरले जे भन्नुहुन्छ सो कुरा अवश्य नै हुन आउँछ। परमेश्वरले कसरी सबै कुरा बनाउनुभयो, उत्पत्ति एकको दुई अध्यायमा हेर्यौं भने हामी थाहा गर्न सक्छौ। शैतानले कसरी पापमा पारियो, यसया 14:12-15 हेर्न सक्छौ। मानिसहरूले कसरी पाप गर्न शुरू गरे, उत्पत्ति 3 अध्याय र रोमी 5:12 हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

उनीहरूको छोरा छोरी कतिजना थिए सो हामी जान्दैनौ, तर बाइबलले हामीलाई तिनीहरूमध्ये तीनजना कैन, हाबिल र सेतको बारेमा मात्र बताउँछ। हाबिल परमेश्वरको आज्ञा पालन गर्ने मानिस थियो। उसले आफू एक पापी भएको कुरा र उसको निम्ति कोही मर्न आवश्यक छ भन्ने कुरा स्वीकार गरियो। यसकारण उसले आफ्नो पापहरूको निम्ति बलिदानको रूपमा परमेश्वरलाई पशुहरूको भेटी चढायो। कैन हाबिल भन्दा केही भिन्नै किसिमको मानिस थियो। उसले परमेश्वरको आज्ञा पालन गरेन र आफ्नो पापको निम्ति उहाँका भेटी ल्याएन। कैन वर्तमान समयको केही मानिसहरू जस्तो थियो, जुन मानिसले आफ्नो उद्धारको निम्ति ख्रिस्टमा विश्वास नगरे पनि स्वर्ग जान सकिन्छ भनेर सोच्छन्। परमेश्वरले हाबिल र उसका भेटीहरू ग्रहण गर्नुभयो, तर कैनको भेटी ग्रहण गर्नु भएन। यसले कैनलाई ज्यादै क्रूर बनायो। कैनले आफ्नो भाइ हाबिलको ईर्ष्या गर्न थालियो, अन्तमा उसको हत्या गरियो। त्यसबेलादेखि उसो परमेश्वरको आज्ञा पालन नगर्नेहरूले परमेश्वरलाई खुशी पार्न खोज्नेहरूलाई मन पराउँदैनन्, तिनीहरूलाई दुःख दिन्छन्। परमेश्वरले कैनलाई उसको पापको निम्ति दण्ड दिनुभयो र उसले पश्चाताप गर्न अस्वीकार गरियो। सम्पूर्ण पृथ्वी दुष्टताले भरिएसम्म कैनका सन्तानहरू झन्झन् अधिक दुष्ट हुँदै गए। सेत चाहिँ हाबिल जस्तै विश्वास गर्ने मानिस भएको देखिन्छ। पछि गएर हामी सेतका सन्तानहरू हनोक, नोआको बारेमा पढ्नेछौ, जब पृथ्वीमा भएका प्राय हरेक मानिसले परमेश्वरलाई भुलिसकेका थिए। त्यसबेला उहाँले आफूलाई यी मानिसहरू प्रकट गराउनुभयो। सम्पूर्ण पृथ्वी पूर्ण रूपले भ्रष्ट भयो र परमेश्वरले संसारमा भएका सम्पूर्ण मानिसहरूलाई नाश गर्ने निर्णय गर्नुभयो। आदमले पाप गरेदेखि यता लगभग 1500 वर्ष बितिसकेको थियो, सायद त्यो भन्दा बढ़ी समय पनि हुन सक्छ। सेतका सन्तानहरूमध्ये परमेश्वरले एकजना मानिसलाई भेटाउनु भयो जसले परमेश्वरलाई प्रेम गर्थ्यो र उहाँको आज्ञा पालन गर्थ्यो। त्यो मानिस नोहा हुनुहुन्थ्यो। परमेश्वरले जे गर्न लाग्नु भएको थियो सो कुरा उहाँले नोहालाई प्रकट गर्नुभयो। उहाँले महान जल प्रलयद्वारा पृथ्वीको हरेक प्राणीको नाश गर्नुहुने तर नोहा र उसको परिवारको उद्धार गर्नुहुने आफ्नो योजना तिनलाई बताउनुभयो। उहाँले नोहालाई तिनको परिवार, हरेक जातका केही पशुहरू र तिनीहरू सबैको निम्ति केही खानेकुराहरू राख्नको लागि प्रशस्त ठाउँ पुग्ने गरी एउटा ठूलो जहाज बनाउन लगाउनुभयो। परमेश्वरले यस किसिमले थोरै मानिसहरू र हरेक जातका केही प्राणीहरूलाई जीवित राख्न सक्नुहुन्थ्यो। नोहालाई जहाज बनाउन धेरै समय लाग्यो। त्यो लामो अवधिमा नोहाले आफ्नो वरिपरिका मानिसहरूलाई प्रचार गरे। दोस्रो पत्रस 2:5 परमेश्वरले तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ भनेर नोहाले मानिसहरूलाई चेतावनी दिए, तर तिनीहरू कसैले पनि पश्चाताप गरेनन्। अन्तमा जहाज बनाउने काम पूरा भयो र परमेश्वरले ठूलो जल पठाउने समय आयो। नोहाले आफ्नो परिवार र सबै पशु पक्षीहरूको निम्ति जहाजमा प्रशस्त खानेकुराहरू राखिसकेका थिए। परमेश्वरले पशु प्राणीहरूलाई नोहाका ल्याउनु भयो र तिनीहरूलाई जहाजभित्र पसे। नोहा र तिनको परिवार पनि जहाजभित्र पसे र परमेश्वरले बाहिरबाट जहाजको ढोका थुनिदिनुभयो। त्यसपछि पानी पर्न शुरू भयो। एक महिनाभन्दा बढ़ी दिनहुँ मुसलधारे पानी पर्यो। समुद्रको पानीले जमिन ढाक्न थाल्यो र पर्वतहरू पानीले नढाकेसम्म पानी भरि नै गयो। पानी भरिँदै गयो। पृथ्वीमा चलहल गर्ने सबै मानिस र प्राणीहरू मरे, तर जहाज पानीको सतहमा अड्यो। नोहा र जतिजना तिनीसित थिए तिनीहरू सबै जीवितै रहे। अन्तमा पानी पर्न छोड्यो। जमिनलाई ढाकेको पानीको सतह घट्दै गयो, तर सम्पूर्ण पृथ्वी पुनः सुक्खा नभएसम्म नोहा र तिनीसित भएका सबैजना लगभग 1 वर्षभन्दा बढी जहाजभित्रै बस्नु पर्यो। जब तिनीहरू जहाजबाट बाहिर आए तब नोहाले परमेश्वरको निम्ति भेटी चढाए। परमेश्वरले नोहालाई आशिष दिनुभयो र उहाँले फेरि कहिल्यै पनि जल प्रलयद्वारा पृथ्वीको मानिसहरूलाई नाश गर्ने छैन भनेर करार बाँध्नुभयो। उहाँले आफ्नो करारलाई सम्झनुहुन्छ भन्ने कुरा मानिसलाई देखाउनको निम्ति इन्द्रेणी चिन्हको छाप छार्नुभयो। कैन र हाबिल उत्पत्ति 4 अध्यायमा पाउँछौ, सेतका सन्तानहरू उत्पत्ति 5 अध्यायमा पाउँछौ भने महाचल प्रलय उत्पत्ति 6 हामी

अब्राहम र तिनको परिवार नोआका तीनजना छोराहरूलाई सेम हाम्रो योपेत भनिन्थ्यो। तिनीहरूका धेरैजना छोरा छोरीहरू थिए। त्यसैले पृथ्वीमा मानिसहरूको संख्या पुनः वृद्धि हुँदै जान थाल्यो। त्यही पनि ती मानिसहरूले परमेश्वरको आराधना गर्न र उहाँको आज्ञा पालन गर्न रुचाएनन्। अन्तमा परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरा तिनीहरूले भुले। तिनीहरूले आफ्नो निम्ति झुटा कुराहरूलाई पूजा गर्न थाले, तर परमेश्वरले उहाँलाई घृणा गर्न थाल्नुभयो। अन्तमा मानिसहरूले एउटा भव्य शहर, एउटा ज्यादै अल्गो धरहरा बनाउन थाले। तिनीहरूले पूजा गर्नको लागि त्यही धरहरामा नै आफ्नो निम्ति एउटा देउता बनाउने फैसला गरे। यसरी सबैले एउटै देउतालाई पूजा गरे भने तिनीहरू सबै मिलेर एउटै विशाल राज्यमा बस्न सक्नेछन् भन्ने कुरा तिनीहरूले सोचे। अवश्य यो स्वर्ग र पृथ्वी बनाउने सत्य परमेश्वर नभएर एउटा झुठो कुरा थियो। त्यसैले परमेश्वर मानिसहरूसित ज्यादै अप्रसन्न हुनुभयो। ती दिनहरूमा सबै मानिसहरूले एउटै भाषा बोल्थे। परमेश्वरले तिनीहरूको अल्गो धरहरा निर्माण गर्ने कामलाई रोक्ने निर्णय गर्नुभयो। यसो गर्नको निम्ति उहाँले तिनीहरूलाई विभिन्न भाषाहरू बोल्ने व्यक्तिहरू बनाउनुभयो। अब तिनीहरूले एकअर्काको कुरा बुझ्न सक्दैनथे। त्यसैले तिनीहरूले धरहरा बनाउन छोडिदिए र अरू विभिन्न देशतिर जान थाले। ती देशहरूमा तिनीहरूले लगातार झुटा कुराहरू गरिरहेका थिए र चाँडै धेरैजना मानिसहरू सत्य परमेश्वरलाई बिल्कुलै चिन्न छाडे। लगभग 400 वर्ष बितेर गए। त्यसपछि परमेश्वरले अब्राहम भनिने एकजना मानिसलाई आफूलाई प्रकट गर्नुभयो र पछि गएर उहाँले अब्राहमको नामलाई अब्राहम परिवर्तन गर्नुभयो। अब्राहम सेमका सन्तान थिए। तिनको जन्म कल्दीहरूको उर भन्ने एउटा शहरमा भएको थियो। परमेश्वरले अब्राहमलाई आफ्नो देश र आफ्नो मानिसहरू छोड्ने साथै उहाँले जुन देश तिनलाई देखाउनुहुन्छ त्यहाँ जाने आदेश दिनुभयो। अब्राहमले विश्वास गरेर परमेश्वरको आज्ञा पालन गरे अनि परमेश्वरले तिनलाई कनान देशतिर लैजानुभयो। उहाँले अब्राहमलाई आशिष दिनुहुने र तिनलाई नै संसारका सबै मानिसहरूको आशिषित तुलाउने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले अब्राहमका सन्तानलाई उहाँको निम्ति गवाईको पात्र भएको चाहनुहुन्थ्यो। यसो गर्नाले अरू मानिसहरूले पनि परमेश्वरलाई चिन्न सक्ने थिए। उहाँले त्यस उद्धारकर्ताको विषयमा समेत बताइरहनु भएको थियो जो पछि अब्राहमको सन्तानको रूपमा आउँदै हुनुहुन्थ्यो र जसले मानिसलाई तिनीहरूको पापबाट उद्धार गर्न सक्नुहुन्थ्यो। परमेश्वरले अब्राहमका सन्तानलाई कनान देश दिने प्रतिज्ञा गर्नुभयो। परमेश्वरले अब्राहमलाई तिनका सन्तानहरू आकाशका ताराहरू जत्तिकै असंख्य हुनेछन् भनी भन्नुभयो। त्यसबेला अब्राहम वृद्ध भइसकेका थिए। तिनका कुनै सन्तान थिएनन्, तर तिनले परमेश्वरको प्रतिज्ञामा विश्वास गरे। परमेश्वरले अब्राहमको विश्वासको जाँच गर्नुभयो र अब्राहमले आफ्नो सन्तान हुनु अघि आफ्नो समयमै धैर्य गरेर पर्खनुभयो। अन्तमा जब तिनले आशा गर्न छोडिसकेका थिए त्यसबेला परमेश्वरले तिनलाई एउटा छोरा दिनुभयो। अब्राहम यति प्रसन्न भए कि तिनले आफ्नो छोराको नाम इसाक राखे, जसको अर्थ हो हाँसो वा हाँस्ने कारण। जब इसाक बढेर ठूलो भए तिनले एसाव याकुब दुई छोराहरू जन्माए। ती छोराहरू एकै दिनमा जन्मेका थिए। एसाव याकुब भन्दा केही समय अघि जन्मेका थिए। त्यसैले एसाब जेठो छोरा थिए र परमेश्वरले अब्राहमसित गर्नुभएको प्रतिज्ञा अनुसार तिनले ज्येष्ठ अधिकार पाएको हुनुपर्थ्यो। त्यही पनि परमेश्वरले उसको सट्टामा याकुबलाई नै प्रतिज्ञा दिनुभयो। कारण एसाबले उहाँलाई प्रेम गरेनन् र उहाँको आज्ञा पालन पनि गरेनन्। एसाबलाई एदोम पनि भनिन्थ्यो। तिनी एदोमीहरूको पुर्खा थिए। तिनै एदोमीहरू पछि गएर याकुबका सन्तान इजरायलहरूका महान शत्रुहरू भए। याकुब तिनको स्वभाव अनुसार असल मानिस थिएनन्। तिनले मानिसलाई धोका दिएर आफ्नै निम्ति मात्र केही थोकहरू पाउने कोशिश गर्थे। तर अब्राहमसित गर्नुभएको प्रतिज्ञाहरू उपयोग गर्नको निम्ति परमेश्वरले याकुबलाई नै रोज्नुभयो। उहाँले आफूलाई याकुब कहाँ प्रकट गर्नुभयो र याकुबले उहाँमाथि भरोसा गर्न नसकेसम्म धेरै वर्षसम्म उहाँले याकुबसित रहेर काम गर्नुभयो। परमेश्वरले तिनको नामलाई इजरायलमा परिवर्तन गरिदिनुभयो। कुनै कुनै मानिसहरू भन्छन् याकुब नामको अर्थ परमेश्वरको साथमा भएको एक राजकुमार भन्ने हुन्छ, तर अरूहरू भन्छन् यसको अर्थ परमप्रभुसित कुस्ती खेल्ने मानिस हो। किनभने याकुबलाई मानिसहरूमाथि भरोसा गर्न सिकाउनु परमेश्वरको निम्ति अत्यन्त गाह्रो कार्य थियो।
याकुब इजरायली जातिको पिता थिए भए जसलाई परमेश्वरले आफ्नो मानिसहरू हुनुको निम्ति चुन्नुभयो। तिनीहरूले अरू जातिको मानिसहरूलाई उहाँको बारेमा बताउन सकुन् भनेर परमेश्वरले आफैलाई इजरायलीका प्रकट गराउनुभयो। याकुबका 12 छोराहरू थिए जोहरू इजरायलका 12 कुलहरूको पिताहरू भए। तिनीहरूले युसुफ चाहिँ याकुबको मनपर्ने छोरा थिए। परमेश्वरले युसुफलाई सपनामा देखाउनुभयो कि तिनी कुनै कुनै दिन आफ्नो सम्पूर्ण दाजुभाइहरूको प्रमुख हुनेछन्। परमेश्वरले तिनलाई देखाउनुभएका सबै कुराहरू युसुफले आफ्नो दाजुभाइहरूलाई बताए, तर तिनीहरूले तिनको कुरा विश्वास गरेनन्। तिनीहरूले तिनलाई घमण्डी भएको ठानेर तिनलाई मन पराउन छोडे, कारण उनी तिनीहरूको खराब क्रियाकलापमा सहभागी हुँदैन थिए। तर तिनले तिनीहरूको विषयमा आफ्नो बुवालाई कुरा लाउँथे। एक दिन युसुफका दाजुभाइ टाढा देशमा गएका थिए। तिनीहरू राम्रै छन् कि छैनन् सो हेर्नको निम्ति याकुबले युसुफलाई तिनी कहाँ पठाए। तिनलाई दाजुभाइहरूले तिनलाई समातेर बाटोमा हिँड्दै गरेको केही व्यापारीहरूको हातमा नोकरको रूपमा बेचिदिए। त्यसपछि तिनीहरू घर गए र एउटा वन पशुले युसुफलाई मारियो भनी आफ्नो बुवालाई बताए। व्यापारीले युसुफलाई आफूहरूसँगै मिश्र देशमा लगेर एउटा नोकरको रूपमा बेचिदिए। त्यस युसुफले धेरै दुःख पाए। तिनी निर्दोष हुँदाहुँदै पनि तिनलाई झ्यालखानामा हालियो। युसुफ झ्यालखानामै हुँदा परमेश्वरले मिश्रको राजालाई आफ्नो देशमा आउन लागेको ठूलो अनिकालको विषय दुईवटा सपना दिनुभयो। राजाले ती सपनाहरूको अर्थ बुझेनन्। तिनको नोकरहरूले पनि तिनले देखेका सपनाहरूको अर्थ खोलिदिन सकेनन्। परमेश्वरले अघिबाटै युसुफलाई दुईजना मानिसहरूको सपनाहरूको अर्थ खोल्न सहायता गरिसक्नु भएको थियो। ती मानिसहरू मध्ये एकजनाले राजालाई युसुफको विषयमा बताए र राजाले युसुफलाई बोलाउन एकजना मानिस पठाए। परमेश्वरले युसुफलाई राजाको सपनाको अर्थ प्रकट गरिदिनु भयो। युसुफले राजालाई आउँदै गरेको ठूलो अनिकालको विषयमा बताए। आफ्नो प्रजाको निम्ति प्रशस्त मात्रामा अन्न जम्मा गर्न तिनले राजालाई सल्लाह दिए, किनभने लगातार 7 देशमा अनिकाल पर्न आँटेको थियो। राजाले त्यस कामको निम्ति युसुफ नै एक असल व्यक्ति हुनेछन् भन्ने सोचे र तिनको युसुफलाई सम्पूर्ण देशको अधिपति तुल्याए। युसुफले सम्पूर्ण देशभरि प्रशस्त मात्रामा अन्न थुपारे। जब अनिकाल शुरू भयो त्यसबेला त्यहाँ वरिपरि देशहरूका कुनै अन्न थिएन। केवल मिश्र देशमा मात्र मानिसहरूले अन्न प्राप्त गर्न सक्थे। त्यसैले याकुबले अन्न किन्नको निम्ति आफ्नो छोराहरूलाई मिश्र देश पठाए। युसुफ सम्पूर्ण मिश्र देशको अधिपति थिए, तर शुरूमा तिनका दाजुभाइहरूले तिनलाई चिन्न सकेनन्। तब तिनीहरू दोस्रो पल्ट अन्न किन्नको निम्ति आए। युसुफले आफ्नो परिचय आफ्नो दाजुभाइहरूलाई दिए। तिनलाई एउटा नोकरको रूपमा बेचेकोमा तिनले आफ्नो दाजुभाइहरूलाई क्षमा गरे र तिनीहरूलाई भने कि भोकमरीबाट तिमीहरूको क्षण रक्षा गर्नको निम्ति परमेश्वरले यी सबै कुराहरू हुन दिनुभएको थियो। केही समयसम्म मिश्र देशमै बसोबास गर्नको लागि तिनको बुवा र सम्पूर्ण परिवारलाई ल्याउनु भनी तिनले आफ्नो दाजुभाइहरूलाई भने। राजा फिरौनले युसुफलाई औधी मन पराउँथे र जब युसुफको सम्पूर्ण परिवार मिश्र देशमा आए तब तिनी खुशी भए र तिनीहरूलाई बसोबास गर्नको निम्ति सम्मानको साथ गोसेनको मलिलो भूमि दिए। याकुब र तिनको परिवार धेरै वर्षसम्म गोसेन प्रदेशमै बसोबास गरे। जब याकुबले प्राण त्यागे तब युसुफले आफ्नो बाबुको लास कनानमा लगेर गाडे। युसुफ आफू मिश्र देशमा फर्केर फिरौनको सेवक रूपमा त्यही नै बसोबास गर्न थाले। जब युसुफले मर्ने बेला आयो त्यति बेला तिनले आफ्नो दाजुभाइहरूलाई भने कि परमेश्वरले तिमीलाई पछिबाट कनान देशमा नै फर्काएर लैजानुहुनेछ। त्यो समय आउँदा युसुफले आफ्नो दाजुभाइहरूलाई तिनको अस्तित्व तिनीहरूले नै कनान देशमा लगेर गाडुन् भन्ने चाहन्थे। त्यसैले युसुफको मृत्यु भएपछि तिनीहरूले तिनको लास बाकसभित्र हालेर मिश्रामै राखे। परमेश्वरले अब्राम र तिनका सन्तानलाई कनान देशमा फर्काएर लैजाने जुन प्रतिज्ञा गर्नुभएको थियो त्यसको निम्ति तिनीहरूले प्रतिज्ञा गर्न थाले अथवा प्रतीक्षा गर्न थाले। श्रोता, कार्यक्रम पुस्तक पाठमा आज युगौं युगदेखि नामक पुस्तक पाठ गरेको छु र अहिलेलाई भने प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय बसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

जयमसी तथा ख्रिष्टी अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनमा हामी सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ, मनन गर्नेछौ। आज हामी मत्तीको पुस्तक 15 अध्यायको 1-9 पदसम्म पाठ गर्दै यसबाट हामीलाई सिकाउन खोजेको शिक्षालाई हामी मनन गर्नेछौ। यहाँ शीर्षकमा लेखिएको छ, परम्परा र परमेश्वरको आज्ञा। यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशु कहाँ आए र भने, तपाईँका चेलाहरूले पुर्खाहरूको परम्परा किन भंग गर्दछन्? किनभने तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भंग गर्दछौ? किनभने परमेश्वरले भन्नुभएको छ, आफ्ना बुवा र आमाको आदर गर, र बुवा वा आमाको विरूद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ निश्चय मारिनु पर्दछ। तर तिमीहरू चाहिँ भन्दछौ, जसले आफ्ना बुवा आमालाई भन्छ, तपाईँले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो सो परमेश्वरलाई चढाइएको छ, त्यसले आफ्ना बुवाको आदर गर्नु पर्दैन। यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ। ढोंगी हो, यसैयाले तिमीहरूका विषयमा ठिकै अगमबाडी बोले, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। प्रियहरू, हामीले अहिले भर्खरै धर्मशास्त्र बाइबलबाट मत्तीको पुस्तकको 15 अध्यायबाट पद 1-9 पदसम्म पाठ गर्यौं। विशेष गरी यहाँ शीर्षकमा परम्परा र परमेश्वरको आज्ञाको बारेमा चर्चा गरिएको छ। यहाँ येशुप्रभुले चाहिँ उनीहरूलाई बताउँदै गर्दाखेरि आफ्नो आमा र बुवालाई आदर गर्नुपर्ने कुरालाई चाहिँ प्राथमिकताका साथमा यहाँनिर वर्णन गर्नुभएको छ। यहाँनिर फरिसीहरूले के भनिरहेका छन् भने येशूका चेलाहरूलाई, कि तिमीहरूको चेलाहरूले चाहिँ पुर्खाको परम्पराहरू पछ्याउँदैनन्। उनीहरूले सभातको पालना गर्नुपर्ने कुराहरू, जुन कुराहरू परमेश्वरको लागि भनेर उनीहरूले पहिलेदेखि नै बनाएका नीति नियमहरू थिए, अनि ती नीति नियमहरू पछ्यायो भने मानिसहरू धर्मी हुन्छन्, परमेश्वरको अगाडि धर्मी ठहरिन्छन् भनेर भन्ने प्रचलन थियो। तर जसले ती नीति नियमहरू पछ्याउन इन्कार गर्दछन् तिनीहरूलाई अधर्मी अथवा ईश्वरको निन्दा गरेको भनेर उनीहरूले व्याख्या गर्दथे। येशूका चेलाहरूले येशूले जे कुरा उनीहरूलाई सिकाए, किनभने येशू प्रभु वास्तवमा परमेश्वर हुनुहुन्छ, उहाँ परमेश्वरको एउटा भौतिक स्वरूप, उहाँ मानिस बनेर जन्मिनुभयो, अनि उहाँ स्वयं परमेश्वरले उहाँका चेलाहरूलाई विभिन्न किसिमका आज्ञाहरू दिनुभएको थियो कि परमेश्वरको आज्ञा के हुन सक्छ। परमेश्वरको आज्ञा मानिसहरूलाई प्रेम गर्ने, परमेश्वरको आज्ञा भनेको अरूहरूलाई सहयोग गर्ने,
आफ्नो कर्तव्यको पालना गर्नेदेखि लिएर अन्य थुप्रै कुराहरू परमेश्वरले मानिसहरूलाई सिकाउँदैनन्थ्यो। तर यहाँ फरिसीहरू र सदुकीहरूले चाहिँ के भनिरहेका छन् भने, तिमीहरूका छोराहरूले यसो तपाईँका चेलाहरूले चाहिँ खानुभन्दा अगाडि हात पनि धुँदैनन्। यिनीहरूले पुर्खाको परम्पराको विरूद्धमा काम गरिरहेका छन्। तर यीशु प्रभुले उनीहरूलाई जवाब दिँदैनन् कि तिमीहरूले पनि वास्तविक परमेश्वरको आज्ञाको पालना गरेका छैनौ, तिमीहरूले पनि परमेश्वरको आज्ञा भंग गरेका छौ, तिमीहरूले परम्पराको खातिर परमेश्वरको आज्ञा तिमीहरूले भंग गरेका छौ भनेर यीशुले जवाब दिँदैनन्छ। त्यो जवाबमा के छ भने, यीशुले परमेश्वरको त्यो वचनलाई यहाँ उद्धृत गर्दै भन्दै हुनुहुन्छ कि परमेश्वरले चाहिँ आफ्ना आमा बुवालाई आदर गर भनेर सिकाउँदछ, र आफ्नो आमा बुवाको विरूद्धमा दुष्ट कुराहरू गर्नु हुँदैन, जसले त्यो कुरा बोल्छ त्यो चाहिँ निश्चय नै मारिनुपर्छ भनेर धर्मशास्त्रमा बताइएको छ। तर त्यहाँनिर फरिसीहरूले शास्त्रीहरूले के गर्दथे, के शिक्षा सिकाउँदथे भने, अब जे हामीले आमा बुवालाई दिनुपर्ने थियो त्यो सबै परमेश्वरको भइसकेको छ, हामीले परमेश्वरलाई दिइसकेका छौं, हामीले आफ्नो आमा बुवाहरूको आदर नगरे पनि हुन्छ, हामीले आफ्नो आमा बुवाहरूलाई उनीहरूको विरूद्धमा हामीले गए पनि केही फरक पर्दैन भन्ने जस्ता शिक्षाहरू त्यहाँनिर मौलाएको थियो। अनि यीशुले भन्नुहुन्छ त्यस्ता व्यक्तिहरूलाई चाहिँ तिमीहरू ढोङ्गी हौ, आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई तिमीहरूले भङ्ग्याएका छौ, तिमीहरू ढोङ्गी हौ किनभने आफ्नो परम्परा, हाम्रो चाल चलन, हाम्रो रीतिरिवाज भनेर तिमीहरू अल्झिएका खातिर जे कुरा सत्य हो, जे कुरा सही हो, जे कुरा न्यायसम्म छ त्यो कुरालाई तिमीहरूले इन्कार गरेका छौ भनेर यीशुले खुल्लम खुल्ला च्यालेन्ज गरिरहनु भएको छ। अनि आफ्नो परम्परा यो हो, हामीले यो परम्परा गरेका खातिर परमेश्वरलाई हामीले आदर गरेका छौं, परमेश्वरलाई हामीले एउटा साँचो भक्ति दिएका छौं भनेर उनीहरू ठूलो हृदय बनाएर ठूलो एउटा मानिसहरूको अगाडि हामी त धर्मी हौ भनेर देखाउँदै थिए। तर यीशुले भन्दै हुनुहुन्छ कि तिनीहरूको हृदय टाढा छ, तर यीशुले तिनीहरूलाई भन्नुभयो कि यस जातिले मलाई ओठले मात्र आदर गर्दछ तर तिनीहरूको हृदय मबाट टाढा छ। प्रियहरू, हामी नेपाली समाजमा छौं, हामीले आफ्नो कुरालाई हामीले फर्केर हेर्नुपर्दछ। हाम्रो समाजमा पनि धेरै समय हाम्रो रीतिरिवाज, परम्परा, हाम्रो जुन पहिलेदेखि आएको चालचलनहरू, जुन त्यो परम्परालाई हामीले पछ्याएनौ भने हामी धर्मी ठहरिएका छैनौ भन्ने खालका बुझाइहरू हुन सक्दछ। धेरै जस्ता परम्पराहरू हाम्रो समाजमा थिए जसले चाहिँ मानिसलाई न्याय गर्न भन्दा पनि त्यसले मानव सभ्यतालाई उल्टो दिशातिर लगिरहेको थियो। कुनै समय हाम्रो समाजमा सती प्रथा थियो जहाँ श्रीमानको मृत्यु भइसकेपछि जिउँदो श्रीमतीलाई जबरजस्ती आगोमा जलाएर मारिनु पर्थ्यो अनि त्यसलाई एउटा धर्म र कर्मको नाम दिइएको थियो। त्यसरी श्रीमतीलाई पनि जिउँदै जलायो भने श्रीमानको वैकुण्ठमा बास हुन्छ भन्ने हाम्रो परम्परा थियो, हाम्रो धार्मिक विश्वास थियो। तर वास्तवमा त्यो चाहिँ सरासर गलत हो प्रियहरू। अहिले पनि पछिल्लो समय विभिन्न खालका जातीयताका कुराहरू, विभिन्न किसिमका जात जाति भनेर छुट्याइएर विभेद गर्ने चलन पनि हाम्रो समाजमा छ। त्यसलाई पनि हामीले परम्परा भनेर, त्यसलाई धर्म कर्मको नाउँ दिएर हामीले ईश्वरको अगाडि हामी धर्मी छौं भनेर भन्ने चलन छ। तर वास्तवमा त्यो पनि एउटा गलत हो। परमेश्वरले त सबैलाई समान रूपमा सृष्टि गर्नुभएको हो। परमेश्वरले कसैलाई धनी गरीब, कसैलाई यो जातको, कसैलाई त्यो जातको, कोही ठूलो कोही सानो भनेर कसैलाई पनि छुट्याउनु भएको छैन, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा बनाउनुभयो। पापका कारणले गर्दाखेरि मानिसहरूमा यो खालको विभाजन आयो, यो किसिमको फरकपन आयो, यो किसिमको विकृति मानिसहरूमा मौलाएर गयो। परमेश्वरले बताउनुहुन्छ कि तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तो प्रेम गर, तिमीले आफ्नो भाइलाई आफूलाई जस्तो प्रेम गर, तिमीले आफ्नो संसारमा भएका हरेक मानिसहरूलाई, यति मात्र होइन कि बाइबलमा यसरी भन्छ तिमीले आफ्नो शत्रुलाई पनि प्रेम गर। त्यसकारण आज परमेश्वरको आज्ञा, परमेश्वरले बुझाउनु भएको त्यो सिद्धान्त र शिक्षा हाम्रो चल्दै आएको परम्परा भन्दा महान छ। अब म यहाँनिर वचनको खण्डमा म केन्द्रित हुन चाहन्छु। यहाँ जसरी यीशु प्रभुले चाहिँ आफ्नो आमा बुवाको आदर गर्ने कुरा र उनीहरूको विरूद्धमा दुस्रो काम नगर्ने कुरा बाइबलमा, धर्मशास्त्रमा सिकाइएको छ भनेर भन्नुभएको छ, यसका बारेमा हामी चर्चा गर्नेछौ। धेरै समय हाम्रो बुझाइ के हुन्छ भने, तपाईँ र मैले परमेश्वरलाई पछ्यायौं, अब हामीले सबै कुरा छोड्यौं, हामीले हाम्रो कसैलाई पनि हामीले वास्ता गर्नु आवश्यक छैन, अब परमेश्वरको पछि लाग्यौं, अब जिउने परमेश्वरका लागि, अब मर्ने परमेश्वरको लागि, हामीले जे कुरा गर्छौं परमेश्वरको लागि मात्रै हुनेछ, हामीसँग भएको सबै कुरा हामी परमेश्वरलाई मात्र दिनेछौं,
अब हामी कसैको वास्ता गर्दैनौ भन्ने कुरा चाहिँ धर्मशास्त्र बाइबलले सिकाउँदैन। सबैभन्दा ठूलो कुरा चाहिँ तपाईँ र मलाई यो संसारमा जन्म दिने तपाईँ र मेरो आमा बुवालाई चाहिँ हामीले आदर गर्नुपर्छ, उहाँहरूको शिक्षालाई मनन गर्नुपर्दछ, उहाँहरूलाई हामीले उहाँको विरूद्धमा हामी जानु हुँदैन, उहाँहरूलाई हामीले गर्नुपर्ने कर्तव्य अनुसार उहाँहरूको रेखदेख गर्ने, उहाँहरूलाई पालन पोषण गर्ने पर्ने, उहाँहरूलाई सहायता गर्नुपर्ने, उहाँहरूलाई आदर गर्नुपर्ने कुरा धर्मशास्त्र बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, कतिजनाको बुझाइ के हुन्छ भने क्रिश्चियन हुने बित्तिकै उसले आफ्नो सबै रीति रिवाज, आफ्नो परम्परा, सबै कुराहरू, संस्कार संस्कृति छोडेर गयो भन्ने बुझाइ हुन्छ। सबैभन्दा ठूलो संस्कार संस्कृति भनेको आफ्नो जन्म दिने आमा बुवाहरूको सेवा गर्नु, उहाँहरूको हामीले सहारा बनेर हिँड्नु, त्यो चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। र धर्मशास्त्र बाइबलले कहिले पनि आमा बुवाको अनादर गर भनेर सिकाउँदैन प्रियहरू, तर जहिले पनि आफ्नो आमा बुवाको आदर गर, उनीहरूलाई सेवा गर भनेर भन्ने कुराहरू सिकाउँदछ। त्यसकारण क्रिश्चियन हुनु भनेको परमेश्वरलाई पछ्याउनु भनेको अझ बढी बाटो बिराएको मानिसहरूले बाटो चिन्नु हो, अझ बढी आफ्नो आमा बुवाहरूलाई त्यागेका मानिसहरूले आफ्नो आमा बुवालाई प्रेम गर्न सिक्नु हो। ईश्वरलाई चिन्नु भनेको परमेश्वरलाई पछ्याउनु मात्र होइन, परमेश्वरले हामीलाई के सिकाउनु भएको छ भने आफूलाई जस्तै अरूलाई पनि प्रेम गर। झन् आफ्नो आमा बुवालाई त धेरै नै प्रेम गर्ने कुरा धर्मशास्त्र बाइबलले सिकाउँदछ। धर्मशास्त्रकै पुस्तक प्रस्थान 20 अध्यायको 12 पदमा यसरी लेखिएको छ, परमेश्वरले आफ्ना जातिहरूलाई दिनुभएको 10 आज्ञा मध्ये एउटा आज्ञा यहाँ यसरी बताउनु भएको छ, आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हालेलुया। परमेश्वरले यहाँ आफ्नो आयु लामो हुनको लागि, हामीलाई आशिष मिल्नको लागि, हामीलाई परमेश्वरले दिनुभएको त्यो ठाउँमा चाहिँ हामी हाम्रो व्यक्तिगत वृद्धि विकास हुनको लागि पनि आफ्नो आमा बुवाको आदर गर्ने कुरा धर्मशास्त्र बाइबलमा हामीलाई सिकाइएको छ। त्यसकारण हामीले परमेश्वरलाई विश्वास गरेर, यीशुलाई विश्वास गरेर हामीले हाम्रो परम्परा, हाम्रो संस्कार, हाम्रो संस्कृति हामीले भुलेका छैनौ प्रियहरू। हामीले हाम्रो संस्कार संस्कृतिलाई अझै बढी त्यसको वास्तविक मर्मलाई हामीले सार्थक बनाएर हिँडिरहेका छौं। अर्थात हामीले यस संसारमा मानव भएर जन्मिसकेपछि म को हुँ, मानवले मानवलाई गर्नुपर्ने व्यवहारहरू कस्तो हो भन्ने कुरा हामीले अझै बढीसँग सिकेका छौं। बाइबलले हामीलाई त्यो सिकाउँदछ। त्यसकारण म तपाईँलाई भन्दछु, तपाईँहरू जो इसाई हुनुहुन्छ, आफ्नो आमा बुवालाई तपाईँले आदर गर्नुभएको छ कि छैन? आफ्नो आमा बुवालाई तपाईँले प्रेम गर्नुभएको छ कि छैन? तपाईँले आफ्नो आमा बुवाको आज्ञा पालन गर्नुभएको छ कि छैन? यदि तपाईँ त्यसमा चुक्नु भएको छ भने धर्मशास्त्र बाइबलको, परमेश्वरको आज्ञा तपाईँले उल्लङ्घन गर्नुभएको छ। प्रियहरू, धर्मशास्त्र बाइबलले स्पष्टसँग भनेको छ, आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। त्यसै गरी हामी अर्को बाइबलको खण्ड हामी हेर्नेछौ, एफिसीको पुस्तक 6:1-3 हामी पाठ गर्नेछौ। यस समयमा यहाँ शीर्षकमा छोराछोरी र माता पिता सम्बन्धी अर्थी भनेर यहाँ पावलले लेखिएका छन्। पावलले भनेका छन् कि छोरा छोरी हो प्रभुमा आफ्ना आमा बुवाको आज्ञा पालन गर, किनकि यो उचित हो। आफ्ना बुवा र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु हो। हालेलुया। यहाँ धर्मशास्त्र बाइबलका अनेकन पदहरूले बताउँदछ कि छोराछोरीहरूले आफ्ना आमा बुवाको आज्ञा पालन गर्नुपर्दछ। यदि तपाईँ र म साँच्चीकै परमेश्वरको अघि हामी धर्मी ठहरिन चाहन्छौ, परमेश्वरलाई हामीले आदर गर्दछौ भने हामीले आफ्नो आमा बुवाको पनि आदर गर्नुपर्दछ, उहाँहरूको पनि आज्ञा हामीले पालन गर्नुपर्दछ। आफ्नो आमा बुवाको मान गर्ने कुरा तपाईँ र हाम्रो दैनिक जीवन हुनुपर्दछ। हामीले आफ्नो आमा बुवालाई पहिलो आज्ञाको स्वरूपमा परमेश्वरले भन्नुभए अनुसार उहाँहरूको हामीले मान गर्नुपर्दछ। क्रिश्चियनले कहिले पनि आफ्नो आमा बुवालाई बीच सड़कमा छोडेर अल्पत्रै पार्नु हुँदैन। हामीले संसारमा देखेका छौं कतिपय छोराछोरीहरूले आफ्नो बुवालाई चाहिँ, आफ्नो आमालाई वृद्ध अवस्थामा विभिन्न किसिमका आश्रमहरूमा छोडेर अल्पत्रै पारेर वास्तै नगरिकन बुढेसकालमा निकै एक्लो बनाएका हामीले धेरै घटनाहरू देखेका छौं। तर तपाईँ र म यदि साँचो इसाई हौं भने, तपाईँ र मैले परमेश्वरको आज्ञालाई हामीले शिरोपर गरेका छौं भने, हामीले आफ्नो आमा बुवालाई कहिले पनि
एक्लो अवस्थामा छोड्दैनौ। उहाँहरूको सबलतामा मात्र होइन तर उहाँहरूको दुर्बलतामा पनि हामीले उहाँहरूको साथ छोड्नु हुँदैन। उहाँहरूलाई सदा सर्वदा आफूले उहाँहरूको सेवा गर्ने कुरा, उहाँहरूको मान गर्ने कुरा, उहाँहरूको कदर गर्ने कुरा र उहाँहरूको आज्ञा पालन गर्ने कुरामा हामी अगाडि बढ्नु पर्दछ। त्यही कुरालाई यीशु प्रभुले यहाँनिर बताउँदै हुनुहुन्छ कि मत्तीको पुस्तक 15:4-6 चाहिँ विशेष गरी मानिसहरूले यहाँ धर्मशास्त्र बाइबलमा जुन तरिकाले भनिएको छ आफ्ना बुवा र आमाको आदर गर र बुवा र आमाको विरूद्धमा दुष्ट कुरा जसले बोल्छ त्यो चाहिँ निश्चय मारिनु पर्दछ, तर तिमीहरू चाहिँ आफ्ना आमा बुवालाई भन्दछ तपाईँले मबाट जे प्राप्त गर्न सक्नुहुन्थ्यो सो परमेश्वरलाई चढाइएको छ, त्यसले आफ्ना बुवाको आदर गर्नु पर्दैन। यो कुरा चाहिँ परमेश्वरको आज्ञा होइन। परमेश्वरको आज्ञा भनेको आफ्नो आमा बुवाको आदर गर्ने हो, तर यहाँ त्यो वचनलाई, त्यो परमेश्वरको आज्ञालाई भङ्ग्याएर आफ्नो विभिन्न किसिमका परम्परा भनेर उनीहरूले परमेश्वरलाई, आफ्नो आमा बुवालाई जे दिनुपर्ने हो त्यो परमेश्वरलाई हामीले दिइसकेका छौं, अब आमा बुवाको वास्ता गर्नु पर्दैन भनेर जुन खालको शिक्षा यहाँनिर मौलाएको छ त्यो चाहिँ गलत हो प्रियहरू। यीशु प्रभुले त्यही कुरालाई भन्दै हुनुहुन्छ, यदि त्यस्तो व्यक्ति कोही म इसाई हुँ भनेर भन्दछ जसले आफ्नो आमा बुवालाई वास्ता गर्दैन, जसले आफ्नो आमा बुवाको ख्याल गर्दैन, हेरचाह गर्दैन, आदर गर्दैन, त्यो चाहिँ एउटा ढोंगी जस्तो हो। त्यो ढोंगी हो जसरी ऐसर्याले बताएका छन् कि यस जातिले मलाई ओठले मात्र आदर गर्दछ तर तिनीहरूको हृदय मबाट टाढा छ। यो भनेको हामी परमेश्वर कहाँ हामी जाँदछौ, परमेश्वरलाई हामीले आफ्नो सम्पूर्ण कुराहरू चढाउँदछौ, परमेश्वरलाई हामीले आराधना दिँदछौ, त्यो भनेको जब हामीले आफ्नो आमा बुवालाई वास्ता गर्दैन भने त्यो ओठले गरेको परमेश्वरलाई ओठे भक्ति मात्र हुँदछ। त्यो एउटा ढोंगी जस्तो, त्यो एउटा नाटक गरेको जस्तो मात्रै आराधना हुँदछ। साँचो आराधना, साँचो परमेश्वरको सच्चा सेवकले आफ्नो आमा बुवाको पनि आदर गर्दछ, आफ्नो आमा बुवाको पनि सम्मान गर्दछ। पहिलो तिमोथीको पुस्तक 5:4 यहाँ यसरी बताइएको छ, कुनै विधवाको छोराछोरी वा नाति नातिनीहरू छन् भने तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकुन् र आफ्ना माता पिताका उपकारको ऋण चुकाउन सकुन्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहण योग्य छ। प्रियहरू हेर्नुहोस् त कति महत्वपूर्ण र तपाईँ र हाम्रो लागि कति सान्दर्भिक वचन छ यो। सबैभन्दा एउटा बडो धार्मिक कार्य भनेको, धार्मिक कर्तव्य भनेको चाहिँ तपाईँ र मेरो परिवारमा भएका विधवाका छोराछोरीहरू छन् भने पनि, नाति नातिना छन् भने पनि, तिनीहरूको सर्वप्रथम धार्मिक कर्तव्य पालन गरेर उनीहरूको माता पिताको उपकारको ऋण चुकाउनलाई चाहिँ सिक्नु पर्दछ भनेर यहाँ परमेश्वरको वचनमा बताइएको छ। यो कुराले के सिकाउँदछ भने प्रियहरू, हामीले परमेश्वरको आदर, परमेश्वरको भक्ति, परमेश्वरको आराधना गर्ने कुरा चाहिँ आफ्नै घरबाट हामीले सुरु गर्नु पर्दछ। सबैभन्दा पहिलो संगति, पहिलो सेवा कार्य, सबैभन्दा पहिलो धार्मिक कार्य भनेको तपाईँ हाम्रो आफ्नै घरबाट सुरु हुनु पर्दछ। हाम्रो घरमा विभिन्न खालका सदस्यहरू हुन सक्छन्, हाम्रो घरमा असहाय विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरू हुन सक्दछन्, आफ्नो काम आफैले गर्न नसक्ने वृद्ध आमा बुवा, हजुरबुवा, हजुरआमाहरू हुन सक्दछन्। त्यसकारण हामीले हाम्रो कर्तव्यको पालना चाहिँ, धार्मिक कर्तव्यको पालना चाहिँ आफ्नै घरबाट गर्नुपर्दछ भनेर बताइएको छ प्रियहरू। यो कार्य भनेको आफ्ना आमा बुवाको उपकारको ऋण चुकाउनु जस्तो हो। हाम्रो जीवनमा, तपाईँ हाम्रो जीवनमा हामीलाई जन्माएर यहाँसम्म पुर्याउने, यहाँसम्म हुर्काएर विभिन्न किसिमका लालन पालन गरेर कैयौं दुःखहरू सहेर हामीलाई यहाँसम्म पुर्याउने तपाईँ हाम्रै आमा बुवाहरू हुन्। त्यसकारण उहाँहरूको उपकारलाई चाहिँ हामीले बेवास्ता गर्नु हुँदैन, उहाँहरूले गर्नुभएको उपकारलाई हामीले सधैँभरि सम्झनु पर्दछ भनेर पनि यहाँनिर धर्मशास्त्र बाइबलमा तपाईँ र मलाई सिकाइरहेको छ। प्रियहरू, म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु, हामी हाम्रा आमा बुवाहरूलाई, उहाँहरू मरिसकेपछि म यो कर्म गरौंला, यो संस्कार गरौंला र उहाँहरूलाई म मृत्युपछिको अनन्त जीवनका लागि यो गरौंला भनेर तपाईँहरूले सोचिरहनु भएको छ भने तपाईँहरू गलत हुनुहुन्छ प्रियहरू। तपाईँहरूले आफ्नो आमा बुवाको सेवा गर्ने, सत्कार गर्ने, मान गर्ने, जति पनि कर्तव्य पालन गर्नु छ उहाँहरू जीवित रहँदाखेरि नै गर्ने हो। मरिसकेपछि तपाईँ र हामीले गरेको कामको कारणले तपाईँ र मेरो आमा बुवाको उद्धार हुँदैन। कतिपय हाम्रो चलनहरू के छ भने, हामी जीवित रहँदासम्म आमा बुवाहरूको वास्ता गर्दैनौ। उहाँहरू कस्तो अवस्थामा हुनुहुन्छ, उहाँहरूले के खाइरहनु भएको छ, कस्तो अवस्थामा हुनुहुन्छ,
दुःख विराम के कस्तो छ भनेर हामीले वास्ता गर्दैनौ, तर जब उहाँहरूको मृत्यु हुन्छ त्यसपछि हामीले उहाँहरूको लागि आमा बुवाहरूलाई उपकार गरिदिएछ र उहाँहरूलाई हामीले दया गरिदिएछ र उहाँहरूको नाउँमा हामीले विभिन्न किसिमका विधि विधान गर्दछौ अनि हामी भन्दछौं कि उहाँहरूले स्वर्गमा बास पाउनुभयो। तर प्रियहरू, म तपाईँहरूलाई भन्न चाहन्छु कि हामीले आफ्नो आमा बुवाको जीवित रहँदै हामीले उहाँहरूलाई गर्नुपर्ने कर्तव्यहरूको हामीले पालना गर्नुपर्दछ। त्यो मात्र एउटा सच्चा छोरा हो, त्यो मात्र एउटा सच्चा छोरी हो जसले आफ्नो आमा बुवाको जीवित रहँदै उहाँहरूको सेवा गर्दछ। आजभोलि धेरै यस्तो समय आएको छ, मानिसहरू निकै व्यस्त भएका छन्, मानिसहरू धन सम्पत्ति र भौतिक कुराको पछि लागेर देश विदेशमा पुगेका छन्। यस्तो समय आइसकेको छ कि मृत्युको अन्तिम सासमा पनि आफ्नो छोरा छोरीहरूको अनुहार हेर्न नसक्ने अवस्थामा पुगेर आमा बुवाहरू मृत्युवरण गरिरहेका छन्। धर्मशास्त्र बाइबलले के भन्दछ भने प्रियहरू, आफ्नो आमा बुवाको आदर गर, आफ्नो आमा बुवाको मान गर, उहाँहरू जीवित रहँदै आफ्नो आमा बुवाको सेवा गर। त्यो नै हाम्रो पहिलो धार्मिक कर्तव्य हो, त्यो नै हाम्रो पहिलो धार्मिक आज्ञा पालन हो, परमेश्वरले दिनुभएको आज्ञा त्यो हो। त्यसकारण म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु, तपाईँहरूले आजको यो समय आफ्नो आमा बुवा, आफ्नो घर परिवारको सदस्यहरूलाई, विशेष गरी तपाईँभन्दा वृद्ध अशक्त हुनुभएको आमा बुवाहरूको तपाईँहरूले कतिको आदर गर्नुभएको छ, कतिको उहाँहरूको सेवा गर्नुभएको छ। यदि त्यो कुरामा तपाईँहरू पछि हुनुहुन्छ भने आजैबाट परमेश्वरले तपाईँहरूलाई त्यो एउटा उत्साह दिनुभएको होस्, त्यो हौसला तपाईँलाई दिनुभएको होस् कि आफ्नो छोटो समय भए पनि निकालेर आफ्नो आमा बुवाहरूलाई प्रेम गर्नुहोस्। हुन्छ, आजको यो वचनबाट म तपाईँहरूको बीचबाट बिदा हुन्छु। सुन्दै गर्नुहोला जीवनको वचन रेडियो कार्यक्रम। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: Hello, I'm Jay Massey. Now you are listening to Good News FM 105.1 MHz stereo sound, the voice of the Lord.
9: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी भजन गीतहरू।

0: गुड न्यूज एफएम 105.1
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 की लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडे कि नि।
0: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं। विशेष गरिकन कार्यक्रम मार्फत हामी आशिषहरू बाँड्छौं, गवाईहरू बाँड्छौं, तपाईँको जीवनमा भएका खुशीका पलहरू चाहिँ हामी कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छौं। र आज पनि तपाईँ खुशी उत्साह आशिष बाँड्न चाहनुहुन्छ, एकले अर्कालाई उत्साह दिन चाहनुहुन्छ, आफ्नो गवाईहरू तपाईँले पाउनुभएका आशिषहरू र कसरी होइन तपाईँले त्यो अवस्था परिस्थितिहरूमाथि विजय प्राप्त गर्नुभयो भन्ने कुराहरूलाई जब तपाईँले राख्नुहुनेछ, जब तपाईँले व्यक्त गर्नुहुनेछ, धेरैजना व्यक्तिहरूले नयाँ उत्साह पाउनुहुनेछ र त्यस्तै प्रकारको अवस्थाबाट भएर सायद कतिजना गइरहनु भएको छ होला, उहाँहरूलाई अझै प्रभुमा बलियो हुनको लागि साहस अनि हौसला मिल्नेछ र यही कार्य चाहिँ हामी कार्यक्रम मार्फत प्रत्येक हप्ता गर्दै आइरहेको छौं। हाम्रो उद्देश्य पनि यही नै हो कि हामी एकले अर्काको लागि उत्साहको विषय बन्न सकौं, सबै कुराबाट प्रभु महिमित हुनुहुनेछ। र फोन गर्न सक्नुहुनेछ 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने व्हाट्सएप कल गर्न सक्नुहुनेछ 98-23-44-646, 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र सँगसँगै तपाईँको रोजाइमा रहेका मिठा मिठा गीत संगीतहरूको साथ पनि हामी तपाईँलाई दिन गइरहेको छौं, दिन्छौं कार्यक्रम मार्फत। अवश्य पनि फोन गरेर साथ दिन सक्नुहुनेछ भने कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
2: हेलो,
0: जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, के बिर्सिनु भयो? कविता बिर्सिनु भयो कि क्या हो?
2: परमेश्वरको महिमा गरौँ कि भनी आए हजुर, म पङ्खा रोका पनि सानो आशिष बाँडेर परमेश्वरको महिमा गरौँ कि भनी दौड ल्याउने आए हजुर, म पङ्खा रोका पनि काम धन्दाले एकैछिन पर पन्छाई बसिरहेको छु चुसुक्क, हजुर चुसुक्क बसी हजुरलाई दुवै हातहरू टक्राउँछु। जयमसी परमेश्वरमा विश्वास गर्छु हजुर, हजुर आरामै हुनुहुन्छ भने परमेश्वरमा विश्वास गर्दै हजुर आरामै हुनुहुन्छ भने परमेश्वरको अनुग्रह कृपा हजुरको प्रार्थना कारण ठिकठाक छु हजुर म पनि, परमेश्वरको अनुग्रह कारण हजुरको प्रार्थनाको कारण ठिकठाक छु हजुर म पनि।
0: जय मसी, वा वा पम्पाजी, वा वा, कस्तो राम्रो कविता वाचन गर्नुभयो र एकदमै प्रभुले धेरै आशिष दिनुभएको होस्। र आशिष तपाईँले कवितामा भन्नुभयो जस्तै नै अब तपाईँको आशिषका कुराहरू चाहिँ यो समयमा बाँड्न सक्नुहुनेछ।
2: हुन्छ, धन्यवाद, तिमीसँग धन्यवाद, यो आशिष बाँड्ने मौका समय पाएँ। अनि मेरो आशिष चाहिँ नि मैले यहाँ काम गर्न आएको ठाउँमा 8-9 जना यहाँ बिरामी यस्तो भयो भन्दै म सुरुमा त परमेश्वरको वचन नै सुनाउँछु नि होइन हजुर, परमेश्वर वचन नसुनेको चुबरा त भन्ने भएन, अनि त्यो सुनाएपछि मान्छेहरू यस्तो यस्तो समस्या पर्यो भन्दै प्रार्थना गर्न आउनुभयो निको भयो। अनि अस्तिको शुक्रबार भन्दा त्योभन्दा पहिलाको शुक्रबार चाहिँ एकजना त्यो मान्छे पहिला पनि बिसेक भइसक्नु भयो र मलाई बाइबल ल्याइदिनु म पढ्छु चर्च जान्छु भनेर धेरैचोटि भन्न आउनुभयो त्यो बिसेक भएपछि, अनि बाइबल ल्याइदिई पढ्नु भनेर बस्नु भएको थियो। अनि अस्तिको शुक्रबार भन्दा त्योभन्दा पहिलाको शुक्रबार म एकदमै व्यस्त थिएँ मेरो काममा, उहाँहरू चाहिँ तल तल अर्कै अर्कै डिपार्टमेन्टमा काम गर्नुहुन्छ, म चाहिँ अर्कै, अनि म भाटामा आएर हेर्नुहोस् त मेरो समस्या भनेर खुट्टा सुन्नेको यत्रो यत्रो भएर आउनु भएछ। अनि त्यो आउनु भएपछि मान्छेहरू गुहार गर मलाई एउटा भन्न आउँछ, अर्कोले अर्को भन्न आउँछ, अर्कोले अर्को भन्न आउँछ, त्यो मान्छेलाई प्रार्थना गर्न पाइनँ, कुराकानी गर्न पनि पाइनँ, त्यो मान्छे फर्केर जानुभयो। अनि दिनभरि म त्यो मान्छेलाई प्रार्थना गर्नलाई भनेर मैले फुर्सदै पाइनँ, अनि मन मनमा चाहिँ त्यो मान्छेको खुट्टा सुनिएको छ प्रभु तपाईँको निगा कृपा भए विषय हुन सकेको होस् भने मन मने, अनि फुर्सद भएन अनि जाने बेलामा चाहिँ नि त्यो मान्छेको काम गर्ने ठाउँमा बसेर अनि बाहिर बोलाएर हजुरको नाम के हो भने के हो भन्नुभएको थियो, चौधरी भन्नुभयो, अनि घरमा बसेर घरमै प्रार्थना गर्छ है त भने, अनि शुक्रबार त्यस भनेर गयो, शनिबार प्रार्थना गरेँ, अनि आइतबार आएँ यहाँ मलाई भेट्न आउनु भएन, अनि कहाँ जानुभएछ काममा आउनुभयो होला मैले देखिनँ, म पनि उहाँहरूलाई भेट्न जानु भ्याउँदिनँ आफ्नो काम भिन्दैछ, अनि सोमबार आउनुभयो तपाईँले घरमा प्रार्थना गरिदिनु भएको थियो मेरो लागि हो नि हजुर, अनि हजुरको नाम लिएर गा होइन त म भने अनि विशेष भइहाल्यो नि भनेर धन्यवाद होइन प्रभुसु तपाईँलाई धन्यवाद भनेर हात उचालेर प्रभुसुलाई धन्यवाद टक्राउनु हो भने मैले त्योबाट के आशिष पाएँ हजुर मैले म कति बिरामी भएँ अब बाइबललाई भनेको छ तिमीहरू बिरामी हुँदा एल्डरलाई बोलाउनु गरेको पाप पनि क्षमा हुन्छ रोगहरू निको हुन्छ भन्नुभएको छ नि त अनि मेरो मनमा त म बिरामी हुँदा मेरो मनमा चिसो पस्यो नि त हजुर फोन गर्छु आउनुहुन्न फोन गर्छु आउनुहुन्न पाटर गरेर आउनुहुन्न कोही पनि आउनुहुन्न अनि मेरो मन दुख्दैन त हजुर अनि यो यो यो यो यो आशिषबाट मैले के उत्साह पाएँ भने उहाँहरूले त हाम्रो लागि शब्द प्रार्थना गरिदिनुहुन्छ त्यहाँमाथि बिरामी भन्ने थाहा पाउने बित्तिकै त घरबाट प्रार्थना गरिदिनुहुन्छ उहाँहरूको परमेश्वरप्रतिको सेवामा जिम्मेवारी के जिम्मेवारी हुन्छ उहाँहरूको जीवनमै अस्वस्थ भएको बेला होला त्यो बेलामा उहाँहरूकै के काममा अल्झेर बस्नु भयो होला तर बिहान बेलुका प्रार्थनामा त हाम्रो लागि विश्वासीहरूको लागि उहाँहरू सम्झिनुहुन्छ नि हजुर सम्झनाले नै हामी बिर्सेको हुन्छौँ नि त अनि मैले यो यो घटनाबाट त मैले के उत्साह पाएँ के थाहा आशिष पाएँ भने अब मैले गर्नु गर्नु हुँदो रहेछ उहाँहरू घरबाट प्रार्थना गर्दा म चङ्गै हुँदो रहेछु यो आज एउटा विश्वास परमेश्वर विश्वास नगरेको मान्छेले त मान्छे त मैले घरमा गएर प्रार्थना गर्दा बिर्से हुनुभयो भनेर गवाई पानी सक्नु परमेश्वर धन्यवाद चढाए भने हामी त परमेश्वरमा विश्वास गरेको मान्छे अनि कतिजना मजस्तै हुनुहुन्छ होला बिरामी हुनुहुन्छ होला कुनै समस्याको लागि एल्डर चिकनहरू कुनै विश्वासी दिदीबहिनी दाजुभाइ पास्टर बुवालाई फोन गरौँला आउनु साहेबलाई खबर पठाउँला उहाँहरू नआउनु भएको होला उहाँहरूले आफ्नो काममा अल्झेको होला परमेश्वरको सेवाको लागि अल्झिनु भएको होला अथवा आफै अस्वस्थ हुनुभएको होला नआउनु भएर हामी कति गनगन गऱ्यौँ होला साथीहरू गनगन पनि गर्नु पर्दैन उहाँहरूले प्रार्थना गरिदिँदाखेरि हामी चङ्गै हुन्छौँ कहिले पनि निराश नहुनु होला आज एउटा परमेश्वर विश्वासी नगरेको मान्छे परमेश्वरको नामै थाहा नभएको मान्छेले त झन् विशेष भयो तपाईँले घरमा प्रार्थना गरिदिनु भयो म विशेष भएँ भनेर परमेश्वर धन्यवाद चढाउन आयो भने हामी त परमेश्वरलाई विश्वास गरेको मान्छे कहिले पनि गनगन नगरौँ कहिले पनि निराश नहौ खबर गरेपछि सबैले प्रार्थना गरिदिनुहुन्छ हाम्रो कामै प्रार्थना गर्ने परमेश्वरको महिमा गर्नु नै प्रार्थना हो अनि परमेश्वरको विश्वासी भएपछि त कसैको लागि केही समस्या छ भने हामी प्रार्थना नगरी त बस्नै सक्दैनौँ त्यो प्रार्थना नै परमेश्वरको महिमा हो परमेश्वरको महिमा नगरी हामी कसरी बस्न सक्छौँ त होइन हजुर अनि त्यसो भएर हामी कहिले पनि निराश नहौँ उहाँहरू आउन पाउनु भएन त हामी फर्न आएन फर्न झिस्काउन आएन भनेर कहिले पनि गनगन नगरौँ परमेश्वर धन्यवाद उहाँहरूको के समस्या थियो त्यो समस्या परमेश्वरको हातमा राख्यौँ अनि उहाँहरूको सोच अस्वस्थ हुनुहुन्छ कि उहाँहरूकै लागि प्रार्थना गरौँ आफू नस्वस्थ भए पनि अनि हामी चङ्गाइ हुन्छौँ उहाँहरूले प्रार्थना गरिदिनुहुन्छ हामी घरमै बसेर निको हुन्छौँ भनेर चाहिँ एकदमै म भन्न चाहन्छु साथीहरू कोही पनि निराश नहुनु गनगन नगरौँ है साथीहरू म बिरामी भएको थिएँ फलाना आएन म बिरामी भएको थिएँ फलानेले यसो आएर छोएर प्रार्थना गर्दै पनि म बिर्सेको हुन्थेँ नि त्यो कहिले पनि नभन्नु हजुर अब एउटा नविश्वासी मान्छे त म बिर्सेक भइथेँ तैँले घरमा फोन गरे के अरे प्रार्थना गरे हो भनेर विश्वासले भन्न विश्वास एउटा नविश्वासी मान्छे त निको हुनुहुन्छ भने हामी विश्वासी परमेश्वरको जन सर्केटहरू त झनै बिर्सेक हुन्छौँ निराश कहिले पनि नहौँ कसैले गनगन नगरौँ र उहाँहरूको लागि अरू कुनै को आउनु पाउनु भएन उहाँहरूको कुनै समस्यामा अल्झिनु भएको छ भने परमेश्वरको हातमा राखिदिउँ समस्याबाट छुटकार पाउनु भएको छ रोग कष्टमा परेका हुनुहुन्छ भने रोग कष्टबाट छुटकार पाउन सक्नु भएको छ अझै हामी बिरामी भए तापनि प्रार्थना गरौँ र शान्ति आनन्दमा बसौँ कोही कसैसँग हामी कसैको विरुद्धमा गनगन नगरौँ है साथीहरू मैले चाहिँ यो आशिष पाएँ नि हजुर एकदमै खुसी छु यो घटनामा चाहिँ खुसी छु नि म कति बिरामी भयो होला कतिवटा फोन गर्ने होला आउनु भएन होला मैले चित्त दुखेको थियो होला अनि मैले यो बाट चाहिँ म एकदमै आशिष पाएर यो आशिष बाँडे हजुर
0: एकदमै आशिषमय पम्पाजी एकदमै अर्थपूर्ण तपाईँले एकदमै महत्वपूर्ण कुरालाई उठाउनु भएको छ सँगसँगै तपाईँले आशिष माग्नु भएको छ र हामीलाई पनि आशिषित बनाउनु भयो धेरै धेरै धन्यवाद पम्पाजी प्रभुले अझै धेरै आशिष दिनुभएको होस् तपाईँलाई र हामी गीततर्फ जाउँ कुन गीत सुन्न चाहनुहुन्छ आज
2: हुन्छ अनि भन्दा नि बिर्सेको म त बल्ल बल्ल फोन लाग्यो पैसा कतिमा बल्ल बल्ल यो कार्यक्रममा भाग लिन पाएको म त खुसीले बिर्सेछु अनि म गीत यसै गरेर रोचे टेक्निसियन सरलाई अनुरोध टक्राउँछु सर यो गीत बजाइदिनु होला भन्दै

0: भन्ने गीत सुन्न चाहन्छु, अनि मिस हजुरलाई सबैलाई सुनाउन चाहन्छु, सबलाई सुनाउन चाहन्छु, अनि सुनेर नि साथीहरू भाग लिने साथीहरू सबैलाई सुनाउन चाहन्छु हजुर।
1: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो पम्पाजी, अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो, एकदमै जोस र उत्साहसहित उहाँले आफ्नो आशिष बाँडेर जानुभएको छ, र कतिचोटि हामीलाई पनि त्यस्तो लाग्छ, हामीलाई महसुस हुन्छ कि मलाई गाह्रो पर्दा अथवा म अस्वस्थ हुँदा अथवा अन्य समस्या हुँदा उहाँहरू किन आउनु भएन जसलाई मैले अनुरोध गरेँ भन्ने कतिचोटि हामीलाई लाग्न सक्ला, तर जुन ठाउँबाट नै उहाँहरूले कतिवटा आफ्नो अवस्था परिस्थिति व्यस्तताले गर्दाखेरि जुन ठाउँबाट नै प्रार्थना गरिदिनु भएको छ त्यही त्यो प्रार्थनाले पनि काम गर्छ है, किनभने प्रार्थना चाहिँ ठाउँले निर्भर हुँदैन, प्रार्थना चाहिँ जुनसुकै ठाउँबाट पनि गर्न सकिन्छ र जुनसुकै समयमा जुनसुकै अवस्थामा पनि हामीले गर्न सक्छौं, र त्यही प्रार्थना शक्तिशाली हुन्छ, तर प्रार्थना चाहिँ हुनुपर्छ, र हाम्रो लागि प्रार्थना गर्ने व्यक्तिहरू धेरै हुनुहुन्छ, हामी उहाँहरूप्रति पनि धन्यवादी हुनुपर्दछ। पम्पाजीले बाँड्नुभएको कुराहरूबाट हामी आशिषित भएको छौं, तपाईँले पनि आफ्नो खुशी उत्साह आशिष यसरी नै बाँड्न सक्नुहुनेछ, र तपाईँको रोजामा रहेका गीत संगीतहरू पनि हामी सुनाउनेछौं, र यो समय चाहिँ हाम्रो पम्पाजीले रोज्नु भएको गीत तपाईँको लागि राख्छौं, हामी गीतपछि उपस्थित हुने नै छौं।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हाम्रो पम्फाजीको रोजाइमा रहेको गीत रहेको थियो र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँले पनि यसरी नै मीठा मीठा गीत संगीतहरू सुन्न सक्नुहुनेछ, रोज्न सक्नुहुनेछ र आफ्नो साथीभाइ मित्र परिवारहरूलाई सुनाउन पनि सक्नुहुनेछ। तर सँगसँगै तपाईँले आफ्नो आशिषमय कुराहरू पनि बाँड्न सक्नुहुनेछ। कचोटि हामीले वचन पढ्दै गर्दा परमेश्वरले वचनहरूबाट पनि हामीलाई उत्साह दिनुहुन्छ, हामीसँग बोल्नु भएको हुन्छ। कचोटि हामीले वचनहरू सुन्दै गर्दा अरू व्यक्तिहरूको गवाईहरू सुन्दै गर्दाखेरि पनि आशिष महसुस गर्नुभएको त्यस्तो कुनै क्षणहरू छ भने पनि बाँड्न सक्नुहुनेछ। तपाईँको आफ्नै जीवनमा भएका गवाईहरू र आशिषका कुराहरू छन् जो तपाईँ बाँड्न चाहनुहुन्छ र एकअर्कालाई उत्साह दिन चाहनुहुन्छ भने अवश्य पनि कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र हाम्रो परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ। तपाईँ हामीले बोलेका शब्दहरूमा परमेश्वरको अभिषेक हुन्छ र जब हामी बोल्दछौ हाम्रो ती शब्दहरूले मानिसहरूको हृदयमा चंगाई लिएर आउने काम गर्दछ, मानिसहरूको जीवनमा नयाँ उत्साह लिएर आउने कामहरू गर्दछ। यसै कारण पनि कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र आफ्ना आशिष उत्साहहरू बाँड्न सक्नुहुनेछ र बोलीमा चाहिँ शक्ति छ भन्ने कुरालाई चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। यसै कारण कतिचोटि हामी रिसमा आवेगमा आएर विभिन्न शब्दहरू उच्चारण गरी पठाउँछौं तर अन्धकारको शक्तिले चाहिँ त्यही मौका हामीबाट खोजिरहेको हुन्छ। नबिर्सिनुहोस्, जब तपाईँ हामीले बोल्न नहुने कुराहरू, हामीले व्यक्त गर्न नहुने शब्दहरू जब उच्चारण गर्न शुरू गर्दछौ त्यही कुराहरूलाई पक्रिएर तपाईँ हाम्रो जीवनमा चाहिँ विभिन्न समस्याहरू लिएर आउने कामहरू कतिचोटि हुँदछ। यस कारणले गर्दाखेरि जहिले पनि बोल्दाखेरि आफ्नो लागि होस् अरूको लागि होस् जीवन बोल्नुहोस्, आशिष बोल्नुहोस् र भलै तपाईँ शारीरिक रूपमा अथवा विभिन्न तवरबाट अस्वस्थ महसुस गरिरहनु भएको छ भने पनि म निको भइसके भनेर घोषणा गर्नुहोस्। तपाईँको विश्वास र तपाईँको घोषणाले परमेश्वरको काम गर्नको लागि ढोकाहरू खोल्दछ। तर जतिखेर पनि हामी कतिचोटि मृत्युका कुराहरू नै बोल्छौं, निराशाका कुराहरू नै धेरै हामी उच्चारण गर्दछौं भने त्यही शब्दहरूबाट कचोटि हाम्रो जीवनमा हामीलाई निराशाहरू हुने गर्दछ। कारण हामी एक्लै अर्कालाई पनि उत्साह दिन्छौं र हामी आफूले आफैलाई पनि जीवन बोलेर आशिषतर्फ लिएर जानेछौ। कारण हाम्रो परमेश्वरले हामीले बोलेका कुराहरूबाट काम गर्न सक्नुहुन्छ र बोलीमा शक्ति छ, जिब्रोमा जीवन र मृत्युको शक्ति छ। अनि यो कुरा चाहिँ बाइबलमा पनि हामीले वचनमा नै पाएका कुराहरू हो र सत्य कुराहरू पनि हो र आज हामी जीवन बोलिरहेको छौं, कसैको लागि उत्साह बोलिरहेको छौं, आशिष बोलिरहेको छौं र परमेश्वरबाट होइन गवाईहरू बोलिरहेको छौं ताकि धेरैजना व्यक्तिहरूको जीवनमा परमेश्वरले काम गर्न सक्नु भएको होस्। फोन गरेर साथ दिनुहोला। अर्को एउटा गीतको साथी समय तपाईँलाई फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो हेलो
1: जय
0: मसी. हाम्रो रुस मंगराजी बोल्दै हुनुहुन्छ. हजुर आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै आरामै
0: छु. हजुर हामी पनि एकदमै आरामै छौ रुचि. र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ, आफ्नो गवाईहरू राख्न सक्नुहुनेछ यो समयमा.
1: आशिषमय कुरा गवाई भन्नु पर्दाखेरि चाहिँ भर्खरै संगतिबाट छुटे अनि मैले चाहिँ हितो उपदेश थको पुस्तकबाट छोटो वचन पनि हजुरहरू समक्ष बाँड्न चाहन्छु. प्रभुलाई धन्यवाद भएको हितो उपदेश छको. बालकलाई ऊ हिँड्नु पर्ने बाटोमा अठारको छ पद छ, मैले छ निकालेछु यसरी. अठारको चाहिँ छ पदमा बालकलाई ऊ हिँड्नु पर्ने बाटोमा चाहिँ सिकाउ भन्ने कुराहरू कहाँ हुन्छ त परे सरे सरे सरे गलत हेर्दै रहेछु मैले. हुन्छ परमेश्वरलाई धन्यवाद भएको होस्. बाइसको चाहिँ छमा चाहिँ रहेछ बालकलाई ऊ हिँड्नु पर्ने बाटोमा तारिन्देऊ र वृद्ध अवस्थासम्म त्यसबाट उतर्केर जाँदैन भन्ने विषयमा चाहिँ एकदमै हामीलाई गुरुआमाले सिकाउँदै हुनुहुन्थ्यो. अनि प्रभुलाई धन्यवाद एकदमै. अनि बालकलाई हिँड्नु पर्ने बाटोमा सिकाउँदै गर्दा चाहिँ हामी आमा बुवाले पनि पहिला आफूलाई चाहिँ आफू चाहिँ सिक्ने अनि बच्चाहरूलाई सिकाउन सकिन्छ भन्ने कुराहरूमा हामीले गुरुआमाले सिकाउँदै हुनुहुन्थ्यो. एकदमै आशिषमय यो क्षणहरू छ. अनि भर्खरै मात्र यो अस्ति नैको 29 गते यो के भन्छ डेटको अहिले असार लाग्यो नि.
0: हजुर
1: डेटको 29 गते चाहिँ मेरो छोरा चाहिँ ठुलो भइसकेको छ अनि नातिनी पनि छन्. अनि मण्डलीबाट चाहिँ उहाँलाई चाहिँ एउटा अभिषेक गर्नुभएको छ, परमेश्वरले आशिष गर्नुभएको छ. अनि मेरो छोरा अनि बुहारीहरू अभिषेक पाउनु मात्रै ठुलो कुरा होइन, उहाँहरू चाहिँ त्यो अभिषेकभित्र आउने हरेक प्याटर्नमाथि चाहिँ इमान्दार भएर विजय जीवन जिउन सक्नुभएको होस् भनिकन चाहिँ म एकदमै यो कुराहरूमा तपाईँहरूसँग पनि प्रार्थनाको पनि रिक्वेस्ट अनि उहाँहरूको यो आशिष चाहिँ म हजुरहरू समक्ष बाँड्न चाहन्छु. जस्तै हामी आज्ञाकारी जीवन जिउँदै गर्दा हाम्रो जीवनमा धेरै आशिषहरू आउनेहरू छ भन्ने कुराहरू दिनहरूमा मैले महसुस गरेको छु. प्रभुलाई धन्यवाद भएको होस्. हजुरलाई पनि धेरै धेरै धन्यवाद यो समय फोन उठाइदिनु भयो. फोन उठाउँदा हाम्रै गर्दा बिजी भेटाइरहेको थिएँ, लाजो लाइन लाग्दैन क्या हो भनिरहेको थिएँ, सकिँदैन क्या हो.
0: एकदमै रुचि र खुसी लाग्यो. तपाईँको भनेपछि छोरा बुहारी पनि हुनुहुन्छ यता नेपालमा?
1: हजुर मेरो छोरा ठुलो छोरा हो, अहिले 24 पुरा पुगेर 25 हुँदैछ, 58 सालको छोरा. अनि छोरी छ 22 वर्षको छोरी, अनि सानो छोरा पनि छ. मैले अलिक ढिलो यहाँबाट कुवेतबाट घर जाँदै गर्दा अलिक पछि अनि बाबु पेटमा आयो. अनि फेरि अब होइन बाइबलले भन्छ भ्रूण हत्या चाहिँ पाप हो, होइन निर्दोषको हत्या गर्नु चाहिँ ठुलो पाप हो अनि त्यो पाप गर्नु हुँदैन भन्ने कुरा थियो. अनि मैले चाहिँ के त मानिसहरूले जस्तै साराले चाहिँ मानिसहरूले कति कुराहरू भन्दै गर्दा उनले त्यो मानिसहरूको कुरा वास्ता नगरिकन आफ्नो इच्छाकोलाई जन्म दिनुभएको थियो नि. अनि त्यस्तै मैले पनि मानिसहरूले कति कुराहरू व्यावसायिकमा भने तर पनि मैले चाहिँ मेरो बाबुलाई जन्माएँ. अनि अहिले बाबु चाहिँ कति वर्षको छ नै, छोरी र बाबु चाहिँ 18 वर्षको डिफ्रेन्स हो, तर पनि म चाहिँ एकदमै आशिष छु. त्यो बाबु चाहिँ एकदमै होइन एकदमै भला थियो ज्ञानी छ. अनि अहिले 6 वर्षको भएको छ बाबु, अनि म त्यहाँ कुवेतमा छु. मलाई महिमा होस् सबै कुराबाट.
0: हजुर, र प्रभुले धेरै आशिष दिनुभएको छ तपाईँलाई, तपाईँको परिवारलाई, र तपाईँले बाँड्नु भएको कुराहरूबाट हामी पनि आशिषित भएको छौं रुचि. र तपाईँले गीत पनि रोज्न सक्नुहुनेछ, कुनै भजन गीत त्यो समय सुन्न चाहनुहुन्छ तपाईँ?
1: मलाई गीत निकाल्न मिल्छ भने अन्त पञ्चको त्यो सुन्दरता भर्नात्मक हुन्छ भन्ने भजन निकालिदिनु न.
0: हजुर, र यो भजन
1: सबैको लागि
0: हुन्छ. हुन्छ, धेरै धेरै धन्यवाद.
1: हजुर हुन्छ यो भजन चाहिँ विशेष गुड न्युज एफएम फ्यामिली अनि हजुरलाई अलिक समय मेरो फोनलाई रिसिभ गर्नुहुन्छ हाम्रो रात भन्न चाहन्छु अनि मलाई सुन्नु हुने सम्पूर्ण विश्वमा कतिजनाले गुड न्युज एफएम सुन्नुहुन्छ उहाँहरूको लागि अनि मेरो मण्डली परिवारको लागि अनि मलाई एकदमै साथ सपोर्ट गर्नुहुने मेरो अग्रजहरू हुनुहुन्छ धेरैजना हुनुहुन्छ सबैको नाम लिँदा ढिलो हुन्छ होला उहाँहरूलाई पनि समय दिनुपर्छ होइन अनि विशेष गरी त्रिवेणी स्वतन्त्र मण्डली ससु बुवा ससु मम्मी सम्पूर्णलाई अनि मेरो फ्यामिली सम्पूर्णलाई सेवाकाई नाबद्ध हुनुहुने सम्पूर्ण अनलाइन फिजिकल सबै सेवामा म्यासेन्जर सङ्गतिमा आबद्ध हुने सम्पूर्णलाई सुनाउन चाहन्छु
0: धन्यवाद जयमसी र रुस मगराजी हुनुहुन्थ्यो कुवेतबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँले चाहिँ बाल बालिकाहरूलाई चाहिँ उनीहरू हिँड्नुपर्ने बाटोमा चाहिँ तालिम दियो अथवा उनीहरूलाई सिकाओ भन्ने कुराहरूबाट चाहिँ उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको थियो। उहाँ आफै पनि एउटा आमा तीनवटा बच्चाहरूको आमा र एकदमै उदाहरणीय तरिकाले उहाँले आफ्ना बच्चाहरूलाई हुर्काउनु भएको कुराहरू जिउनु भएको कुराहरू र आशिषका कुराहरू बाँडेर जानुभएको छ र तपाईँले पनि आफ्नो आशिषहरू यसरी नै बाँड्न सक्नुहुनेछ। फोन लाइन एकदमै खुल्ला रहेको छ र यो समय हामी रुचिको रोजाइमा रहेको गीतको साथ तपाईँलाई दिन चाहन्छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। हाम्रो रुथ मकरातीजी हामीलाई कुवेतबाट फोन गरिरहनुहुन्छ, उहाँले रोज्नु भएको गीत रहेको छ र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ। तपाईँले पनि आफ्ना आशिषहरू, गवाईहरू, होइन उत्साहका कुराहरू, कुन कुराले गर्दा तपाईँलाई एकदमै आफ्नो जीवनमा आशिष महसुस भइरहेको छ, कुन कुराले गर्दा तपाईँ उत्साहित महसुस गरिरहनु भएको छ, ती कुराहरूलाई चाहिँ तपाईँले राख्न सक्नुहुनेछ र एक्लै अर्कालाई उत्साह दिन सक्नुहुनेछ। मतलब मेरो जीवनमा म यसरी अगाडि बढे, तपाईँले पनि आफ्नो जीवनलाई चाहिँ यसरी लिएर जानुहोस् है भन्न सक्नुहुनेछ आफ्नो आशिषहरूबाट र तपाईँले महसुस गर्नुभएको, तपाईँले प्राप्त गर्नुभएको उत्साहहरूबाट। र त्यति मात्र होइन, तपाईँको रोजाइमा रहेका गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाउँदै आइरहेको छौं र त्यसको लागि चाहिँ फोन गर्नुहोला। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र 98-23-44-646, 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र कोही श्रोता हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म त साह्रै ठिक छु। अनि यहाँ कोठा हामीलाई आइरहे आज, म हिजो अस्ति सन्चो भएको बेला भयो भए त मैले सक्दैन थियो होला। मलाई चाहिँ अस्तिदेखि राति दिव्यादेखि डाइरिया भएको, अनि हिजोसम्म नै यति बेलासम्म नि त्यस्तै भइरहेको थियो। अनि एउटा बिगाम जल दिने मान्छे पाइनँ, अनि आफै गएर लिएर आएँ, बल्ल बल्ल बल्ल बल्ल बल्ल बल्ल है। अनि लिएर आएर खाएपछि तेल त्यो खाएपछि तैपिसे भयो। अनि आज कस्तो अचम्म परमेश्वर महान हुनुहुन्छ के नानी, अनि मेरो प्रभु शक्तिशाली हुनुहुन्छ। अनि आज यत्रो ओछ्यान कोही आउला कि भनेको कोही पनि आएनन्, त्यहाँ एकजना दुईजना बोलाएको थिएँ आएनन्, अनि मैले आफै सारेँ के यो खा सार्दै सकेँ भएको। अनि हिजोसम्म नै यति बेलासम्म नि त्यस्तै भइरहेको थियो। अनि एउटा बिगाम जल दिने मान्छे पाइनँ, अनि आफै गएर लिएर आएँ, बल्ल बल्ल बल्ल बल्ल बल्ल बल्ल है। अनि लिएर

0: चाउसु ठोक्यो नि त यहाँ किचनतिर खाटको मुनिको टुप्पो त्यतापट्टि पर्यो, अनि निउँदा चिउँदा मलाई टाउको धनै फुटाइदिएन, अन्त के
1: गर्ने
0: टाउको कस्तो साह्रै दुखेर बोल्दा नि नहुने त अहिले त नि सर्गिरहन्छ।
1: एकदमै तपाईँको लागि हामी प्रार्थना गरिरहेको छौँ पुनाजी।
0: गरिरहनु भएको छ बहिनी, हजुरहरूले धन्यवाद मनीको भए। एकदम मेरो प्रभु त मेरो लागि दबाई नै हुनुहुन्छ, मेरो प्रभुको वचनै दबाई छ मलाई है।
1: एकदमै रजी, केही तपाईँको आशिषहरू बाँड्न चाहनुहुन्छ यो समयमा?
0: अनि त्यही त, किनभने परमेश्वर महान हुनुहुन्छ, म चाहिँ अति नै खुसी र आनन्द भएर बसेको छु। मेरो छोरी शोभा त्यसै जानु छ, म आमला नि त मम्मी घरै हुनुहुन्छ भने म घरै हुन्छु, त आउले र झ्याप पारेर यो खास सारौँला र अनि छोरीलाई नि सारिदिन्छु भनेको त मान्छे त बिर्सिएछु भने होला दिदी, म त बिर्सिएछु मम्मी भनेर ल ल ठिकै छ बिर्स्यौ त क्या अन्त अब ल भइहाल्यो नि भने, अनि कस्तो आनन्द के खुसी, बिर्सिएछु अरे बिर्सिसकियो है, अनि ठिकै छ नानी, अनि आनन्द छु म हजुरहरूको सबैको आवाज सुन्छु, सबैको आवाज सुनेर म साह्रै आनन्द आनन्द छु। जब जे भयो नि कुनै भागहरू कुनै र अनि यो गुड न्युजको चाहिँ मलाई चाहिँ आनन्दको दबाई पाएको छु कि मैले, मैले एकदम ठुलो दबाई मैले भेटाएको हो यो, अनि त्यो कारणले गर्दा साह्रै आनन्द र खुसी भएर बस्न पाएको छु, जिम्न पाएको छु, अनि परमेश्वर जस्तो कतै केही पनि भेट्टाइन मैले है, मैले केही भेट्टाइन बहिनी, अनि त्यो कारणले गर्दा परमेश्वरलाई नै धन्यवाद दिएर नसक्नु छ। आज चाहिँ अलिकति बिमारी त शरीरमा हुँदो रहेछ है, र पनि मलाई चारपटेरी हजुरहरूले फुन प्रार्थना गरिदिनुहुन्छ, अनि मण्डलीले गरिदिनुहुन्छ उहाँहरूले, अनि किनभने दिदीले शान्ति दिदीलाई भनेको थिएँ, अनि अनि ल ल हामी प्रार्थना गर्छौँ नि त थाहा पाइएन भन्नुभयो, अनि हुन्छ भन्नुभयो, अनि उहाँले पनि प्रार्थना राख्नुभयो, गर्दै म हजुरहरूबाट नि आयो म कस्तो शक्तिशाली भएको कि है, मेरो प्रभुलाई धन्यवाद
1: किनभने
0: भन्नुभएको छ नि यहाँ 41:10 त्यहीबाट नै सुरुबाट नै उहाँले चाहिँ नडरा नडरा शब्द शब्दमा नडरा नडरा भन्नुभएको छ नि है, अनि नडरा नडरा नडरा कस्तो मिठो वचन हाम्रो परमेश्वरले कस्तो असल चाहिँ वचनहरू दिनुहुन्छ, अनि तपाईँ मलाई चाहिँ आनन्द र शान्ति जब मैले परमेश्वर मेरो साथी भेटाएँ, अनि त्यहाँदेखि मलाई उछुर पुछुर नि छैन, मलाई म भित्रको सबै ती चकनाचुर भएको नि आँसु पटक्कै आउँदैन के है नानी, मलाई अचम्म लाग्छ किन रुनी रुन त, तर भए पनि कतैबाट नि कतैबाट अलिकति कहिले कहिले त घोचेर पेची आउँछ नि है, पटक्कै आउँछ आउँदैन, अनि किन आउनु पर्यो त्यो आँसु त आउन त मैले आउनु पर्यो भने त होइन, तर भए पनि म त दङदास पर्छु, अनि मेरो आँसु त पुसिसक्नु भएको छ त प्रभुले त है, त्यो कारणले गर्दा अनि तिम्रो चिन्ता र फिक्री त मलाई ल्याऊ भनिसक्नु भयो, उहाँले नै लिइसक्नु भयो मेरो चिन्ता र फिक्री सबै, त्यो कारणले गर्दा अनि कुनै कुरामा नि एउटा धेकै परमेश्वर अचम्मै लागिरहन्छ क्या, अचम्मै लागिरहन्छ अचम्मै लागिरहन्छ, अनि त्यहाँदेखि किनभने अब या गुड न्युज, अब गुड न्युज चाहिँ आनन्दै छ, गुड न्युज सुनिरहन्छु, अनि ठ्याक्कै यहाँ ओछ्यान माथिबाट झुन्डाएको छु अहिले पनि, अनि त्यहाँदेखि अब अहिले त झन् नजिकै सुत्यो, अनि त्यहाँ बन्द गर्यो नजिकै पुगे, अनि त्यहाँदेखि मेरो साथी नै यही भइरहेको छ है, अनि यता पुनाका नानीहरू भन्नुहुन्छ आमा गुड न्युज तपाईँको रेडियो लगाइरहनु, यो भुटानमा सैजनात्मा त फाल्छ है उहाँहरूको विचार होइन, अनि त्यो पनि धन्यवाद, अनि म त्यसमा नि आनन्द छु, अनि यस्तै हो, अनि सबै कुराहरू परमेश्वरको एउटा प्रेम देखाएर म यहाँ जिउन पाएको छु, म खुसी छु, भित्र बाहिर हिँड्दा म हजुरलाई नै देखाउन चाहन्छु, म होइन मसँग केही पनि छैन प्रभु भनिरहन्छु, अनि र पनि उहाँलाई नै देखाएको छु मैले, मलाई देख्दा यहाँनिर बस्नेहरू मलाई चिन्ने मानिसहरू अचम्मै मान्छन् के है।

0: एउटा जमानामाको र अहिलेको एउटै छ भनेर भन्नुहुन्छ हो मसँग परमेश्वर चम्काउनु भएको छ प्रभुको ज्योतिले शक्तिले अनि उहाँको रगतले शुद्ध पारेर मलाई चाहिँ चम्काउनु भएको त उहाँले त हो नि त नि के छ र मसँग भन्छु अनि पनि परमेश्वरको गुणागाना उहाँले हो मलाई गरेको सबै कुरा भन्छु सबै पहिलाको जमानी र अहिले एउटै छ त भन्छन् हो तपाईँहरूले त्यो देख्नु नै राम्रो कुरा मसँग अहिले को छ र परमेश्वर हुनुहुन्छ कोही छैन केही छैन भाइ अनि भन्छु अनि साथीहरूलाई अनि धन्यवाद अनि खुसी छु अनि दिनदिनै मैले सुसमाचार नसुनाएको दिनै हुँदैन बहिनी होइन म चाहिँ यो नै रहेछ मलाई प्रभुले दिनुभएको वरदान जस्तो लाग्छ मैले चाहिँ यहाँ बोलिरहँदा र भन्न पाउँदा यो चाहिँ मलाई डरको हात पनि आउँदैन मलाई टिपेर लैआस् मलाई न्याक्न अहिले आस् म त नभनी छोड्दै छोड्दिनँ भन्छु मेरो आत्मैदेखि मलाई शक्ति आउँछ के होइन उहाँको सुसमाचार सुनाउन मेरो आत्मैबाट मलाई जोसिलो भएर आउँछ अब यो चाहिँ परमेश्वरले दिनुभएको जोस हो मलाई है म आज मैले प्रभुको गुणगाना गर्न पाएको छु उहाँको नै भजन गीत नगा नसुनिकन म सक्दिनँ मलाई उहाँले त्यही सुन्ने भनेर यस्तो ट्रान्सफर गरेर आएर बस्नु भयो मेरो हृदयमा है अनि परमेश्वरलाई धन्यवाद यस्तो परमेश्वर हुनुहुन्छ आज मैले बोलिरहेको छु उहाँले सुनिरहनु भएको छ यहीँ हुनुहुन्छ मसँग है अनि खुसीमाथि खुसी आनन्दमाथि आनन्द खनाउनु भयो मलाई है अनि जमानामा म असम लाग्छ के यहाँ देखिरहने मान्छे एक टोलमा छु म तपाईँ जमानामा र अहिले एउटै छ भन्न यहीँ वरिपरिकाले यही घरमा बहिनी त्यसो भनिरहनुहुन्छ हो म एउटै मेरो प्रभुले बनाउनु भएको छ भन्छु त्यसरी देख्न पाउनु पनि म धन्यवाद दिन्छु प्रभुलाई बहिनी
1: एकदमै एकदमै प्रभुले धेरै आशिष दिनुभएको सुपनाजी र हामी गीततर्फ जाउँ कुन गीत सुन्न चाहनुहुन्छ आज
0: हुन्छ नानी हजुरहरूबाट मैले धेरै आशिष पाएको छु म चाहिँ गीत भनेको छु मैले किनभने साँच्चै नै यो आत्माको दियोमा तेल नठुटोस् के कहिले नि मेरो सबैको पनि अनि मेरो चाहिँ आत्माको दियोमा तेल चाहिँ नटुटोस् मलाई यो गीत साह्रै असल गीत आशिष हुन्छु अनि म सबैलाई सुनाउँछु नानी उहाँले भित्र भनिसकेको छु हजुरलाई अनि ज्ञानु बहिनी अनि अनि हँसनि एउटा कुरा सल्लाह अनि पछि भन् अनि सम्पूर्ण गुड न्युज परिवारलाई है अनि बाहिरतिर मेरो मण्डली परिवारलाई अनि बाहिरतिर सुनिरहने यति परमेश्वरको तीर्थना गरिरहनु हुन्छ होला सबैले अनि हाम्रो साजना भाइलाई अनि उहाँलाई नि सुनाउ सर भन्न नि नआउने मलाई किन होला बालखाइदेऊ के है अनि अब्राम भाइलाई म बालखाइदेऊ हजुरलाई बालखै लाग्छ ज्ञानु बहिनीलाई बालखै लाग्छ म के गर्ने त अब बहिनी भन्छु भाइ भन्छु है यति मलाई बालखै देख्छु कि म त्यो कारणले गर्दा धन्यवाद अनि सबैलाई सुनाउँछु बहिनी म
1: हुन्छ धेरै धेरै धन्यवाद पुनाजी र यसलाई छुटौ हामी
0: हुन्छ साथीहरूलाई भन्ने हो नि त धेरै हुनुहुन्छ म यतिमै राख्छु ल
1: हुन्छ धन्यवाद जय मसीह र पुनाजी हुनुहुन्थ्यो उहाँले आफ्नो आशिषका कुराहरू बाँड्नु भएको छ नि हामी पुनाजीलाई प्रार्थनामा सम्झिनेछौ उहाँको अवस्था परिस्थितिहरूको लागि तर जस्तोसुकै अवस्था परिस्थिति भए पनि परमेश्वरको बखान गर्न परमेश्वरको विषयमा बताउन परमेश्वरको नाउँमा होइन उहाँको नाउँलाई उचाल्न धन्यवादी हुन कहिले पनि उहाँ पछाडि पर्नु भएन उहाँ एउटा उत्साहको विषय हुनुहुन्छ र आफ्नो आशिषहरू बाँडेर जानुभएको छ र उहाँको रोजाइमा रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

0: निकै जगि तपाईँको निम्ति राख्यौं र कोही सोधाइसक्नु भएको छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, जय मसिनी।
0: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदमै ठिक ठाक छु अहिले। परमेश्वरको अनुग्रह हजुरहरू सम्पूर्णको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: आमेन, हामी एकदमै आरामै छौँ र तपाईँको आशिषमय कुराहरू यो समयमा छुट्टो मिठो राखिदिनु हुन अनुरोध गर्दछु म पम्फाजी।
1: हुन्छ, परमेश्वरलाई धन्यवाद। अनि आमा चाहिँ उठेर उठ्नै नसक्नुथ्यो, उठाइदिँदा नि बस्न नसकिन्थ्यो। अनि आज चाहिँ दुईचोटि उठाइदिएपछि ठ्याक्कै आधा आधा घन्टा जति बस्नुभयो। अनि त्यो परमेश्वरलाई धेरै धन्यवाद। अनि यहाँ सुनिरहने साथीहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। अनि अतिन त खाना पनि छोड्नु भएको थियो, अहिले चाहिँ छिनछिनमा भोक लागे पनि भन्नुहुन्छ। अनि खाना खाने मन परमेश्वरले दिनुभयो। अनि त्यहाँबाट उठाइदिँदाखेरि अनि त्यसरी आधा घन्टा जति बस्न सक्ने भयो है। परमेश्वरलाई धेरै धन्यवाद। अनि एकअर्काको आशिषहरू सम्झिँदा अनि पम्फादीले कविता भन्दै आउँदा चाहिँ म चाहिँ वा वा गर्दै बसेँ है। परमेश्वरलाई धेरै धन्यवाद। अनि एकअर्काको आशिषहरू सम्झिँदा अनि हजुरहरूले यो कार्यक्रम ल्याउनु भएको लागि नि धेरै धन्यवाद। अनि म सङ्गति हिँड्न नपाए तापनि म चाहिँ सङ्गतिमै बसिरहेको जस्तो अनुभव हुन्छ। अनि एकअर्काको आशिषहरू सम्झिँदा भजन कोषहरू अनि गाउनुहुन्छ, रोज्नुहुन्छ, म एकदमै एकदमै आशिषमय भएको छु मिस।
0: त्यही हो आशिष। आमेन आमेन, प्रभुले अझै धेरै आशिष दिनु भएको होस्। र कुन गीत सुन्न चाहनुहुन्छ आज कार्यक्रम मार्फत?
1: शिखरहरू हिउँले ढाके झै यो भूमिलाई वचनले ढाक्नै पर्छ भन्ने गीत चाहिँ म सुनाउन चाहन्छु विशेष गरी हजुरलाई। अनि त्यहाँ फोन उठाउने मिस हुनुहुन्छ कि सर हुनुहुन्छ, सबैजना गुटुची एफएममा त्यहाँ बस्ने सर मिस सबैजनालाई म सुनाउन चाहन्छु। अनि जतिजनाले अहिले फोन गरेर जानुभयो अनि उहाँहरू सम्पूर्णलाई सुनाउन चाहन्छु। अनि सुन्नेहरू व्यक्ति जतिजना हुन्छ उहाँहरू सम्पूर्णलाई म सुनाउन चाहन्छु। 14 अञ्चल 77 जिल्ला सुदेश विदेश कुना काप्चा जति ठाउँबाट सुन्दै हुनुहुन्छ मनरी परिवारहरू घर परिवार सम्पूर्णलाई म नछुटाइकन एकमुष्टमा सुनाउन चाहन्छु मिस।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुटौँ हामी पम्फाजी। जय मसी।
1: जय मसी मिस। जय मसी।
0: हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो र चितलाङबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र विदा मान्नुपर्ने बेला पनि भइसकेको छ। र सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु जसले आज हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएको छ, कार्यक्रममा फोन गरेर साथ दिनुभएको छ। र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै हाम्रो पम्फा गोपालीजीको रोजाइमा रहेको मिठो भजन यहाँहरू सम्पूर्णको निम्ति राख्दै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी। नमस्कार।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटो कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
3: टाइम चेक यति बेला अपराह्नको 5 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
7: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
8: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।

प्रिय श्रोता रमेश चुफा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा म आधी घण्टाको लागि उपस्थित भइसकेको छु आइजक राई। आजकै श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, मिठो र अर्थपूर्ण बालगीतहरू, बाइबल सामान्य ज्ञान र ख्रिस्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी एउटा नेपाली गीत सुन्छौं, म भित्र बाहिर।

श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम मजुरीमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्यूज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजुरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हामीलाई युट्युबमा चाहिँ तपाईँले मजुरी प्रोग्राम टाइप गरेर भेटाउन सक्नुहुन्छ र हाम्रो फेसबुक पेज रहेको छ मजुरी प्रोग्राम MAJHERIPROGRAM अनि त्यसै गरी हाम्रो फेसबुक आइडी हो मजुरी सन्देश MAJHERISANDESH अनि हामीलाई इमेल गर्नको लागि हाम्रो इमेल ठेगाना रहेको छ yeshukosandesh@gmail.com yeshukosandesh@gmail.com। त्यसै गरी हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98 13 0 37 602। प्रिय श्रोता मित्र, गएको साता हामीले तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 3 सुनाएका थियौं, डाइनोमाथि आइपरेको विपत्ति। र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 4 सुनाउनेछौ र शीर्षक रहेको छ परमेश्वरको सुरक्षा। डाइनोको समुद्री यात्रा भाग 4 परमेश्वरको सुरक्षा। परमेश्वरलाई बिन्ती चढाउँदा चढाउँदै डाइनो त बिहोस हुन पुगेको रहेछ। होस आउँदा उसले आफैलाई एउटा ठूलो माछाको पेटभित्र रहेको पायो। प्रार्थना पछि परमेश्वरले समुद्रको पानीबाट उसलाई बचाउनको लागि एउटा ठूलो माछा पठाउनु भएको रहेछ। ऊ त्यस माछाको पेटभित्र 3 दिन र 3 रात रह्यो। त्यसबेला उसले परमेश्वर येशु ख्रीष्टको महिमा र प्रशंसा गर्दै बितायो। उसले परमप्रभु परमेश्वरलाई धन्यवाद दियो। तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो र त्यसले डाइनोलाई पाखामा उकेलिदियो। जमिनमा खुट्टा पर्ने बित्तिकै डाइनोले केही बेर आराम गर्ने निश्चय गर्यो। आफ्नो ज्यान बाँचेर फेरि जमिनमा खुट्टा परेको खुसियालीमा उसले ख्रीष्ट येशूलाई फेरि पनि धन्यवाद दिँदै र उसले फेरि धन्यवाद दिन चाहिँ बिर्सेन। उसले धन्यवाद दियो र धन्यवाद दिँदै फेरि अगाडि बढ्यो। हुन त परमेश्वरले उसलाई जीवित रहनको लागि अचम्म रीतिले कृपा देखाउनु भएको यो पहिलो पटक चाहिँ थिएन। ख्रीष्ट येशूलाई पुकारा गरेको कारणले गर्दा नै एउटा डाइनोसरको रूपमा श्रापित भएर जन्मिएको उसलाई आफ्नो आमा लिना, पत्नी डेजी र बुबा ज्याकको प्रेम र मदतले गर्दा शैतानको शक्तिबाट परमेश्वरले 1 वर्ष अघि पूर्ण रूपमा कसरी छुटकारा दिनुभएको थियो भन्ने कुरा त हामीलाई थाहा छ। केही बेर त्यहाँ आराम गरेपछि डाइनो उठ्यो र आफ्ना चारैतिरका वस्तुहरूलाई निहालेर हेर्न थाल्यो। उसले आफूसँगै यात्रामा हिँडेका अरू 6 जना साथीहरू खोज्दै 1 माइल जति समुद्रको किनारा छापछुप र छामछामछुम गर्यो। उसले उनीहरूका केही जुत्ता र टोपीहरू बाहेक कसैलाई सजीव वा निर्जीव रूपमा फेला पार्न सकेन। उसले त्यति गरेर भ्याउँदासम्म दिन ढल्किसकेको भए पनि अलिअलि घाम बाँकी नै थियो। समुद्री आँधीको वेग अब कम हुँदै गएको थियो। उसले आफ्नो चारैतिरको वातावरणलाई हेरी मनमनै सोच्यो, अब म कहाँ जाउँ र के गरौं? उसका लुगाहरू नसुकाइकन नै घामले गर्दा सुकिसकेका थिए। उसित खाने र पिउने सामान पनि केही थिएन। जिउमा लगाएका लुगा बाहेक एउटा स्विस नाइफ मात्र उसँग थियो। खाने र बस्ने ठेगाना नभई यस्तो अन्नकन्टार ठाउँमा कसरी दिन काट्ने भन्ने विचारमा एकछिन त ऊ अब एक बौला व्यक्ति जस्तै भएर यताउति दौडिन थाल्यो। ज्यादै थाकेपछि ऊ एक ठाउँमा बसी रुन थाल्यो। उसले आफ्नो जीवनमा यस्तो एक्लोपन र रित्तो अवस्था कहिल्यै पनि अनुभव गरेको थिएन। साथमा उसलाई यो पनि थाहा भयो कि केही बेरमा अब रात पर्नेछ र जंगलमा कुनै डरलाग्दो जीवजन्तु भएमा त्यसले आएर उसलाई खानेछ र आक्रमण गर्न सक्नेछ। तब उसले
यही विचार गर्दा गर्दै आफू बसेको ठाउँभन्दा अलि पर एउटा रुखको रुख देखियो र उसलाई लाग्यो कि अब चाहिँ उसलाई केही सहारा मिल्यो। ऊ त्यस रुख भएतिर लाग्यो। जब ऊ रुख निर पुग्यो उसले पायो कि रुख त निकै अग्लो रहेछ र त्यसका हाँगाहरूमा साना साना काँडाहरू थिए। त्यसै रुखको पिरितिरबाट नै सानो खोला पनि बग्दै बग्दै थियो। उसले त्यही पानी खाएर आफ्नो तिर्खा मेटायो। रात परेपछि ऊ जसोतसो गरी त्यस रुखमा चढ्यो र दुई हाँगाको काखमा बसी त्यही सुत्न तयार भयो। निदाउन अघि उसले बिहानदेखि त्यस बेलासम्मको सबै घटनालाई एकपटक स्मरण गर्यो। उसले त्यसपछि थाहा गर्यो कि दिउँसो केही समयको लागि त ऊ आफ्नो जीवनमा परमप्रभुले परमेश्वरले यीशुख्रीष्टले गर्नुभएको कृपा र अनुग्रहलाई नै बिर्सन पुगेको रहेछ। त्यसैले त ऊ एकछिनको लागि बहुला जस्तै भएर डगुरेको पनि थियो, रोएको थियो र एक्लोपन अनि रित्तोपन उसमा बास गरेर ऊ ज्यादै खतम अवस्थामा पुगेको थियो। यदि उसलाई त्यसै बेला शैतानले फेरि पहिलेको जस्तै बसमा पार्न खोजेको भए सायद त्यो दुष्ट सफल पनि हुने थियो र डाइनोले आत्महत्या जस्तो डरलाग्दो पाप गर्ने थियो र अहिले रुखमा बसेर आफ्नो दिनभरिको घटनालाई स्मरण गरिरहेको हुँदैन थियो होला। त्यसैले अब फेरि पनि डाइनोले आफू सुत्न अघि यीशुख्रीष्टले दिनभरि उसलाई थाहा नहुने गरी पनि सुरक्षा कृपा र जीवनलाई सक्षम बनाउनु भएको र दुष्ट आत्मालाई ऊदेखि टाढा राख्नु भएकोमा हृदयदेखि नै प्रार्थनाद्वारा धन्यवाद दियो। ऊ त्यस अनकन्टाड ठाउँमा भए पनि पवित्र आत्मा परमेश्वरले उसलाई मनमा शान्ति दिनुभयो। उसलाई बडो मिठो निद्रा लाग्यो। भोलिपल्ट उसका आँखा खुल्दा घाम चर्किसकेको थियो। उसले रुखबाट नै समुद्रमा तारासम्म हेर्यो। उसले देख्यो कि रातिको समुद्रको छालले ऊ चढेको जहाजलाई ऊ अहिले रहेको ठाउँभन्दा करिब एक माइल जतिको दूरीमा ल्याइ पुर्याएको रहेछ। उसले त्यो जहाजसम्म पुगेपछि पुग्ने अठोट गर्यो र किनाराबाट हिँडेर जहाजसम्म पुग्नलाई पढाउन थाल्यो। केही बेरपछि ऊ छेउमा पुग्यो। जहाजमा तल लत्रिएको एउटा लामो डोरीको मद्दतले ऊ जहाजमा चढ्न सफल भयो। प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग 4 परमेश्वरको सुरक्षा

कुन मल्ल राजाको पालामा तिब्बतमा र चीनमा गएका थिए? यसको उत्तर हो जय भीमदेव मल्ल। नेपालमा तामाको मुद्रा चलाउने राजा को हुन्? रत्नमल्ल। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री को हुन्? जवाहरलाल नेहरू हुन्, स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री। भारतको राष्ट्रपिता भनेर कसलाई चिनिन्छ? महात्मा गान्धीलाई चिनिन्छ। पाकिस्तानका राष्ट्रपिता भनेर कसलाई भनिन्छ? कायदे आजम मोहम्मद अली जिन्नालाई भनिन्छ राष्ट्रपिता भनेर। राष्ट्रपिता भनेर पाकिस्तानका व्यक्तिलाई चिनिन्छ। बंगलादेशका राष्ट्रपिता भनेर कसलाई भनिन्छ? शेख मुजफ्फर रहमानलाई मानिन्छ बंगलादेशका राष्ट्रपिता। कुन लवणले हाम्रो शरीरको भाँचिएका हाडलाई जोड्न सहयोग पुर्याउँछ? यसको उत्तर रहेको छ क्याल्सियम सल्फेट। क्याल्सियम सल्फेटले यो क्याल्सियम सल्फेट लवणले हाम्रो शरीरको भाँचिएको हाडलाई जोड्न सहयोग पुर्याउँछ। कुन वर्गका प्राणीमा मात्रै रौँ हुने गर्दछ? यसको उत्तर हो स्तनधारी प्राणीमा। नेपाली साहित्यमा गजल भित्राउने श्रेय कसलाई जान्छ? यसको उत्तर रहेको छ मोतीराम भट्टलाई। अनि गधाको बच्चालाई के भनिन्छ? यसको उत्तर हो बाजी वा गाँडु भनिन्छ। सुन कति डिग्री फरेन हाइटमा पग्लिन्छ? यसको उत्तर रहेको छ 1872 डिग्री फरेन हाइटमा सुन पग्लिन्छ। र श्रोता मित्र, अब भने हामी तपाईँलाई जिजस इज माई बेस्ट फ्रेन्ड भन्ने गीत सुनाउनेछौँ र त्यसपछि हामी अङ्ग्रेजी सामग्रीतर्फ जानेछौँ।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजेरीमा हुनुहुन्छ र बाइबलले भन्दछ किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसलाई हामी रोमी 3:23 हामी पढ्न सक्छौ। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशूमा हाम्रा प्रभुमा अनन्त जीवन हो। यसलाई चाहिँ हामी रोमी 6:23 हामी पढ्न सक्छौ र तपाईँको निम्ति र हाम्रो निम्ति प्रभु येशू ख्रीष्ट मर्नुभयो र बौडी उठ्नुभयो र प्रभु येशूलाई आफ्नो जीवनमा सुम्पनको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ र प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवन सुम्पेर उहाँमा अनन्त जीवन प्राप्त गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशू आउनुहोस् भन्नु सक्नुहुन्छ, आमेन। अनि प्रिय श्रोता मित्र, यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभएको छ भने, साँचो रूपमा ग्रहण गर्नुभएको छ भने, यही क्षणदेखि येशू प्रभु तपाईँको जीवनमा आउनुभएको छ र उदयको नयाँ जीवनको शुरूआत तपाईँको भएको छ र तपाईँ अनन्त जीवनको भागीदार भन्नुभएको छ। अनि श्रोता, हामी आशा गर्छौँ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा तपाईँ अवश्य पनि आत्मिक रूपमा आशिषित र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिन सक्नुहुन्छ, हामी अत्यन्तै खुसी हुनेछौँ। र श्रोता, यदि तपाईँ अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ, यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँचो खुसी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा पनि उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्। र हाम्रो ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना रहेको छ yeshukasandesh@gmail.com yeshukasandesh@gmail.com। त्यसै गरेर हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM। अनि हाम्रो फेसबुक आईडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। अनि यदि तपाईँ हामीसँग मेसेज गर्न या प्रत्यक्ष कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9831037602 98130736062। अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई म आजकैलाई बिदा दिनुहोस्। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईको ज्योति चम्काउनुहोस्। जय मसीह तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 37 तपाईँलाई हार्दिक स्वागत छ। के तपाईँलाई थाहा छ तपाईँ कति अद्भुत हुनुहुन्छ, तपाईँ कति विशेष हुनुहुन्छ? हामी को हौं भन्ने कुरामा हामी धेरै उत्साहित हुनुपर्छ, किनभने परमेश्वरले हामीलाई अद्भुत तरिकाले सृष्टि गर्नुभएको छ र यो धेरै महत्वपूर्ण छ कि हामीले अरू मानिसहरूले हाम्रो बारेमा के भन्छन् भन्ने भन्दा परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नुपर्छ। धेरै पटक हामी अरूको विचार सुन्छौं र हामी उनीहरूलाई हामी के सोच्छौं र हाम्रो आफ्नो बारेमा के कस्तो महसुस गर्छौं भनेर निर्णय गर्न दिन्छौं, तर हाम्रो लागि महत्वपूर्ण हुने एकमात्र विचार भनेको परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ, त्यसकारण उहाँले हाम्रो बारेमा के सोच्नुहुन्छ त्यो अरू कसैले के सोच्छन् भन्दा धेरै महत्वपूर्ण हुन्छ प्रियहरू, र परमेश्वरले हामीलाई अद्भुत ठान्नुहुन्छ। एफिसीको पुस्तक 1:4 यसरी लेखिएको छ, उहाँको साबुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। प्रिय मित्र, जब परमेश्वरले हामीलाई हेर्नुहुन्छ उहाँले हाम्रो कुनै पनि गल्ती देख्नुहुन्न। उहाँको नजरमा हामीमा कुनै बाहिरी दाग छैन, कुनै कमजोरी छैन, हामी उहाँको नजरमा धर्मी छौं। यीशु ख्रीष्टद्वारा मुक्ति पाउनुभन्दा पहिले हामी अपराध र पापमा मरेका थियौं। परमेश्वरले हामीलाई त्यो अन्धकार ठाउँबाट बचाउनुभयो। यीशुको रगतद्वारा उहाँले हामीलाई हाम्रा सबै विगतका पापहरूबाट शुद्ध पार्नुभयो। त्यसपछि उहाँले हामीलाई ख्रीष्ट येशूमा नयाँ सृष्टिमा ढाल्नु भएको छ। जुन क्षणमा हामीले येशूलाई हाम्रो प्रभुको रूपमा स्वीकार गर्यौं र हाम्रो हृदयमा विश्वास गर्यौं कि परमेश्वरले उहाँलाई मृत्युबाट ब्युताउनु भयो, हामी आत्मिक रूपमा रूपान्तरित भयौं। अब हामीले गर्नुपर्ने भनेको आत्मिक क्षेत्रमा परमेश्वरबाट हामीले पहिले नै प्राप्त गरेका कुराहरूसँग सहमत हुन, मनलाई रूपान्तरण गर्नु हो। परमेश्वरले हामीलाई जे भन्नुहुन्छ हामी त्यही हौं भनेर आफूलाई विश्वस्त पार्नु हो। मत्तीको पुस्तक 5:14 यसरी लेखिएको छ, तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको शहर लुक्न सक्दैन। सर्वशक्तिमान परमेश्वरले तपाईँको बारेमा यही भन्नुहुन्छ प्रियहरू, तपाईँ जहाँ हुनुहुन्छ तपाईँ सारा संसारको लागि ज्योति हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। त्यसो भए तपाईँ कसलाई विश्वास गर्न रोज्नुहुन्छ? के तपाईँ मानिसहरूले तपाईँको बारेमा के भन्छन् भनेर विश्वास गर्नुहुन्छ, वा परमेश्वरले तपाईँको बारेमा के भन्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? कहिलेकाहीँ मानिसहरू अन्य क्रिश्चियनहरूले पनि तपाईँलाई निरुत्साहित गर्ने प्रयास गर्ने गर्दछन्। तिनीहरूले तपाईँलाई भन्नेछन् कि तपाईँ राम्रो मान्छे हुनुहुन्न वा तपाईँ योग्य हुनुहुन्न। तिनीहरूले तपाईँलाई बदनाम गर्ने प्रयास गर्नेछन्। यदि तपाईँ होसियार हुनुहुन्न भने तिनीहरूले तपाईँलाई आफ्नो बाटोमा नराम्रो महसुस गराउनेछन्। तपाईँलाई सोच्न लगाउनेछन् कि तपाईँ योग्य हुनुहुन्न। तर परमेश्वरले येशू ख्रीष्टको त्यो महान काम मार्फत तपाईँ र मलाई योग्य बनाउनु भएको छ। मत्तीको पुस्तक 5:16 यसरी लेखिएको छ, मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन् र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिनीहरूको ज्योति मानिसहरूका सामान्य चम्कोस् र तिनीहरूले तिनीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिनीहरूका पिताको महिमा गरून्। हामीले परमेश्वरले हाम्रो बारेमा के भन्नुहुन्छ भनेर घोषणा गर्नुपर्छ प्रियहरू। हामी बस्ने शहर वा गाउँको सड़कमा हिँड्दा हामी अरू मानिसहरूले देख्न सक्ने ज्योति हौं भनेर दावी गर्नुपर्दछ। गर्व र साहसका साथ हामी अगाडि बढ्नुपर्छ र हामी बस्ने समुदायका मानिसहरूमा हाम्रो ज्योति चम्कन दिनुपर्छ। हामी घमण्ड वा अहंकारले भरिएको होइन, तर हामीलाई थाहा छ कि परमेश्वरले हामीलाई महान हुनको लागि सृष्टि गर्नुभएको हो र उहाँ मार्फत हामी स्वर्गमा हुनुहुने हाम्रा पिताबाट प्रशंसाको योग्य अरूको लागि असल कामहरू गर्न सक्छौ र गर्नेछौं। एफिसीको पुस्तक 2:10 यसरी लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौ। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नु भएको थियो। परमेश्वरले हामीलाई जे बनाउनु भएको छ त्यो निपुण कलाको एक सुन्दर टुक्रा हो। उहाँ सबैभन्दा महान कलाकार हुनुहुन्छ र हामी उहाँको सृष्टि हौं। तपाईँ को हुनुहुन्छ भनेर कहिले लज्जित नहुनुहोस्, किनकि परमेश्वर तपाईसँग लज्जित हुनुहुन्न। उहाँ तपाईलाई माया गर्नुहुन्छ र उहाँ चाहनुहुन्छ कि तपाईले संसारले देख्ने गरी उहाँको प्रेम प्रकट गर्नुभएको होस्। आजको वचन सुनाईबाट परमेश्वरले तपाईलाई धेरै आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
4: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: Good News FM 105.1 MHz.
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। मलाई विश्वास छ हाम्रो यो दैनिकी अध्ययनको यात्रामा चाहिँ हाम्रो हरेक अध्ययनको यात्राले चाहिँ हामीलाई आत्मिक रूपमा निर्माण हुनको निम्ति दिन प्रतिदिन अझै धेरै सहायता गरिरहेको छ भनेर। र आजको दिनमा पनि हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ
3: भाइ? हामी गलातीहरूलाई पाउले लेखेको पत्रबाट यो निरन्तरको यात्रामा सिकिरहेका छौं। आज पनि हामी विश्वासद्वारा प्राप्त हुने धार्मिकता र परमेश्वरका सन्तान बन्ने अधिकार भन्ने विषयमा यो अध्ययनको यात्रामा अध्ययन गर्न लागिराखेका छौं।
2: दाइ, विश्वासद्वारा प्राप्त हुने धार्मिकताको विषयमा आजको समयमा पनि सान्दर्भिक छ त?
3: अवश्य पनि भाइ। आजको अध्ययनले हामीलाई स्पष्ट रूपमा सिकाउँछ कि साँचो धार्मिकता केवल ख्रिष्टमाथिको विश्वासद्वारा मात्र प्राप्त हुन्छ। यही विश्वासले हामीलाई परमेश्वरका सन्तान बनाउँछ। त्यसैले यो सत्य आजको समयका लागि पनि अत्यन्त महत्वपूर्ण छ।
2: त्यसो भए दाइ, आज हामीले त्यो सत्यतालाई बुझ्नेछौ जसले हामीलाई चाहिँ परमेश्वरको सन्तान हुने अधिकार दिन्छ, होइन त?
3: हो भाइ, तपाईँले एकदम ठिक कुरा भन्नुभयो। आजको अध्ययनमा हामी कसरी ख्रिष्टद्वारा परमेश्वरका सन्तान बन्न सक्छौ र उहाँले दिनुभएको आत्मिकी अधिकार कसरी प्राप्त हुन्छ भन्ने विषयमा सिक्नेछौ। त्यसैले आउनुहोस्, ढिला नगरिकन हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: आज हामी परमेश्वरको वचन अध्ययन गलाती 4 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं र विशेष गरेर आज हामी गलाती 4 अध्याय पद 1-7 देख्नेछौ। यो 4 अध्यायको मुख्य विषय हो विश्वासद्वारा धर्मी, हागार र साराको रूपक। 4 अध्यायले विश्वासद्वारा धार्मिकताको भागलाई निरन्तर जारी राख्छ। यहाँ हामी केही त्यस्तो कुराको हेर्नेछौ जुन खालि ख्रिष्टमा विश्वासद्वारा मात्र आउँछ, जसलाई हामी व्यवस्थाको कार्यद्वारा कहिले प्राप्त गर्न सक्दैनौ। यसले हामीलाई परमेश्वरको पुत्रको स्थान दिन्छ। यसले हामीलाई परिपक्व पुत्रको स्थानमा ल्याउँछ। जब हामी ख्रिष्ट जीवन शुरू गर्छौं, हामी बालक समान हुन्छौ र हामी परिपक्व बन्नुपर्छ। मित्र, क्षमताको साथ सुसञ्जित हुनलाई परमेश्वर हामीलाई परिपक्व पुत्रको स्थान दिनुहुन्छ। 4 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तर म भन्छु कि हकवाला बालक छौंजेल ऊ सबै थोकका मालिक भए तापनि नोकर भन्दा फरक हुँदैन। तर म भन्दछु कि हकवाला बालक छौंजेल ऊ सबै थोकका मालिक भए तापनि नोकर भन्दा फरक हुँदैन। मित्र, यहाँ यस पदको उल्लेखित बालक शब्द उही एउटै शब्द होइन जुन गलाती 3 अध्यायको 26 पदमा उल्लेखित बालक शब्द छ, जहाँ यो ग्रीक शब्दमा हुइहोन हो जुनको मतलब हो पुत्र। तर यहाँ चाहिँ यो नेपियस मतलब एक सानो बालक बच्चा हो जुन राम्रोसँग बोल्न पनि जान्दैन। उत्तराधिकारी जबसम्म ऊ बच्चै हुन्छ, ऊ घरको नोकर भन्दा फरक हुँदैन। यहाँ पाउल भन्छ। फेरि हामी पाउलको उदाहरणको प्रतिक्रियालाई हेर्न रोमीहरूको रीति रिवाजमा वापस जानुपर्नेछ। रोमवासीको घरमा नोकरहरूको मालिकको विभिन्न स्वामित्व धन सम्पत्तिमाथि कार्यभार थियो। कसैको चल सम्पत्तिमाथि कार्यभार थियो, अरूको पशु अनि चौपयामाथि, अरूको किताब राख्ने र अरूको उनीहरूका बच्चाका रेखदेख गर्ने इत्यादि। जब एक बालक घरमा पैदा हुन्थ्यो, नोकरहरू बच्चाको ध्यान राख्थे र उसलाई खेलाइदिने, लुगा लगाइदिने गर्थे, जसले गर्दा अरू दासहरूको बच्चाहरू भन्दा उसलाई भिन्न देख्दैनथ्यो र उसले नोकरको आज्ञा मान्नु पर्थ्यो। मतलब त्यो सानो मालिकको बच्चाले नोकरको आज्ञा मान्नु पर्थ्यो जस्तो अरू बच्चाहरूले मान्थे। भनिएको छ, तर म भन्दछु कि हकवाला बालक छाउन्जेल ऊ सबै थोकका मालिक भए तापनि नोकर भन्दा फरक हुँदैन। अनि दुई पदमा भनिएको छ, तर बाबु चाहिँले ठहराएको समयसम्म ऊ संरक्षक र कारिन्दाहरूका अधीनमा हुन्छ। मित्र, पहिलो खण्डमा भनिएको छ, बाबु चाहिँले ठहराएको समयसम्म। त्यो समय के थियो, कतिसम्म हो त भन्दा, यो ठहराएको समय चाहिँ त्यो समय थियो जब उसको पिताले थाहा पाउँथ्यो कि उसको त्यो बालक छोरा पुत्र आफ्नै निर्णय लिन योग्य भइसके र उसलाई परिपक्व पुत्रको स्थानमा आइपुगे। ध्यान दिनुहोस् कि कहिले आफ्नो पुत्र परिपक्वको उमेरमा पुगे त्यसको पिताले तय गर्थे। यो एक स्वेच्छाचारी नियम थिएन जस्तो हाम्रो समाजमा छन्। त्यस बेला जवान परिपक्व चाहिँ 21 वर्ष पुगेपछि मात्र हुँदथ्यो या गनिन्थ्यो, तर अहिले यो 18 वर्ष छ। मलाई लाग्छ कोही समूह 18 सालमै 21 सालको जस्तो परिपक्व हुन्छ, अनि त्यहाँ अरू समूहहरू छन् जुन 65 सालमा पनि परिपक्व हुँदैनन्। तर पावलको समयमा यो पिता नै थिए जसले आफ्नो पुत्रको परिपक्वताको उमेर पुग्यो भन्ने कुरामा निर्णय गर्थे। त्यसपछि त्यहाँ औपचारिकता समारोह हुन्थ्यो जुनको टागाभेरेल्सको रूपमा जानिन्छ, जुनले उसलाई परिवारमा उमेर पुगेको परिपक्व पुत्रको स्थान दिन्थ्यो। अनि तीन पदमा भनिएको छ, हामी पनि त्यस्तै, हामी बालक छौंजेल संसारको तत्वहरूको दासत्व मुनि थियौं। मित्र, संसारको तत्वहरूको मुनि मतलब व्यवस्था मुनि। पावल भन्छन् कि यो इस्रायल राष्ट्रको बचपना थियो जब तिनीहरू नियम कानून यानी व्यवस्था मुनि थिए। अनि चार पदमा भनिएको छ, तर जब तोकिएको समय आयो परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट व्यवस्थाका अधीनमा जन्मेको भएर। मित्र, परमेश्वरद्वारा नै निर्धारित गरेको समयमा परमेश्वर पिताले परमेश्वर पुत्रलाई स्त्रीबाट व्यवस्थाको अधीनमा भएर पठाउनुभयो। मरियम एक यहुदी स्त्री थिइन्। कुनै एकजना स्त्रीले भनिरहेकी थिइन् कि ख्रिस्ट कुनै जातिबाटको हुनुहुन्न। अमित्र, इनारको नजिक पानी भर्न आउने स्त्रीले जुन युहन्नाको सुसमाचार 4 अध्यायमा उल्लेख छन्, आजका स्त्रीहरूभन्दा धेरै कुरा जान्दथे। तिनले भनिन् 5:9, तपाईँ यहुदी भएर म समारी आइमैको हातबाट कसरी पानी पिउनुहुन्छ। तिनले थाहा पाइन् कि उहाँ एक यहुदी हुनुहुन्थ्यो र हाम्रा परमेश्वरले तिनलाई सच्याउनु भएन। यसकारण यो निष्कर्ष म निकाल्छु कि त्यस स्त्रीले ठिक बिल्कुल सही कुरा भनिरहेकी थिइन्। यदि तपाईलाई आपत्ति छैन भने म मेरो कुनै कुनै समकालीन मित्रहरूलाई, जसले येशु शारीरिक तवरमा एक यहुदी थिए भन्ने तथ्यलाई कम प्राथमिकता दिन्छन्, उनीहरूलाई भन्दा म त्यस स्त्रीको कुरालाई पछ्याउन चाहन्छु। उहाँ पूर्ण मानिस हुनुहुन्थ्यो, उहाँ शारीरिक रूपमा प्रकट हुनुभएको परमेश्वर हुनुहुन्थ्यो। हाम्रो समयमा परमेश्वरको बारेमा प्रश्न गरिन्छ, उहाँ 100% मानिस र 100% ईश्वर हुनुहुन्थ्यो, अनि उहाँ परमेश्वरको वचनले यो नै सिकाउँछ। अहिले हामी निम्न पदहरूमा देख्नेछौ कि परमेश्वरले आफ्नो पुत्रलाई पठाउनमा के उद्देश्य थियो। 5 पदमा भनिएको छ, व्यवस्थाको अधीनमा रहनेहरूलाई उहाँले मोल तिरेर छुटाउन हामीले धर्मपुत्रको अधिकार पाउनलाई पठाउनु भयो। परमेश्वरको 2 उद्देश्यहरू थिए। पहिलो, व्यवस्थाका मुनि भएकाहरूलाई उद्धार गर्न छुटाउन। तिनीहरू व्यवस्था मुनिका सन्तानहरू थिए। तपाईँ जान्नुहुन्छ व्यवस्थाले कहिल्यै कसैलाई परमेश्वरको पुत्र बनाएनन्। अनि दोस्रो, कि तिनीहरूले धर्मपुत्रहरूको अधिकार प्राप्त गर्न सकुन्। आजको यो समाजमा भन्दा त्यस समय धर्मपुत्रको अर्थ भिन्नै थियो। हामी सोच्दछौ पति पत्नी जसको आफ्नै सन्तान हुन सक्दैन र तिनीहरू त्यस घरमा वा त्यस संख्यामा जान्छन् जहाँ गोद लिनको लागि बच्चाहरू हुन्छन् र सानो सुन्दर बच्चालाई देख्छन् अनि तिनीहरूको हृदय त्यस बच्चामाथि भरिन्छ र त्यस बालकलाई कानूनी प्रक्रियाद्वारा आफ्नो परिवारमा गोद लिन्छन्। जब त्यस बालक उत्तराधिकारी बालक बन्छ हामी उसलाई धर्मपुत्र भन्छौं। तर रोमीको रीतिरिवाज अनुसार पावलको समयमा धर्मपुत्र आफ्नै बच्चा हुन्थ्यो र उसलाई ग्रहण गर्नु पर्थ्यो। तपाईँले याद गर्नुभयो होला, त्यो नै टागा भिडलिस समारोहमा गरिन्थ्यो। धर्मपुत्र ग्रीक शब्दमा ह्युथेसिया हो, मतलब एक पुत्रको स्थानमा राख्नु। विश्वासीलाई परमेश्वरको परिवारको स्थानमा एक पूर्ण परिपक्व सन्तानको रूपमा राखिएको छ, जो ईश्वरीय दिव्य सत्यताको बुझ्न योग्य हुन्छ। पहिलो कुरन्थी 2:9-10 हामी पढ्छौं, तर जसरी लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका औ मानिसका मनमा नपसेका यस्ता जुनसुकै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ, तर परमेश्वरले हाम्रा निम्ति आत्माद्वारा ती प्रकट गर्नुभएको छ, किनभने आत्माले सबै कुरा परमेश्वरका गहिरा गहिरा कुराहरूलाई पनि खोजी गर्नुहुन्छ। साधारण रूपमा यसको अर्थ यो हो कि परमेश्वरको वचनको सत्यता सिर्फ, तर जसरी लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका औ मानिसका मनमा नपसेका यस्ता जुनसुकै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ।

बुझ्न सक्दैन। केवल पवित्र आत्मा ही हामीलाई परमेश्वरको वचनको अर्थ खुलाउन सक्नुहुन्छ। त्यसले नै आज केही निश्चित मानिसमा भिन्नता बनाउँछ। एक मानिस आफ्नो प्रभावशाली बुद्धिद्वारा परमेश्वरको वचन प्रस्तुत गर्न सक्छ। उसले इतिहास, पुरातत्व विज्ञान र भाषाको बारेमा जान्न सक्छ। उसले हिब्रू ग्रीकमा विशेषज्ञ पनि हुन सक्छ, तर अझ पनि अर्थ गलत गर्न सक्छ। किन? किनकि परमेश्वरको आत्मा शिक्षक हुनुहुन्छ। यसैया भविष्य वक्ता पनि यही भन्छन्, किनभने उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने तपाईँ बाहेक अरू कोही परमेश्वर छ भने मानिसहरूले तादीदेखि कहिले सुनेका छैनन्, न त कानले नै सुनेका छन्, न आँखाले नै देखेका छन्। यदि तपाईँ ख्रीष्टको बारेमा जान्न चाहनुहुन्छ भने केवल परमेश्वरको आत्मा तपाईंलाई प्रकट गर्न सक्नुहुन्छ। एक परिपक्व मसीही विश्वासी पनि जो वर्षौंदेखि वचनमा अध्ययनरत छन्, एक ख्रीष्टमा नयाँ जन्मिएको बालक जस्तै वचन अध्ययनमा असहाय छन्, किनकि परमेश्वरको आत्माले नै तिनीहरू सबैको सिकाउनु पर्नेछ। मेरो मित्र, यदि तपाई नयाँ विश्वासी हुनुहुन्छ भने जुन परमेश्वरको आत्माले मलाई पढाइराख्नु भएको छ उही आत्मा तपाईलाई पनि पढाउन सक्नुहुन्छ। यदि तपाई परमेश्वरको पुत्र हुनुहुन्छ भने उहाँले तपाईलाई धर्मपुत्रको लागि परिपक्व पुत्रको स्थानमा ल्याउनु भएको छ र मेरो मित्र, त्यहाँ त्यो भन्दा आश्चर्य अरू केही छैन। त्यसले मलाई आत्मविश्वास दियो जब म एक जवान विश्वासी थिएँ, र त्यसले मलाई यस दिनहरूमा आत्मविश्वास दिन्छ। मेरो मित्र, परमेश्वरको आत्माले तपाईलाई सबै सत्यतामा अगुवाई गाइड गर्नुहुन्छ यदि तपाई यसलाई जान्न चाहनुहुन्छ भने। यदि तपाई उहाँलाई आफ्नो शिक्षक बनाउनमा इच्छुक हुनुहुन्छ भने, रुचि लिनुहुन्छ भने, यसले हामीलाई तेस्रो कुरातिर ल्याउँछ कि हाम्रो निम्ति ख्रीष्टमा विश्वासले त्यो काम गर्दछ जुन हाम्रो निम्ति व्यवस्थाले कहिले पनि गर्न सकेन, जुन परमेश्वरका पुत्रहरूको सन्तानहरूको अनुभव हो। छ पदमा भनिएको छ, गलाती चार अध्यायको छ पदमा, औ तिनीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको हे अब्बा पिता भनी कराउने आत्मा हाम्रा हृदयमा पठाउनु भएको छ। यो कथन औ किनकि हामी पुत्रहरू हौ एक प्रभावशाली अभिव्यक्त हो। रोमी 8 को 16 पदले यस प्रकारले बताउँछ, हामी परमेश्वरको सन्तान हौ भनी आत्मासँग आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। पाउल रोमीमा निरन्तर अघि बताउँदै जान्छन्। रोमी 8 अध्याय 11 14 पदमा भन्छन्, तर यदि येशूलाई मरेकाबाट ब्यौताउनु हुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रीष्ट येशूलाई मरेकोबाट ब्यौताउनु हुनेले नै तिमीहरूमा बास गरेका उहाँका आत्माद्वारा तिमीहरूका नाशमान शरीरहरूलाई पनि जीवित पार्नुहुनेछ। यसैले त ए भयो, शरीर अनुसार जिउनलाई हामी शरीरको निम्ति ऋणी छैनौ, किनकि यदि शरीर अनुसार जिउँछौ भने तिमीहरू अवश्य मर्छौ, तर आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ। यदि तपाई परमेश्वरको बच्चा हुनुहुन्छ भने, सन्तान हुनुहुन्छ भने, तपाई परमेश्वरको आत्माद्वारा चलाइएको चाहनुहुनेछ। शरीरले तपाईँको जीवनमा विजय पाउन सक्छ, तर यसले तपाईलाई कहिले खुशी तुल्याउने छैन। तपाई यससँग कहिले सन्तुष्ट हुनुहुने छैन, किनकि तपाईले फेरि डराउने बन्धनको आत्मा पाउनु भएको छैन। तपाईले भन्नु पर्दैन, मैले जस्तो जिउनु पर्ने जिएको छुइन र म परमेश्वरको सन्तान हुँ भन्ने कुरामा छक्क परिरहेको छु। मेरो मित्र, हामीले धर्मपुत्रको आत्मा प्राप्त गरेका छौं जसद्वारा हामी

0: कराउँछौ अब्बा पिता, हामी परमेश्वरको सन्तान हौ भनी आत्मासँग आत्मा आफैले हाम्रो गवाही दिनुहुन्छ। अनि पश्चातमा भनिएको छ, यसै कारण तिमी अब उपरान्त दास होइनौ तर पुत्र हौ, र पुत्र हौ भने त परमेश्वरद्वारा हकवाला पनि हौ। मित्र, त्यसकारण आत्माले हामीलाई परमेश्वरको पुत्र भएको अनुभव दिनुहुन्छ, जसद्वारा परमेश्वर हाम्रो पिता भनी आत्माले आत्मालाई गवाही दिएको कारण सिर्फ शब्द वा झुटो वादद्वारा होइन तर आफ्नो भित्र हृदयबाट कराउन सक्छौ, चित्कार छोड्न सक्छौ। यसले हामीलाई परमेश्वरको पुत्र भएको अनुभव दिन्छ। त्यहाँ धेरै समूहहरू छन् जो विश्वास गर्छन् कि अनुभव पाउनेको एउटै मात्र बाटो हो या पवित्रकरणको उच्च दर्जामा पुगेर पवित्र भएर वा तपाईँले पवित्र आत्माको बप्तिस्मालाई खोजेर। यस्तो तिनीहरू भन्दछन्। तिनीहरू जोड दिन्छन् कि यदि तिनीहरूले त्यस स्तरसम्म पुगेनौ भने तिमीहरू कहिले अनुभव पाउन सक्ने छैनौ। मेरो मित्र, मलाई तपाईँहरूलाई निश्चित दिलाउन चाहन्छु, यदि तपाईँ नयाँ विश्वासी हुनुहुन्छ वा एक कमजोर विश्वासी हुनुहुन्छ, तापनि त्यस स्तरमा नपुगी नै तपाईँ परमेश्वरको पुत्रको अनुभव गर्न सक्नुहुनेछ, किनकि पुत्रत्व तपाईँका ख्रिस्टमा विश्वासद्वारा आउँछ। जब झुण्ड आत्मिक रूपमा उच्च स्तरमा पुग्छन्, तिनीहरू हामी अरू बाँकीहरूभन्दा उच्च हौ भनी सोच्दछन्, तर हामी सधैँ परमेश्वरको सामने सानो मूर्ख बालकहरू हौ। हामी सधैँ अज्ञानी र हटिला र पापी र डर र कमजोरीले भरिएका मानिसहरू हौ। हामी कहिले उत्कृष्ट छैनौ, उहाँ उत्कृष्ट हुनुहुन्छ। परमेश्वर येशु ख्रिष्ट उत्कृष्ट हुनुहुन्छ र उहाँमा विश्वासले हामीलाई अनुभव दिन्छ। म अनुभवमा विश्वास गर्छु र मलाई लाग्छ कि धेरै मानिसहरूलाई आज परमेश्वरसँगको अनुभवको आवश्यक छ। मित्र, हामी सबैले यो कुरामा स्वीकार गर्नुपर्छ, यद्यपि हामीले उद्धार पाए तापनि हाम्रो जीवनमा हामीभित्र अझै पुरानो स्वभाव रहेको हुन्छ, जुनले कहिले कहिले हामीलाई त्यस्तो कुरा गर्न, त्यस्तो कुरा सोच्न बाध्य गराउँछ जुन वास्तवमा गर्नु नहुने हो। मित्र, हामी कहिले परमेश्वरको सिद्ध सन्त बन्न सक्दैनौ, तर येशु ख्रिष्टमा विश्वासद्वारा परमेश्वरको पुत्रको रूपमा चाहिँ अनुभव गर्न सक्छौ। भनिएको छ 6-7 पदमा, म पढिदिन्छु। औ तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको हे अब्बा पिता भनी कराउने आत्मा हाम्रा हृदयमा पठाइदिनु भएको छ। यसै कारण तिमी अब उपरान्त दास होइनौ तर पुत्र हौ, र पुत्र हौ भने त परमेश्वरद्वारा हकवाला पनि हौ। धेरै पटक तपाईँ र म हाम्रो निराश मसीह जीवन जीरहेका हुन्छौ र हामीसँग परमेश्वरसँगको अनुभवको जीवन हुँदैन। कहिलेकाहीँ एकदम हल्का सुक्खा जीवन जिउँछौ र त्यस्तो अवस्थामा आउँछौ, तर त्यहाँ अरू समय छन्, विशेष गरी जब परमेश्वर हामीलाई परीक्षा र वास्तविक जाँचमा राख्नुहुन्छ। त्यो हाम्रो स्वर्गीय पितासँगको अद्भुतको अनुभव हुन्छ। अहिले म तपाईँका कुनै संकष्टको कामना गर्दिन, तर मलाई लाग्छ कि सामान्यतया कष्टहरूको समयमा परमेश्वरले आफै स्वयंलाई हामी कहाँ वास्तविक बनाउनुहुन्छ। म आशा गर्दछु कि तपाईँले हाम्रा अद्भुत स्वर्गीय पितासँग त्यस्तो अनुभवको कुनै दिन पाउनुहुनेछ। एक उदाहरण तपाईँहरूको सामने राख्न चाहन्छु। जन जी पाटन न्यू हाब्रिसका पहिलो धर्म प्रचारक थिए। सेवा क्षेत्रमा जवान अवस्थामा आफ्नो जवान पत्नीसँग गएथे। जब तिनीहरूको पहिलो बच्चा जन्मियो, बच्चा मर्यो र श्रीमती पनि मर्यो र उनले तिनीहरूलाई आफ्नै हातले गाडे, किनकि ऊ नरभंशीहरूको बीचमा थिए। त्यस लासलाई ती मानिसहरूले निकालेर नखाओस् भनी रोक्नलाई उसले अनेकौं दिन र रातहरू कबरमाथि बसे। उसको साक्षी थियो कि येशु ख्रिष्ट आफैले उहाँलाई स्थिर नबनाएको भए ऊ पागल बन्ने थियो। विपत्तिको समयमा परमेश्वर आफैलाई वास्तविक बनाउनुहुन्छ। जब पाउल कैदमा थिए उसले भन्न सके दोस्रो कोरन्थी 4:16-17 मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन तर सबैले मलाई त्यागे, तिनीहरूले यसको हिसाब दिनु नपरोस्। मद्वारा प्रचार होस् र सबै अन्य जातिहरूले सुनुन् भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो र मलाई खूब बलियो तुल्याउनुभयो र मैले सिंहको मुखबाट छुटकारा पाए। पाउलको साथमा परमेश्वर खड़ा हुनुभयो। उहाँ जन पाटनको साथमा खड़ा हुनुभयो। उहाँ मेरो साथमा खड़ा हुनुभयो। उहाँ तपाईँको साथमा खड़ा हुनुहुनेछ। कस्तो आश्वासन हो यो, हामीसँग यस प्रकारको पिता हुनु। यस प्रकारको समयमा उहाँ भन्नुहुन्छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई त्याग्ने छैन, म भरोसा गर्छु तपाईँहरू उहाँको पुत्र हुनुहुन्छ, उहाँको सन्तान हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययनले साँच्चै नै एउटा गहिरो सत्यतालाई चाहिँ प्रकट गरिरहेको छ। हामी पहिले संसारका अदृश्य शक्तिहरू र पापको दासत्वमा थियौं, तर ख्रिस्टले आफ्नो बलिदानद्वारा हामीलाई त्यस दासत्वबाट चाहिँ छुटकारा दिनुभयो भन्ने कुरा आजको अध्ययनले हामीलाई स्पष्टसँग बुझाएको छ।
2: हो नि त भाइ, जब हामी ख्रिस्टमा विश्वास गर्छौं तब हामी परमेश्वरका सन्तान बन्छौं। त्यसपछि हामी परमेश्वरलाई अब्बा पिता भनेर पुकार्न सक्छौं। अब हामी व्यवस्थाको बन्धनमा होइन तर ख्रिष्टको अनुग्रहमा स्वतन्त्र जीवन जिउनेहरू भएका छौं।
1: साँच्चै हो नि दाई। र अर्को कुरा के पनि छ भने परमेश्वरले आफ्नो पुत्र येशु ख्रिष्टलाई संसारमा पठाउनुभयो ताकि व्यवस्थाको अधीनमा रहेका मानिसहरूलाई छुटकारा दिन सकियोस् र उनीहरूलाई धर्मपुत्रको अधिकार प्राप्त होस्।
2: तपाईँले ठिक भन्नुभयो भाइ। हो, हामी सबै पहिले व्यवस्था अर्थात संसारको अधीनमा थियौं तर ख्रिष्टमा विश्वास गरेर स्वतन्त्र भएका छौं। यही नै परमेश्वरको अद्भुत अनुग्रह हो।
1: साँच्चै दाई, र आजको अध्ययनले यो पनि हामीलाई स्पष्ट रूपमा बताएको छ कि हामीले पुरानो जीवनलाई त्यागेर ख्रिस्टमा नयाँ जीवन जिउनुपर्छ। उहाँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ र यही हाम्रो साँचो पहिचान
2: हो। भाइ, तपाईँले एकदमै सही कुरा गर्नुभयो। ख्रिस्टले हाम्रो निम्ति त्यो महान काम गर्नुभयो जसद्वारा हामी परमेश्वरलाई अब्बा भन्न सक्ने भएका छौं। यो अधिकार उहाँको बलिदानद्वारा सम्भव भएको। उहाँले व्यवस्थाको मूल्य तिरेर हामीलाई स्वतन्त्र बनाउनुभयो। त्यसैले हामीले आफैलाई यो प्रश्न सोध्नुपर्छ, के हामी यस सत्यतामा पूर्ण विश्वास गरेर ख्रिष्टमा नयाँ जीवन जिउन तयार भएका छौं?
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, यो प्रश्नलाई मनमा राख्दै हामी नयाँ जीवनको बाटो हिँड्नेछौ र आजको अध्ययनले तपाईँहरूलाई छोएको छ अथवा तपाईँहरूको हृदयमा केही नयाँ कुरा प्रभुले बताउनु भएको छ भने कृपया हामीलाई सम्पर्क गरिकन आफ्नो आशिषहरू बाँड्नुहोस् र तपाईँका प्रार्थना विषयहरू छन् भने पनि हामीलाई तपाईँको प्रार्थना विषयहरू साझा गर्नुहोस् ताकि हामी तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गर्न सकौं। र अन्त्यमा परमेश्वरको प्रेम, अनुग्रह र शान्ति हामी हरेकको जीवनमा प्रशस्त मात्रामा रहिरहोस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हार्दिक अभिवादन प्रिय श्रोताहरू, तपाईहरूकै प्रिय रेडियो कार्यक्रम नयाँ आशाबाट संसारको भोकहरू भन्दा स्वर्गको भोकहरूमा बितेर जाने संसारको क्षणिक रंगीत रंगी भन्दा अनन्तीय स्वर्गीय आनन्दको वचनहरू तर्फ आफ्नो ध्यान कायम राख्नु उचित भनी बताउन प्रयासरत यो अध्ययन प्रस्तुति नयाँ आशामा स्वागत छ यहाँहरूलाई। आजको प्रस्तुतिमा प्रवेश गर्नुभन्दा अगाडि एकैछिन यो भजन सुनौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, तपाईँलाई सम्झना छ होला हामीले विभिन्न जीवनलाई प्रभावित पार्ने विषयहरूलाई लिएर सत्यको खोजी नामक अध्ययन श्रृंखलामा अहिले सँगसँगै हामीले परमेश्वरको वचनलाई अध्ययन गरिरहेका छौं। आज पनि हामी यही विषयलाई अगाडि बढाउनेछौं र त्यसको शुरूआत हामी यो छोटो प्रार्थनाद्वारा गर्नेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं किनभने तपाईँको करूणाको कारणले हामी यहाँ तरंगको मार्फत भेला भएर तपाईँको वचनलाई अध्ययन गर्न पाइरहेका छौं। तपाईँ परमेश्वर कति प्रेमिलो, कति दयालु हुनुहुन्छ। तपाईँ सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी हुनुहुन्छ। तपाईँले नै हामीलाई सृष्टि गर्नुभयो, तपाईँले नै हाम्रो उद्धार गर्नुभयो, अनि तपाईँ फेरि हामी सबैको न्याय गर्नलाई आउँदै हुनुहुन्छ। तसर्थ हाम्रो यो जीवनलाई उपलब्धिमूलक तरिकाले नैतिकतामा, पवित्रतामा, सत्यतामा, प्रेममा बिताउन हामीलाई मदद गर्नुहोस्। स्वार्थपनाबाट माथि उठ्न हामीलाई मदद गर्नुहोस् भनी विन्ती गर्छौं यो अध्ययनको क्रममा। अनि हाम्रो प्रिय श्रोताहरूलाई तपाईँकै हातमा राख्दछौ, उहाँहरूको भलाइको निम्ति प्यारो प्रभु येशु ख्रीष्टको नाममा विन्ती गर्दै आमेन। श्रोता मित्रहरू, परमेश्वर कति वास्तविक हुनुहुन्छ, के परमेश्वर असल हुनुहुन्छ, न्यायिक हुनुहुन्छ भनेर हामीले हेरिरहेका छौं यी दिनहरूमा। परमेश्वरको वचनमा हिँड्न, उहाँलाई पछ्याउन यदि हामीले ढिला गर्यौं भने एउटा यस्तो समय आउनु सक्छ हाम्रो जीवनमा जब हामीले उहाँप्रति फर्कन खोज्दाखेरि, उहाँसँग सँगै हिँड्न खोज्दाखेरि त्यो ढिलो भइसकेको हुन सक्छ। हुन त परमेश्वर कृपालु अनि क्षमाशील हुनुहुन्छ, मौका दिनुहुने परमेश्वर हुनुहुन्छ, जसले भन्नुहुन्छ म नजिक हुँदा नै मलाई खोज। श्रोता मित्रहरू, उहाँ हामीलाई उहाँतर्फ फर्कनको लागि आह्वान गर्नुहुन्छ। कैयौं पटक चाहेर नचाहेर हामीले समय गुजारिरहेका हुन्छौं। कतिपय मान्छेहरूलाई संसारको धनको पछि भाग्ने प्रवृत्तिले यति अन्धो बनाइदिएको हुन्छ कि उनीहरू भ्रष्टाचारमा, गलत तरिकाले धन आर्जन गर्ने क्रममा आफ्नो जीवन बितेको उनीहरूले पत्तै पाउँदैन। अनि कैयौं मान्छेहरूले चाहिँ आफ्नो शरीरको लालसाहरूलाई मात्र महत्व दिइरहेका हुन्छन्। तसर्थ अघि हामीले वचनको शुरूआत गर्दाखेरि भन्यौं, परमेश्वरको वचनमा हिँड्न, उहाँलाई पछ्याउन ढिला गर्नु हुँदैन। जसको हृदय विनम्रताले भरिएको छ, जसले परमेश्वरसँग हिँड्न इमान्दार चाहना गर्ने गर्दछ, उसले परमेश्वरको आवाजलाई प्रस्त गरी बुझ्दछ। श्रोता मित्रहरू, युहन्नाको सुसमाचार पुस्तक, जुन पवित्र धर्मशास्त्र बाइबलको नयाँ करारको खण्डमा समावेश गरिएको छ, त्यसको दशौं अध्यायको चौधौं पदले प्रभु येशु ख्रीष्टको यो वचन तपाईँ र म समक्ष यसरी ल्याउँदछ, म असल गोठाला हुँ, म आफ्ना भेडाहरूलाई चिन्दछु अनि मेरा भेडाहरूले मलाई चिन्दछन्। यही पुस्तकको 13 अध्यायको 34 र 35 पदमा येशु ख्रीष्ट यसो भन्नुहुन्छ, फेरि मित्रहरू, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरो पछि लाग्दछौ भनेर। श्रोता मित्रहरू, जसरी गोठालाले भेडाको रखवाली गर्छ, भेडालाई अगुवाई गर्छ, सर्वोत्तम हित एउटा गोठालाको भनेको भेडाको हित माथि केन्द्रित रहेको हुन्छ। अझ भन्यो भने सर्वोत्तम हितको विचार जुन गोठालाले अंगालेको हुन्छ त्यो भेडाहरूको वा बगालको सुरक्षाको निम्ति हुन्छ। त्यसरी नै परमेश्वरले पनि एउटा असल गोठालोको रूपमा हामीलाई डोर्याउन चाहनुहुन्छ। अब जो जतिले परमेश्वरलाई साँचो हृदयले खोजी गर्छन् तिनीहरूले परमेश्वरलाई चिन्छन् अनि जान्छन्। श्रोता मित्रहरू, अनि जसले परमेश्वरलाई चिन्छ वा जान्छ त्यसले प्रेम गर्छ, त्यही कुरा हामीले अहिले यहाँ हेर्यौं परमेश्वरको वचनबाट। प्रिय मित्रहरू, यो संसारमा अहिले दुःखद साथ भन्नुपर्दाखेरि मानिस मानिसको बीच जुन प्रेम हुनुपर्ने थियो त्यो सलाएर गएको छ, र अन्तको दिनको एउटा यो लक्षण हो, एउटा चिन्ह हो भनेर परमेश्वरको वचनले हामीलाई भनेको छ। र परमेश्वरलाई मानिसहरूले आआफ्ना स्वार्थका कारण बिर्सेको जस्तो पनि देखिन्छ र हो पनि त्यस्तै। अब जब मान्छे आफ्नै स्वार्थमा केन्द्रित हुन्छ उसलाई परमेश्वरको वा असल र खराको डरै हुँदैन उसलाई। तर तपाईलाई र मलाई अनि हामी हरेकलाई परमप्रभु जो प्रेम हुनुहुन्छ उहाँले स्वर्गबाट आफ्नो यो सन्देश हामी समक्ष ल्याउनु भएको छ कि आफ्नो स्वार्थबाट प्रेरित भएर होइन, तर प्रेम अर्थात उहाँबाट प्रेरित प्रेमको जीवन बिताउन र भीड़बाट फरक बन्न उहाँले हामीलाई बोलाउनु भएको छ। सबैले धूम्रपान गरिरहेका छन्, म एउटाले नगर्दैमा के हुन्छ, त्यस्तो सोचाइ कहिले कहाँ हामी कहाँ आउन सक्छ। सबैले त घुस लिन्छन्, मैले किन नलिने भन्ने टाइपको विचारलाई मान्छेले आफूमा लिएर आएर अनि घुस लिने कामलाई, भ्रष्टाचार गर्ने कामलाई मान्छेले प्रशय दिन चाहन्छन्। तर परमेश्वरले कहिले पनि यस्तो व्यवहारलाई ठिक ठहराउनुहुन्न। तपाईँ र मैले विभिन्न तर्क दिउँला तर कहिले पनि परमेश्वरले गलतलाई सही भनेर भन्नुहुन्न। बरु परमेश्वरले त भन्छन् आफ्नो वचनमा, धिक्कार तिनीहरूलाई जसले गलतलाई सही, झुटोलाई सत्य अनि खराबलाई असल भनेर भन्छन्। जे छ अर्थात यानिकि गलत छ भने गलतलाई गलतै भन्नुपर्छ। श्रोता मित्रहरू, र अब उपरान्त गल्ती नगर्ने प्रयास गरौं मित्रहरू भनेर हामीले एकअर्कालाई ढाडस पनि दिनुपर्छ, प्रेरणा पनि दिनुपर्छ। तर आफ्नो फाइदाको लागि चाहिँ गलतलाई पनि सही भनिदिने, अनि आफ्नो फाइदा छैन भने कसैले राम्रो काम गरेको छ भने पनि उसलाई प्रोत्साहित गर्नको लागि कन्जुसाइ गर्ने त्यस्तो प्रवृत्ति हामीले गर्नु हुँदैन। भीड़बाट फरक हुनु भनेको यो स्वार्थमय संसारमा प्रेमले परिचालित भएर अगाडि बढ्नु हो। श्रोता मित्रहरू, के तपाईँ र म आज परमेश्वरलाई हो प्रभु म तयार छु तपाईँको आवाज सुन्न र तपाईँलाई पछ्याउनको लागि म मेरो पाप कमी कमजोरी र स्वार्थपूर्ण जीवनको निम्ति लज्जित छु, मलाई मेरो गलत आचरणको पछुटो छ र मलाई क्षमा गर्नुहोस् र तपाईँको सतराहमा सतमार्गमा आज नै मलाई दोहोर्याउनुहोस् भनी प्रभु येशू ख्रीष्टको नाउँमा मलाई असल जीवन बिताउने शक्ति दिनुहोस् किनभने म कमजोर मानिस हुँ भनी प्रार्थना गर्न तयार छौं। त यदि तपाईँले परमेश्वरलाई आफ्नो हृदयबाट पुकारा गर्नुभयो भने वा गर्नुभएको छ भने उहाँले तपाईँको प्रार्थना अवश्य सुन्नुहुन्छ। प्रिय मित्रहरू, परमप्रभु परमेश्वर कति न्यायी असल र प्रेमिलो हुनुहुन्छ भन्ने तथ्यलाई अन्तमा उहाँले गर्नुहुने पारदर्शी न्याय सम्पादनको कारणले र उहाँको अचम्मको प्रेम जो कलवरीको क्रुसमा प्रकट भयो र त्यस यथार्थलाई र अझ भन्ने हो भने परमप्रभुद्वारा हरेक मानिसलाई सुध्रिएर सही विश्वास र आचरणमा प्रेमपूर्ण सत्यतापूर्ण जीवन जिउन कैयौं पटक प्रदान गरिएको अवसरहरू जो जानी जानी मानिसहरूले खेर फ्याले हो त्यसको फेहरिस्त जब उहाँले प्रस्तुत गर्नुहुन्छ नि सबैको अगाडि, र जब मैले त गल्ती गरेछु म सुध्रिनु पर्ने रहेछ भनेर मान्छेले आभास गर्छ त्यति बेला निकै नै ढिला भइसकेको रहेछ भन्ने यथार्थलाई मान्छेले मनन गर्न पुग्छ, त्यो दुःखद अवस्था हुन जान्छ। तसर्थ समय छँदा नै हामीले आफूलाई सुधारको बाटोमा लैजानुपर्छ। श्रोता मित्रहरू, कहिलेकाहीँ के हुन्छ भने हामीले आहा भात पाक्यो होला स्टोभमा राखेको थियो भनेर आफ्नो कामहरूलाई थाती राखेर त्यो भातलाई जाँच्न। हामी किचनमा आइपुग्दाखेरि भात त दडिसकेको हुन्छ। सबै कुरा ठिक समयमा गर्नुपर्छ। जब परमेश्वरले सबै ब्रह्माण्डको अगाडि आफूले प्रत्येक व्यक्तिलाई दिएको मौकाहरू ती व्यक्तिले खेर फालेको यथार्थलाई प्रस्तुत गर्नुहुन्छ र जब सृष्टिकर्ता उद्धारकर्ता सम्पूर्ण ब्रह्माण्डका परमेश्वरको न्याय आसन अघि जब तपाईँ र म दोषी मानिसको रूपमा उभिनु बाहेक अर्को विकल्प रहेनछ भन्ने यथार्थको बोध हामीलाई हुन्छ नि श्रोता मित्रहरू, त्यो अवस्थाको बारेमा बताउँदै प्रिय चेला प्रेरित भविष्यवक्ता युहन्नाले प्रकाशको पुस्तकको 15 अध्यायको 4 पद र साथसाथै 5 अध्यायको विभिन्न हरफहरूमा पनि मानव उद्धारको असल उद्देश्य बोकेको उहाँको अर्थात परमेश्वरको असल योजना र उहाँको सतचरित्रमाथि प्रकाश पार्दै यसो भन्छन् मित्रहरू, सबै सृष्टिले तपाईँ परमप्रभु परमेश्वरलाई दण्डवत गर्नेछन् किनभने तपाईँको पवित्र कार्यहरू प्रकट भएका छन् अनि स्वर्गमा पृथ्वीमा पृथ्वी मुनि समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुने, सिंहासनमा विराजमान हुनुहुने परमप्रभु परमेश्वरलाई अर्थात थुमालाई स्तुति सम्मान महिमा र सामर्थ्य सदा सर्वदा होस्। प्रिय मित्रहरू, चाहे यो संसार जस्तो सुकै गतिमा अघि बढ़ोस् अहिले, तर एक दिन असल र खराब जिउँदा र मरेका सबैले परमप्रभु परमेश्वरको अघि हाम्रो जीवनको हरेक क्रियाकलापको हामीले हिसाब दिनुपर्नेछ। तसर्थ आफ्नो जीवन सदाचार सतचरित्र सत्यता इमानदारीता प्रेम पवित्रता सेवा भाव आदर र भक्तिमा जिउनु कति महत्वपूर्ण छ भनेर मैले सायद तपाईँलाई भनिरहनु नपर्ला। होइन त मित्रहरू, हाम्रो शीर्षक छ के परमेश्वर साँच्चै असल प्रेमिलो र न्यायी हुनुहुन्छ त, के परमेश्वरले एक दिन सबै कुराको लेखा लिनुहुन्छ त, र यो विषयमा आउनुभन्दा अगाडि तपाईँलाई सम्झना छ होला हामीले के परमेश्वर भन्ने व्यक्तित्व त्यहाँ हुनुहुन्छ कि उहाँको अस्तित्व छ भनेर हेरेका थियौं। यदि उहाँ हुनुहुन्छ भने उहाँ कसरी तपाईँ र मसँग बोल्नुहुन्छ त, र यदि बोल्नुहुन्छ भने के उहाँको तपाईँ र म प्रति एउटा स्पष्ट योजना छ भन्ने विषयहरूलाई हेर्दै गर्दाखेरि हामीले हाम्रो जीवनमा परमेश्वरको एउटा अथाह शक्ति कसरी परिचालित हुन्छ र परमेश्वरले हाम्रो निम्ति कस्तो स्थान तयार गरिरहनु भएको छ स्वर्गमा र अन्तमा परमेश्वरले पापको अन्त्य वा पापको समस्यालाई कसरी हल गर्नुहुन्छ भन्ने विषयलाई हेरिरहेका छौं। आज समयले संकेत गरेको हुनाले म तपाईँहरूबाट विदा हुनुपर्ने बेला आएको छ प्रिय श्रोता मित्रहरू, तर हाम्रो अर्को भेट नहुन्जेलसम्मको लागि परमेश्वरको कृपामा परमेश्वरको प्रेममा तपाईँको जीवन आशिषमय भइ नै रहोस् भनेर म कामना गर्दछु प्रार्थना गर्दछु। हवस् त मलाई विदा दिनुहोस्। जय मसीह। धन्यवाद। शुभ समय।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट विशाल शालिक, अग्लो रूख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 4022544
1: 4022544
4: गाउन भाडामा
5: अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
8: र 9818252040 9818252040

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रिष्टको नाउँमा यहाँ सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनुभएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको यस कार्यक्रमलाई। आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 14। आज हामी यस शीर्षकको चौथो बुदालाई अध्ययन गर्नेछौ र हाम्रो मुख्य पदको अन्तिम भाग नै हाम्रो चौथो बुदा हो। आउनुहोस् हामी हाम्रो मुख्य बुदालाई पढ्नेछौ। पहिलो इतिहास 22:19 यसरी लेखिएको छ, अब आफ्नो हृदय र प्राणलाई परम प्रभु आफ्ना परमेश्वरलाई खोज्न लगाऊ, त्यसैले उठ्नुहोस् र प्रभु परमेश्वरको पवित्र स्थान निर्माण गर्नुहोस्, ताकि प्रभुको करारको सन्दुक र परमेश्वरका पवित्र वस्तुहरू प्रभुको नामका लागि निर्माण गरिने घरभित्र ल्याउन सकियोस्। त्यसै गरी 4 नम्बर बुदा रहेको छ, प्रभुको नामका लागि निर्माण गरिएको घर। हामी अहिले उपबुदा क धर्मशास्त्रले परमेश्वर सम्पूर्ण प्रशंसा सम्मान र महिमा उहाँतर्फ फर्कियोस् भन्ने चाहनुहुन्छ भनेर सिकाउँछ भन्ने विषयमा छौ। यसैया 48 परमप्रभुले इजरायललाई भन्नुहुन्छ कि उहाँले आफ्नो महिमा अरू कसैलाई दिनुहुन्न। यसैया 48:11-12 यसरी लेखिएको छ, मेरो आफ्नै खातिर म त्यो गर्दछु, म कसरी आफै बदनाम हुन दिन सक्छु, मेरो महिमा म अरू कसैलाई दिने छैन। हे याकुब, हे मैले बोलाएको इजरायल, मेरो कुरा सुन, म त्यही हुँ, म आदि हुँ र म अन्त हुँ। ध्यान दिनुहोस्, यो पद र प्रकाशको पुस्तकमा भएको वचन बीच कति समानता छ। प्रकाश 22:13 यसरी लेखिएको छ, म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य हुँ, पहिले र अन्तिम हुँ। परमेश्वरले आफ्नो महिमा किन अरूलाई दिनुहुन्न? उहाँले किन आफ्नो महिमा बाँड्नुहुन्न? उत्तर यो, उहाँ ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। उहाँ चाहनुहुन्छ कि उहाँका मानिसहरूले उहाँको सेवा गरून् र उहाँको आराधना गरून्। आउनुहोस् यो कुरालाई अझै प्रष्ट रूपमा बुझ्नलाई हामी प्रस्थानको पुस्तक 20:3-5 अध्ययन गर्नेछौ। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु ननिहुरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका 3rd र 4th पुस्तासम्म दिनेछु। परमेश्वरको ईर्ष्या पापी मानिसको डाहा जस्तो होइन, उहाँको ईर्ष्या धर्मी ईर्ष्या हो। यो उहाँको आफ्नै अधिकारको रक्षा गर्ने पवित्र उत्साह हो। विशेष गरी उहाँ आफ्ना मानिसहरूको आराधना प्रेम र निष्ठा आफ्नो लागि चाहनुहुन्छ। प्रस्थानको पुस्तक 34:14 यसरी लेखिएको छ, तिमीहरूले अरू कुनै देवताको आराधना गर्नुहुँदैन, किनकि परमप्रभु जसको नाम नै ईर्ष्यालु हो, ईर्ष्यालु परमेश्वर हुनुहुन्छ। यीशुले पनि यूहन्ना 17 आफ्नो पितासँगको प्रार्थनामा आफ्नो महिमाको विषयमा बोल्नुभयो। यूहन्नाको पुस्तक 17:5-6 यसरी लेखिएको छ, अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईँको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु, तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरू मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालना गरेका छन्। उहाँले परमेश्वरको नाम आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो अनि संसार सृष्टि हुनुभन्दा पहिले आफूसँग भएको महिमा पुनः प्राप्त गर्न चाहनुभयो। यसले हामीलाई अर्को उपबुदातर्फ लैजान्छ, ख हामी उहाँको नामलाई कसरी सम्मान र महिमा दिन सक्छौ। आउनुहोस् हामी पहिलो इतिहास 16:29 अध्ययन गर्नेछौ, परमप्रभुको नामलाई योग्य महिमा देऊ, भेटी लिएर उहाँको सामु आऊ, पवित्रताको सुन्दरतामा परमप्रभुको आराधना गर, उहाँलाई सम्मान र महिमा दिने एउटा तरिका भनेको उहाँ कहाँ भेटी ल्याउनु हो। यीशुले आफ्नो रगत बगाएर सबै कुरा पूरा गर्नुभएको कारण अब हामी पशु बलि चढाउँदैनौ, तर नयाँ करारमा पनि बलिदानको कुरा प्रोत्साहन गरिएको छ। हिब्रूको पुस्तक 13:15-16 यसरी लेखिएको छ, यसकारण परमेश्वरलाई येशुद्वारा प्रशंसाको बलि निरन्तर चढाऊ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो। भलाई गर्न र आफूसँग भएका कुरा बाँडचुट गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। येशुद्वारा हामीले निरन्तर प्रशंसाको बलिदान चढाउनु पर्छ। त्यो भनेको उहाँको नामलाई धन्यवाद दिने हाम्रो ओठको फल हो। निरन्तर भन्नाले केवल मण्डलीको दिन वा व्यक्तिगत भक्तिको समयमा मात्र होइन, ती समयहरू निश्चय नै महत्वपूर्ण छन्, तर निरन्तर भन्नाले बारम्बार, लगातार र नियमित रूपमा भन्ने बुझिन्छ। त्यसैले हामी जहाँ भए पनि, जे गरिरहेका भए पनि उहाँको प्रशंसा र धन्यवाद गर्दै रहनुपर्छ। उहाँको नामलाई सम्मान र महिमा दिने अर्को तरिका भनेको उहाँको सेवा गर्नु हो। यहोन्नाको पुस्तक 12:26 यसरी लेखिएको छ, कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु मेरो सेवक पनि त्यहाँ हुनेछ, कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ। अब वचनले सेवा गर्नु भनेको के हो भनेर परिभाषित गर्छ। हिब्रूको पुस्तक 6:10-11 यसरी लेखिएको छ, परमेश्वर अन्यायी हुनुहुन्न र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ। हामी चाहन्छौ कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नका निम्ति अन्त्यसम्मै त्यही तत्परता देखाउनेछौ। सन्तहरूको सेवा गर्नु भनेको उहाँको नामको खातिर प्रेममा परिश्रम गर्नु हो। असल काम गरेर हामी अज्ञानी मानिसहरूको मुख बन्द गर्न सक्छौ। 1 पत्रुस 2:15-17 यसरी लेखिएको छ, किनकि परमेश्वरको इच्छा यही छ कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउनु पर्छ। स्वतन्त्र मानिसहरू झै जीवन बिताऊ, स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाऊ, तर परमेश्वरका दासहरू झै भएर चल। सबै मानिसहरूलाई आदर गर, भाइ बन्धुलाई प्रेम गर, परमेश्वरसँग डराऊ, राजाको आदर गर। हामी परमेश्वरका सेवकहरू भएकाले सबै मानिसलाई सम्मान गर्छौ। फिलिपीको पुस्तक 2:3-4 यसरी लेखिएको छ, स्वार्थ वा अहंकारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। स्वार्थ वा घमण्डबाट केही नगरौं, नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठानौ। आफ्ना हित मात्र होइन, अरूका हितलाई पनि ध्यान दियौ। जब हामी हृदयदेखि परमेश्वरको इच्छा पूरा गर्छौ, तब प्रभुले पनि हामीलाई त्यही भलाई फर्काउनुहुन्छ। इफिसीको पुस्तक 6:6-8 यसरी लेखिएको छ, मानिसहरूलाई खुसी पार्नेले झैं आँखाको अघि मात्र देखावटी काम नगर, तर क्रिस्टका दासहरू झैं साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर। मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर। यो जानेर कि चाहे त्यो कमारा होस् चाहे फुक्का, जसले असल काम गर्दछ त्यसले प्रभुबाट सही बमोजिम पाउनेछ। हामी मानिसहरूलाई खुसी पार्नको लागि होइन, क्रिस्टका सेवकहरूका रूपमा हृदयदेखि परमेश्वरको इच्छा पूरा गर्न बोलाइएका छौ। हामी उहाँका सेवकका रूपमा सेवा गर्छौ। हामी उहाँलाई आराधना, प्रशंसा र सम्मान गर्छौ, किनकि उहाँले हामीलाई परमेश्वरका सन्तान बनाउनु भएको छ। यसले हामीलाई अन्तिम बुधातर्फ ल्याउँछ। बुधा ग, उहाँले त्यो सम्मान र महिमा फर्काएर दिनुहुन्छ। उहाँले हामीलाई कसरी सम्मान गर्नुहुन्छ? हामीले यस्ता मानिसहरू देखेका छौ जसलाई सधैँ मान्यता चाहिन्छ। यदि उनीहरूले आफूले अपेक्षा गरेको सम्मान पाएनन् भने उनीहरू सजिलै दुखी वा अपमानित हुन्छन्। यस्ता मानिसहरूले अरूको योगदानलाई सानो बनाउँछन् र सबै श्रेय आफै लिन खोज्छन्। उनीहरू सधैँ भन्छन्, मलाई हेर, मैले यो गरे, मैले त्यो गरे। हामीले भर्खरै देख्यौं कि परमेश्वर सम्पूर्ण सम्मान, महिमा र प्रशंसा आफूतर्फ फर्कियोस् भन्ने चाहनुहुन्छ। तर त्यस्ता मानिसहरू भन्दा फरक, परमेश्वरले आफूलाई सम्मान गर्ने र उहाँका लागि काम गर्नेहरूलाई त्यो सम्मान, महिमा र प्रतिष्ठा फर्काएर दिनुहुन्छ। येशूले भन्नुभयो कि उहाँले आफ्ना चेलाहरूलाई आफ्नो महिमा दिनुभएको छ। त्यो महिमा उहाँले पिताबाट प्राप्त गर्नुभएको थियो। यहोन्नाको पुस्तक 17:21-23 यसरी लेखिएको छ, कि तिनीहरू सबै एक हुन्, हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा हुन्, र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए झै तिनीहरू पनि एक हौन्। म तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक हौन्। र तपाईँले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। परमेश्वरले येशूलाई दिनुभएको महिमा उहाँले हामीलाई दिनुभयो ताकि हामी एक हौं। उहाँले हामीलाई प्रेम गर्नुभएको कारण हामी पूर्ण एकतामा सिद्ध बनाइएका छौं। यदि तपाईँ येशूको त्यो प्रेम चिन्नुहुन्न भने अहिले मेरो पछि पछि यो प्रार्थना दोहोर्याउनुहोस्। हे प्रभु, म आफ्नै स्वार्थी जीवनमा अत्यन्त खाली र एक्लो महसुस गर्छु। मलाई मेरो जीवनमा तपाईँको प्रेमको आवश्यकता छ। म तपाईँलाई मेरो हृदयमा स्वीकार गर्छु। मलाई तपाईँको प्रेम र शान्तिले भरिदिनुहोस्। मलाई तपाईँमा नयाँ सृष्टि बनाउनुहोस् जहाँ म फेरि कहिल्यै एक्लो हुने छैन। म विश्वास गर्छु कि तपाईँ मसँग हुनुहुन्छ र सधैँ मसँग रहनुहुनेछ। मलाई बचाउनु भएकोमा धन्यवाद। मेरो हृदयमा शान्ति दिनुभएकोमा धन्यवाद। म तपाईँलाई मेरो प्रभु र मुक्तिदाताको रूपमा प्रशंसा र सम्मान गर्दछु। तपाईँको नाममा म यी सबै कुरा प्रार्थना गर्दछु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा दिन चाहन्छु। यो हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: जय मसीह साथै नमस्कार सम्पूर्ण श्रोताहरू र मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। र सदैव आज पनि मैले यहाँहरूको माझमा यो नयाँ अङ्क लिएर आएकी छु। र यहाँहरूलाई थाहा छ हाम्रो कार्यक्रम यीपी लेसिङ आउने गर्दछ गुड न्यूज आसाम 105.1 MHz हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज आसाम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा चाहिँ यहाँहरू जस्तै उमेरको एकजना पाहुनालाई यहाँ बोलाएकी छु। उहाँ चाहिँ भर्खर 9 वर्षको हुनुहुन्छ। उहाँ हुनुहुन्छ सामियाना नेपाली। म उहाँलाई कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छु।
1: जय मसी।
0: सन्चै हुनुहुन्छ?
1: म सन्चै छु।
0: यहाँलाई हाम्रो कार्यक्रम यीपी लेप्चिङमा स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि मैले यहाँको नाम भनिदिएको थिएँ अघि, होइन? थोरै आफ्नो परिचय दिनुहोस् न, इन्ट्रोडक्सन।
1: जय मसी सबैलाई। मेरो नाम चाहिँ सामियाना नेपाली हो। म 9 इयर ओल्ड हो। म जावलेखेलमा बस्छु। म क्लास 4 पढ्छु। मेरो स्कुलको नाम इरिस एकाडेमी हो। मेरो स्कुल चाहिँ रानीपुल ललितपुरमा छ।
0: अनि कति कक्षामा पढ्नुहुन्छ नि?
1: म 4
0: कक्षामा पढ्नुहुन्छ हो। अनि तपाईँको नाम त कति राम्रो रहेछ, सामियाना। सामियाना भनेको के होला? आफ्नो नामको मिनिङ थाहा छ?
1: अलिअलि थाहा छ।
0: के होला त नि?
1: सेल्टर अनि रक।
0: सेल्टर अनि रक। वाओ। अनि कस्तो लाग्छ आफ्नो नामको मिनिङ यस्तो रहेछ भनेर थाहा पाउँदा?
1: राम्रो लाग्छ।
0: अनि यहाँको नाम सामियाना भनेर कसले राखिदिनु भएको नि?
1: मेरो मामाले राखिदिनु भएको।
0: वाओ, मामाले राखिदिनु भएको। अनि मनपर्छ आफ्नो नाम?
1: मनपर्छ।
0: ओके। अनि थोरै यहाँको परिवारमा चाहिँ को को बस्नुहुन्छ भन्न मिल्छ?
1: मिल्छ।
0: ल,
1: मेरो घरमा हजुरआमा, हजुरबा, कालमामु, दादु, पुच्याउ अनि मम्मी बस्नुहुन्छ।
0: ओहो, है। अनि यहाँको फ्यामिली ह्याप्पी फ्यामिली हुनुहुँदो रहेछ नि त, हो? हजुरबा हजुरआमा पनि हुनुहुँदो रहेछ। यहाँको फ्यामिलीमा सबैभन्दा नजिक तपाईँ कोसँग हुनुहुन्छ?
1: फुचीमामुसँग।
0: फुचीमामु भनेको चाहिँ मामुको पनि दिदी हो है। अघि हामीले अफ एयरमा चाहिँ तपाईँको मामुको पनि दिदीसँग कुरा गरेको, उहाँ नै हो फुचीमामु भनेको। अनि उहाँ चाहिँ तपाईँलाई किन, तपाईँ उहाँसँग किन धेरै नजिक हुनुहुन्छ नि?
1: माया गर्नु पनि हुन्छ, के किनिदिनुहुन्छ, बाहिर खाउन लग्नुहुन्छ, घुमाउन लग्नुहुन्छ, काका लग्नुहुन्छ।
0: काका लानुहुन्छ हो, त्यही भएर मनपर्छ। ए ल, अनि तपाईँ कुन मण्डली जानुहुन्छ नि? चर्च।
1: होरेप चर्चमा जान्छु।
0: कहाँ छ नि यो होरेप चर्च चाहिँ?
1: भैँसीपाटी।
0: भैँसीपाटीमा? अनि बाल सङ्गति कतिको जान मन लाग्छ?
1: मलाई बाल सङ्गति जान धेरै राम्रो लाग्छ।
0: किन होला नि?
1: त्यहाँ हामीलाई बाइबल भर्सहरू सिकाउनुहुन्छ, प्रार्थना गराउनुहुन्छ, डान्स गराउनुहुन्छ, सिङ्गिङ गराउनुहुन्छ, खेलाउनुहुन्छ।
0: वाओ। अनि तपाईँलाई चाहिँ के कुरामा एकदम इन्ट्रेस्ट लाग्छ?
1: बाल सङ्गतिमा।
0: बाल सङ्गति नभए पनि अरू बेला पनि तपाईँको हबिजहरू हुन्छ नि, के गर्न मन लाग्छ? जस्तै कसैलाई गाउन मन लाग्छ, कसैलाई ड्रइङ बनाउन मन लाग्छ।
1: मलाई ड्रइङ बनाउन चाहिँ राम्रो लाग्छ।
0: अनि छुट्टीको बेलामा चाहिँ कसरी दिन बिताउने गर्नुहुन्छ घरमा?
1: घरमा म कहिले काहीँ ड्रइङ बनाउँछु, कहिले काहीँ सुत्छु, कहिले काहीँ बाहिर साथीहरूसँग, घरकै साथीहरूसँग खेल्छु।
0: भनेपछि सामियानालाई साथीहरूसँग खेल्न पनि मनपर्छ हो। अनि तपाईँको मिल्ने साथी कोही हुनुहुन्छ?
1: छ, स्कुलमा।
0: स्कुलमा को हो भन्न मिल्छ?
1: मिल्छ।
0: को हो नि?
1: सरिश्मा।
0: सरिश्मा? अनि किन तपाईँ उहाँसँग धेरै मिल्नुहुन्छ, किन मनपर्छ उहाँलाई?
1: हामी सँगै एलकेजीदेखि पढेको अनि हामी अहिलेसम्म बेस्ट फ्रेन्ड, अनि हामी खेलिरहन्छौँ अनि कहिले काहीँ म उसको घर जान्छु अनि ऊ मसँग नि कहिले काहीँ भेट्न आउँछ, त्यही भएर हामी साथी
0: हो। अनि तपाईँलाई तपाईँको बेस्ट फ्रेन्डको मनपर्ने बानी एउटा कुनै लाग्छ? के साथी भन्नुभयो नाम?
1: सरिष्मा।
0: सरिष्माको मनपर्ने बानी के होला तपाईँलाई, मनपर्ने उसको राम्रो बानी, ह्याबिट?
1: उसको मनपर्ने बानी
0: सुत्ने बानी, किन नि त अनि तपाईँलाई चाहिँ सुत्ने बानी मन परेको?
1: होइन, उसको फेभरेट सुत्छ,
0: उसलाई रेस्ट गर्नु मनपर्छ धेरै, हो? अनि तपाईँहरू स्कुलमा के गर्नुहुन्छ? तपाईँले आफ्नो बेस्ट फ्रेन्डसँग आफ्नो कुराहरू के सेयर गर्नुहुन्छ नि?
1: म मेरो बेस्ट फ्रेन्डलाई आज के भएको थियो, आज लन्चमा के गर्ने, गेम ब्रेकमा के गर्ने भनेर म उसलाई सेयर गर्छु।
0: वाउ, कस्तो राम्रो है। तपाईँको थोरै डेली रुटिनको बारेमा भनिदिनुहोस् न है, तपाईँ बिहान उठेदेखि बेलुकासम्म के गर्नुहुन्छ?
1: म बिहान 6 o'clock उठ्छु, एकछिन पढ्छु अनि लुगा फर्स्टमा म मुख धुन्छु अनि त्यसपछि लुगा लाउँछु, त्यसपछि खाना खान्छु, खाएपछि कपाल गर्छु, ब्रस गर्छु अनि त्यसपछि म स्कुल जान्छु, स्कुल गएर आएपछि म हात खुट्टा धुन्छु, ड्रेस चेन्ज गर्छु, खान्छु अनि होमवर्क गर्छु, एकछिन खेल्छु अनि सुत्छु।
0: वाह, सामियानाले त कति धेरै काम गर्ने रहेछ है, बिहानदेखि 6 o'clock उठ्ने अनि कपाल पनि आफै कोर्ने, ड्रेस पनि आफै लगाउने, हो? तपाईँलाई किन लाग्छ हामीले आफ्नो कपाल आफै कोर्ने अनि आफ्नो ड्रेस आफै लगाउने, आफ्नो होमवर्कहरू आफै गर्ने किन गर्नुपर्छ होला?
1: होमवर्क त आफै गर्नुपर्छ, न आएको हामीलाई सिकाउनु भन्नुपर्छ घरमा कसलाई ठुलो आउनेलाई। कपाल चाहिँ कहिले काहीँ गर्न आएन भने अरू ठुलो मान्छेलाई गर्न दिनुपर्छ अनि लुगा चाहिँ आफै लाउने।
0: लुगा आफै लाउने हो, कसले सिकाउनु भएको नि?
1: फुच्ची मामुले।
0: फुच्ची मामुले, ए। अनि तपाईँले आफ्नो पढाइ लेखाइ बाहेक होइन अनि आफूलाई मनपर्ने खेल्ने कुद्ने बाहेक चाहिँ घरमा चाहिँ घरको परिवारलाई, हजुरआमालाई अनि मामुहरूलाई चाहिँ के कुरामा हेल्प गर्नुहुन्छ नि घरको काममा?
1: म कहिले काहीँ बोतलमा पानी भरिदिन्छु, कहिले काहीँ के सामान ल्याइदिनु भन्दा म सामानहरू ल्याइदिन्छु
0: पसल गएर, अनि
1: अनि म कहिले काहीँ पानीहरूले भन्दा पानीहरू ल्याइदिन्छु।
0: अनि त्यसरी फ्यामिलीलाई हेल्प गर्दै गर्दाखेरि कस्तो फिल हुन्छ नि? मलाई कति काम गराउनु भएको होला भन्ने हुन्छ कि?
1: मलाई धेरै जस्तो लाग्छ कि काम गर्नुपर्छ धेरै,
0: काम गर्नुपर्छ धेरै, काम गर्नु मनपर्छ हो?
1: मनपर्छ।
0: ए, कस्तो राम्रो बानी रहेछ है हाम्रो सामियानाको। अनि तपाईँलाई, तपाईँले अघि भन्नुभयो नि बाल सङ्गतिमा गीतहरू गाउन पाउँछ अनि खेलहरू खेल्न पाउँछ पनि भन्नुभयो, हो? हो। अनि तपाईँलाई किन लाग्छ खासमा बाल सङ्गति चाहिँ किन जानुपर्छ होला?
1: बाल सङ्गति हामीले जानुपर्छ किनकि जिजसले हामीलाई आशिष दिनुहुन्छ, ब्लेस गर्नुहुन्छ, त्यही भएर।
0: वाउ, जिजसले ब्लेस गर्नुहुन्छ, हो? ओके, तपाईँलाई मनपर्ने बाइबल भर्स कुनै छ त?
1: Romans 10:13, who call the name of the Lord will be saved.
0: Wow. यसलाई नेपालीमा के भनेको यहाँलाई थाहा छ?
1: थाहा
0: छैन। इङ्ग्लिसमा मात्रै कन्ठ पार्नुहुन्छ, हो?
1: होइन, अरू पनि थाहा छ बाइबल भर्स नेपालीमा नि।
0: ल, नेपालीवाला भनिदिनुहोस् न त।
1: उत्पत्ति 1:1, आदिमा परमेश्वरले आकाश र पृथ्वी सिर्जनु भयो।
0: अनि तपाईँलाई यसरी बाइबल भर्स ओहो कस्तो धेरै कण्ठ पार्नु पर्ने भन्ने लाग्छ कि इन्जोय गर्नुहुन्छ बाइबल भर्स कण्ठ पार्दा?
1: म बाइबल भर्स पढ्दा इन्जोय नै गर्छु।
0: अनि अर्को कुरा चाहिँ, तपाईँले आफ्नो बाल सङ्गतिमा नि आफ्नो साथीहरूसँग चाहिँ कस्तो खालको व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग मिल्ने गर्नुहुन्छ कि हुँदैन?
1: म मेरो बाल सङ्गतिका साथीहरू र भाइ बहिनीसँग मिल्छु, खेल्छु अनि खान्छु मिलेर।
0: मिलेर खानुहुन्छ, खेल्नुहुन्छ हो? अनि तपाईँको बाल सङ्गतिको टिचरहरू चाहिँ को को हुनुहुन्छ, अनि उहाँहरूले कसरी यहाँहरूलाई बाइबलको शिक्षाहरू दिनुहुन्छ, पढाउनुहुन्छ?
1: हाम्रो बाल सङ्गतिमा स्टोरीहरू सिकाउनुहुन्छ, स्टोरी जस्तै गरेर एक्टिभिटिजहरू गरेर सिकाउनुहुन्छ।
0: के के एक्टिभिटिज गर्नुहुन्छ नि?
1: त्यो पजलहरू जस्तो गरेर सिकाउनुहुन्छ, अनि बाइबलबाट के गरेर सिकाउनुहुन्छ।
0: वाउ, तपाईँको बाल सङ्गतिको टिचरहरू को को हुनुहुन्छ, नाम भन्न मिल्छ? भन्नुहोस् न।
1: निर्मला म्याम, फुच्ची म्याम।
0: निर्मला म्याम र फुच्ची म्याम हो? ए, अनि तपाईँ यो कार्यक्रमबाट आफ्नो बाल सङ्गतिको टिचरलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू भन्न चाहन्छु।
0: किन नि थ्याङ्क यू?
1: यति धेरै एक्टिभिटिजहरू गराउनु भयो त्यही भएर।
0: वाउ है, अनि तपाईँ आफै बाल सङ्गतिमा धेरै एक्टिभिटी गरिरहनु भएको एउटा बालिका हुनुहुन्छ नि त, अनि तपाईँलाई के लाग्छ बाल सङ्गतिमा चाहिँ एक्टिभिटी बेस्ड खालको एक्टिभिटीहरू गराएर बाइबलको कुराहरू बच्चाहरूलाई सिकाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
1: लाग्छ, त्यसरी नै हामीलाई सिकाउँदा नि राम्रो पनि लाग्छ, इन्जोय फिल्ड हुन्छ त्यही भएर।
0: वाउ है, अनि तपाईँले बाल सङ्गतिमा बाल गीत गाउनुहुन्छ?
1: गाउँछु।
0: कुनै मन परेको गीत छ सुनाउने हो मलाई?
1: हुन्छ।
0: ल,

0: हामी किन ह्याप्पी हुनुपर्छ होला? तपाईँलाई देखेर म पनि ह्याप्पी ह्याप्पी हुन मन लागे।
1: हामी सधैँ ह्याप्पी भएर बस्नुपर्छ किनकि जिजसले हामीलाई सिकाउनु भएको, सधैँ ह्याप्पी भएर खुसी भएर बस्नुपर्छ।
0: वाओ, कस्तो राम्रो है। अनि तपाईँ आफ्नो विद्यालय जानुहुन्छ नि त, अघि कुन स्कुल भन्नुभयो?
1: इरिस एकाडेमी।
0: इरिस एकाडेमी है। अनि त्यो स्कुलमा त तपाईँको कक्षामा धेरै साथीहरू होला है, अनि घरमा पनि साथीहरू होला छ नि होइन? अनि तपाईँहरूले चाहिँ स्कुलको साथीहरूसँग अनि घरमा छिमेकी साथीहरूसँग चाहिँ परमेश्वरको प्रेम कसरी बाँडिरहनु भएको छ, देखाइरहनु भएको छ? परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त। त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो प्रेम बाँडिरहनु भएको छ, कसरी उहाँहरूलाई प्रेम गर्नुहुन्छ तपाईँले? जस्तै कि सामानहरू सेयर गर्ने।
1: म मेरो साथीहरूलाई सामानहरू सेयर गर्छु, जो उसँग केही चिज हुँदैन म उसलाई सेयर गर्छु।
0: जस्तै के सेयर गर्नुहुन्छ?
1: उसले जस्तै लन्च ल्याएको छैन भने म क्यान्टिनबाट फुड ल्याएर उसलाई सेयर गर्छु। उसले पेन्सिल ल्याएको छैन भने म उसलाई पेन्सिल दिन्छु, अनि उसले इङ्ग्लिस बुक ल्याएन भने म उसको छेउमा गएर बसेर उसलाई सेयर गर्छु।
0: वाह, कति धेरै हेल्पफुल रहेछ है। हाम्रो सामियाना त एकदम सहयोगी नानी हो। अनि घरको नानीहरूलाई चाहिँ, घरको फ्रेन्ड्सहरूलाई चाहिँ कसरी तपाईँले परमेश्वरको प्रेम देखाउनुहुन्छ नि? उहाँहरूसँग मिलेर खेल्ने होला?
1: उनीहरूसँग मिलेर खेल्छु। उनीहरू कहिले कहिले लड्दा म उनीहरूलाई हुन्छ नि
0: उठाइदिनुहुन्छ,
1: उठाउँछु, अनि त्यसको माथि ह्यान्डी प्लसहरू लगाइदिन्छु।
0: ह्यान्डी प्लस पनि लाउनु आउँछ?
1: आउँछ।
0: ए, अनि तपाईँलाई ट्रिटमेन्ट गर्न नि आउँछ कि क्या हो? सानोतिनो ट्रिटमेन्ट
1: आउँदैन, धेरै
0: आउँदैन। अनि तपाईँले आफ्नो साथीहरूलाई यसरी हेल्प गर्दै गर्दा कस्तो फिल हुन्छ नि?
1: मलाई उनीहरूलाई नराम्रो लाग्छ किनकि उनीहरूलाई पनि त दुख छ, त्यही भएर।
0: अनि आफूले अरूलाई हेल्प गर्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ नि?
1: राम्रो लाग्छ।
0: राम्रो लाग्छ। अनि सामियानालाई चाहिँ परमेश्वर को हुनुहुन्छ जस्तो लाग्छ, अथवा येशु ख्रिस्ट, परमेश्वरको पुत्र येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? तपाईँलाई जे भन्न मन लागे पनि भन्दा हुन्छ।
1: मलाई जिजस मेरो फ्रेन्ड जस्तै लाग्छ।
0: किन होला नि?
1: उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई केही आएको बेला, केही इन्जर भएको बेला उहाँले नै हामीलाई सेभ गर्नुहुन्छ त्यतिखेर, त्यही भएर।
0: भनेपछि यहाँको लागि जिजस चाहिँ सेभियर पनि हुनुहुँदो रहेछ हो। अनि अर्को कुरा, सामियाना त अहिले 9 वर्ष पुगिसक्नु भयो है, अनि यहाँलाई के लाग्छ परमेश्वरको असल छोरा अनि असल छोरी हुनको लागि के गर्नु पर्ला त?
1: हामीले डेली प्रार्थना गर्नुपर्छ, बाइबलहरू पढ्नुपर्छ, सत्यपाल सङ्गतिर चर्चहरू जानुपर्छ।
0: वाउ, अनि तपाईँले चाहिँ कतिखेर प्रार्थना गर्ने गर्नुहुन्छ नि?
1: म बिहान उठेर प्रार्थना गर्छु, खानुभन्दा अगाडि गर्छु, अनि सुत्ने बेला गर्छु।
0: अनि तपाईँले आफ्नो लागि मात्रै प्रार्थना गर्नुहुन्छ कि आफ्नो फ्यामिलीको लागि मात्रै कि अरूको लागि पनि गर्नुहुन्छ?
1: म सबैको लागि गर्छु, फ्यामिलीको बाट नै गर्छु।
0: अनि अर्को कुरा भनेको, हामीले परमेश्वरको प्रशंसा गर्नलाई के गर्नुपर्छ होला?
1: हामीले सधैँ चर्च जानुपर्छ, बाइबलहरू पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सधैँ प्रार्थना गर्नुपर्छ, बाल सङ्गति नै जानुपर्छ।
0: अनि हाम्रो सामियानाको त भाइ बहिनी हुनुहुन्न होला हो? अनि भाइ बहिनी नहुँदाको फरक चाहिँ के हुँदो रहेछ नि? तपाईँलाई भाइ बहिनी भएको मनपर्छ कि होइन, आफ्नो सिब्लिङ्सहरू भएको मनपर्छ कि म मात्रै ठिक छु मेरो मामु पापाको छोरी भन्ने लाग्छ?
1: मलाई एक्लै हुँदा राम्रो फिल लाग्छ।
0: हो र, किन नि?
1: भाइ बहिनीहरूले होमवर्कहरू च्यातिन्छ।
0: भाइ बहिनीहरूले होमवर्क च्यातिन्छ, त्यही भएर अरू के गरिदिन्छ नि?
1: घरी के

0: पेन्सिलहरू गरिदिन्छ।
1: अनि कसरी थाहा भयो नि अनि भाइ बहिनीले यस्तो गरिदिन्छ भनेर?
0: चर्चमा भाइहरू छ के गर्छ।
1: त्यही भएर ल फेरि पनि हामी सामियानाको एउटा गीत सुनाउँछ। इन्जोय गर्दै हुनुहुन्छ? ल एउटा गीत गाउनुहोस् न त, नेपाली गीत हुन्छ, बाल संगतिको गीत।

0: köszi, mana, rahananda karo, rahananda karo.
1: सक्यो ओके आनन्द गरौ भनेर भन्नुभएको छ आजको दिन है आजको दिनको लागि पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला है किनभने सामियानासँग यस्तो मजाले कुराकानी भइरहेछ है अनि अर्को कुरा तपाईँ कुन उमेरदेखि बालसङ्कति जानुभएको थाहा छ याद छ सामियानालाई थाहा छैन होला है अनि पहिलोचोटि बालसङ्गति गएको याद छ अलिअलि थाहा भएको फर्स्ट पटक बालसङ्गति जाँदा कस्तो फिल भएको थियो नि
0: राम्रो फिल भएको थियो
1: अनि डर लागेको अथवा ला कति धेरै साथीहरू रहेछ भन्ने लागेको थियो कि थिएन
0: थिएन त्यतिखेर
1: थिएन ओके अनि सामियानाले भन्नुभयो कि बालसङ्गतिमा चाहिँ बाइबलको कथाहरू चाहिँ टिचरले भन्नुहुन्छ भनेर अनि तपाईँलाई मनपर्ने बाइबलको कथा के होला कुन चाहिँ होला पत्रुसको अनि पत्रुसको कथा चाहिँ के को बारेमा
0: पत्रुस सधैँ जालमा नजानुहुन्थ्यो एक दिन यसो आएर भन्नु भयो उता जालमा र अनि त्यहाँनिर पत्रुसले चाहिँ त्यहाँ जाल हान्दा धेरै माछा आयो
1: अनि यसले के भन्न खोजेको त अनि यहाँलाई थाहा छ के भन्न खोजे नि
0: हामीले जिजसले भनेको मान्नु पर्छ
1: अनि सामियानाले चाहिँ जिजसले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न त
0: मान्छु
1: मान्नुहुन्छ कति ज्ञानी हुनुहुँदो रहेछ है सामियाना अनि मलाई रमाइलो लागिरहेको छ अनि अवश्य नै हाम्रो तपाईँ जस्तै अरू भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अरू श्रोताले पनि सुन्दै हुनुहुन्छ उहाँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ होला है
0: होला
1: ओके अनि तपाईँलाई चिल्ड्रन्स डे भनेको के हो थाहा छ तपाईँहरूको स्कुलमा चिल्ड्रन्स डे मनाउने गर्नुहुन्छ कि गर्नुहुन्न अनि के गर्नुहुन्छ चिल्ड्रन्स डेमा
0: हाम्रो चिल्ड्रन्स डेमा प्रोग्राम हुन्छ प्रोग्राममा टिचरहरूले डान्स गर्नुहुन्छ अनि टिचरहरूले हामीलाई केकहरू ल्याएर काटिदिनुहुन्छ केक दिनुहुन्छ अनि चकलेटहरू दिनुहुन्छ
1: अनि सामियाना अघि नै भन्नुभएको थियो नि म चाहिँ एकदम हेल्पफुल छु मेरो साथीहरूलाई म लन्च नल्याउँदा लन्च दिन्छु भनेर भन्नुभएको थियो नि अनि तपाईँले पनि कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दाखेरि कोही नानीहरू दुःखमा भएको नानीहरू हुन्छ नि उनीहरूको मम्मी बाबा नभएको त्यस्तो नानीहरू जसले चाहिँ राम्रोसँग खान नपाएको राम्रो घरमा बस्न नपाएको त्यस्तो नानीहरू देख्नुभएको छ अथवा कोही दुखी गरिब मानिसहरू बाटोमा देख्नुभएको छ अनि तपाईँलाई कस्तो लाग्छ नि उनीहरूलाई देखेर नराम्रो लाग्छ अनि हेल्प गर्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई के हेल्प गर्नुभयो नि
0: मैले उनीहरूलाई पैसा चाहिँ दिएको छु
1: त्यसरी हेल्प गर्नु भएको छ हो ल ओके थ्याङ्क यू सो मच अनि अर्को कुरा तपाईँलाई मनपर्ने घुम्न जान मनपर्ने ठाउँ के अघि तपाईँको मम्मीको पनि दिदी हजुर के भनेर बोलाउनुहुन्छ फुच्ची मामुले कहाँ कहाँ घुमाउन लानुहुन्छ भन्दै हुनुहुन्थ्यो अनि मनपर्ने फेभरेट घुम्ने ठाउँ कहाँ होला त सामियानाको
0: भक्तपुर
1: र बसन्तपुर किन नि भक्तपुर र बसन्तपुर मन परेको
0: भक्तपुरको त्यहाँ सनसेट हिँड्दा राम्रो लाग्छ अनि मलाई बसन्तपुरमा जाँदा त्यहाँ धेरै पसलहरू हुन्छ अनि के किन्ने भन्छ त्यही भएर मलाई त्यहाँ जान मन पर्छ
1: ए भनेपछि सामियानालाई सपिङ गर्न पनि मनपर्छ हो नयाँ नयाँ कुराहरू किन्नलाई हो अनि दुःख चाहिँ दिने गर्नुहुन्छ कि गर्नुहुन्न त अनि नाइ मलाई यही चाहिन्छ भन्नुहुन्छ कि भन्नुहुन्न
0: भन्नुहुन्न
1: किन नभन्नु भएको त अनि
0: गाउँकोले कुराहरू चाहिँदैन वसन्तपुरमा धेरै जस्तो स्टेसनरी नै हुँदैन
1: चाहिने कुरा मात्रै माग्नुहुन्छ है अनि अघि चाहिँ सनसेट हेर्न पनि जानुहुन्छ भक्तपुर भन्नुभयो है अनि तपाईँलाई सनसेट किन मनपर्छ
0: सनसेट हेर्दा मलाई पिसफुल लाग्छ त्यही भएर
1: पिसफुल मनपर्छ अनि सामियानालाई किन लाग्छ हाम्रो जीवनमा चाहिँ किन शान्ति हुनुपर्छ होला पिस किन हुनुपर्छ होला त
0: हामीलाई पिस चाहिन्छ किनकि हामीलाई पनि कहिले काहीँ आराम चाहिन्छ, धेरै वर्क गरेर धेरै टायर्ड हुन्छ, त्यस्तो टायर्ड फिल हुँदा मलाई सनसेट हेर्न मन लाग्छ अनि सुत्नु मन लाग्छ त्यही भएर।
1: वाओ है। अनि अर्को कुरा, अब त हामी लगभग कार्यक्रमको एन्डतिर पनि आइसकेका छौँ, अन्त्यमा है, अनि तपाईँ जस्तै अरू भाइ बहिनीहरूले यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ हो कि होइन, अनि तपाईँलाई के लाग्छ बाल सङ्गति टिचर चाहिँ कस्तो हुनुपर्छ होला?
0: बाल सङ्गतिको टिचरहरू राम्रो हुनुपर्छ अनि फ्रेन्डली
1: फ्रेन्डली पनि हुनुपर्छ, अनि अरू के हुनुपर्छ होला?
0: अनि अर्का एक्टिभिटिजहरू गराउने, स्टोरी सिकाउने,
1: अनि माया गर्ने खालको हुनुपर्छ कि पर्दैन?
0: पर्छ
1: पर्छ है। ओके, अनि अर्को भनेको अरू पनि भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नि साथीहरूलाई?
0: म मेरो भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू सधैँ बाल सङ्गति आऊ, डेली प्रार्थना गर, बाइबल पढ भन्न चाहन्छु।
1: वाओ, कति राम्रो कुरा भन्नुभयो है। अनि ल, अनि तपाईँलाई आजको कार्यक्रममा यो यिपी लेप्सिङमा चाहिँ सारा दिदीसँग कुरा गर्दै गर्दाखेरि कस्तो फिल भयो नि?
0: मलाई इन्जोय फिल भयो अनि ह्याप्पी फिल भयो।
1: तपाईँ पहिला यस्तो इन्टरभ्यूमा बोल्नु भएको थियो?
0: छैन
1: छैन। अनि अब के भन्न चाहनुहुन्छ नि यो कार्यक्रमको बारेमा?
0: म यो कार्यक्रमको बारेमा भन्नुहुन्छु कि धन्यवाद मलाई यहाँ कार्यक्रममा ल्याउनको लागि अनि तपाईँसँग बोल्नको लागि।
1: भनेपछि सारा दिदीसँग बोलेर मजा आयो
0: आयो।
1: ल ओके, हाई फाइभ गरौँ न त। ल ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त, हुन्छ? अनि तपाईँको पढाइ लेखाइ अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, फ्यामिलीमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि हामी मौका मिलेछ भने हामी फेरि अर्कोचोटि पनि यसरी भेट्छौँ, हुन्छ? ल हस् त, जय मसी,
0: जय मसी।
1: सम्पूर्ण भाइ बहिनीहरू, भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो हाम्रो 9 वर्षको नानी सामियाना नेपालीसँग गरिएको यो कुराकानी। अवश्य नै यहाँहरूले यो कुराकानीबाट आशिष पाउनु नै भयो होला, र सम्पूर्ण भाइ बहिनीहरूले पनि यो कुराकानीलाई सुनेर इन्जोय पनि गर्नुभयो होला। र आजको कार्यक्रमबाट म सारा बिदा माग्ने समय पनि भइसकेको छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, साथै नमस्कार अनि न्यानो माया।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती। जयमिस्ती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। योहन्ना 15:5 पदले भन्छ, मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ, परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन। परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ। यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ। म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ। यसले आफै फल फलाउन सक्दैन, फल फलाउनु आन्तरिक कार्य हो। यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो। मानव कुनै एक क्रिश्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु, अहिले थोरै धैर्य, पछि थोरै भलाई, अर्को समयमा थोरै संयम हुनेछ, म आफै यो गर्नेछु। यो असम्भव छ। यो आत्माको फल हो, शरीरको प्रयास होइन। यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ। तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्। तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ। तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ। बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरह। आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो, अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो। यीशुभन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सन्ध्या र म प्राम उपस्थित भइसकेका छौं र विशेष गरिकन प्रभुका जनहरूसँग हामी कार्यक्रममा कुराकानी गर्ने गर्छौं र आज भने मैले कुनै पनि कलाकार अथवा प्रभुका जनहरूलाई उपस्थित गराउन सकिन, यसको लागि म क्षमा माग्दै आज चाहिँ भने महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा पस्कनेछु राख्नेछु र तपाईँ र मेरो निम्ति यो कार्यक्रम अर्थपूर्ण रहनेछ। कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र कार्यक्रम वरदान तपाईँ सुन्दै हुनुहुन्छ र कहिले पनि तपाईँ र मेरो जीवन गवाईहरू चाहिँ अरूको लागि तपाईँ भन्न सक्छ। प्रत्येकलाई परमेश्वरले यति धेरै शक्तिशाली त्यो गवाईहरू दिनुभएको छ नि, त्यो गवाईलाई चाहिँ हामीले अरूको निम्ति उत्साहको लागि हामीले बाँड्नुपर्छ। जहिले पनि म भन्ने गर्छु तपाईँलाई परमेश्वरले दिनुभएको गवाई छ नि त्यो चाहिँ अरूको लागि दवाई हो, त्यो भएर हामीले यसलाई प्रयोग गर्नुपर्छ। त आफूमा मात्रै सीमित नराख्ने, मलाई परमेश्वरले यति धेरै आशिष दिनुभयो आशिष दिनुभयो आफूमा मात्रै सीमित नराख्ने हो। हामीले आफ्नो साथीलाई बताउने होइन, आफ्नो आफन्तलाई बताउने, परमेश्वरले गर्नुभएको कार्यलाई त बताउने हो नि त। त्यसो गर्दा कस्तो हुन्छ भने मान्छेहरू पीडाबाट भएर दुःखबाट भएर गइरहेका हुन्छन्, उनीहरूले के गर्छन्, एक प्रकारको सान्त्वना पाउँछन्। किनभने तपाईँ र म त गाह्रो साह्रो परिस्थितिमा पर्दाखेरि परमेश्वरसँग समय बिताउँछौ नि त। कतिलाई त त्यो ठाउँ पनि थाहा छैन कहाँ समय बिताउने कसरी बिताउने भन्ने, तपाईँ र मलाई त थाहा छ नि होइन र प्रभुको चरणमा हामी जान सक्छौँ, प्रभुसँग प्रार्थना गर्न सक्छौँ। उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ, तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान र आँखा सदा खुल्ला रहनेछ। त्यो भएर तपाईँ र म अरूको लागि एउटा आशिषको स्रोत बन्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। हो, कतिचोटि परिस्थितिले त्यो नहोला तर कोसिसै गर्नुपर्छ, म जहाँ छु त्यहीँबाट मैले परमेश्वरको काम गर्नुपर्छ भन्ने चाहिँ तपाईँमा हुनुपर्छ। र अहिलेलाई पनि राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा देखेर आउनु।

आफ्नो वरदान, आफ्नो गिफ्ट, आफ्नो ट्यालेन्ट थाहा पाउन तपाईँ र मैले कोसिस गर्नुपर्छ। र तपाईँलाई के मनपर्छ? जुन काम गर्दा आनन्द आउँछ, थकान कम महसुस हुन्छ, त्यो तपाईँको वरदानसँग सम्बन्धित हुन सक्छ। एउटा महत्त्वपूर्ण कुरा चाहिँ के भने, कुनै पनि काम गरिसकेपछि त्यसको प्रतिक्रिया पनि तपाईँले पोजिटिभ पाउनुहुन्छ क्या। अनि त्यो कुनै पनि कुरा गर्दा तपाईँलाई आनन्द आउँछ, एउटा आत्मसन्तुष्टि हुन्छ भने त्यो तपाईँको वरदानसँग सम्बन्धित एउटा कुरा हुन सक्छ। यसरी तपाईँ र मैले आफ्नो वरदानलाई थाहा गर्न सक्छौँ। र अर्को महत्त्वपूर्ण कुरा, तपाईँ कुन काम राम्रोसँग गर्न सक्नुहुन्छ, अरू मानिसले तपाईँको कुन गुण वा सिपको प्रशंसा गर्छन् तपाईँमा ध्यान दिनुहोस्, त्यसमा तपाईँ ध्यान दिनुहोस्। तपाईँले धेरैवटा गर्नुहुन्छ होला, तर कुनै पनि कुरामा नि तपाईँ एकदमै गरिराख्नु भएको छ, त्यो कुरा अरूबाट राम्रो प्रतिक्रिया पाइराख्नु भएको छ भन्ने तपाईँले थाहा गर्नु कि यो नै तपाईँको कतै वरदान हो कि होइन। जुन कुरालाई धेरैले प्रशंसा गर्छन् त्यो कुरा चाहिँ तपाईँको परमेश्वरले दिनुभएको स्पेसल भन्दा पनि स्पेसल वरदान हुन सक्छ। त्यो कुरालाई तपाईँ र मैले महसुस गर्नुपर्छ। र सेवा, सिकाउने, गीत गाउने, लेख्ने, सहयोग गर्ने आदि काममा सहभागी हुँदा आफ्नो क्षमता पत्ता लगाउन सकिन्छ। तपाईँ जहिले पनि अब जे कुरामा अब्बल हुनुहुन्छ नि, म यसकै लागि हो भन्ने कुरा चाहिँ तपाईँले सजिलै पत्ता लगाउन सक्नुहुन्छ। तपाईँ सेवा गर्दा होस्, कुनै पनि नेतृत्व गर्दा होस्, सिकाउने कुरामा होस्, गाउने कुरामा होस्, लेख्ने कुरामा होस्, अनि आफ्नो मानिसहरूले एउटा गीतकै कुरा गर्नु, एउटा गीत राम्रो लेख्नुभयो मान्छेले वाउ कसले नभन्नुहोस्, सुरुमा यो कसले लेखेको भनेर पनि नभन्नुहोस्, तर जब त्यसको चौतर्फी प्रशंसा हुन थाल्छ नि, तपाईँले अब थाहा गर्नुहोस् कि मैले गीत लेख्न सक्ने रहेछ अथवा यो मेरो वरदान रहेछ भनेर तपाईँले थाहा गर्न सक्नुहुन्छ। र जहिले पनि परिवार, साथीभाइ, आफन्त, मण्डलीका अगुवाहरूलाई सोध्नुहोस्, उनीहरूले तपाईँमा देखेका विशेष गुणहरू बताउन सक्छन्। नजिकका मानिसहरूले तपाईँलाई भन्न सक्छन्, जसले चिनेको छ तपाईँलाई भन्न सक्छन्, लै भाइ तपाईँको चाहिँ राम्रो वरदान रहेछ, मैले केही महिना अगाडि एकजना बहिनीले चाहिँ अगाडिबाट गीत गाइराख्नु भएको थियो, स्पेसल गीत, यति राम्रो स्वर, उहाँले अगाडि मैले गीत गाएको कहिल्यै सुनेको थिएन। अनि त्यसपछि मैले उहाँलाई भने, ओहो तपाईँ त गीत गाउनै जन्मिनु भएको रहेछ है, त्यस्तो मिठो स्वर रहेछ तपाईँको, म त कहिल्यै सुनेको छैन भनेर मैले उहाँलाई के गरेँ, उत्साह दिएँ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो, मलाई परमेश्वरले गीत गाउने एउटा कला दिनुभएको छ, स्वर दिनुभएको छ होइन। हो अब त्यो बहिनीले के गर्नुभयो, आफूलाई थाहा गर्नुभयो कि मलाई परमेश्वरले चाहिँ गीत गाउनको लागि मलाई वरदान दिनुभएको रहेछ भन्ने कुरा थाहा भयो। गीतमा मात्रै होइन, अरू पनि क्षेत्रमा हामी देख्न सक्छौँ, मान्छे यति सेवा गरेको देखिन्छ क्या। मैले देखाएको छु एकजना मान्छे बाइक घिसारेर जाँदै हुनुहुन्थ्यो, अनि एकजना मैले त्यो दृश्य हेरिरहेको थिएँ, घिसारेर जाँदै हुनुहुन्थ्यो पसिना पसिना हुँदै, अनि उहाँले स्कुटी रोक्नु भएर भन्नुभयो, के हो तपाईँको समस्या, पेट्रोल सित्यो। उहाँले तुरुन्तै आफ्नो स्कुटी रोकेर पेट्रोल झिकेर हालिदिनु भयो, अनि उहाँले उहाँ जानुभयो क्या। त्यो के हो, सेवाको हृदय भएको मान्छे त्यहाँ देखिन्छ, सेवाको हृदय नभएको कयौं मानिसले उहाँलाई हेर्नुभयो नि, जानुभयो हेर्नुभयो जानुभयो हेर्नुभयो जानुभयो, त्यो सेवाको हृदय थिएन नि त। तर एकजना व्यक्तिले चाहिँ नजिकबाट उहाँलाई हेर्नुभयो, पसिनै पसिना भएर त्यो बाइक डोराउँदै हुनुहुन्थ्यो, अनि उहाँले आफ्नो स्कुटीमा आइराख्नु भएको थियो, उहाँ ठक्क रोक्नुभयो, तपाईँको के हो समस्या, म हेल्प गर्न सक्छु, बिग्रेको हो भने अथवा के भयो। उहाँले भन्नुभयो, मलाई थाहा थिएन तर पेट्रोल सिद्धियो, कहिलेकाहीँ थाहा पनि हुनसक्छ होइन, पेट्रोल सिद्धियो, ए त्यसो भए उहाँले रोक्नुभयो, उहाँसँग एउटा बोतल पनि थियो, पाइप पनि थियो, आफ्नो स्कुटीबाट सट्टै झिकेर ठक्क हालिदिनुभयो, उहाँले टक्क स्टार्ट गरेर उहाँलाई धन्यवाद दिएर जानुभयो। भन्न खोजेको कुरा मैले एउटै मात्र हो कि त्यो दिने हृदय, सेवाको हृदय त्यो पनि हुनसक्छ। तपाईँले पनि कति मान्छेलाई त्यसरी हेल्प गर्नुभएको होला होइन,
गर्नुहोस्। तपाईँ त्यहाँबाट पनि थाहा हुन्छ, तपाईँ दिनको लागि पनि हुनसक्छ, तर दिने मान्छे चाहिँ कहिले पनि गरिब हुँदैन, किनभने परमेश्वरको वचनले स्पष्ट रूपले भन्छ देऊ त तिमीलाई दिइनेछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम वरदानमा र केही महत्वपूर्ण कुरा राखिरहेको छ, आफ्नो वरदानलाई कसरी पहिचान गर्ने, थाहा गर्ने भन्ने बारेमा। र अर्को महत्वपूर्ण कुरा रहेको छ, प्रार्थना गर्नुहोस्। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने परमेश्वरसँग प्रार्थना गरेर उहाँले दिनुभएको वरदान चिन्ने माग्न, त्यो क्षमता माग्नुहोस्। प्रभु, म मेरो वरदानलाई पहिचान गर्न चाहन्छु र यसैमा म निरन्तर तपाईँको महिमाको लागि काम गर्न चाहन्छु भनेर भनियो भने परमेश्वर हामीसँग बोल्नुहुन्छ, पक्कै सम्भव छ। र अर्को महत्वपूर्ण कुरा, बाइबलमा पनि लेखिएको छ वरदानका बारेमा धेरै कुराहरू। पहिलो कोरन्थी 12:7 हामी हेर्न सक्यौँ भने त्यहाँ वरदानका, ईश्वरीय वरदानको बारेमा पनि हामी देख्न सक्छौ। तपाईँलाई कुन काम गर्दा सबैभन्दा बढी आनन्द र सन्तुष्टि मिल्छ त्यसबारे र त्यसबारे बताउनु भयो भने म तपाईँको होइन अथवा तपाईँको बारेमा पनि म भन्न सक्छु, मेरो बारेमा पनि तपाईँले भन्न सक्नुहुन्छ। जस्तो हामी एकअर्कालाई भेट्यौँ होइन, अब यो कुरा चाहिँ किनभने नि उत्साह दिनु पर्यो क्या एकअर्कालाई, तिमी साह्रै मिठो गीत गाउँछौ, ल तिमीलाई त परमेश्वरले स्पेसल वरदान दिनुभएको रहेछ। अनि मलाई कसैले भन, ओहो तपाईँको त कस्तो राम्रो टिचिङको वरदान, तपाईँले पढाउँदा म त जिन्दगीमा कहिल्यै निधाइनँ पनि, निन्द्रा पनि लागेन मलाई होइन, तर टिचिङको वरदान नभएको मान्छेलाई पढाउँदाखेरि मान्छेलाई के हुन्छ, निन्द्रा लाग्छ, अप्ठ्यारो लाग्छ, कतिखेर क्लास सकेर जस्तो हुन्छ क्या। यदि तपाईँ टिचिङकै लाग्यो भने तपाईँले पढाउँदाखेरि मान्छेलाई अल्छी भन्ने कुरा कहिले पनि लाग्दैन। र तपाईँ र म परमेश्वरको स्पेसल उपहारहरू, परमेश्वरले हामीलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो। परमेश्वरले हामीलाई त्यति मात्रै गर्नु भएन, सर्वश्रेष्ठ प्राणी पनि बनाउनु भयो। हामीले सबै कुरालाई अधिकार गर्छौ, तर वरदानै पत्ता लाउन सकेनौ भने हामी न यता न उता हुन्छौ। त्यो भएर समय हुँदा नै प्रभुसँग प्रार्थना गरेर, प्रभुका जनहरूसँग प्रार्थनाका विषय मागेर तपाईँ अघि बढ्नुहोस्, परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ। मेरो एकजना साथीले लामो समयदेखि बिजनेस गरिराख्नु भएको थियो अनि उहाँ विदेश पनि जानुभयो, उहाँको सफल हुनु भएन, विभिन्न ठाउँमा जानुभयो अनि फेरि आएर त्यही बिजनेस गर्नुभयो। अनि मैले त उहाँलाई त विदेशमा देखेको थिएँ, यहाँ आउनुभएछ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो, मेरो त वरदानै यही बिजनेस रहेछ हो अब्राम सर, अब म यो बिजनेस छोड्नेवाला छैन, जहाँ गए पनि उन्नति प्रगति नै हुँदैन, यसैमा लाग्यो भने बरु आफूलाई सन्तुष्टि पनि हुन्छ होइन, थोर बहुत पैसा पनि हुन्छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। पहिचान गर्नुहोस्, किनभने पहिचान दिने हाम्रो परमेश्वर हुनुहुन्छ, तर प्रार्थनामा माग्नुहोस् भन्न चाहन्छु। र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: मेरो एसई पनि सकियो,
1: मेरो प्लस टूको इक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
11: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444, 40225444
10: र 40225572, 40225572।
12: गाउन भाडामा,
13: गाउन भाडामा,
12: हे गाउन भाडामा।
14: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
15: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
16: र 9818-25-12-40, 9818-25-12-40।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र कति कुरामा हामी एकदमै कन्फ्युजन भइरहेका हुन्छौँ, दोधार भइरहेका हुन्छौँ, यो हो कि त्यो हो कि, यो गर्ने कि त्यो गर्ने कि भनेर कतिचोटि हामी अन्यलमा परिरहेका हुन्छौँ। तर परमेश्वरसँग प्रार्थना गरेर कुनै पनि कुरा गर्नु छ भने उहाँसँग प्रार्थना गरेर उहाँको योजना अनुसार हामी अघि बढ्यौँ भने असफल भन्ने कुरा कहिले पनि हामीले महसुस गर्नु पर्दैन। किनभने त्यो जहाँ होस्, एउटा सानो पसल होस्, ठूलो पसल होस्, ढोका खोल्ने बित्तिकै प्रार्थना गर्नु पर्यो होइन? पसल बन्द गर्दा पनि प्रार्थना गर्नु पर्यो। त्यो जे होस् होइन, एक प्रकारको परमेश्वरसँग जोड्नुपर्छ कि हामीले यी सबै कुरालाई पनि। कतिको बिजनेसमा एकदम राम्रो हुन्छ।

घटनाहरू मैले देखेको छु, सुनेको छु। जसले परमेश्वरको अभिषिक्तता जनको विरुद्धमा बोल्छ उनीहरूको जीवनमा कतिचोटि समस्या आएको देख्दछु, तर कतिले अभिषिक्त जनहरूलाई सकी नसकी हेल्प गरिरहेको देख्दछु। होइन, त्यो मन त्यो परमेश्वरले दिनुभएको हो। अब 60-70 जना विश्वासी छ, तर एउटा मात्रै विश्वासीले प्रत्येक शनिबार पास्टर बुवालाई केही न केही हेल्प गर्छ भने नि त्यो मान्छेको हृदय चाहिँ ठूलो हृदय हो, परमेश्वरको जनहरूलाई बुझेको हृदय हो। त्यो प्रकारको छोराछोरी हामी बन्नै पर्छ। होइन, अगुवा लिडरहरूलाई कसले सहायता गर्छ? कसले पनि गर्दैन यदि हामीले सहायता गरेनौँ भने। र श्रोता, अब भने फेरि पनि कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम वरदानमा, र निकै नै अर्थपूर्ण संगीत पनि हामीले राख्यौं र अर्थपूर्ण कुराकानी पनि भयो। मलाई लाग्छ तपाईँले आफ्नो वरदानलाई पहिचान गर्नुहुनेछ र परमेश्वरको राज्यको निम्ति आफूलाई समर्पित गर्नुहुनेछ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो एसई पनि सकियो,
5: मेरो प्लस टूको इक्जाम पनि सकियो,
6: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
7: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
8: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नजर काठमाडौँ। सम्पर्क नम्बर
8: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
10: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
11: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
10: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
11: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
10: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
11: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
10: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
11: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
12: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
13: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
12: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
13: खै के गर्ने गर्ने दिदी,
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।